0: चिनि सुरुमुदा टोली मार्फत विपद प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मियो मिङले बताउनु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क भाँचिएपछि वैकल्पिक रूट तय गरिएको छ।
1: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सीटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो। प्रशासनले यात्रु यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।
0: सप्तकोशी नदीमा जलस्तर निरन्तर बढेपछि कोशी ब्यारेजका 22 ढोका खोलिएका छन्। पानीको बहाव बढेर बेलुका 8 बजे प्रति सेकेण्ड 1,92,535 क्युसेक पुगेपछि 22 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा र नुवाकोटका छवटा जलविद्युत आयोजनाभित्र थुनिएका श्रमिकको उद्धार प्रयास जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञप्ति दाहालले त्रिशुली 3A, UT1, लाङडाङ चिलिमे र 3A को अडिट 2 र मैलुङ खोलाका सुरुङबाट उद्धार प्रयास भइरहेको बताउनु भएको छ। माथिल्लो त्रिशुली एमा एकमा चिनिया र कोरियन विशेषज्ञ टोलीले सुरुङभित्र 3 किलोमिटरसम्म खोज गरिसकेको छ, तर अहिलेसम्म मानिस फेला पार्न सकिएको छैन। नुवाकोटको माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङमा मुख्यद्वार खोल्न ब्लास्टिङको प्रयास अघि बढाइएको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा सेनाको भैरवनाथ गण र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले चिनिया विज्ञसँग काम गरिरहेको छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाले भारतीय टिमसँग मिलेर रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु गरेको छ। रसुवाकै मैलिङ खोला जलविद्युत आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको दाहालले बताउनु भएको छ। आयोजना प्रभावित क्षेत्रमा सुरुङ बाहिरबाट नेपाली सेनाको हेलिकप्टरबाट 279 जनाको उद्धार गरिसकिएको छ। त्रिशुली 3A को सुरुङभित्र थुनिएका श्रमिकको खोजी प्रयास रातभर जारी राखिएको छ। सुरुङको मुख्य प्रवेशद्वार फेला परेपछि त्यसलाई फराकिलो बनाएर भित्र पस्ने प्रयास भइरहेको सम्बद्ध इन्जिनियरले बताएका छन्। चिनियरले पनि सहयोग गरेको उद्धार प्रयासमा संलग्न इन्जिनियर प्रणय मगर
4: धेरै मेहनतपछि बल्ल बल्ल हामीले चाहिँ हाम्रो टनल पोर्टलको माथिल्लो भएको कङ्क्रिट देखिएको छ। त्योभन्दा मुनि चाहिँ हाम्रो लगभग 2.5 किलोमिटर मुनि चाहिँ हाम्रो टनल पोर्टलको क्राउन रहेको छ भने हामीले चाहिँ त्यो पार्टमा खन्न धेरै टाइम लाग्ने भएको कारणले अहिले चाहिँ यो यता चाहिँ त्योभन्दा धेरै भित्र डाइरेक्ट टनलको क्राउनलाई चाहिँ क्लियर गरेर त्यहाँ चाहिँ डिलिङ गरेर ब्लास्टिङ गर्ने प्रोसेस हुँदैछ। यहाँ चाहिँ डिलिङको कार्य भइरहेको छ। त्यो भनेको हाम्रो माननीयज्यूहरू अनि हाम्रो नेपाल आर्मीका ठुला ठुला मान्छेहरू पनि यतै हुनुहुन्छ। रातलाई रात दिनलाई दिन नभएर लागिरहेका छौँ। आशा छ अब भित्रको मान्छेको छिटै उद्धार हुनेछ।
3: रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा आएका छन्।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 बढीलाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा 2,274 नागरिकलाई 16 आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्ची क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुली ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफ हाउस क्रिया पुत्री भवनमा पित्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी पट्टारका क्षेत्रका प्रभावितलाई कबरहल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। पित्रावती भैंस क्षेत्रका प्रभावितलाई सुन्दरी कैरियनी मावि त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कबरहल रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट सिट खाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 का प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माविमा राखिएको छ। बेलकोटगढीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि किस्पाङ गाउँपालिका 5 का प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बटारको तामाङ प्लाजामा राखिएको छ। रसुवाका 10 अस्थायी आश्रय स्थलमा हिजो मात्र 1,180 विपद प्रभावित नागरिकले आश्रय पाएका छन्। स्थानीय तहको समन्वयमा उत्तर गया गाउँपालिका 2 को डाँडा गाउँ आमा छोदिङमो गाउँपालिका 1 र 2 का हाकु पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। गोसाईकुण्ड गाउँपालिका 1, 2, 3, 5 का थुमन दालफेदी खैदी ब्रिदिम लिङलिङ र स्याफ्रोबेसी आमा छोदिङ्गो गाउँपालिकाका 1 र 2 का हाकु पाङराङ र ग्रेमा आश्रय स्थलहरू सञ्चालनमा छन्।
3: प्रधानमन्त्री राहत कोषमा हालसम्म 5,24,69,00,000 रुपियाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोष मार्फत बाढी पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। कोषमा 9 वटा वाणिज्य ब्याङ्कका खाता मार्फत रकम सङ्कलन भएको हो। हिमालयन ब्याङ्क र लक्ष्मी ब्याङ्कमा थप 21,43,000 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग गरिने पनि कार्यालयको भनाइ छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

ஸ்பெஷல் கோர்கா ரேடியோ. हजुर बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत छ. बीएफबीएस गोर्खा रेडियोको ब्रुनाईको प्रसारणमा सधैँ रहने ब्रेकफास्ट शो प्रभातकालीन आवाज कार्यक्रममा हजुर आज सोमबार 31 अगस्त 2026 साल तदनुसार भदौ महिनाको 15 गते 2083 विक्रम सम्बत र आज भने ब्याङ्क हलिडे परेको छ युनाइटेड किङडमको र त्यस कारणले गर्दाखेरि आजको हाम्रो ब्रेकफास्ट सो प्रभातकालीन आवाज भने बिहानको 9 बजेदेखि सञ्चालन हुँदैछ दिउँसोको 12 बजेसम्म र अहिले समय 9:10 गएको छ. यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने अहिलेको समय 7:00 5 मिनट बाँकी रह्यो. यसै गरी लन्डन युनाइटेड किङडमको समय अहिले बिहानको 2:11 गएको छ र रात्रिकालीन अवस्था नै छ. हजुर श्रोता, अब ढिला नगरिकन आजको मौसमी विवरणतर्फ लागौँ. सेरिया ब्रुनाईको मौसमी विवरण अहिलेको रहेको छ. हजुर सेरियाको अहिलेको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस. अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस. न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस. सनियाना जेन्टल ब्रिज भनिएको छ. घमाइलो दिन छ अनि मन्द गतिमा हावा बहनेछ. काठमाडौँ नेपालको मौसमी विवरण अहिलेको तापक्रम रहेको छ 22 डिग्री सेल्सियस. अधिकतम तापक्रम रहनेछ 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज अनुमान गरिएको छ. मेघ गर्जन सहित वर्षा हुनेछ अनि मन्द गतिमा हावा बहनेछ. यसै गरी लन्डन युनाइटेड किङडमको अहिले रात्रिकालीन अवस्था नै रहेको छ. अहिलेको तापक्रम 16 डिग्री सेल्सियस. लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज बनिएको छ. हल्का बदली रहेको छ लन्डनको आजको मौसम र सूर्योदय हुनेछ बिहानको 6:09. हजुर यो मौसमी जानकारी अनि समयको जानकारी सँगसँगै कार्यक्रम प्रभातकालीन आवाजमा यहाँहरू सम्पूर्णलाई स्वागत छ. अबको 3 घन्टे बसाइमा भने हामी मिठा मिठा गीत सङ्गीत केही रोचक प्रसङ्ग आजको विषयवस्तु यानि कि स्पोर्ट्स राउन्डअपको बारेमा पक्कै पनि कुराकानी गर्ने नै छौँ. कार्यक्रम सुन्दै गर्नुहोला. र अब सुन्नेछौँ सम्बोज मल्लको

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, यो रमाइलो गीत सरोज ओली अनि इन्दिरा जोशीको आवाजमा सुन्नुभयो, आई लभ यु। हजुर श्रोता, सोमबारको दिन छ, यानि कि हप्ताको पहिलो दिन। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरू आजको दिन भने एकदमै छिट्टो उठेर बाबु नानीहरूलाई चाहिँ स्कुल लान चाहिँ एकदमै हतार पर्यो होला पक्कै पनि आज बिहान, किनभने म पनि एउटा अभिभावक भएको कारणले गर्दाखेरि कति समयपछि, जस्तै 2 महिना जस्तो यिनीहरूको बाबु नानीहरूको चाहिँ समर हलिडे पछिको त्यो बिहानको तयारी चाहिँ फेरि पनि गर्नुपर्दाखेरि चाहिँ अलिकति रस जस्तो भएको थियो बिहानको समयमा। तर यो एक वर्ष अगाडि चाहिँ वर्षैभरि गरेको काम चाहिँ त्यो मसल मेमोरीको कारणले गर्दाखेरि होला, पानी भर्ने, टिफिन भर्ने, होइन, खाजा बनाउने, ब्याग प्याक गर्ने, यी सबै गर्दा चाहिँ आज चाहिँ अर्को फेरि अर्को एउटा नयाँ जोस, नयाँ अनुभव, फेरि फेरि फर्केको अनुभव भयो। यसै गरी हाम्रो बाबु नानीहरूको पनि अर्को एउटा पढ्ने सालको सुरुवात भएको छ। बाबु नानीहरू सम्पूर्णले चाहिँ यो वर्ष पनि पहिलाको वर्ष जस्तै हाम्रो आमा बाबुहरूलाई चाहिँ एकदमै प्राउड बनाओस् भनेर चाहिँ म शुभकामना दिन चाहन्छु। आज सोध्नुभयो आफ्नो बालबालिकाहरूलाई यो वर्षबाट चाहिँ के अपेक्षा राखेको छौ भनेर, अनि म तपाईँहरूलाई मेरो आफ्नै अनुभव अलिकति सुनाऊ। मैले मेरो छोरालाई सोद्धाखेरि चाहिँ आर यु गन मेक मी प्राउड छोरा भन्दाखेरि चाहिँ विल सी अबाउट द्याट भनेको थियो, अनि एकदमै रमाइलो नोटसँगै मेरो बिहानीको सुरुवात भएको थियो। तपाईँहरूको पनि यस्तै आफ्नो बाबु नानीहरूसँगको रोचक कुराहरूबाट आजको दिन पक्कै पनि सुरुवात भयो होला। हजुर, हुन पनि हाम्रो बाबु नानीहरूको चाहिँ पहिलो स्कुल भनेको नै घर हो। पक्कै पनि हाम्रो बाबु नानीहरूले यो बिदाको, यो लामो बिदाको समयमा आफ्नो बाबाआमा, अभिभावक, आफ्नो सिब्लिङ, आफ्नो दाजुभाइ, दिदीबहिनीहरूसँग चाहिँ समय बिताएर विभिन्न ठाउँ घुम्ने, चार्ने अनि सिक्ने मौका भने पक्कै पनि पाएका छन्। र यो मौका पछि चाहिँ अब भने उनीहरूको एकदमै फर्मल रूपमा स्कुलहरूको तयारीहरू भने सुरु भइसकेको छ। हजुर, यो छोटो गफपछि अब हामी सुन्नेछौँ अस्मिता अधिकारी अनि निशान भट्टराईको मेरो माया के हो भन्ने गीत। इन्जोय।

हजुर, अस्मिता अधिकारी अनि निशान भट्टराईको आवाजमा सुन्नुभयो मेरो माया के हो भने, यो निकै नै मिठो लभ सङ र यो गीत रहेको थियो रातो टिका निधारमा भन्ने चलचित्रबाट. Difficult roads often lead to beautiful destinations. कठिन बाटोले अक्सर सुन्दर गन्तव्यतर्फ पुर्याउँछ. आज यो भनाइलाई नेपालको वर्तमान अवस्थासँग पनि जोडेर हेर्दा अझ गहिरो अर्थ लाग्छ. श्रोता, अहिले हाम्रो देश प्राकृतिक विपत्तिको कठिन समयबाट गुज्रिरहेको छ. बाढी र पहिरोले धेरै परिवारमा ठूलो पीडा क्षति पुर्याएको छ र उद्धार तथा राहत कार्य पनि जारी नै छ. तर यस्ता कठिन समयमा आशा, एकता अनि मानवीय सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति बन्न सक्छ. पीडित परिवारप्रति हाम्रो गहिरो समवेदना, उद्धारमा खटिनुभएका सबैप्रति सम्मान अनि प्रभावित सबैका लागि सुरक्षित भविष्यको चाहिँ एकदमै ठूलो कामना. र यो कठिन समय चाहिँ सधैँ रहँदैन पनि, तर एकअर्काको साथले चाहिँ हामीलाई त्यो समय पार गर्न पनि बल दिन्छ. त्यस कारणले गर्दाखेरि नेपालमा हुनुहुने सैनिक प्रहरी जो जसले उद्धारमा खटिनु भएको छ उहाँहरूलाई चाहिँ म भित्रैदेखि नै एकदमै आभार प्रकट गर्दछु. अनि हामीले सामाजिक सञ्जालमा धेरै देखिआएका छौँ, कतिजनाले चाहिँ यो प्रधानमन्त्री डिजास्टर रिलिफ फन्डमा चाहिँ आफ्नो हिसाबले आफ्नो तर्फबाट चाहिँ जति पनि सहयोग गर्नुभएको छ त्यसले अवश्य पनि हाम्रो देश नेपालको भविष्यको लागि, उहाँ पीडितहरूको लागि केही राहत हुने पूर्ण आशा पनि गरेकी छु. हजुर श्रोता, अहिलेको समय भनेको नेपालमा चाहिँ अब छिटोभन्दा छिटो राहत सामग्रीहरू वितरण गर्ने, यसै गरी यदि कोही हुनुहुन्छ भने चाहिँ उहाँहरूको उद्धार नै सरकारको नै सबैभन्दा ठुलो उद्देश्य रहेको जस्तो देखिन्छ. अनि अहिलेको अवस्था हेर्नु पर्दाखेरि चाहिँ उहाँहरूले एकदमै राम्रो कोसिस गर्नुभएको जस्तो पनि लाग्छ. हजुर, यो कुराकानीसँग हामी अब कार्यक्रममा अगाडि बढाउँ यो गीतबाट, यस टी योगी अनि रेशमा पुनको बादलु पारीको त्यसैमा.

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFBS गोर्खा रेडियो।

हजुर, दिलमा ठाउँ छ अन्जु पन्त अनि प्रशान्त शिवाको टी, यसै गरी रवि ओतको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत चलचित्र बेहुलीबाट। हजुर, अब भने पालो भएको छ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी बुझ्ने र आजको दर भाव यस प्रकार छ। अमेरिकी डलर एकको खरिदर 152.31 रुपियाँ र बिक्री दर 152.91 रुपियाँ। एक युरोको खरिदर 176.43 रुपियाँ र बिक्री दर 177.12 रुपियाँ। यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिदर 206.13 रुपियाँ र बिक्री दर 206.94 रुपियाँ। स्विस फ्रांक एकको खरिदर 188.19 रुपियाँ र बिक्री दर 188.93 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 109.06 रुपियाँ र बिक्री दर 109.49 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.54 रुपियाँ र बिक्री दर 109.97 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 119.46 रुपियाँ र बिक्री दर 119.93 रुपियाँ। जापानिज येन 10 को खरिदर 9.51 रुपियाँ र बिक्री दर 9.55 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.64 रुपियाँ र बिक्री दर 22.73 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.57 रुपियाँ र बिक्री दर 40.73 रुपियाँ। कतारी रियाल एकको खरिदर 41.78 रुपियाँ र बिक्री दर 41.95 रुपियाँ। थाई भाट एकको खरिदर 4.59 रुपियाँ र बिक्री दर 4.61 रुपियाँ। युएई दिराम एकको खरिदर 41.47 रुपियाँ र बिक्री दर 41.63 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिदर 37.83 रुपियाँ र बिक्री दर 37.98 रुपियाँ। साउथ कोरियन वन 100 को खरिदर 11.06 रुपियाँ र बिक्री दर 11.10 रुपियाँ। स्विडिश क्रोनर एकको खरिदर 15.85 रुपियाँ र बिक्री दर 15.92 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.61 रुपियाँ र बिक्री दर 23.70 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.43 रुपियाँ र बिक्री दर 19.51 रुपियाँ। कुवेती दिनार एकको खरिदर 496.37 रुपियाँ र बिक्री दर 498.32 रुपियाँ। बारेन दिनार एकको खरिदर 404.01 रुपियाँ र बिक्री दर 405.60 रुपियाँ। र अन्त्यमा ओमानी रियाल एकको खरिदर 395.63 रुपियाँ र बिक्री दर 397.18 रुपियाँ। हजुर, यो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी पछि अब सुनौ मेलिना राईको गुराँसे फुल्दा।

हजुर, यो मिठो गीत सुनिहाल्नुभयो मेलिना राईको संस्करणमा गुरासै फुल्दा भन्ने गीत। यो गीत भने नयाँ चलचित्र मास्टरनीबाट रहेको छ। हजुर श्रोता, हामी कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ। अब बज्न गइरहेको गीतको बोल भने रहेको छ जुनी जाला सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङको आवाजमा का यो चलचित्र पेन्सन पट्टाबाट रहेको छ। उक्त गीत पछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगत्तै म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि मझेरीको दोस्रो घन्टे, माफ गर्नुहोस्, प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा उपस्थित हुने नै छु। अहिलेको लागि पनि इन्जोय जुनी जाला।

0: विपद व्यवस्थापन प्राधिकरणले बाढीका कारण बेपत्ता हुनेको संख्या 2500 भन्दा बढिरहेको जनाएको छ। उद्धार र राहतको जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले घाइतेमध्ये धेरैजसो उपचारपछि डिस्चार्ज भएका बताउनु भएको छ।
1: पहिचान खोल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका 21 अस्पतालमा सुरक्षित राखिएको छ। हालसम्म घाइते हुनुभएका 267 जना मध्ये 156 जना उपचारपछि डिस्चार्ज भइसक्नु भएको छ। बाँकी घाइतेहरूको उपचार जारी छ भने प्रभावित क्षेत्रमा 6 सर्जिकल मेडिकल टिम पनि परिचालित भएको छ। सम्पर्क विहीनहरूको स्थितिको सन्दर्भमा हालसम्म करिब 2502 जना नागरिकहरू सम्पर्क विहीन रहनु भएको छ।
0: बाढीमा परेका मध्ये हालसम्म 781 जनाको शव फेला परेको छ र शव बाढीमा परेका नागरिकका आफन्तहरू ठूलो संख्यामा नवलपुरका अस्पतालमा पनि पुगेका छन्। धनु भूषालको रिपोर्ट।
2: सब भेटेला कि भन्ने झिनो आशा बोकेर परिवारका सदस्यहरू सब व्यवस्थापन कक्षसम्म पुगिरहेका छन्। मध्यबिन्दु प्रादेशिक अस्पतालमा राखिएका सबको पहिचानका लागि फोटो डिस्प्लेमा राखिएको छ। हातमा आफन्तको फोटो र पहिचान खुल्ने कागजात बोकेर परिवारजन सब व्यवस्थापन कक्ष बाहिर भौतारिरहेका छन्।
3: हातमा ट्याटु काठमाडौँ धराराको भाँचिएको ट्याटु भएको चाहिँ लास यहाँ आएको छ अरे भनेर खबर सुनेर अनि यहाँ आएको थियौँ, यहाँ हुनुहुँदो रहेछ। अब यहाँदेखि अब फेरि हामी भरतपुर जाँदैछौँ।
4: आजसम्म कुनै कन्ट्याक्ट भएन, फोन हान्नुहुन्छ घरबाट अनि फोन स्विच अफ हुन्छ। पहिला त अब सम्पर्क हुन सकेन भन्नुभएको थियो। हामी केही पाउन सकिन्छ, केही भेटाउन सकिन्छ कतैबाट भन्ने आश्रय यहाँसम्म आइपुगेको।
2: नारायणी नदीमा बाढीले बगाएर ल्याएका शवको खोजी पहिचान तथा व्यवस्थापन सँगै पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने कामलाई प्रशासनले तीव्रता दिएको छ। तर जिल्लामा रहेका शव गृहको क्षमताले धान्न नसक्ने गरी शव फेला पर्न थालेपछि वैकल्पिक रूपमा निर्माण गरिएको शव व्यवस्थापन कक्षमा समेत लामो समयसम्म शव राख्दा थप समस्या आउन सक्ने अवस्था देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै पहिचान नखुलेका शवलाई डीएनए नमूना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार कावासोती र देवचुली नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा पहिचान नभएका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताउनुभयो।
5: पोस्टमार्टम प्लस डिएनए कलेक्सन स्याम्पल कलेक्सनको लागि चाहिँ त्यो ट्यागिङ गरेको त्यो सबै सिम नम्बरहरू हुन्छ। हामीले दिएको नम्बर फरेन्सिकले चाहिँ छुट्टाएको त्यो नम्बर ट्याग न एकदम कम्तीमा 3-4 चाहिँ अड्ने रहने माटो मुनि भनेर हामीलाई त्यो जानकारी आएको छ।
2: मध्यबिन्दु प्रादेशिक अस्पताल र गैंडाकोट नगर अस्पतालमा सबको पहिचान तथा डिएनए नमूना संकलन भइरहेको छ।
0: पृथ्वी राजमार्गको कृष्णभेरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ।
6: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षा कर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो। प्रशासनले यात्रु यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।
0: बाढीमा परेर हराएका बेलायती नागरिकको संख्या 48 पुगेको छ। टिचिङ अस्पतालका डाक्टर गोपाल सेनाईले अब रोग फैलन सक्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। खबर यति नै, नमस्कार।
7: बीएफबीएस गोरखा रेडियो हो।

हजुर, बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार। हजुर, आजको हामी प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा छौँ र सुरुवात गर्यौँ निकै नै मिठो गीत सुगम पोखरेलको जाँदैछु टाढा भन्नेबाट। र आज सोमबार 31 अगस्त भने ब्याङ्क हलिडे पर्न गएको छ, त्यस कारणले गर्दा आजको हाम्रो ब्रुनाईको ब्रेकफास्ट सो प्रभातकालीन आवाज भने 9 बजेदेखि 12 बजेसम्म सञ्चालन हुँदैछ। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सुन्दै गर्नुहोस् बिएफएस गोर्खा रेडियो, किनभने मिठा मिठा गीत सङ्गीतको साथसाथै केही रोचक प्रसङ्ग, दिनको विषयवस्तु, यसै गरी नयाँ नौलो जानकारीहरूको साथ सदा चाहिँ आज पनि उपस्थित भइसकेकी छु। त्यस कारणले स्टे ट्युन्ड।

हजुर श्रोता, सुनिहाल्नुभयो, माफ गर्नुहोस्, यो गीत रहेको थियो बादल सरी, निकै नै चर्चित गीत, गायक हुनुहुन्छ जन चामलिङ राई अनि स्वप्निल शर्मा। आज सोमबार, माफ गर्नुहोस्, प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइको सुरुवातमा हामी आजको राशिफलबाट सुरुवात गर्नेछौँ र आजको राशिफल सुरुवात गरौँ मेष राशिबाट। मेष राशि हुनेहरूको लागि परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। वृष राशि हुनेहरू नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ, पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। मिथुन राशि हुनेहरूका लागि पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्म ल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। कर्क राशि, शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। बाध्यताले अल्म ल्याउन सक्छ, तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। सिंह राशि हुनेहरूका लागि खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ, तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। कन्या राशि, तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। तुला राशि, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। पुरानै कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। वृश्चिक राशि, अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छोड्नेछन् र प्रकृतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। धनुराशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मकर राशि, अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। शुभ शत्रुभाव राख्नेहरूबाट सजग रहनु पर्ला। कुम्भ राशि, आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। यसै गरी अन्त्यमा मीन राशि हुनेहरूको लागि कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्म ल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। हजुर श्रोता, यो थियो आजको राशिफल र राशिफल जे जस्तो भए पनि तपाईँको सफलता भने को चाहिँ कहिलेकाहीँ गरेको प्रयासबाट हुँदैन, निरन्तर गरिरहने प्रयासबाट मात्र हुन्छ। त्यसकारणले यो राशिफलले गर्दा हतोत्साहित नहुनुहोस्, अथवा राम्रै राशिफल छ भने पनि तपाईँको दिन भने एकदमै हँसिलो अनि एकदमै सकारात्मक सोचबाट नै अघि बढोस् भन्दै यो थियो हाम्रो आजको राशिफल। अब सुन्नतर्फ लागौँ साकार अनि दीक्षिताको अहिले भेट्न आऊ भन्ने गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFBS गोर्खा रेडियो हो।

Ați răpus pe Apodel featuring Satis, că eu din când erau mai lăghit Sunny, sunt nu eu. Fază care când probat ca din awaz cu două strocante pe săi mea, hami bani sports roundup, bise băstul era auțo, harec sombar, ra au pe bani să mai băie cu său sports roundup cu zaha, kei minet tăpain la bisua, khelkut ca mukhya, update haru sunau său. सबैभन्दा पहिले त नेपालको खेलकुदबाट सुरु गरौँ नेपाली एमएमए स्टार यानि कि मिक्स्ड मार्शल आर्ट्सका स्टार रविन्द्र धन्तले रोड टु युएफसी सिजन 5को सेमिफाइनलमा न्युजिल्यान्डका कशिप मर्डकलाई स्प्लिट डिसिजनमा हराउँदै फाइनलमा स्थान बनाएका छन् तीनै राउन्डपछि जजेसको निर्णयबाट धन्त विजयी बनेका हुन् अब उनको फाइनलमा जापानको रियो ताजिमाको सामना गर्नेछन् जहाँ जित हात पारे भने चाहिँ युएफसी कन्ट्राक्ट पाउनेछन् नेपालको खेलकुद इतिहासमै यो एउटा ठूलो उपलब्धिको निकै नजिक पुगेको धन्तलाई चाहिँ एकदमै शुभकामना छ अनि नेपालीहरूको अहिलेको अवस्थामा एकदमै दुःखद खबरहरू देखिरहेको समयमा उहाँको यो जितले भने नेपालीहरूको मुहारमा थोरै भए पनि मुस्कान चाहिँ उहाँले ल्याउन सफल हुनुभएको छ त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद अनि आगामी प्रतियोगितामा पनि पक्कै पनि नेपाललाई विजय गर्नुहुनेछ भन्ने पूर्ण शुभकामना दिन चाहन्छु अब भने सुनौ सुजन थापा गाईको फुलदुङ्गे रानी अनि बाँकी स्पोर्ट्स राउन्डअपको बारेमा हामी चर्चा गर्ने नै छौँ

हजुर, फुलथुङ्गे रानी यो निकै नै मिठो गीत गाउनु भएको छ गायक सुजन चापागाईले। हजुर श्रोता, कार्यक्रमको स्पोर्ट्स राउन्डअप यानि कि मन्डेको स्पोर्ट्स राउन्डअपलाई निरन्तर गरौँ। अब भने इङ्ग्लिस प्रिमियर लिगतर्फ लागौँ। नयाँ सिजनको सुरुवातमै प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ। म्यान्चेस्टर सिटी, हल सिटी र चेल्सीले सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेका छन्। चेल्सीले आइतबार ब्राइटनलाई पराजित गरेको छ भने म्यान्चेस्टर युनाइटेडले इप्सविच विरुद्धको खेलमा पनि महत्त्वपूर्ण अङ्कका लागि प्रतिस्पर्धा गरेको छ। यो इङ्ग्लिस प्रिमियर लिग भन्नाले चाहिँ एकदमै युकेको चाहिँ एकदमै ठुलो प्रोफेसनल फुटबल लिग रहेको छ। अनि यही नै थियो इङ्ग्लिस प्रिमियर लिगको लेटेस्ट अपडेट। अनि यसै गरी अब हामी लाग्नेछौँ गल्फतर्फ। गल्फमा पनि 2026 टुर च्याम्पियनसिपले विशेष ध्यान तानेको छ। इस्ट लेकमा भएको प्रतियोगिताको कुल प्राइज पर्स भने $40 मिलियन रहेको थियो र विजेताले मात्र $10 मिलियन प्राप्त गर्ने व्यवस्था थियो र बाँकी $30 मिलियन भने बाँकी 30 प्रतिप्रति मध्ये चाहिँ बाँडफाँड हुने कारणले गर्दाखेरि विशेष विजेताले चाहिँ $10 मिलियन प्राप्त गर्नेछ श्रोता। र अन्त्यमा टेनिस, न्युयोर्कमा युएस ओपन 2026 सुरु भइसकेको छ। पहिलो दिन नै ड्यानिल मेडभेडेभ, जेसिका पेगुला र एलिना स्विटोलिना जस्ता खेलाडीहरूले दोस्रो चरणमा स्थान बनाए। यस वर्षको युएस ओपनको कुल प्राइस मनी $108 मिलियन रहेको छ र यो रकम

हजुर, तृष्णा गुरुङको निकै नै मिठो गीत सोल्टी जुस सुनिहाल्नुभयो श्रोता। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि एउटा अत्यन्त जरुरी सूचना UWO अफिसबाट आएको छ। यो चाहिँ विशेष गरी UKVI भिसा अनि इमिग्रेसन ब्रिफ सम्बन्धी रहेको छ। यो भने HQRCG1 UKVI अनि भिसा एन्ड इमिग्रेसन ब्रिफको बारेमा रहेको छ। यो हाम्रो लागि चाहिँ अत्यन्त जरुरी नै विषय हो। यो चाहिँ आउने बुधबार 2 सेप्टेम्बर को दिन बिहान 10:30 बजेदेखि दिउँसो 12:30 बजेसम्म हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रीमती जीवनसाथीहरूलाई चाहिँ 100% उपस्थितिका लागि चाहिँ अनुरोध गरिएको छ। साथै नेपाली तथा अन्य विदेशी अनि कमनवेल्थ राहदानीहरूलाई पनि सहभागी हुनुपर्नेछ भनिएको छ। यस ब्रिफ मार्फत चाहिँ तपाईँले UKVI भिसा तथा अध्यागमन सम्बन्धी महत्त्वपूर्ण जानकारी अनि नयाँ अपडेटहरू प्रदान गरिनेछ। त्यसैले सबै स्पाउसेसहरूलाई चाहिँ कार्यक्रममा अनिवार्य रूपमा उपस्थित हुन भने अनुरोध गरिएको छ। हजुर श्रोता, तपाईँ यदि युकेबाट आउनुभएको छ, जस्तै म युकेबाट आउने क्रममा चाहिँ हाम्रो चाहिँ पासपोर्टमा भिजा नभइकन हाम्रो ई भिसा लागू गरिएको थियो। त्यस कारणले गर्दाखेरि हाम्रो ई भिसा, मेरो विशेष गरी ई भिसा चाहिँ यो आउने वर्ष चाहिँ एक्सपायर हुने गर्दछ। पक्कै पनि यो चाहिँ मेरो लागि, यसको साथसाथै सम्पूर्ण दिदीबहिनीहरूको लागि अपडेटको लागि एकदमै

जरुरी छ। यसै गरी तपाईँको ब्याङ्क डिटेल्सहरू पनि यदि अपडेट गर्नुभएको छैन भने चाहिँ अपडेट गर्नको लागि यो ई भिसाको नै आवश्यकता पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यी विषयमा विविध जानकारीहरूको लागि यो प्रुफ चाहिँ निकै नै आवश्यक छ भनेर अझै म जोड गर्न चाहेँ। अब हामी सुन्नेछौँ जन चामलिङ राईको साधना। इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: PFVS गोर्खा रेडियो।

हजुर श्रोता, सम्बुर राईको यो एकदमै भावनात्मक गीत, सेन्टिमेन्टल गीत रहेको थियो, सबैलाई मनपर्ने अलिकति स्लो सङ थियो तर एकदमै मन छुने गीत रहेको छ र आशा छ तपाईँले यो गीत सुनेर इन्जोय गर्नुभयो होला। हजुर, कार्यक्रम प्रभातकालीन आवाज सुन्दै हुनुहुन्छ र अहिले ब्रुनाईमा समय भएको छ बिहानको 11 बज्नका लागि 12 मिनट बाँकी। हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका दिदीबहिनीहरूको लागि योगा एन्ड मेडिटेसन विथ पण्डितजी हुन गइरहेको छ बिहिबार 3 सेप्टेम्बर बिहानको 9:15 बजेदेखि 11 बजेसम्म। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुन गइरहेको छ सदा चाहिँ, र यसको लागि पनि रेजिस्टर गर्न नभुल्नुहोला क्युआर कोडमा, अनि आफूसँग चाहिँ योगा म्याट भने पक्कै पनि लिएर जानुहोला।

हजुर, डोको बुन्ने भने यो निकै नै लोकप्रिय गीत सुन्नुभयो केहर सिंह लिम्बूको आवाजमा। र अब सुन्ने पालो भएको छ एउटा हिन्दी गीतको, आइपी सिंह, यौनिता कान्ति अनि फ्रेन्ड्सले गाउनु भएको छ चुनरी चुनरीको यो नौ दो संस्करण।

हजुर, यो निकै नै रमाइलो हिन्दी गीत चुनरी चुनरी पछि हामी स्वागत गर्न चाहे कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा र स्वागत सँगै दोस्रो घन्टे बसाइको पनि अन्त्यमा आइसकेका छौँ र दोस्रो घन्टाबाट बिदा लिने बेला भइसकेको छ श्रोता, र कार्यक्रममा अझै पनि गीत सङ्गीतहरू बाँकी नै छौँ। अब भने बस्न गइरहेको छ सुशान्त केसीको सारङ्गी भन्ने निकै नै मिठो गीत, त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ, त्यस लगत्तै म कार्यक्रम प्रस्तोता बिना गुरुङ फेरि पनि हाजिर हुनेछु प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइमा।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: बाढी प्रभावित रसुवा नुवाकोट धादिङ तनह र गोर्खामा राहत चाहिने स्थानीय तहको सूची प्रकाशन गरिएको छ। विपद व्यवस्थापन प्राधिकरणले रसुवाका तीनवटा स्थानीय तहमा खाद्यान्न र सोलर बत्ती चाहिएको जनाएको छ। उत्तर गया गाउँपालिकाका 1, 2 र 3 नम्बर वडा, गोसाईकुण्ड गाउँपालिकाका 2 र 5, आमा छोदिङमो गाउँपालिकाका 1 र 5 नम्बर वडामा सहायता माग भएको हो। नुवाकोटका तारकेश्वरका 4 र 6 नम्बर वडामा 45 जनासम्मलाई खाद्यान्न, गल्छीको 1, 2, 4, 6 र 8 नम्बर वडामा पानी शुद्धिकरण प्रणाली माग भएको छ। यस्तै विदुर नगरपालिकामा खाद्यान्नको समस्या नरहेको तर सबको दुर्गन्ध हटाउने औषधि माग हुँदा बेलकुट घडीको 5, 7 र 8 नम्बर वडामा बिजुली र भत्किएको बाटो खन्न माग भएको छ। यस्तै धादिङको सिद्धलेक गाउँपालिकामा खानेपानी प्रणाली, गोर्खाको गण्डकीमा पुल, तनहुँको देवघाटमा सबको दुर्गन्ध रोक्ने औषधि माग भएको छ। त्रिशुली 3A आयोजनाको सुरुङमा ग्राउन्डबाट सुरुङभित्र पस्ने एउटा विकल्प बन्द भएको छ। सांसद र सुरुङ विज्ञ श्रीराम नौपानेले राति 3 बजे विस्फोट गराएर हेर्दा ग्राउन्डमा पानी भरिएको देखिएपछि अर्को विकल्पमा काम भइरहेको बताउनु भएको छ। उहाँका अनुसार अब सुरुङको मुख्य प्रवेशद्वारबाट उद्धार कर्मी पठाउने प्रयासका लागि खन्ने काम भइरहेको हो। रसुवा र नुवाकोटका 6 वटा जलविद्युत आयोजनाभित्र तुनिएका श्रमिकको उद्धार प्रयास जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले त्रिशुली 3A, UT1, चिलिमे र 3A को अडिट 2, लाङटाङ र मैलुङ खोलाका सुरुङबाट उद्धार प्रयास भइरहेको बताउनु भएको छ। माथिल्लो त्रिशुली 1 मा चिनिया र कोरियन विशेषज्ञ टोलीले सुरुङभित्र 3 किलोमिटरसम्म खोज गरिसकेको तर अहिलेसम्म मानिस फेला पार्न सकेको छैन। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा सेनाको भैरवनाथ गण र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले चिनिया विज्ञसँग काम गरिरहेको छ। चिलेमे जलविद्युत आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरेको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाले भारतीय टिमसँग मिलेर रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु गरेको छ। रसुवाकै मैलुङ खोला जलविद्युत आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु गरिसकेको दाहालले बताउनु भएको छ। नेपालको बाढीमा परेर हराउने बेलायती नागरिकको संख्या 44 पुगेको छ। अधिकारीहरूले बाढीपछिको उद्धारका बेला स्वास्थ्य चुनौती आउन सक्ने भन्दै सतर्क हुन भनेका छन्। टिचिङ अस्पतालले सबको व्यवस्थापन चुनौती बन्दै गइरहेको बताएको छ। अस्पतालका उपनिर्देशक डाक्टर गोपाल सेडाई,
4: people whom I am in contact with in the affected area, they are saying they have started having the bad smell of all those livestock who have been dead and all the dead bodies, and so the pollution in all the drinking water and all, so that's going to cause a problem.
3: चितवनमा शनाखत हुन नसकेका 199 वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका 1 देवघाट जंगलमा आफन्त आएमा निकालेर दिन सकिने गरी ती शवको गहिराती व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। एसपी रामेश्वर पौडेलका अनुसार हालसम्म भेटेका 272 शवमध्ये 12 वटाको शनाखत पाएको छ। शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उहाँले बताउनु भएको छ। भटेकोशी नदीमा यी बुधबार बिहान आएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा आएका छन्।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 बढ़ीलाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महते, नुवाकोटमा 2,274 नागरिकलाई 16 वटा आश्रय स्थल तथा शिविरमा राखिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्ची क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुली, ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफ हाउस क्रिया पुत्री भवनमा, पित्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, पट्टारका क्षेत्रका प्रभावितलाई कबरहल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। पित्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरियनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कबरहल, रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट सिट खाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 का प्रभावितलाई त्रिशुली मावि मावी र सुलक्षणा माविमा राखिएको छ। बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावी, किस्पाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना मावी र त्रिभुवन मावी तथा रसुवाका केही प्रभावितहरूलाई बटारको तामाङ प्लाजामा राखिएको छ। रसुवाका 10 अस्थायी आश्रय स्थलमा हिजो मात्र 1180 विपद प्रभावित नागरिकले आश्रय पाएका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर पीएफबीएस गोर्खा रेडियोको प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइ हामीले सुरुवात गर्यौं एसटी योगीको केसरी भने यो निकै नै मिठो गीतबाट र कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट यहाँहरू सम्पूर्णलाई स्वागत अनि हार्दिक अभिवादन। समय अहिले ब्रुनाईमा 11:09 गयो र कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो अनि अन्तिम घडी अन्तिम घन्टे बसाइमा छौँ हामी श्रोता। र आज भने हाम्रो सदाजयको कार्यक्रम तलमाथि भएको छ। यो कारण चाहिँ के हो भन्दाखेरि इङ्ल्यान्डमा चाहिँ अहिले ब्याङ्क हलिडे रहेको छ र ब्याङ्क हलिडेमा चाहिँ हामीले केवल प्रभातकालीन आवाज सञ्चालन गर्ने गर्छौँ र समय चाहिँ बिहानको 7 बजेबाट हटेर 9 बजेदेखि 12 बजेसम्म सञ्चालन गर्ने गर्छौँ। हजुर श्रोता, यो युकेको अथवा इङ्ल्यान्डतिर ब्याङ्क हलिडे भने त एकदमै सुन्नुभएको होला। ब्याङ्क हलिडे भन्दाखेरि म सुरु सुरुमा युकेमा बस्दाखेरि चाहिँ कस्तो अनौठो लाग्थ्यो कि ब्याङ्क हलिडे, यानि कि ब्याङ्क बन्द भन्ने खालको सोच्थेँ। तर यो चाहिँ अब नेपालमा जस्तै सार्वजनिक बिदा भनेको जस्तै युकेमा पनि ब्याङ्क हलिडे भनेर चाहिँ सार्वजनिक बिदा चाहिँ दिने रहेछ। अनि यो प्राय जस्तो सोमबारको दिनमा मैले पनि विचार गरेकी छु, तपाईँहरूले पनि पक्कै पनि विचार गर्नुभयो होला। प्राय जस्तो सोमबार पर्ने गर्छ ब्याङ्क हलिडे, तर सोमबारकै दिन नै ब्याङ्क हलिडे हुन्छ भन्ने चाहिँ जरुरी छैन। तर विशेष गरी चाहिँ यो ब्याङ्क हलिडेले चाहिँ अब तपाईँको विकेन्ड चाहिँ अझ एक दिनले भए पनि तन्कियो भने चाहिँ तपाईँ यदि कतै डुल्दै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ भने चाहिँ घर फर्किने बेला अथवा अलिकति एक्सटेन्डेड हलिडे अथवा सार्वजनिक बिदा चाहिँ मनाउन पनि सक्नुहुन्छ। यसरी तपाईँको विकेन्ड पनि लामो भयो, लम्बियो, अनि तपाईँको हप्ताको सुरुवात पनि मन्डे स्किप गर्न पाउँदा त कति रमाइलो, होइन? हजुर, यो थियो मेरो सानो गफगाफ। अब भने हामी कार्यक्रममा गीत सङ्गीतले नै अगाडि बढाउँ। अब भने विपुल छेत्रीको डढेलो सुन्नुहोस्।

हजुर, निकै पछि विपुल छेत्रीको गीत सुन्ने मौका पनि मिल्यो। यो गीत एकदमै मिठो थियो। सिन्डिकेट पछिको अझ राम्रो गीतहरूमा उहाँको यो पनि पर्दछ। आज भोलि चाहिँ उहाँले नयाँ गीत चाहिँ खासै निकाल्नु भएको छैन, तर एनिवे उहाँको गीत सङ्गीतहरूले चाहिँ प्राय युवावर्गहरूमा चाहिँ एकदमै मन छुने नै खालको बनाउनुहुन्छ। र यो गीत सुनिहाल्नु भयो डढेलो विपुल छेत्रीको आवाजमा। हजुर श्रोता, पानागा क्लब समर फेस्ट हुन गइरहेको छ। 4-6 सेप्टेम्बर यानि कि आउँदै गरेको विकेन्ड पर्ने गर्छ, शुक्रबारदेखि आइतबारसम्म। र यो शुक्रबार अनि शनिबार चाहिँ दिउँसोको 2 बजेदेखि राति 11 बजेसम्म सञ्चालन हुँदैछ भने, सन्डे यानि कि आइतबारको दिन भने बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म हुन गइरहेको छ पानागा क्लब फिल्डमा। र यो 3 दिने एक्साइटिङ इभेन्टमा भने तपाईँले धेरै आकर्षक कुराहरू, खानाको स्टलहरूको साथसाथै साँपको एक्जिबिसन अनि एकदमै परिवार मैत्री एक्टिभिटिजहरू चाहिँ गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि आफ्नो क्यालेन्डरमा भने पक्कै पनि यो विकेन्ड चाहिँ पानागाको क्लब फिल्डमा जानुहोला र इन्जोय गर्नुहोला। अब सुनौ सुप्न सुमन अनि त्रिशाला गुरुङको मायालु भन्ने गीत।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, सम्झिने मुटु द एज ब्यान्डले गाएको थियो यो गीत. एकदमै मिठो गीत, एकदमै सेन्टिमेन्टल गीत रहेको छ. र उक्त ब्यान्डका मुख्य गायकमा पर्नुहुन्छ जीवन गुरुङ. जीवन गुरुङको आवाजमा विशेष गरी माया, प्रेम अनि विरह, सम्झना अनि भावनात्मक अनुभूतिहरू पनि झल्किन्छन्. त्यसैले उहाँहरूको गीतहरू सुन्दा चाहिँ धेरै श्रोताले आफ्नै जीवनका कथा अनि सम्झनासँग चाहिँ जोडिएको महसुस पनि गर्नु नै हुन्छ. हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि बालबालिका हुने दाजुभाइ तथा दिदीबहिनीहरूको लागि साफाले किड्स ड्रइङ कम्पिटिसन आयोजना गर्दैछ र यसको लागि डेडलाइन रहेको छ सेप्टेम्बरको 30 तारिक बुधबारको दिन पर्न गएको छ. यदि तपाईँको बालबालिकाहरूलाई चाहिँ ड्रइङ गर्न मनपर्छ अथवा तपाईँहरूले यो यो कम्पिटिसनमा चाहिँ यत्तिकै पनि भाग लिन एन्करेज गर्न सक्नुहुन्छ. यसको लागि चाहिँ हाम्रो बालबालिकाहरूले चाहिँ केवल A4 साइजको ल्यान्डस्केप पेपरमा चाहिँ उक्त चित्रण गर्नुपर्ने हुन्छ र यसको थिम भने आवर BFB कम्युनिटी रहेको छ. बालबालिकाहरूले आफ्नै सृजनात्मकताले हाम्रो BFB कम्युनिटीलाई चाहिँ के कुराले चाहिँ खास बनाउँछ भन्ने कुरा चाहिँ राम्रोसँग चित्रण गर्न सक्नुभयो भने चाहिँ यो प्रतियोगितामा पक्कै पनि विजयी हुन सक्नुहुन्छ. हजुर, आफ्नो बालबालिकाहरूसँग अझ क्वालिटी टाइम बिताउने अथवा एक्स्ट्रा के कुरामा चाहिँ इन्भल्भ हुने भनेर सोच्दै हुनुहुन्छ भने पक्कै पनि साफा किड्स ड्रइङ कम्पिटिसनमा चाहिँ भाग लिन प्रेरणा दिनुहोला. अब सुनौ कुमार सागरको हावाको लहर.

सम्मेलन रहेको उक्त गीत एकदमै अरूभन्दा निकै नै युनिक होइन, एकदमै अरूभन्दा खास पनि सुनिन्छ यो गीत। आशा छ तपाईँहरूले सुनेर इन्जोय गर्नुभयो होला। हजुर, अहिले हाम्रो नेपालको समयमा चाहिँ अहिले चाहिँ बाढी अनि पहिरो अनि अन्य दुःखद घटनाहरूले चाहिँ यदि तपाईँहरूलाई मानसिक रूपमा विचलित बनाइरहेको छ भने चाहिँ तपाईँहरू पक्कै पनि यस्ता सोसियल मिडियाहरू जहाँ चाहिँ एकदमै त्यो डिस्ट्रेसिङ भिडियोहरू देखाइरहेको छ त्यस्तोहरू चाहिँ नहेर्नु होला। अनि डिस्टर्बिङ कन्टेन्ट छ भने त्यसलाई म्युट अथवा हाइड अनि नट इन्ट्रेस्टेड पनि गर्न सक्नुहुन्छ। यसै गरी समाचार जान्न चाहनुहुन्छ भने भरपर्दो स्रोतबाट सीमित समयमा मात्र अपडेट लिने गर्नुहोस् अनि आफ्नो परिवार साथीहरूसँग कुराकानी गर्दै गर्नुहोस्। मनमा लागेको कुरा व्यक्त गर्दा तपाईँको तनाव पनि कम हुन सक्छ। हो, हामी विदेशमा छौँ, हामीलाई आफ्नो देशको एकदमै चिन्ता हुन्छ, तर त्यसको कारणले गर्दाखेरि तपाईँलाई पनि आफ्नो मानसिक रूपमा चाहिँ असर नपरोस्। तपाईँको आफ्नो सामान्य दिनचर्यामा नै फर्किनुहोस् अनि सहयोग गर्न चाहनुहुन्छ भने पक्कै पनि त्यहाँ धेरै नै स्रोतहरू रहेको छन्। विशेष गरी प्रधानमन्त्री डिजास्टर रिलिफ फन्डको बारेमा त हामी त सुनिरहेका छौँ अनि कसरी चाहिँ नेपालको सरकारले चाहिँ एकदमै ट्रान्सप्यारेन्ट रूपले चाहिँ त्यो रकमहरू चाहिँ देखाएको पनि छ अनि त्यसले गर्दा पक्कै पनि हाम्रो नेपालमा जुन बाढी पीडित हुनुभएको छ उहाँहरूको लागि केही न केही राहत त अवश्य नै भयो होला। यसै गरी हाम्रो बालबालिकाहरूलाई यस्तो हाम्रो नेपालमा भएको बाढी पहिरोको प्रकोपको बारेमा भन्नु जानकारी दिनु चाहिँ आवश्यक नै ठान्छु, किनभने हामी कुन भौगोलिक ठाउँबाट आएका हौँ भन्ने चाहिँ हाम्रो बालबालिकाले जान्नु जरुरी छ जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि यो बाढी अनि प्रकोपको बारेमा चाहिँ उहाँहरूलाई बालबालिकालाई चाहिँ जानकारी दिनु चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ। तर पीडितहरूप्रति चाहिँ सहानुभूति राख्नका लागि पनि सिकाउनुपर्छ जस्तो लाग्छ। सिकाउनु त पर्दैन, तर बालबालिकाहरूलाई चाहिँ अब यस्तो पीडादायी भिडियोहरूबाट चाहिँ टाढा नै राख्नुहोस्, तर यस्तो विपत्तिहरूको बारेमा चाहिँ पक्कै पनि ज्ञान दिनुहोला अनि आफ्नो मानसिक शान्तिको पनि ख्याल गर्नुहोला। हजुर श्रोता, यस्तै छ हाम्रो अहिलेको परिवेशमा नेपालमा प्राकृतिक प्रकोपको अगाडि चाहिँ मानवको केही नलाग्ने रहेछ भन्ने चाहिँ अब हामीले बारम्बार भोगी पनि आएका छौँ। तर यस्तो समयमा एकअर्कालाई मद्दत गरेर अनि एकअर्कालाई सहानुभूति दिएर मद्दत गर्न भने पक्कै पनि सक्छौँ। र नेपालमा एकदमै उद्धार कार्यहरू भएको देख्दा चाहिँ खुसी पनि लागिरहेको छ। उहाँहरूको चाहिँ छिटोभन्दा छिटो उद्धार भएर नर्मल लाइफमा चाहिँ छिटो फर्किन पाउन् उहाँहरूले पनि भन्दै अब हामी गीत सङ्गीतले अगाडि बढाउँछौँ कार्यक्रम। अब सुनौ नितेश जङ कुँवरको हाम्रो नेपालमा।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFPS पुर्खा रेडियो हो।

आज श्रोता सुन्नुभयो भावना अपूर्व तामाङको स्वरमा हजुर कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइमा हुनुहुन्छ तपाईँ र अहिले समय ब्रुनाईमा 12 बज्नका लागि 13 मिनट बाँकी रह्यो। गीत सङ्गीत सुने क्रममा अब अझै पनि गीतहरू बाँकी नै छन् तर त्योभन्दा अगाडि ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि मुमोङको पुल इन्डक्सन अनि न्यू एन्ट्री एक्सेस सिस्टमको बारेमा ब्रिफिङ हुँदैछ मुमोङ पुलमा नै। अनि यो चाहिँ भोलिको दिन यानि कि 1 सेप्टेम्बर बिहानको 10 बजेदेखि 11 बजेसम्म हुन गइरहेको छ। उक्त पुल इन्डक्सनमा पक्कै पनि जानुहोला। अटेन्डेन्स चाहिँ खास गरी सधैँ रेगुलर युज गर्ने व्यक्तिहरूको लागि, यसको साथसाथै यदि तपाईँहरूले भोलिको दिन चाहिँ अटेन्ड गर्न सक्नुहुँदैन भने अर्को दिन पनि इन्डक्सन राखिएको छ 2 हप्ताको समयपछि। अब सुनौ प्रेम लामाको सानो मा।

퍼즐 쇼다의 유니크니 로마이르기 드라이크 드 왕댄 샤파쿠 타라타라 헤르다 헤르다 아즈쿠 프라바트 갈린 아와즈 카리그룸쿠 언테마 아이소게가 총 소매 아이레 브루나이마 바라 버스노 칼라기 7 미네트 방기 러휴 हामी जहाँ भए पनि नेपालको अवस्था सम्झिँदाखेरि भने त्यही पुग्छौँ त्यसैले आजको कार्यक्रम पनि अन्त्य गर्दैछु एउटा देशप्रेमले भरिएको एउटा सुन्दर गीतसँगै अब भने राजु लामाको मेरो नेपाल भन्ने गीत छोड्दै आजको कार्यक्रम प्रभातकालीन आवाजबाट म भने तपाईँको प्रस्तुता बिना गुरुङ म आजको बसाइबाट बिदा चाहन्छु अहिलेसम्म बिएफपिएस गोर्खा रेडियो सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद अनि एकदमै आभार प्रकट गर्दछु र भोलिको दिन भने म कार्यक्रम साङ्गीतिक तरङ्गमा पुनः उपस्थित हुने नै छु र आजको लागि भने तपाईँको दिन बाँकी दिन एकदमै शुभ रहोस् र सधैँ हाँस्नुहोस् खुसी रहनुहोस् अनि स्वस्थ रहनुहोस् भन्दै म कार्यक्रम प्रस्तुता बिना गुरुङ यहीँ बिदा माग्दछु र तपाईँको दिन फेरि पनि शुभ रहोस् भन्ने कामनाको साथ नमस्ते अनि बाई

0: विपद व्यवस्थापन प्राधिकरणले बाढीका कारण बेपत्ता हुनेको संख्या 2500 भन्दा बढी रहेको जनाएको छ। उद्धार र राहतको जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले घाइते मध्ये धेरैजसो उपचारपछि डिस्चार्ज भएका बताउनु भएको छ।
1: पहिचान खोल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका 21 अस्पतालमा सुरक्षित राखिएको छ। हालसम्म घाइते हुनुभएका 267 जना मध्ये 156 जना उपचारपछि डिस्चार्ज भइसक्नु भएको छ। बाँकी घाइतेहरूको उपचार जारी छ भने प्रभावित क्षेत्रमा 6 सर्जिकल मेडिकल टिम पनि परिचालित भएको छ। सम्पर्क विहीनहरूको स्थितिको सन्दर्भमा हालसम्म करिब 2502 जना नागरिकहरू सम्पर्क विहीन रहनु भएको छ।
0: बाढीमा परेका मध्ये हालसम्म 781 जनाको शव फेला परेको छ। भटेकसीमा आएको बाढीमा सुदूरपश्चिमका 142 जना अझै सम्पर्कविहीन छन्। हराएकाको खोजीमा आफन्तहरू प्रभावित क्षेत्र मात्र होइन अस्पताल पनि चारिरहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका 170 जना मध्ये 28 जना सम्पर्कमा आए पनि 142 जना भने अझै भोटेकोसीमा आएको बाढीपछि बेपत्ता छन्। हाइड्रो पावरमा कार्यरत पति सम्पर्कविहीन हुँदाको पीड़ा सुनाउँदै कञ्चनपुरकी द्रौपदी भाट।
3: मोबाइल हेर्दा हेर्दा मेरो आँखा थाकिसक्यो, मेरो हात दुखिसक्यो। 3B को न्यूज आउँछ कि भनेर हेरिरहेको छु। 3A को आउँछ, माथिको आउँछ, तलको आउँछ, त्यो 3B मा त्यो 3B को अहिलेसम्म एउटा सरकारले गरेको पहलको अथवा त्यहाँको अफिसका कर्मचारीकोहरूले गरेको पहलको मैले एउटा न्युज देखेको छैन।
2: बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवार चिन्तामा छन्। छपटी छ र बेचैनी। उनीहरूले हराएकाहरूको खोजीमा सरकारले पहल गर्नुपर्ने बताउँछन्।
4: कहीँ कतै जीवित र घाइते या मृत भन्ने कुनै पनि खबर नपाएको हुँदा हामी सम्पूर्ण घर परिवार साह्रै चिन्तित छौँ।
5: हाम्रो प्रहरी कार्यमा गाउँला प्रहरी कार्यालयमा त त्यहाँ हाम्रो प्रहरी कार्यालयमा त गाउँला त्यहाँको त्यो पनि हामी त्यति सोध्न सकिन्छौँ।
2: आफ्ना बेपत्ता परिवार खोज्न कतिपय आफन्तहरू चितवनदेखि काठमाडौँसम्म पुगेका छन्। कोही बाढी प्रभावित क्षेत्रमा छन् भने कोही घरमै खबर आउने आशमा बसिरहेका छन्।
0: रसुवा बाढीमा परेका नागरिक आफन्तहरू ठूलो संख्यामा नवलपुरका अस्पतालमा पनि पुगेका छन्। धनु भुषालको रिपोर्ट।
6: सब भेटेला कि भन्ने झिनो आशा बोकेर परिवारका सदस्यहरू सब व्यवस्थापन कक्षसम्म पुगिरहेका छन्। मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका सबको पहिचानका लागि फोटो डिस्प्लेमा राखिएको छ। हातमा आफन्तको फोटो र पहिचान खुल्ने कागजात बोकेर परिवारजन सब व्यवस्थापन कक्ष बाहिर भौतारिरहेका छन्।
7: हातमा ट्याटु काठमाडौँ धराराको भाँचिएको ट्याटु भएको चाहिँ लास यहाँ आएको छ अरे भनेर खबर सुनेर अनि यहाँ आएको यहाँ हुनुहुँदो रहेछ। अब यहाँदेखि फेरि हामी भरतपुर जाँदैछौँ।
8: अहिलेसम्म कुनै कन्ट्याक्ट भएन, फोन हान्नुहुन्छ घरबाट अनि फोन स्विच अफ हुन्छ। पहिला त अब सम्पर्क हुन सकेन भन्नुभएको थियो। हामी केही पाउन सकिन्छ, केही भेटाउन सकिन्छ कतैबाट भन्ने आशले यहाँसम्म आइपुगेको।
6: नारायणी नदीमा बाढीले बगाएर ल्याएका शवको खोजी पहिचान तथा व्यवस्थापन सँगै पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने कामलाई प्रशासनले तीव्रता दिएको छ। तर जिल्लामा रहेका शव गृहको क्षमताले धान्न नसक्ने गरी शव फेला पर्न थालेपछि वैकल्पिक रूपमा निर्माण गरिएको शव व्यवस्थापन कक्षमा समेत लामो समयसम्म शव राख्दा थप समस्या आउन सक्ने अवस्था देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै पहिचान नखुलेका शवलाई डीएनए नमूना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार कावासोती र देवचुली नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा पहिचान नभएका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताउनुभयो।
9: पोस्टमार्टम प्लस डिएनए कलेक्सन स्याम्पल कलेक्सनको लागि चाहिँ त्यो ट्यागिङ गरेको त्यो सबै नम्बरहरू हुन्छ। हामीले दिएको नम्बर फरेन्सिकले चाहिँ छुट्याएको त्यो नम्बर ट्याग न एकदम कम्तीमा 3-4 चाहिँ अड्ने रहने माटो पनि भनेर हामीलाई त्यो जानकारी आएको छ।
6: मध्यविन्दु प्रादेशिक अस्पताल र गैंडाकोट नगर अस्पतालमा सबको पहिचान तथा डिएनए नमूना संकलन भइरहेको छ।
0: बाढीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 289 उद्धार गरिएको पर्यटन बोर्डले जनाएको छ।
10: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह आयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ।
0: खबर यति नै, नमस्कार।
11: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: बाढीमा परेका 903 जनाको शव फेला परेको छ. विपद व्यवस्थापन प्राधिकरणले आज बिहानसम्म चितवनमा 272, नवलपुरमा 207 जना सहित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र तनहुँमा शव फेला परेका जनाएको छ. सम्पर्क विहीनको संख्या 4247 रहेको छ. 20,000 बढी सुरक्षाकर्मीले 10,000 जनाको स्थल तथा हवाई माध्यमबाट उद्धार गरेका छन्. नुवाकोटका अस्थायी आवासमा बस्ने विस्थापितको संख्या 2403 रहेको प्रशासनले जनाएको छ. सिडिओ शम्भु प्रसाद रेग्मीले कतिपय पीडितले घरमै जीर्ण भवनमा बसेर खानाको सेवा लिइरहेको बताउनु भएको छ. नुवाकोटमा घर बगाएका भत्किएका नागरिकका लागि 16 अस्थायी आवास तय गरिएको छ. सिडिओ रेग्मीका अनुसार सब संकलन र व्यवस्थापन सबभन्दा ठूलो चुनौती बनेको छ.
4: सब व्यवस्थापन अर्को चुनौती छ, किनभने लामो समय पनि भयो र त्यसको स्मेलहरू र अलिक ठुलो सङ्ख्यामा पनि हुन सक्ने भएको हुनाले र काठमाडौँतिर लाँदा अब स्पेसको अभाव हुने र स्थानीय स्तरमा पनि सब राख्न सक्ने अवस्था छ. एउटा सब सङ्कलन गरेर ल्याउँदाखेरिमा पनि सङ्कलन गर्ने मानिसहरूलाई पनि एउटा अलिकति त्यसको स्मेलको कारणले अप्ठ्यारो भयो, साह्रै अप्ठ्यारोको अवस्था पनि सकेन.
3: जलविद्युत आयोजनाका सुरुङ फेला पार्न सबैभन्दा समस्या भएको उहाँले बताउनु भएको छ.
4: 3B त्यो पहिचान भएको छ, यो टनल कहाँनिर छ भन्ने कुराहरू, त्यो हाइड्रो अफिस कहाँ छ, टनल कहाँ छ भन्ने कुराहरू र त्यसमा खोज तलास गर्ने कार्यहरू भइरहेको अवस्था छ र अन्य आयोजनाहरूमा पनि त्यसको लोकेट गर्ने र त्यसलाई चाहिँ पहिचान गर्ने गरी त्यो सम्बन्धी विज्ञहरू, त्यो सम्बन्धी उपयुक्त संयन्त्रहरू जस्तै ड्रोनको प्रयोग गरेर त्यसमा भएको त्यो थर्मलको युज गरेर डिटेक्ट गर्ने कामहरू समेत चाहिँ प्रयास भइरहेको अवस्था छ.
3: रसुवाकडी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ. 111 मेगावाट क्षमताको आयोजनामा कार्यरत 93 सम्पर्कविहीन भएका छन्. नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञान टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार रसुवाकडी जलविद्युत आयोजनामा परेर 93 सम्पर्कविहीन छन्. भूमिगत डिसेन्डरमा बसेका 6 मध्ये 4 दुई दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो. चीनबाट रसुवागढी केरुङ हुँदै ल्याइने मालवस्तु र कन्टेनर मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। मुस्ताङको जोमसम्म रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो साँझ 66 मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ. कोरला नाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गर्ने मालवस्तुहरू कोरला नाकातर्फ डाइभर्ट भएको जानकारी पाएको बताउनु भएको छ. मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष 82-83 6,92 करोड राजस्व सङ्कलन गरेको थियो. चितवनमा शनाखत हुन नसकेका 199 शवको व्यवस्थापन गरिएको छ. भरतपुर महानगरपालिका 1 देवघाट जङ्गलमा आफन्त आयमा निकालेर दिन सकिने गरी ती शवको गैराती व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ. एसपी रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 272 शवमध्ये 12 शनाखत भएको छ. शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उहाँले बताउनु भएको छ. नेपालको बाढीमा परेर हराउने बेलायती नागरिकको संख्या 44 पुगेको छ. अधिकारीहरूले बाढीपछिको उद्धारका बेला स्वास्थ्य चुनौती आउन सक्ने भन्दै सतर्क हुन भनेका छन्। टिचिङ अस्पतालको सब अस्पतालले सबको व्यवस्थापन चुनौती बनेको बताइरहेको छ. अस्पतालका उपनिर्देशक डाक्टर गोपाल सेडाई:
5: People whom I am in contact with in the affected area, they are saying they have started having the bad smell of all those livestock who have been dead and all the dead bodies, and so the pollution in all the drinking water and all, so that's going to cause a problem.
3: भोटेको सिनदीमा यी बुधबार बिहान आएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ.
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 बढीलाई आश्रय तथा राहत वितरण गरिएको छ. प्राधिकरणका प्रवक्ता शान्ति महते नुवाकोटमा 2,274 नागरिकलाई 16 आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिनुभएको छ. उहाँका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्ची क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ. साथै त्रिशुली, ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफ हाउस किरियापुत मैत्री भवनमा पित्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, पट्टारका क्षेत्रका प्रभावितलाई कबरहल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। पित्रावती वैश्य क्षेत्रका प्रभावितलाई सुन्दरी कैरियनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कबरहल, रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर तीन देवीघाट सिट खाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ।
3: खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो।

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिया बिया स्कोर खारेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। भगवान शिव अर्धनारीश्वर हुनुहुन्छ, आशुतोष हुनुहुन्छ र औढर दानी हुनुहुन्छ। वास्तवमा अर्धनारीश्वर भनेर शिवजी यो जगतको दुवै स्वरूपमा उपस्थित हुनुहुन्छ, स्त्री र पुरुष आदि आदि शरीरमा हुनुहुन्छ, त्यसैले उहाँलाई अर्धनारीश्वर भनिन्छ। त्यसै गरी उहाँ औढर दानी हुनुहुन्छ, अर्थात् अलिकति माग्दा पनि धेरै दिनुहुन्छ, फेरि माग्नु नपर्ने गरी अगाउजी दिने गर्नुहुन्छ। र आशुतोष हुनुहुन्छ कि उहाँ तुरुन्तै प्रसन्न हुनुहुन्छ, शीघ्र प्रसन्न हुनुहुन्छ, त्यसैले उहाँलाई आशुतोष भनिन्छ। त्यस्ता मनुष्यहरूका सहजै प्राप्त हुने सुखका सामग्रीहरूको दाता र यदि इच्छा गर्छ भने भगवानको भक्तिको पनि दान गर्ने त्यस्ता भोले बाबाको हामी सोमबारका दिन विशेष रूपमा उपासना गर्ने गर्दछौँ। यस्तो परम्परामा हामी अगाडि बढिरहेका छौँ, त्यसैले हामीद्वारा उपासित शिवजी प्रसन्न हुनुहोस् र हामी सबैको मनोकाङ्क्षा पूर्ण गराउनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी यसमा केही न केही विषय बिन्दुहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज भगवान बुद्धका केही शिक्षाहरूको चर्चा गर्नेछौँ, जसले मनुष्यलाई शुद्ध मार्गमा हिँड्ने प्रेरणा दिन्छ र मनुष्यले यदि चाह्यो भने त्यस्ता कर्महरूको अनुष्ठान गरेर आफूलाई पवित्र पार्न सक्छ र पवित्र भएको चिज वास्तवमा पवित्र नै हुन्छ, त्यसमा अपवित्रताको गन्ध हुँदैन। त्यसैले भगवान बुद्धका अनुयायी महान दार्शनिकहरूले आफ्ना बुद्धिको तीक्ष्णताबाट र भक्ति भगवान बुद्धप्रतिको आफ्नो भक्तिको एउटा अनुष्ठानबाट उल्लेख गरेका जो शास्त्रहरू छन् तिनीहरूले भगवान बुद्धको वचनलाई विस्तारित रूपमा हामीसम्म ल्याइ पुर्याएका छन्। त्यसैले हामीले ती चिजहरूको अनुशीलन गरेर विचारपूर्वक जीवनलाई विवेकी बनाउँदै अगाडि बढ्ने चेष्टा गर्न तिनीहरू साधनको रूपमा हाम्रा अगाडि छन्। त्यसैले तिनीहरूको श्रवणबाट अवश्य पनि हामीलाई फाइदा अथवा लाभ हुने नै छ, यसमा सन्देह छैन। त्यसैले ती वचनहरूको हामी चर्चा गरौँ। सत्कार्यको लागि भए पनि पाप अकरणीय नै छ। विप्र भिक्षु सुर स्वामी जननी जनक स्त्रियाम प्रजानामपि लाभार्थम न भवान् पाप माचरेत। अर्थात् हे राजन, तपाईँले आफ्नो अगाडि प्रसङ्गवश भिक्षु, ब्राह्मण, देवता, स्वामी, माता, पिता, यहाँसम्म कि आफ्नी पत्नी या पति अथवा पुत्र अथवा पुत्रीको लागि भए पनि कुनै पनि पाप कर्म गर्न व्यवस्थापूर्वक आइपरो भने पनि गर्नु हुँदैन, त्यसबाट विरत नै रहनु पर्दछ। किनभने यो कुनै पनि अवस्थामा करणीय छैन पाप कर्म। पाप कर्म गर्नु भनेको मनुष्यले आफूलाई ठुलो दुःखमा पार्नु हो, ठुलो सङ्कटमा पार्नु हो र खोजेको सुख मिल्छ दुःख। हाम्रो जीवनमा जे भइरहेको छ यो पनि पूर्वकृत कुनै न कुनै कर्मको फलको रूपमा नै प्राप्त भइरहेको छ। अशुभ कर्महरू, पापपूर्ण कर्महरूको फल दुःख रूपमा प्राप्त हुन्छ भने पुण्यका रूपमा गरिएको कर्मको फल सुख रूपमा प्राप्त हुन्छ। यो दुइटैको एउटा मिश्रण रूपमा हाम्रो जीवन अगाडि बढिरहेको छ, त्यही भोगहरू हामीले प्राप्त गरिरहेका छौँ। हामी कुदेर कहाँबाट कहाँ पुग्यौँ, कहाँ जन्मिएका थियौँ, कहाँ आइपुगेका छौँ र के हामीले गर्न सक्यौँ भनेर जो हामी एउटा भ्रमित एउटा गर्वमा भुलिरहेका छौँ, वास्तवमा त्यो बेकारको कुरा हो भन्छ शास्त्र। किनभने जे प्राप्त हुनु थियो त्यो आफ्नो पुण्यको फलको रूपमा स्वतः प्राप्त भइरहेको छ र जो हामीले नचाहेका थियौँ ती चिजहरू हाम्रो पूर्वकृत पाप कर्मको फलको रूपमा स्वतः प्राप्त भइरहेको छ, यसमा तिम्रो कुनै पनि पुरुषार्थ छैन भनेर शास्त्रले भन्छ। त्यसैले हाम्रो जो प्रारब्धवश प्राप्त भएका भोगहरू हुन् ती दुवै रूपमा सुख र दुःख रूपमा तिनै हामी भोगिरहेका छौँ र नयाँ जो हाम्रो अगाडिको समयलाई जो कमाइरहेको छ कर्म गरेर पाप अथवा पुण्य गरेर त्यो सुख अथवा दुःखको रूपमा अरू आउने जन्महरूमा प्राप्त हुनेछ र यदि निष्काम कर्म कसैले गर्छ भने अगाडिको जन्म हुँदैन, ऊ भगवान्को चरणमा शान्तिपूर्ण अवस्थामा पुग्छ भनेर बताइएको छ। त्यसैले यी सबै कुराहरूको चिन्तन मननबाट नै मनुष्यले आफ्नो कर्महरूलाई सुधार गर्नुपर्दछ र कसैका लागि भए पनि पाप कर्म चाहिँ गर्नै हुँदैन, किनभने त्यसले दुःख आफूलाई मात्रै दिन्छ, त्यसले वास्तवमा अरू कसैको केही बिगार्दैन भनेर उल्लेख गरिएको छ। र कसैले त्यो पाप कर्मलाई बाँडेर लिँदैन पनि र त कसैले त्यसमा मद्दत पनि गर्दैन, आफू नरकमा गएर दुःखपूर्ण जीवन जो व्यतीत गर्नुपर्दछ त्यहाँ एक्लै रहन्छ, कोही पनि त्यहाँ जाँदैन आफन्त भनेर
त्यसैले यतातर्फ विचार गर भनेर भगवान बुद्ध मनुष्यहरूलाई बताउनुहुन्छ, मार्ग दर्शन गर्नुहुन्छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दैनिक रूपमा यस कार्यक्रममा भेट्ने गर्दछौँ र भगवान बुद्धका यी भनाइहरूलाई हामी केही विस्तारित रूपमा चर्चा गरिरहेका छौँ, जुन भनाइहरूले हामीलाई मार्गदर्शन गरिरहेका छन् र पुण्य कर्म किन गर्नुपर्दछ, गर्नुपर्ने कर्म पुण्य कर्म नै हो भन्ने सन्दर्भमा भगवान बुद्धका वाणीहरूलाई यसरी उल्लेख गरिएको छ। नारकीय विपाकस्य भागम कश्चित् क्वचित् खलु यतो हि नैव गृह्णीयात् तस्मात् पुण्य पथम व्रजेत्। अर्थात् किन पाप कर्म गर्नु हुँदैन कसैका लागि पनि भने त्यस्तो पाप कर्मको फल अर्थात् विपाकको भाग बाँड्ने बेलामा यी जो आफ्ना आफन्तहरू भनेर उनीहरूको लागि पाप कर्म गरिन्छ तिनीहरू कोही पनि त्यहाँ हुने छैनन्। त्यस कारण हे राजन, तपाईँले पाप पथलाई सर्वथा परित्याग गरेर पुण्य पथको बाटोलाई नै पक्राउनु पर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले वास्तवमा एउटा विचारणीय पक्ष यहाँ उपस्थित हुन्छ। पाप कुनै न कुनै इच्छा पूर्तिको लागि गरिन्छ र इच्छा नै वास्तवमा दुःखको मूल कारण हो भनेर बुद्धले बताउनु भएको छ। भगवान बुद्धको उपदेशमा चार आर्य सत्यमा बुद्धको तृष्णा नामक जो चिज छ त्यो नै दुःखको कारण हो भनेर उहाँले उल्लेख गर्नुभएको छ। त्यसैले त्यस्तो इच्छाहरू गरेर आफन्तको नाममा कुनै पनि बहानामा पाप कर्म गर्नु भयानक हुनसक्छ। त्यसैले त्यस्तो कर्मबाट विरत भएर आफूलाई बचाएर अगाडि पुण्य पथमा हिँडाउनु आवश्यक छ। यदि त्यसो गरिएन भने त्यसले जीवनमा ठुलो हानि गर्छ भनेर बताइएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहे गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा भगवान बुद्धका केही विशेष मार्गदर्शनहरूको चर्चा गरिरहेका छौँ जसले मनुष्यलाई बाटो देखाइरहेका छन् र पाप कर्मको फलको रूपमा केही उपदेश यसरी गरिएको छ। ए पापम कर्म कुर्वाणास तत्कालम तत्फलम नते भुञ्जते नापि दण्डार्हा समकालम भवन्त्यपि मृत्यु काले समायाते सर्वं कर्म फलम तदा समुद्र भूतम अपूर साक्षात स्मारयत देव दुष्कृतम। यद्यपि कहिलेकाहीँ यस्तो पनि देखिन्छ कि पाप कर्म गर्ने मनुष्यहरू केही समयसम्म आफूद्वारा गरिएको पापको फल नपाइकन रहेका हुन्छन् न उनीहरूलाई राजा अर्थात् कानुनद्वारा दण्डित गरिन्छ न कसैद्वारा उनीहरूलाई पीडा दिइन्छ न अन्य कसैले उनीहरूलाई दण्ड दिएका हुन्छन् तर त्यस्तो पाप कर्मको सजाय उनीहरूलाई मिल्ने गरी वास्तवमा केही पनि प्राप्त भएका देखिँदैनन् तर पाप कर्म उनीहरू निरन्तर रूपमा गरिरहेका हुन्छन् तर पनि यदि त्यस्तो अवस्थामा उनीहरू बचिरहेका रहेछन् भने पनि त्यस्तो मनुष्यहरूको मृत्युकाल आउँदा अर्थात् मर्ने समयमा पूर्वकृत अर्थात् पहिले गरिएको पाप कर्म उनीहरूको अगाडि आएर उभिने गर्दछ र उनीहरूलाई अन्तिममा जो आफ्नो पाप कर्महरू अगाडि आएर दुष्कर्महरू अगाडि आएर स्मरण गराउँछन् त्यही स्मरण गरेर मर्छन् र उनीहरू नरकमा जान्छन् भनेर उल्लेख गरिएको छ। त्यसैले सत्कर्मतर्फ अगाडि बढ्ने सामर्थ्य प्राप्त होस् यही भगवान् बुद्धसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम नमो भगवते सम्यक सम्बुद्धस्य। नमस्कार।

थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर प्रमोद खरेलले गाउनु भएको यो गीत हामीले सुन्दै थियौँ. गुड मर्निङ एभ्रीवान. अहिले बिहानको 6:41 गइसकेको छ बेलायतको कुराकानी गर्नुपर्दा, र आज चाहिँ भदौ महिनाको 15 गते 2083 साल, अनि तत्अनुसार चाहिँ आज चाहिँ अगस्त महिनाको 31 हो. आज चाहिँ अगस्त महिनाको चाहिँ अन्तिम दिन हो. आदरणीय श्रोताहरू, आज ब्याङ्क हलिडे पनि हो, त्यसले गर्दा हेभ अ लभली लभली ब्याङ्क हलिडे पनि भन्न चाहिँ चाहन्छु. लङ ब्याङ्क हलिडे विकेन्ड रहेको थियो, म पनि एकदमै बिजी भएँ, रमाइलो पनि भयो. तपाईँहरूको पनि सायद यो हप्ता त्यस्तै भइरहेको होला. र ब्याङ्क हलिडेमा चाहिँ हामी पालै पालो आउने गर्छौँ, र सधैँ अब हाम्रो आशा दिदी मर्निङ सो नमस्तेकै लिएर आउने गर्नुहुन्छ. आज चाहिँ मेरो पालो यसपटक चाहिँ गर्दा तपाईँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु, अनि तपाईँहरूको दिन पनि शुभ रहोस् भन्न चाहन्छु. र अब नेपालमा बाढी पीडितहरूको कुराकानी तपाईँहरूले सुनिराख्नु भएको छ. दुःख त कुरा हो, के गर्ने, तर वी हेभ टु मुभ फरवर्ड, होइन? अब जे भए पनि जिन्दगी चलाउनै पर्यो, र हामीले पनि उहाँहरूलाई सम्झिरहेका छौँ. धेरै व्यक्तिहरूले ज्यान गुमाउनु चाहिँ भएको छ, अझै खोजी भइ नै रहेको कुराहरू तपाईँले विभिन्न न्युजहरूबाट चाहिँ सुनिराख्नु भएको छ, र कति तपाईँले राहत पनि सङ्कलन गर्दै हुनुहुन्छ होला, र जस अब शोक सभाहरू पनि तपाईँले गर्दै हुनुहुन्छ होला. एनिवे, जस यस्तै छ आदरणीय श्रोता. हाम्रो देशलाई सतीले सभापेको देश भन्छन्, होइन? कहिले के हुन्छ, अस्ति हाम्रो निम्स भएको भर्खरै हामीले विदा गऱ्यौँ उहाँलाई, त्यसपछि फेरि यो चाहिँ बाढी पहिरोको कुरा आइरहेको छ. आदरणीय श्रोताहरू, के गर्ने, यस्तै छ. र तपाईँहरूले पनि आफ्नो पहल गर्नुहोला. जुन जुन ठाउँमा अब 1-2 पाउन्ड दिएर कसैको चाहिँ जिन्दगीमा उधार हुन्छ भने त्यो पनि राम्रै कुरा हो. आदरणीय श्रोताहरू, हजुर, म तपाईँहरूको सेवामा 9 बजेसम्म रहनेछु, र त्यसपछि 9 बजेबाट चाहिँ काठमाडौँको सौगात कार्यक्रम यो हप्ता यहीँबाट सञ्चालन हुन्छ. हाम्रो विनोद दाई अब छुट्टी भन्दा पनि उहाँ अलिकति व्यस्त हुनुभएको कारणले गर्दा अलिकति छुट्टी पनि काम पनि अब दुइटै गर्नु पर्यो, होइन? अहिले नेपालमा हालत त्यस्तै छ, गर्दा यस यहाँबाट चाहिँ कार्यक्रम सञ्चालन हुन्छ. आज र भोलि चाहिँ हाम्रो श्री सुनार बहिनीले सञ्चालन गर्नुहुन्छ भने, र जस पर्सिबाट चाहिँ हाम्रो रूपा दिदीले कार्यक्रम सञ्चालन गर्नुहुन्छ है. त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छु. हजुर, आजको कार्यक्रममा अब आज चाहिँ पत्र पत्रिकाको हेडलाइन्सहरू हुँदैन, त्यसले गर्दा म कहिले कहिले आउने गर्छु, गर्दा त्यो चाहिँ अब बानी नभएको कारणले गर्दा त्यसको लागि म क्षमा चाहन्छु. अरू चाहिँ सबै सामग्रीहरू तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ है त. र खोटाङ सिंह समाज सिकेको वार्षिक भेटघाट भएको थियो गत शनिबार, र खोटाङ गएर आउनुभएको थियो, रमाइलो भेटघाट भयो. र यो एनुअल गेट टुगेदर त छँदैछ, तर चाहिँ खोटाङलाई कसरी हामीले चाहिँ सहयोग गर्न सकिन्छ, मूलत त्यही नै हुन्छ वार्षिक भेटघाट कार्यक्रममा. अनि खोटाङ्गे नानीहरूले राम्रो गर्नुभएको छ हुन्छ, र उहाँहरूलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ. केही फोटो त्यहाँ फेसबुक पेजमा राखेको छ. भेटघाट भन्दा पनि आफ्नो गाउँठाउँलाई, आफ्नो रस्ती बस्तीलाई के गर्न सकिन्छ बेलायतमा बसेर 1-2 पाउन्ड चाहिँ जम्मा गरेर भन्ने नै हो. त्यसले गर्दा उहाँहरूसँग गरेको कुराकानी 2 पार्ट्समा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है त. त्यसपछि काठमाडौँको स्वागत कार्यक्रम बहिनी सिरिजबाट चाहिँ सुरु हुन्छ. अनि आज चाहिँ 1RGB कम्पनीको साडी वेयर डे पनि हो, ब्याटल अनर पनि हो, र यो चाहिँ यो फर्स्ट वर्ल्ड वर ताका भएको रहेछ. हिस्ट्री मलाई त्यति थाहा भएन, तैपनि जस यो अलिकति उहाँहरूले लेट मनाउँदै हुनुहुन्छ. यो बटालियन भन्दा पनि आफ्नो कम्पनीको कमिटमेन्टले गर्दा होला आज उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ. सेलिब्रेट भन्दा पनि उहाँले मनाउँदै हुनुहुन्छ, र त्यो युद्धमा जो जो लड्नुभयो, जो जसले विजयगति प्राप्त गर्नुभयो, उहाँहरूलाई चाहिँ जस सम्झने दिन हो. हजुर, यिनै छन् अब भने एउटा गीत सुनाऊ. चलचित्र कका किकी भन्ने सुन्नु भएको होला, त्यो चलचित्रबाट एउटा रमाइलो गीत छ. अर्जुन सापकोटा र मेनेना राईले गाउनु भएको, सन्तोष सापकोटाको शब्द अनि अर्जुन सापकोटाको चाहिँ यो कम्पोजमा यो गीत म तपाईँहरूलाई सुनाउँदैछु. अनि तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला, र बिहान अलिकति व्यस्त पनि हुन्छ, तर सकेसम्म तपाईँको गीतहरू इन्क्लुड गर्ने मेरो प्रयास रहनेछ है त. गुड मर्निङ एभ्रीवान. नेपालमा अहिले 11:30 गएको छ बिहानको. ब्रुनाईमा 1:45 गएको छ.

हजुर, चलचित्र काकाकी की बाट तपाईँले यो गीत सुन्दै हुनुहुन्थ्यो। अर्जुन साहबको डाटा मेलिना राईले गाउनु भएको, पक्का पनि इन्जोय गर्नु भयो होला। र यो हप्ताको चाहिँ नमस्ते के को प्रश्न पनि म तपाईँहरूलाई भन्न चाहन्छु, अलिकति पृथक हुनसक्छ यो तपाईँहरूको लागि है, र अलिकति हाम्रो बिहेभियर सम्बन्धी नै मैले राखेको छु, अलिकति तपाईँलाई जानकारी पनि होला कहिले कहाँबाट सुरु भएको रहेछ भन्ने कुरा। हजुर, यो हप्ताको प्रश्न चाहिँ बिहेभियर गोर्खा रेडियोले कुन सालमा कुन देश बाट चाहिँ आफ्नो प्रसारण सुरु गरेको थियो, भन्नुको मतलब कति सालमा कुन देशबाट चाहिँ यो बिहेभियर सुरु भएको थियो भन्ने हो। र सिम्पलमा भन्नुपर्दा अप्सन पनि छ है, तपाईँलाई सजिलो बनाइदिएको छु, त्यसले गर्दा बिहेभियर गोर्खा रेडियो अथवा बिहेभियर चाहिँ कहाँबाट सुरु भएको रहेछ गोर्खा रेडियोको म कुराकानी गर्दैछु, कुन सालमा कुन देशबाट सुरु भएको रहेछ। 1951 चाहिँ मलाया अथवा 1952 सिङ्गापुर अथवा 1953 हङकङबाट सुरु भएको तपाईँले जानकारी चाहिँ यसो पाउनुभयो होला, अलिकति तपाईँले इन्फर्मेसन पनि हुन्छ भनेर यो तपाईँलाई मैले जानकारी राखेँ। हिस्ट्री बगेको चाहिँ अब यो रेडियो भन्दा सायद फरक नपर्ला। 1951 मलायबाट सुरु भएको अथवा 1952 सिङ्गापुरबाट सुरु भएको ओ 1953 हङकङबाट सुरु भएको, यिनै छन् प्रश्न है त तपाईँहरूले जस टिपाउन चाहिँ सक्नुहुन्छ। र जस मलाई चाहिँ 9 बजेभित्र भन्दा पनि म आज अलिकति छिटो जाने हो, त्यसले गर्दा 8:30 सबै आफ्नो उत्तरहरू चाहिँ आइदर तपाईँहरूले मेसेन्जर अथवा मलाई चाहिँ इमेल गर्नुहुन्छ भने yokraj@bbs.com इमेल गर्नुहोला, अनि बिएबिएसकोमा पठाउनु भयो भने bbsgorkha@bbs.com है, त्यो चाहिँ 8:30 पठाइसक्नु होला, त्यसपछि भने फेरि तपाईँहरूको नाम मिसिङ हुनसक्छ र त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहे है त। बिएबिएस गोर्खा रेडियो कुन सालमा कुन देशबाट सुरु भएको अप्सन मैले तपाईँलाई जानकारी गराइसकेको छु। अब यो बाढी पीडितहरूको लागि थुप्रै जस अब यो सर्भिसहरू पनि भइरहेको छ अनि उहाँले राहत पनि सङ्कलन गर्दै हुनुहुन्छ। हिजो अब नेपाली मेला थियो, कति तपाईँ आउनुभयो होला, मौसमले पनि साथ दियो, अलिकति एकछिन मात्रै पानी परेको थियो, त्यसको अलावा एकदमै फ्यान्टास्टिक र त्यहाँ जेन्टल ब्रिज पनि आइरहेको थियो, हावा पनि चलिरहेको थियो, गर्दा रेकर्ड नम्बर नै मान्छेहरू आउनुभयो जस्तो मलाई लाग्यो। तपाईँहरू जो जानुभयो पक्का पनि इन्जोय गर्नुभयो होला, र म पनि अस्तिको दिन हिँडेको, हिजो त्यतै बस्यो, अस्तिको दिन त्यतै बस्यो, अनि हिजो जस नेपाली मेला सकेर आयो तर अन्तसम्म चाहिँ बस्न सकेन। कसले यसपटक जित्नुभयो, हाम्रो पासा पुसा गुठीले हो कि आई डोन्ट नो, आइएम नट स्योर। र उहाँहरूको पनि राम्रो थियो, अर्को पनि सबै राम्रो थियो, र नतिजा चाहिँ मसँग त्यति अहिले छैन किनकि सधैँ त लास्टसम्म बस्यो, तर हिजो चाहिँ अलिकति फेरि छिटो आउनुपर्ने भएर फोटोहरू एक दुईवटा त्यहाँ फेसबुक पेजमा राखेको छु, तपाईँले हेर्न चाहिँ सक्नुहुनेछ। र हाम्रो प्रमुख अतिथि चाहिँ नेपाल एम्बासीबाट कार्यवाहक राजदीप बिन्दुहरीजी आउनुभएको थियो, अनि स्पेसल गेस्ट अब हाम्रो माननीय चाहिँ आउनुभएको थियो नेपालबाट, र तपाईँहरूले चाहिँ चिन्नु पनि हुन्छ उहाँलाई, अहिले उहाँ नेपालबाट यहाँ आउनुभएको छ, र हाम्रो आमा हामीले भनेर चिन्ने गर्छौँ, इन्दिरा राणा मगर। हजुर, उहाँसँग पनि भोलि यसो कुराकानी गर्ने चाहिँ जस प्लान छ, आशा छ उहाँले टाइम दिनुहुन्छ होला, उहाँको बेलायत भ्रमणको उद्देश्यहरू अनि अरू के कोसँग भेटघाट भयो त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। र हिजो पनि उहाँको छोटो स्पिच थियो, त्यो स्पिच चाहिँ एडिट गर्न पाएको छैन, भोलि अथवा पर्सितिर तपाईँहरूले यो चाहिँ सुन्न सक्नुहुन्छ है, त्यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। हजुर, यहाँ हाम्रो चाहिँ किरात राय बेलायतको एउटा सूचना छ, त्यसले गर्दा यो जानकारी सबैलाई लागू हुनसक्छ यति बेला होइन, तपाईँले यो राहतको लागि जता जसलाई दिए पनि हुन्छ होइन, प्रधानमन्त्री कोषमा दिए पनि हुन्छ, जुनै संस्थालाई दिए पनि हुन्छ, र त्यस मैले पनि हिजो केही सकेको अमाउन्ट चाहिँ डोनेट गरेँ, र किनकि हिजो दिदी बहिनीहरूले थ्रु आउट दिनभरि नै उहाँले राहत सङ्कलन गर्दै हुनुहुन्थ्यो, राम्रो काम हो, अनि केही प्रतिशत चाहिँ उठेको हाम्रो चाहिँ तमुदीले पनि नेपालमा चाहिँ राहत पिडिएर दिनुहुन्छ भन्ने कुरा पनि सुनेको थिएँ, तर त्यो आधिकारिक मैले त्यहाँ कन्फर्म गर्न सकिनँ, त्यहाँ जस फ्लोरमा त्यही कुराहरू पनि मैले सुनेको थिएँ। र उहाँ के लेख्नुहुन्छ भने किरात राई बेलायतको चाहिँ अध्यक्ष दोस्रो वर्षको हुनुहुन्छ दिलकुमार राई साहब, र उहाँले के लेख्नु भएको छ भने सेवा तथा नमस्कार, तपाईँहरूले उत्तरी नेपाल स्थित रसवामा आएको विनाशकारी बाढीको समाचारहरू देख्नु सुन्नु भएकै छ, यस बाढीको कारण ठुलो धन क्षतिको क्षति भएको छ भने धेरै घर सडक तथा पुलहरूमा पनि व्यापक क्षति पुगेको छ, यो तपाईँहरूले अब विभिन्न माध्यमहरूबाट देखिसक्नु भएको छ, र यसको लागि चाहिँ उहाँहरूले चाहिँ नेपाल सरकारले नेपाल सेना प्रहरी मानवीय सहायता संस्था तथा अन्य सम्बन्धित निकायहरूको सहयोगमा बाढी पीडितको लागि राहत तथा उद्धारको कार्यक्रमको
नेतृत्व गरिरहेको छ कार्यको र सरकारले विपद राहत कोष पनि स्थापना गरेको छ जसमा नेपाल तथा विदेशमा रहेका व्यक्ति व्यवसायी तथा विभिन्न सङ्घ संस्थाहरूले सहयोग गर्न सुरु गरिसकेका छन्। यस कठिन समयमा किराँत राइएका बेलायतले पनि एकजुट भएर बाढी पीडितहरूप्रति आफ्नो ऐक्यबद्धता र सहयोग जुटाउनु पर्छ भन्नेमा हामी सबै सहमत हुनेछौँ भन्ने मेरो विश्वास छ। त्यसैले किराँत राइएका बेलायतको आफ्नै राहत कोष स्थापना गरी त्यसबाट सङ्कलन रकम नेपाल सरकारको विपद राहत कोषमा सामूहिक रूपमा योगदान गर्ने प्रस्ताव गर्दछु भनेर यहाँ चाहिँ लेखेको छ है त। र चाहिँ यो प्रस्तावमाथि आगामी शुक्रबार 4 सेप्टेम्बरमा चाहिँ उहाँहरूको प्रि एजिएम हुँदै रहेछ, त्यसमा चाहिँ छलफल गरिने कुरा छ आदरणीय श्रोताहरू, र यसमा पनि तपाईँहरूले चाहिँ राहत प्रदान गर्न चाहिँ सक्नुहुनेछ। हजुर, यति नै भनौँ र यति भन्दै हाम्रो भुवन दाजु हिजो गोर्खा कप होइन नेपाली मेलामा पनि भेटेका थियौँ। नमस्कार योग भाइ, छ्याजलो हिजो नेपाली मेलामा भेट्ने सौभाग्य मिल्यो, मेरो प्रश्न उत्तर हजुर ल हजुरको ठक्कै मिलेछ है हजुर, थ्याङ्क यू भेरी मच फानबाट। अनि तपाईँलाई पनि यो आज छुट्टी नै होला तपाईँको, ह्याप्पी ब्याङ्क हलिडे पनि भन्न चाहिँ चाहन्छु। मेलिना राई र सागर आले गाउनुभएको यो गीत राख्दै हामी समाचारतर्फ लागौँ है त।

0: The Lion Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio.
3: Deepak Pravasthapan Pradhikaranle Pani Prahari Kshetrabata Helicopter ko maag bhairahe pani puryauna samasya bhairaheko janaeko cha. प्राधिकरणका प्रवक्ता शान्ति महतले अत्यावश्यक नभएको अवस्थामा खुलेका वैकल्पिक सडक मार्ग प्रयोग गर्न भन्नुभएको छ। महतले बाढीबाट न्यून प्रभावित तथा खोलाभन्दा माथि रहेका सर्वसाधारणले अत्यावश्यक नभएमा हेलिकप्टरको माग नगर्न भन्नुभएको छ। आपतकालीन खोज उद्धार र राहत ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले अति आवश्यक नभएसम्म हेलिकप्टरको माग नगर्न प्राधिकरणको आग्रह छ। धादिङ बेसी र रसुवाको थुन्चे जुट्ने साना चारपाङ रेकाडी चलाउन सकिने सडक प्रयोगमा आइरहेको उहाँको भनाइ छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित स्थानीय तहका वडाको सूची समेत निकालेको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोर्खामा राहत चाहिने स्थानीय तहको सूची प्रकाशन गरिएको छ। विपद व्यवस्थापन प्राधिकरणले रसुवाका तीनवटा स्थानीय तहमा खाद्यान्न र सोलर बत्ती चाहिएको बताएको छ। उत्तर गया गाउँपालिकाका 1, 2 र 3 नम्बर वडा, गोसाईकुण्ड गाउँपालिकाका 2 र 5, आमा छोदिङ मौपालिकाका 1 र 5 नम्बर वडामा सहायता माग भएको हो। नुवाकोटका ताराकेश्वर 4 र 6 नम्बर वडामा 45 जनासम्मलाई खाद्यान्न, गल्छीको 1, 2, 4, 6 र 8 नम्बर वडामा पानी शुद्धिकरण प्रणाली माग भएको छ। यस्तै विदुर नगरपालिकामा खाद्यान्नको समस्या नरहेको तर स्वाबको दुर्गन्ध हटाउने औषधि माग हुँदा बेलकोट गढीको 5, 7 र 8 नम्बर वडामा बिजुली र भत्किएको बाटो खन्न माग भएको छ। यस्तै धादिङको सिद्धलेक गाउँपालिकामा खानेपानी प्रणाली, गोर्खाको गण्डकीमा पुल, तनहुँको देवघाटमा स्वाबको दुर्गन्ध रोक्ने औषधि माग भएको छ। त्रिशुली 3A आयोजनाको सुरुङमा क्राउनबाट सुरुङभित्र पस्ने एउटा विकल्प बन्द भएको छ। सांसद तथा सुरुङ विज्ञ श्रीराम नेउपानेले राति 3 बजे विस्फोट गराएर हेर्दा क्राउनमा पानी भरिएको देखिएपछि अर्को विकल्पमा काम भइरहेको बताउनु भएको छ। उहाँका अनुसार अब सुरुङको मुख्य प्रवेशद्वारबाट उद्धारकर्मी पठाउने प्रयासका लागि खन्ने काम भइरहेको हो। रसुवा बाढीमा परेका नागरिकका आफन्तहरू ठूलो संख्यामा नवलपुरका अस्पतालमा पनि पुगेका छन्। धनु भूषालको रिपोर्ट।
4: सब भेटेला कि भन्ने झिनो आशा बोकेर परिवारका सदस्यहरू सब व्यवस्थापन कक्षसम्म पुगिरहेका छन्। मध्यबिन्दु प्रादेशिक अस्पतालमा राखिएका सबको पहिचानका लागि फोटो डिस्प्लेमा राखिएको छ। हातमा आफन्तको फोटो र पहिचान खुल्ने कागजात बोकेर परिवारजन सब व्यवस्थापन कक्ष बाहिर भौतारिरहेका छन्।
5: हातमा ट्याटु काठमाडौँ धराराको भाँचिएको ट्याटु भएको चाहिँ लास यहाँ आएको छ अरे भनेर खबर सुनेर अनि यहाँ आएको थियौँ। यहाँ हुनुहुँदो रहेछ। अब यहाँदेखि फेरि हामी भरतपुर जाँदैछौँ।
6: आजसम्म कुनै कन्ट्याक्ट भएन। फोन हान्नुहुन्छ घरबाट अनि फोन स्विच अफ भन्छ। पहिला त अब सम्पर्क हुन सकेन भन्नुभएको थियो। हामी केही पाउन सकिन्छ, केही भेटाउन सकिन्छ कतैबाट भन्ने आशले यहाँसम्म आइपुगेको।
4: नारायणी नदीमा बाढीले बगाएर ल्याएका शवको खोजी, पहिचान तथा व्यवस्थापन सँगै पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने कामलाई प्रशासनले तीव्रता दिएको छ। तर जिल्लामा रहेका शव गृहको क्षमताले धान्न नसक्ने गरी शव फेला पर्न थालेपछि वैकल्पिक रूपमा निर्माण गरिएको शव व्यवस्थापन कक्षमा समेत लामो समयसम्म शव राख्दा थप समस्या आउन सक्ने अवस्था देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै पहिचान नखुलेका शवलाई डीएनए नमूना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार काबासोती र देवचुली नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा पहिचान नभएका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताउनुभयो।
7: पोस्टमार्टम प्लस डिएनए कलेक्सन स्याम्पल कलेक्सनको लागि चाहिँ त्यो ट्यागिङ गरेको त्यो सबै सिम नम्बरहरू हुन्छ। हामीले दिएको नम्बर फरेन्सिकले चाहिँ छुट्याएको त्यो नम्बर ट्याग न एकदम कम्तीमा 3-4 वर्षसम्म चाहिँ अड्ने रहने माटो पनि भनेर हामीलाई त्यो जानकारी आएको छ।
4: मध्यबिन्दु प्रादेशिक अस्पताल र गैंडाकोट नगर अस्पतालमा सबको पहिचान तथा डिएनए नमुना संकलन भइरहेको छ।
3: भोटेको सीमा परेर हराइरहेका विदेशी पर्यटक 299 जनाको उद्धार गरिएको पर्यटन बोर्डले जनाएको छ।
2: बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अयरले विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 289 विदेशी पर्यटकको उतार गरिएको जानकारी दिनुभएको छ। उतार गरिएका पर्यटक मध्ये सबैभन्दा धेरै भारतका छन्। हालसम्म भारतका 180, चीनका 89, माल्टाका 4, जर्मनका 4, इटली, रसिया, टर्की र अमेरिकाका 2-2, बुल्गारिया, ओमन, पोर्चुगल र स्विजरल्याण्डका 1-1 पर्यटकको उतार गरिएको हो।
0: BFBS Gurkha Radio.

हजुर, चर्केकी तपाईँले सुन्दै हुनुहुन्थ्यो समीक्षा अधिकारी सागर आलेज्यूले गाउनु भएको। हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। नमस्ते के कार्यक्रम, आज ब्याङ्क हलिडे 31 अगस्तको दिनको कार्यक्रम। साथ बजी म योगराज भाइ, सधैँ आशा दिदी आउने गर्नुहुन्छ र ब्याङ्क हलिडेमा चाहिँ हामी पाले पालो आउने गर्छौँ, होइन? अब छुट्टी पनि मान्नु पर्यो, सधैँ एकैजनाले मात्रै गरेर पनि भएन। अनि काठमाडौँको स्वागत कार्यक्रम 9 बजेदेखि 11 बजेसम्म यहीँबाट हुन्छ यो हप्ता, श्री सुनवारले आज र भोलि, अनि बाँकी दिनमा चाहिँ हाम्रो रूपा राणा दिदीले गर्नुहुन्छ। यता दुःख त कुरो, अब हामीले बाढी पहिरोमा पर्नुभएका सम्पूर्ण पीडितहरूलाई अथवा जो पर्नुभयो उहाँलाई सम्झी पनि रहेका छौँ। उद्धार कार्यक्रम चाहिँ यथावत रूपमा तीव्र गतिमा भइरहेको छ। कति तपाईँहरूले चाहिँ जस राहत कोषको लागि अब रकमहरू पनि उठाउँदै हुनुहुन्छ होला। अस्ति बालेन शाहज्यूको मैले त्यहाँ पोस्ट पनि हेरेको थिएँ, नेपाल सरकारको चाहिँ अब भनौँ न प्रधानमन्त्रीको कोषमा कति रकम जम्मा भयो भनेर। अब आजभोलि अलिकति त्यो पक्का जेन्युन हो कि फेक हो भनेर पनि छुट्याउन साह्रो पर्छ। गर्दा जस त्यहाँ अमाउन्ट चाहिँ ठक्कै नभनौँ, निकै अमाउन्ट चाहिँ सङ्कलन भएको कुराहरू तपाईँहरूले मैले त्यहाँ देखेको थिएँ फेसबुकमा, विच इज गुड। र तपाईँहरूले पनि जस उठाउँदै पनि हुनुहुन्छ होला। र हिजो हाम्रो राजदूत, कार्यवाहक राजदूत हुनुहुन्छ विपिन द्वारीज्यू, उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाली मेलामा, र त्यहाँ उहाँले भन्दै हुनुहुन्थ्यो भोलि 1 तारिक नै भन्नुभयो जस्तो मलाई लाग्यो, इफ आई रिमेम्बर करेक्टली। र एम्बासीमा चाहिँ बेलुकी 6 बजे चाहिँ श्रद्धाञ्जली कार्यक्रम छ, तपाईँहरू आउन सक्नुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। तपाईँहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने गर्दा एम्बासीमा कन्ट्याक्ट गर्नु होला है, सायद तपाईँहरूले आफ्नो नाम दर्ता गर्नुपर्छ होला, त्यो त केही पनि भन्नु भएन। गर्दा तपाईँहरू जानुहुन्छ भने त्यहाँ एम्बासीमा के छ, नाम रेजिस्टर गर्नुपर्ने हो कि, अब सेक्युरिटी कुराहरू पनि आउँछ। गर्दा तपाईँ एम्बासीमा जानुहुन्छ भने भोलि 6 बजे चाहिँ हाम्रो कार्यवाहक राजदूतले त्यहाँ चाहिँ श्रद्धाञ्जली कार्यक्रम भिजुअल सर्भिस छ भन्दै हुनुहुन्थ्यो, तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ, तर जस इन्फर्म चाहिँ गर्नुहोला है त। हजुर, यो हप्ताको प्रश्न र हाम्रै रेडियो सम्बन्धी राखिरहेको छौँ। बिएबिएस गोर्खा रेडियो चाहिँ कुन सालमा कुन देशबाट चाहिँ सुरु भएको हो भनेर मैले 3 अप्सन दिइरहेको छु। 1951 मलायबाट, 1952 सिङ्गापुरबाट, अथवा 1953 हङकङबाट सुरु भएको। आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ। यता अहिलेसम्म 4 श्रोताले भाग लिइसक्नु भएको छ। भुवन दाजु पहिलो व्यक्ति हुनुहुन्छ फानबाट, तुलपुन्जी हुनुहुन्छ पिटर बरबाट, अनि पुष्पकला राई हुनुहुन्छ ग्रेस लन्डनबाट, अनि मणि थापाज्यू हुनुहुन्छ अल्डरसटबाट। तपाईँहरूको सबैको उत्तर मिलेको छ है त। बिएबिएस गोर्खा रेडियो तपाईँहरूले सुन्नुहुन्छ, माया गर्नुहुन्छ, होइन? र हिजो पनि थुप्रै हाम्रो चाहिँ जस गुरुजीहरू, भाइहरू, श्रोताहरू भेटेको थिएँ, खुसी लाग्यो। क्युजीका गुरुजीहरू पनि भेटेको थिएँ, पुरानो गुरुजीहरू, पक्का क्युजीको टाइल लाएर आउनुभएको रहेछ। गर्दा तपाईँले पनि क्युजीको टाइल लाएर राम्रो हुन्थ्यो भनेर पनि भन्नुभएको थियो। गर्दा एकदमै राइट सुझाव हो र निकै खुसी लाग्यो। पुरानो गुरुजीहरू भेट्दा एकदमै रमाइलो पनि हुन्छ, धेरै कुराहरू थाहा हुन्छ, अनि एकदमै पुरानो गुरुजीहरू हुनुहुन्छ, एकदमै माया गर्नुहुन्छ, होइन? त्यसले गर्दा थ्याङ्क यू भेरी मच। हिजो एकदमै रमाइलो भेटघाट पनि भयो। आज चाहिँ खोटाङ सेवा समाज चाहिँ युकेको वार्षिक भेटघाट सम्बन्धी गरेको कुराकानी तपाईँले 3 आवरमा सुन्न सक्नुहुन्छ है त। 8:28 जाँदा त्यसपछि अर्को एपिसोड चाहिँ 2 गीतपछि हामी सुनेछौँ। आज पत्र पत्रिकाको अपडेट चाहिँ हुँदैन है त। आज अलिकति वेदरको कुराकानी गरौँ। वेदर यो हप्ता नट ब्याड, र आज चाहिँ घाम र बादल लाग्ने, पार्टली सनी देखाएको छ है त। बादल लाग्ने, घाम पनि लाग्ने, 22 डिग्री सेल्सियस आज शीतलै छ, अनि न्यूनतम तापक्रम चाहिँ 22 बाट 12 छ है त। अधिकतम तापक्रम 22, न्यूनतम तापक्रम 12 छ। सबै ठाउँमा अब यो टेम्परेचर अलिकति घटबट नै हुन्छ, यो चाहिँ समग्रमा भन्दैछु। अनि भोलि पनि वेदर त्यही छ, अनि टेम्परेचर पनि त्यही नै छ है त। भोलिबाट हामी चाहिँ सेप्टेम्बरमा हामी प्रवेश गर्नेछौँ। वेडनेसडे र थर्सडे चाहिँ टेम्परेचर ठिकै छ, र तर अलिकति बादल लाग्ने देखाएको छ, अनि फ्राइडे पानी पर्ने, अनि विकेन्ड चाहिँ राम्रै देखाएको छ तपाईँलाई जानकारी गर्नुपर्दा। अब म यति मात्रै राखेँ किनकि वेदर रिपोर्ट अब जुन ठाउँमा हुनुहुन्छ तपाईँले त्यहाँ चाहिँ जस अब स्मार्टफोनमा जानुभयो भने नम्बर त्यहाँ तपाईँलाई देखाइहाल्छ, त्यहाँको वेदर रिपोर्ट तपाईँलाई देखाएर आइहाल्छ। अनि नरेन्द्र कुलुङज्यू नमस्कार, दाइ लिस्निङ, नमस्ते युके, एन्ड इन्जोइङ अ लट द आन्सर इज भनेर उहाँले चाहिँ आन्सर दिनुभएको छ। नरेन्द्र गुरुङज्यू हुनुहुन्छ आसपोर्टबाट, थ्याङ्क यू भेरी मच। हिजो आसपोर्टमा त त्यहाँ जस सगरमाथा कप पनि थियो, होइन? कति तपाईँहरू त्यहाँ जानुभयो होला। गर्दा नेक्स्ट इयरबाट चाहिँ गोर्खा कपलाई एभोइड गर्ने, किनकि अब कति गोर्खा कप होइन नेपाली मेला पनि जाने हुन्छ नि, त्यसले गर्दा भनेर भन्दै हुनुहुन्थ्यो, र त्यो ठिकै पनि हो, होइन? गर्दा अब जस प्रोग्राम जुद्यो भने मान्छेहरू धेरै हुँदैन, तर हिजो चाहिँ नेपाली मेलामा एकदमै धेरै देखेँ मैले। मौसम पनि ठिकै थियो, अलिकति पानी पर्यो बिचमा, तर त्यसबाहेक
वेदर चाहिँ एकदमै फर्स्ट क्लास नै थियो. हजुर, तपाईँले यो नमस्ते युकेको प्रश्नमा भाग लिन चाहनुहुन्छ भने जस किप यो आन्सर चाहिँ अब पठाउँदै गर्नु होला, 8:30 पठाइसक्नु होला है त, किनकि म आज चाहिँ वान आर जे बी कम्पनीको साजी वे डे हो, उहाँहरूको ब्याटल अनर हो, त्यतातिर जानुपर्नेछ, त्यसले गर्दा तपाईँहरूको नामहरू छुट्न सक्छ, गर्दा त्यो तपाईँहरूलाई जानकारी गराएँ है त. हजुर, यति नै गरौँ होला. अब तपाईँको राशिफल एक्सचेन्ज रेट छँदैछ र केही बेरमा सुनाउँछु, यो बिचमा दुईवटा गीत सुनाऊ, त्यसपछि तपाईँहरूको राशिफलहरू हुनेछ है त, अनि बेलायतमा हुने जानकारी पनि छ कार्यक्रम सम्बन्धी. उर्गेन दोङ र मेलिना राईले गाउनुभएको गीत, समीक्षा पनि हुनुहुँदो रहेछ, धेरैजना कलाकारले गाउनुभएको गीतै थियो,

0: चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर प्रशान्त तमाङले गाउनुभएको यो गीत हामीले सुन्यौँ। 7:23 गइसकेको छ। तपाईँहरूको आन्सरहरू पनि आइरहेको छ। र हाम्रो छवि थापा मगर दाजु हुनुहुन्छ यहाँ फोक्सटोनबाट, र उहाँको उत्तर पनि यहाँ दर्ता भइसकेको छ। दाइ थ्याङ्क यू भेरी मच राइट आन्सर। त्यस्तै गरेर जेबी कन्दमाजी हुनुहुन्छ कार्डी बोल्सबाट, र उहाँको पनि उत्तर एकदमै स्पट अन छ है। त तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। देवन गुरुङज्यू हुनुहुन्छ, गुड मर्निङ भाइ आन्सर भनेर उहाँले पनि सही आन्सर दिनुभएको छ। फ्लिटबाट शोभा गुरुङ दिदी हुनुहुन्छ, गुड मर्निङ योग भाइ, कार्यक्रम सुन्दैछु, ह्याप्पी मन्डे भन्नुभएको छ। हजुरलाई पनि ह्याप्पी मन्डे भन्न चाहन्छु। अनि ओम पूजाज्यूले पनि कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू भेरी मच हजुरलाई। अनि यो चाहिँ हजुर नाम त निकै कडा आयो हजुर, र उहाँको नाम चाहिँ किशोर चोङबाङ मात्रै भने है, त बिचको चाहिँ अलिकति प्रोनाउन्स गर्न अलिकति साह्रो पर्यो, र उहाँलाई पनि धेरै धेरै धन्यवाद। र उहाँको आन्सर चाहिँ मिलेको छ तर 1951 अथवा 1952 है, देश मिलेको छ, तपाईँको इयर मिलेको छैन। त्यो चाहिँ फेरि कन्फर्म गरेर पठाउनु होला है त हजुर। तपाईँले चाहिँ आन्सर 1951 लेख्नु भएको छ इयरमा, र त्यो अलिकति मिलेको छैन, त्यो सच्चाएर पठाउनु होला, त्यो पनि तपाईँलाई आग्रह गरेँ है त हजुर। यति भन्दै अब तपाईँहरूको चाहिँ र एक्सचेन्ज रेट राशिफलतर्फ हामी लागौँ होला, र सुरुमा चाहिँ आजको एक्सचेन्ज रेटतर्फ म तपाईँलाई लान चाहन्छु। र नेपालतिर चाहिँ अब पैसा पठाउँदै हुनुहुन्छ, अब पाउन्डको भाव त बढेको बढेकै छ, त्यसले के देखाउँछ भने नेपालको अर्थतन्त्र घटेको देखाउँछ होइन, गरिब हुँदै गएको देखाउँछ भनौँ न। अमेरिकी डलर एकको खरिदर 152.31 रुपियाँ आजको दर भाव, अनि बिक्री दर चाहिँ 152.91 रुपियाँ रहेछ है त। अनि युरो एकको खरिदर 176.43 रुपियाँ, अनि बिक्री दर 177.12 रुपियाँ रहेको छ। अनि दिस इज द इम्पोर्टेन्ट वान, अनि एक पाउन्डको चाहिँ आज नेपाली रुपियाँ चाहिँ बिक्री दर खरिदर 206.13 रुपियाँ, अनि बिक्री दर 106.94 रुपियाँ रहेको छ है त। युके पाउन्ड स्टर्लिङ एकको खरिदर 206.13 रुपियाँ, अनि बिक्री दर 206.94 रुपियाँ रहेको छ। यो चाहिँ आजको एक्सचेन्ज रेट छ। अब फेरि अर्को इम्पोर्टेन्ट चाहिँ अब सुन चाँदीको दरभाव, सुन त अब बढेको बढेकै छ होइन, र आज चाहिँ जस आज 31 अगस्तको दिन चाहिँ भदौ 15 गतेको अब सुनको मूल्य तपाईँलाई भन्नुपर्दा एक तोलाको चाहिँ 3,600 है त, 3,00,000 पो भनेपछि त हजुर 3,06,600 एक तोलाको है त, र यो चाहिँ आजको हो। अनि चाँदी एक तोलाको चाहिँ 4,780 छ, यो अलिकति 1-2 रुपियाँ त माथि तल तलमाथि फरक हुनसक्छ होइन। गर्दा सुन एक तोलाको 3,06,600, अनि चाँदी एक तोलाको 4,780 छ है त। र तपाईँहरू चाहिँ सुन किन्ने चाहिँ यो सोचमा हुनुहुन्छ भने आजको दरभाव यो रहेको छ। अब भने तपाईँहरूको हामी कता जाउँ, राशिफलतर्फ जाउँ होला होइन। तपाईँहरूको राशिफल कतिको मिल्छ, कतिपय श्रोताले मिल्छ म त जहिले पनि सुन्छु भन्ने गर्नुहुन्छ। गर्दा आज राशिफलतर्फ म तपाईँलाई लान चाहन्छु।

हजुर राशिफल सदाजी मेष राशिबाट हामी सुरु गर्छौँ। सामाजिक कामको दायित्व बढ्नेछ आज तपाईँलाई, अनि शुभचिन्तकहरूको सहयोगले रोकेको काम पनि आज तपाईँको चाहिँ फेरि सुरु हुनेछ, यता प्रारम्भ हुनेछ। केही प्रतिष्ठित कार्य गर्ने अवसर पनि तपाईँलाई चाहिँ जस प्राप्त हुन सक्छ आज, यो लेखेको छ मेष राशिको। वृष राशितर्फ चाहिँ लाग्नु पर्दा व्यावसायिक काममा राम्रो फड्को मार्न चाहिँ आज सक्नुहुन्छ है त, यो एकदमै राम्रो रहेछ। व्यवसाय भन्छ बिजनेसको कुरा आयो, नयाँ कामको जिम्मेवारी पनि तपाईँले पाउन सक्नुहुन्छ आजको दिन, अनि आमदानीको स्रोत बढ्नुको साथै परिवारसँग रमाइलो यात्राको पनि योग रहेको छ आज वृष राशि हुने श्रोताको। कर्कट राशितर्फ लागौँ, सेवामूलक कामबाट प्रतिष्ठा चाहिँ तपाईँले पाउनुहुनेछ है त, मान सम्मान पाउनुहुने रहेछ, र सेवा गरेपछि मेवा पाइन्छ भनिन्छ होइन। साझेदारी वा सट्टापट्टामा विशेष लाभ आर्जन गर्ने समय रहेको छ तपाईँको, अनि लामो समयदेखि रोकेको काम आज तपाईँको बन्ने रहेछ, अनि जीवनसाथीको स्वास्थ्यलाई लिएर अलिकति चिन्ता जस्तो रहने कुरा पनि रहेछ है आज, गर्दा हेल्थको कुरा छ अलिकति याद राख्नु होला। यो कर्कट राशिको। सिंह राशितर्फ लागौँ, उठ्नुपर्ने रकम हात लागि हुनेछ है त आज, कसैलाई उधारो दिनुभएको छ भने आज चाहिँ पैसा आउने दिन रहेछ है त, पैसाको मुख कालो हुन्छ, त्यसले गर्दा कसैले बढो गर्नुभन्दा अगाडि अलिक सोच्नै पर्ने हुन्छ होइन। हजुर यो छ, अनि नयाँ कामको पनि जग बसाउने अवसर रहेको रहेछ तपाईँको, अनि व्यापार व्यवसायमा चाहिँ न्यूनतम उपलब्धिमा चित्त बुझाउनु पर्ने रहेछ है त, गर्दा अलिकति भने जस्तो नहुन पनि सक्छ, र प्रेम सम्बन्ध पनि राम्रो देखाएको छ आज, सुमधुर देखाएको छ सिंह राशि हुने श्रोताको। तुला राशितर्फ लागौँ, शत्रु रोगबाट छुटकारा मिल्नेछ आज तपाईँलाई, घर परिवारसँग राम्रो तालमेल बनाउन सक्नुहुनेछ, अनि केही विवादमा पर्ने पनि आज दिन हुनसक्छ, गर्दा त्यसले गर्दा अलिकति बोल्नुभन्दा अगाडि सोचेर बोल्नुहोला, सचेत रहनुहोला, सहरी साधनको उपयोग गर्दा सावधानी अपनाउनुहोला, गाडीहरू कुदाउँदै गर्नुहुन्छ हुन्छ कतै जाँदै हुनुहुन्छ भने अलिकति ध्यान दिनुहोला है त सेफ्टीमा। वृश्चिक राशि, दिन मनोरञ्जन पूर्ण नै रहनेछ है आज तपाईँको, वृश्चिक राशिको आतिथ्य पूर्ण सम्मान पनि तपाईँले पाउन सक्नुहुन्छ, अनि दाम्पत्य जीवन सुख र समृद्धिमा वृद्धि हुनेछ, बुढाबुढीको जीवन चाहिँ आज जस राम्रो देखाएको छ, चिताएको काम पुरा हुनेछ है आज तपाईँको वृश्चिक राशिको, राम्रो लेखेको रहेछ। अनि अर्को चाहिँ रहेको छ मकर राशि, मुद्दा मामिलाहरूमा विजय भए तपाईँ हुनुहुनेछ, अनि जीवन साथीसँग पाएको स्थानमा भ्रमणको योग पनि छ तपाईँको, अनि स्वास्थ्यले साथ दिनेछ आज, हेल्थ राम्रो आज देखाएको छ, अनि प्रतियोगी परीक्षामा सफलता हात लाग्नेछ, परीक्षामा हात लाग्नेछ है त तपाईँको। हजुर अहिले मैले तलमाथि भने कि के हो होइन, यो आज सधैँ त्यहाँ मलाई सरलता दिन्थ्यो, आज भोलि अलिकति तलमाथि यहाँ देखाएको जस्तो मलाई लाग्यो, र तपाईँकोलाई पनि अलिकति कन्फ्युज हुनुभयो होला, म पनि त्यस्तै भएको छु। एनिवे जस अरू म केही बेरमा भन्ने छु है त।

हजुर, छुटेको राशिफल अलिकति क्रमशः भएन, मिथुन राशिको छुटेको छ। स्वास्थ्य कमजोर हुनाले काम गर्न चाहिँ अलिकति तपाईँलाई सकस पर्न सक्छ। सहयोगको आशा देखाउनेबाट धोका पाउन सक्नुहुन्छ है त। कसैले तपाईँलाई मिठो वचन दिनुभएको छ भने त्यो नहुन पनि सक्छ, अनि व्यावसायिक काममा खर्च बढ्न सक्छ तपाईँको। अनि नमागी अरूलाई सल्लाह नदिनुहोस् होइन, त्यतिकै हुन्छ नि कहिलेकाहीँ गर्दा त्यो रहेको छ। अनि कन्या राशि, कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन पाउनुहुनेछ तपाईँले। प्रेम सम्बन्धमा तपाईँको कसिनेछ, अनि विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुजनहरूबाट सहयोग मिल्नेछ, अनि बाध्यात्मक काममा जुट्नुपर्नेछ। त कहिले काहीँ चाहिँ नगरेको अथवा नचाहेको काम पनि गर्नुपर्ने चाहिँ हुन्छ, र त्यो दिन आज तपाईँको हुनसक्छ है त। धनुराशि, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्न सक्छन् है त, सचेत रहनुहोला। र अरूको धन अरूको हातमा जानदेखि जोगिनेछ आज तपाईँको। गीत सङ्गीत र कलाको क्षेत्रमा भने तपाईँको इन्ट्रेस्ट बढ्न सक्छ, अनि आय आर्जनको नयाँ स्रोतहरू फेला पर्नेछ है त। अन्तमा मीन राशि, मनमा शान्ति र मुहानमा कान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता पनि तपाईँको हुनेछ आज, अनि स्वास्थ्य र मनस्थिति पनि बलियो हुनेछ, मनोबलमा पनि तपाईँको वृद्धि हुनेछ। सबै भने होला होइन, आज धेरै लामो समयपछि ब्रेकफास्ट सो गर्न आएको, अलिकति आँखा पनि तिलमिल भएछ, गर्दा कसैको छुटेको छ भने प्लिज मलाई जानकारी गराउनु होला है त, म तपाईँहरूलाई फेरि चाहिँ जानकारी गराउनेछु है त। हजुर, अब यति भन्दै हाम्रो कविता घरती गुरुङ बहिनी हुनुहुन्छ, अस्ति मलाई यो तिजको गीत पठाइदिनु भएको थियो, र हिजो नेपाली मेलामा पनि भेटेको थियौँ, उहाँ प्रत्येक वर्षै आउनुहुन्छ, अनि यो नृत्य त सम्भव अब जस उहाँले जहिले पनि चाहिँ त्यहाँ अब मूल्याङ्कनको भूमिका के अरे जजको भूमिका निर्वाह गर्नुहुन्छ, सयपत्री कल्चरल ग्रुपको हुनुहुन्छ होइन, उहाँको नानीहरूले पनि त्यहाँ डान्स देखाउनु भएको छ मलाई लाग्यो हिजो। हजुर, उहाँले एउटा गीत पठाउनु भएको छ तिजको गीत, र उहाँ स्वयंले गाउनुभएको रहेछ, यो गीत म राख्न चाहिँ चाहन्छु, अनि बहिनीले सुन्नु भएको छ भने बहिनीलाई बधाई पनि भन्न चाहन्छु है त। र यो गीत चाहिँ अब अक्कुस उहाँले गाउनु भएको, राम गगनको शब्द अनि सङ्गीत प्रकाश दुताजको रहेको छ, र सदीप सागरले चाहिँ एरेन्ज गर्नुभएको रहेछ, र तिज त अब आइ नै सक्यो।

0: BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

नवीन बेटवाल र समीक्षा अधिकारीले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र बिएफबिएस गोर्खा रेडियो कति सालमा कुन देशबाट सुरु भएको हो प्रसारण र यो प्रश्न छ है त यो हप्ताको 1951 मलायबाट अनि 1952 सिङ्गापुरबाट अथवा 1953 हङकङबाट सुरु भएको हो तपाईँले यो भन्नुपर्नेछ है त राम्रो कृष्ण चामलिङ दाजुको पनि उत्तर आएको छ थ्याङ्क यू अनि किशोर चोङबाङज्यूको पनि उत्तर आएको छ विष्णु लिम्बुजी हुनुहुन्छ कार्डिफबाट थ्याङ्क यू खेम गुरुङ रेडिङबाट हुनुहुन्छ थ्याङ्क यू अनि ललित अनि सती दिदी हुनुहुन्छ लन्डनबाट तपाईँहरूको सबैको उत्तर मिलेको छ है त त्यो पनि तपाईँलाई जानकारी गराए अनि विष्णु गुरुङ भाइ ब्लानफोर्डबाट योग दाई नमस्कार गुड मर्निङ भन्नुभएको छ हजुरलाई पनि नमस्कार भाइ अनि हेभ अ लभली ब्याङ्क हलिडे भन्न चाहिँ चाहन्छु है त हाम्रो ललित साप्रो सती दिदी लेख्नुहुन्छ डियर भाइ नमस्कार भन्नुभएको छ र साप्रो दिदीलाई पनि नमस्कार हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ भाइ केही लेखौँ मनको कुरा पोखौँ जस्तो लाग्छ तर नेपाल आमाको पीडाले मन यति भारी हुन्छ कि नि शब्दहरू नै निस्कन गाह्रो हुन्छ त्यो सही कुरा हो हरेक घन्टाको समाचारले अब के खबर आउने हो भन्ने चिन्ताले मन पोलिरहेको छ जे होस् प्रकृतिको यो कठोर परीक्षाको घडीमा हामी सबै एकजुट बनाऊ पीडितहरूको दुःखमा साथ दियौँ र आफूले सकेको सहयोग गरौँ दुःखको यो समय पनि अवश्य बित्नेछ भन्ने आशा गरौँ हजुर समय त बित्नै पर्छ अब के गर्नु होइन अनि उहाँले उत्तर पनि दिनुभएको छ हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त्यहाँ एकजना श्रोताले फोन पनि गरिराख्नु भएको छ लाइनमा बस्दै गर्नु होला हजुर तपाईँको फोन म केही बेरमा हालिनेछु है त हजुर अनि हाम्रो खेलमती लिम्बु दिदी हुनुहुन्छ योग भाइ सेवा शुभ प्रभात म पनि बिहानीको नमस्ते के गीत सङ्गीत सुन्दैछु है तपाईँको रोजाइ गीत बजाइदिनु होला भनेर भन्नुभएको छ दिदीले पनि सायद फोन गर्नुभएको कि अघि एकजना हाम्रो दुर्गाज्यू हुनुहुन्छ गुरुङ उहाँबाट फोन उहाँले फोन गर्नुभएको थियो त्यति बेला फोन आयो सायद दिदी नै हो कि र त्यसको लागि क्षमा चाहन्छु यसको टेक्निकल प्रब्लम छ एकजना श्रोताले फोन गर्नुभयो त्यसपछि राख्यो भने अर्कोले तुरुन्तै फोन गर्दा त्यो लाग्दैन किन हो त्यो मलाई पनि थाहा छैन गर्दा त्यसको लागि क्षमा चाहन्छु हजुर अनि हाम्रो चाहिँ हाम्रो यो दाजुको नामको जहिले पनि म कन्फ्युज हुन्छु हाम्रो दाजु हाम्रो कृष्ण चामलिङ दाजु नै हुनुपर्छ उहाँ केपिसी यामा ओ हजुर कृष्ण दाजु नै हुनुहुन्छ बल्ल कन्फर्म भयो हजुर उहाँको चाहिँ उत्तर पनि सही मिलाएछ दाइ हजुरलाई धेरै धेरै धन्यवाद गुड मर्निङ योग ह्याप्पी ब्याङ्क हलिडे उत्तर चाहिँ भनेर भन्नुभएको छ र उहाँले विध्वंसकारी बाढीमा परि मृत हुनेहरूको आत्माले चिर शान्ति पाओस् वैकुण्ठ कुलको बास होस् हार्दिक श्रद्धाञ्जली भनेर श्रद्धाञ्जली उहाँले अर्पण गर्नुभएको छ बाढी पहिरोले हाम्रो नेपाल विध्वंस मचाएको बेला सारा नेपालीहरूलाई आपद विपदले सताएको बेला बाढी पहिरोमा ज्यान गुमाउनेहरूमा हार्दिक श्रद्धाञ्जली शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् यो विपदले मन भाँचिएको बेला एउटा कुनै मिल्दो गीत भनेर भन्नुभएको रहेछ दाइ थ्याङ्क यू भेरी मच र कुन गीत राखौँ त हजुरको लागि र यो चाहिँ प्रेम चाहिँ परिवारले गाउनुभएको गीत नै सायद सान्दर्भिक होला दाईको लागि यही नै राखे र सम्पूर्ण चाहिँ बाढी पहिरोमा पर्नुभएका चाहिँ बित्नुभएका उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै यो गीत सुनाउन चाहनुभएको छ अनि रनहाङ लिम्बुजी हुनुहुन्छ र उहाँले पनि गुड मर्निङ हजुर र यो हप्ताको उत्तर चाहिँ भनेर ठक्कै पार्नुभएको रहेछ हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त भन्दै ल त दाई हजुरको गीत सबै सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै यो गीत सुनाउन चाहनुभएको छ के गर्ने अब यस्तै छ संसार

हजुर, प्रेम परियारले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। गीत हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ र सबै बाढी पहिलोमा पहिलो जसले ज्यान गुमाउनु भयो र उहाँहरूलाई चाहिँ श्रद्धाञ्जली अर्पण गर्दै यो गीत सुनाउन चाहनु भएको थियो। दाईलाई धेरै धेरै धन्यवाद। तर छिरिङ बालजी हुनुहुन्छ, गुड मर्निङ यो सर भन्नुभएको छ, आन्सर सेन्ड गरेको छु है भनेर भन्नुभएको छ। बिएबिएस रेडियोको सुरुवात चाहिँ भनेर यहाँ भन्नुभएको छ, तर अलिकति यो मेरो लिस्ट अनुसारमा चाहिँ मेल खाक जस्तो मलाई लाग्दैन, फेरि सच्चाएर पठाउनु होला। पुरानो नाम फोर्सेस ब्रोडकास्टिङ सर्भिस, हजुर बिएबिएस नै हो, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस यो स्टिल नाम यही नै हो, हामीले छोटकालीमा बिएबिएस भन्छौँ। कुन ठाउँबाट सुरु, ब्रिटिस आर्मी वेलफेयर सर्भिसको कन्ट्रोलमा कायरो इजिप्टमा मिडल इस्ट ब्रोडकास्टिङ युनिटको रूपमा सुरु गरेको थियो। गुड डे अल भनेर भन्नुभएको छ, गर्दा एउटा देश भन्नु पर्यो तपाईँले। 1951 मलाई 1952 चाहिँ सिङ्गापुर अथवा 1953 चाहिँ हङकङबाट सुरु भएको हो र एउटा चाहिँ जानकारी गराउनु होला, एउटा चाहिँ लेखेर पठाउनु होला, त्यो पनि भन्न चाहिँ चाहन्छु है त। र अरू श्रोताहरूले पनि यहाँ पठाउनु भएको छ, हजुरको उत्तर पनि म यहाँ टिप्दैछु। हाम्रो रनहाङ लिम्बूज्यू हुनुहुन्छ, उहाँको उत्तर पनि मिलेको छ। भर्खरै सुकराज लिम्बू दाजु हुनुहुन्छ कार्डीबाट, उहाँले पनि फोन गर्नुभएको थियो र उहाँको उत्तर पनि मिलेको छ है त। आज चाहिँ 8:28 जाँदा खोटाङ सेवा समाज युकेको चाहिँ उहाँहरूको वार्षिक भेटघाट भएको थियो र त्यहाँ चाहिँ रेकर्ड गरेको केही कुराहरू तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। र हिजो नेपाली मेला थियो, त्यहाँ रेकर्ड गरेको कुराहरू चाहिँ अब यट टु अब एडिट गर्नु बाँकी नै छ, गर्दा दिउँसो भोलि अथवा पर्सितिर तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। आज 100B कम्पनीको ब्याटल अनर उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ। अहिले 9:00 त्यहाँ कार्यक्रम सुरु हुन्छ गार्ड रुममा, म पनि त्यतातिर जानुपर्नेछ। यो 2GR सिल्भर राइफल्स दिल्ली टिग्रिस तमान्डु डे उहाँले सेलिब्रेट गर्दै हुनुहुन्छ, कमेमोरेट गर्दै हुनुहुन्छ 13 सेप्टेम्बर सन्डेको दिन है त। उहाँहरूको चाहिँ विभिन्न ठाउँमा उहाँले चाहिँ देशको अप एन्ड डाउन द कन्ट्रिजमा उहाँले 5 डिफ्रेन्ट लोकेसन्समा चाहिँ उहाँले यो मनाउँदै हुनुहुन्छ। सेन्ट्रल लोकेसन सेलिब्रेसन चाहिँ एम्पायर हलमा हुँदैछ र 13 सेप्टेम्बरको दिन र त्यहाँ हुँदैछ। नर्थ 2GR सिरमरिजको चाहिँ क्याट्रिकमा हुँदैछ, मिडल्यान्ड 2RG सिरमरिजको ननिटनमा हुँदैछ, साउथ वेस्ट युकेको सिरमरिजहरूको चाहिँ स्विन्डनमा अनि साउथ इस्टको चाहिँ फोक्सटोनमा यहाँ हुँदैछ, जुन चाहिँ 13 सेप्टेम्बरमा है त। र 2GR सिरमरिज लिभिङ अराउन्ड लन्डन एरियाज रेडिङ बेजिङ स्टोक प्लम स्ट्रिट केन्ट वोकिङ अनि गिलफोर्ड क्याम्बरली फानबर र अल्डरसट एरिया क्यान जोइन सेन्ट्रल लोकेसन भनेर पनि यहाँले भन्नुभएको छ। र त्यो दिन चाहिँ एम्पायर हलमा निशानी माई पनि त्यहाँ लानुहुने रहेछ। ड्रेस चाहिँ यो टाइम चाहिँ 11:30 बेलुकी 5:30 उहाँले कार्यक्रम राख्नु भएको छ। ड्रेस रेजिमेन्टल मप्ती अर ज्याकेट विथ अ बिग साइज मेडल रेजिमेन्टल टो एन्ड लेडिज अनि साडी र जातीय ड्रेस भनेको छ है, रेजिमेन्टल टाई भनेको टो लेख्नु भएको छ, टाई भनेको रहेछ। अनि एन्ट्री फी फर द सेन्ट्रल सेलिब्रेसन इज £25 छ, अरूको चाहिँ जानकारी गराउनु भएको छैन है त। क्याप्टेन राजु साहब हिजो पनि छक्क हामी त्यहाँ नेपाली मेलामा एकछिन भेटेका थियौँ, साहब एकदमै फिट एन्ड स्लिम चाहिँ त्यहाँ देखियो। 5 सेप्टेम्बरमा धराने भेला हुँदैछ स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा TW13 7EF र 11:30 त्यहाँ कार्यक्रम राख्नु भएको छ। बेलुकाको कन्ट्याक्ट पर्सन चाहिँ प्रवीण हुनुहुन्छ, उहाँलाई 0796975153 तपाईँले सम्पर्क गर्न चाहिँ सक्नुहुनेछ है त। पेन्सन पट्टा चाहिँ यो स्क्रिनिङ हुँदैछ 19 सेप्टेम्बरमा र यो सन माइकल चर्च हल यो चाहिँ इस्ट विकेम ल्यान्डमा है त, बेलुकी 5:00 यो स्क्रिनिङ सुरु हुन्छ। यति भन्दै हाम्रो अघि सुकराज लिम्बू दाईले फोन गर्नुभएको थियो र यो क्लाइमेट चेन्जले गर्दा अब नेपालमा पनि त्यो बाढी पहिरो आयो र विश्वमा त्यस्तो भइ नै रहेको छ। अब बेलायतमा पनि हेर्नुहोस् त यसपटक वेदर कस्तो अनौठो भइरहेको छ, यो सबै क्लाइमेट चेन्जले गर्दा हो। त्यसले गर्दा क्लाइमेट चेन्जप्रति सम्पूर्ण हाम्रो नेताहरूको पनि ध्यान जाओस् भन्ने यो कामनाको साथमा चाहिँ कुनै मिल्दोजुल्दो गीत उहाँले भन्नुभएको थियो र यो वातावरण सम्बन्धी नै लेख्नु भएको गीत छ हाम्रो विजय हितान मगर दाजु र उहाँको कलमबाट सृजित यो गीत नवराज थापा गाउँदै हुनुहुन्छ राजकुमार बगरको सङ्गीतमा।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: त्यसरी क्रिएटको स्तरमा उद्धारका लागि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ सहितको टोली खटिएको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सुरुङको क्राउनभित्रको पानी फाल्ने कामका लागि र मुख्य प्रवेशद्वारमा पुग्न खन्ने काम जारी छ भनेको छ। प्राधिकरणका अनुसार क्राउनबाट पानी निकाल्न उच्च क्षमताका यन्त्र लगिएको छ। क्राउनमा पानी रहे पनि मुख्य सुरुङमा पानी नभरिएको विश्वासका साथ खोजी जारी राखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सञ्चालक र कार्यकारी निर्देशक सहितको टोलीले थुनी हेरेर सम्भावित जीवित रहेका श्रमिकको उद्धारका लागि विकल्प खोज्ने जनाइएको छ। त्यस्तै त्रिशुली त्रिवी आयोजनाको सुरुङभित्र प्रवेशका लागि हातले खन्न थालिएका तस्विर सार्वजनिक भएको छ। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली खटिएको छ। 111 मेगावाट क्षमताको आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक र विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अनुसार रसुवागढी जलविद्युत आयोजनामा परिरत 93 जना सम्पर्कविहीन भएका छन्। भूमिगत डिसेन्डरमा फँसेका 6 जनामध्ये 4 जना 2 दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाढीमा परेर 903 जनाको शव फेला परेको छ। विपद व्यवस्थापन प्राधिकरणले आज बिहानसम्म चितवनमा 272, नवलपुरमा 207 जना सहित रसुवा, नुवाकोट, धारदिङ, गोर्खा, नवलपरासी र तनहुँमा शव फेला परेको जनाएको छ। सम्पर्कविहीनको संख्या 4,247 छ। 20,000 बढी सुरक्षाकर्मीले 10,000 जनाको स्थल र हवाई माध्यमबाट उद्धार गरेका छन्। बाढीमा परेर ज्यान गुमाएका मध्ये 94 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ। ल्याइएका 94 शवमध्ये 48 जनाको पोस्टमार्टम भइसकेको र 37 जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले जानकारी दिनुभएको छ। अस्पतालमा ल्याएका मध्ये 9 जनाको शव मात्र पहिचान गरेर परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ। भोटेकोसीमा आएको बाढीमा सुदूरपश्चिमका 142 जना अझै सम्पर्कविहीन छन्। हराएकाको खोजीमा आफन्त प्रभावित क्षेत्रमा मात्र होइन अस्पताल चारिरहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसी।
4: रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका 170 जना मध्ये 28 जना सम्पर्कमा आए पनि 142 जना भने अझै भोटेकोसीमा आएको बाढीपछि बेपत्ता छन्। हाइड्रो पावरमा कार्यरत पति सम्पर्कविहीन हुँदाको पीड़ा सुनाउँदै कञ्चनपुरकी द्रौपदी भाट।
5: मोबाइल हेर्दा हेर्दा मेरो आँखा थाकिसक्यो, मेरो हात दुखिसक्यो। 3B को न्युज आउँछ कि भनेर हेरिरहेको छु। 3A को आउँछ, माथिको आउँछ, तलको आउँछ। त्यो 3B मा त्यो 3B को अहिलेसम्म एउटा सरकारले गरेको पहलको अथवा त्यहाँको अफिसका कर्मचारीकोहरूले गरेको पहलको मैले एउटा न्युज देखेको छैन।
4: बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवार चिन्तामा छन्। छपटी छ र बेचैनी। उनीहरूले हराएकाहरूको खोजीमा सरकारले पहल गर्नुपर्ने बताउँछन्।
6: कहीँ कतै जीवित र घाइते या मृत भन्ने कुनै पनि खबर नपाएको हुँदा हामी सम्पूर्ण घर परिवार साह्रै चिन्तित छौँ।
7: हाम्रो प्रहरी कार्यमा गाउँला
4: आफ्ना बेपत्ता परिवार खोज्न कतिपय आफन्तहरू चितवनदेखि काठमाडौँसम्म पुगेका छन्। कोही बाढी प्रभावित क्षेत्रमा छन् भने कोही घरमै खबर आउने आशमा बसिरहेका छन्।
3: नुवाकोटको अस्थायी आवासमा बस्ने विस्थापितको संख्या 2,403 पुगेको छ। सिडिओ शम्भुप्रसाद रेग्मीले कतिपय पीडितले घरमै जीर्ण भवनमै बसेर खानाको सेवा लिइरहेको बताउनु भएको छ। नुवाकोटमा घर बगाएका भत्किएका नागरिकका लागि 16 अस्थायी आवास तय गरिएको छ। सिडिओ रेग्मीका अनुसार शव संकलन र व्यवस्थापन सबभन्दा ठूलो चुनौती बनेको छ।
8: त्यो शव व्यवस्थापन अर्को चुनौती छ, किनभने लामो समय पनि भयो र त्यसको स्मेलहरू र अलि ठुलो संख्यामा पनि हुन सक्ने भएको हुनाले र काठमाडौँतिर लाँदा अब स्पेसको अभाव हुने र स्थानीय स्तरमा पनि शव राख्न सक्ने अवस्था छ। एउटा शव संकलन गरेर ल्याउँदाखेरिमा पनि सङ्कलन गर्ने मानिसहरूलाई पनि एउटा अलिकति त्यसको स्मेलको कारणले अप्ठ्यारो भयो, साह्रै अप्ठ्यारो भएको अवस्था पनि छ।
3: जलविद्युत आयोजनाका सुरुङ फेला पार्न सबभन्दा समस्या भएको उहाँको भनाइ छ। बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयले नुवाकोट विदुर चोगटे सरमथली 0 किलो हुँदै रसुवा जाने सडकलाई विस्तार र स्तरोन्नति गर्न सुरु गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सडक निर्माण र स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको जानकारी दिनुभएको छ। विदुरदेखि 0 किलोसम्म करिब 15 किलोमिटर दूरी छ। चीनबाट रसुवागढी केरुङ हुँदै ल्याइने मालवस्तु र कन्टेनर मुस्ताङको कोरडा नाकातर्फ डाइभर्ट हुन थालेका छन्। अब खबर यति नै, नमस्कार।

हजुर अब यसो बहिले गाउने भनेर यहाँ लेखेको रहेछ, तर यो चाहिँ उहाँले गाउनु भएको गीत होइन रहेछ, अलिकति कहिले काहीँ प्राविधिक गडबड हुन्छ। एनिवे यो गीत तपाईँले सुन्ने मौका पाउनु होला। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ, 8:09 गएको छ। र हिजो हाम्रो चाहिँ इन्जिनियरका एक्स साहबहरू गुजियासँग भेटघाट भएको थियो, हाम्रो गोपाल गुरुङज्यू हुनुहुन्छ र उहाँसँग पनि फोटो खिचेको थियो हिजो, र यो फोटो पठाइदिनु भएको रहेछ, उहाँलाई धेरै धेरै धन्यवाद। पक्का क्युजीको टाइमा टोपीको साथमा ह्याटको साथमा आउनुभएको थियो उहाँहरू, गर्दा एकदमै खुसी लाग्यो। यो फोटोहरू पठाइदिनु भएको रहेछ, धेरै धेरै धन्यवाद, एकदमै रमाइलो भयो। उहाँ लेख्नुहुन्छ, डियर भाइ योगराज, गुड मर्निङ, फर्स्ट अफ अल भेरी ग्ल्याड टु मिट एन्ड ग्रेट विथ यु भन्नुभएको छ दाइ गोपाल गुरुङ 1181। उहाँ चाहिँ 1181 बी ट्रुप 67 स्क्वाडनमा हुनुहुन्थ्यो, एक्सक्युजीको सदस्य हुनुहुन्छ। यहाँ श्रीमान श्रीमतीको फोटो अनि हाम्रो ग्रुपिङ फोटो अनि अर्को ग्रुपिङ फोटो पनि पठाउनु भएको रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। यता 67 स्क्वाडन, म चाहिँ हङकङमा हुँदा 68 थिएँ, तपाईँहरू माथि हुनुहुन्थ्यो नि त होइन, कुकासबाट माथि चढ्नु पर्थ्यो, हामी चाहिँ कुका नजिकै बसिन्थ्यो। गर्दा थ्याङ्क यू हजुरलाई, पक्का चाहिँ जस जेन्टलमेन भएर आउनु भएको रहेछ, दिदीले पनि साडी लाएर मजाले सजिएर आउनु भएको रहेछ। वा थ्याङ्क यू यो फोटोको लागि, अनि हेभ अ लवली डे अनि हेभ अ लवली ब्याङ्क हलिडे मन्डे भन्न चाहन्छु है त साहबलाई, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। अनि यहाँ धेरै श्रोताले उत्तरहरू पठाउनु भएको छ, थ्याङ्क यू। मेक मल्लज्यू हुनुहुन्छ र गुड मर्निङ योग भाइ, हाजिर जनाए, मनोरञ्जन लिँदैछु है हजुर। मेक मल्ल डन्स्टेबल भनेर लेख्नु भएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। गङ्गा थापा आमाले चाहिँ गुड मर्निङ भनेर लेख्नु भएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। अनि गोपाल रसाइलीज्यूले त उत्तर पठाउनु भएको छ, यहाँ पुरा उनीहरू फोटो नै पठाइदिनु भएको रहेछ हाम्रो किशोर साहबको, थ्याङ्क यू भेरी मच। ओहो यो फोटो त एकदमै हिस्टोरिक फोटो पो रहेछ त, हजुरले कहाँ पाउनुभयो, वा यो त पक्का आर्काइभ गर्नुपर्ने फोटो रहेछ, त हाम्रै वेबसाइटबाट निकाल्नु भयो कि है, म पनि एकदम चकित पर्ने, थ्याङ्क यू भेरी मच। यो त हिस्ट्री बोकेको फोटो पो लेख यहाँ पठाउनु भएको रहेछ, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। राधे राधे योग सर, हामी दुवैजना सुन्दैछौँ, मन भरिमा भारी भइरहेको छ, देशमा दुःख पर्दा त मन नै अध्ययारो हुँदो रहेछ, सबैको दिन सुखद रहोस् एन्डोभरबाट भनेर भन्नुभएको छ, र थ्याङ्क यू भेरी मच। अब अहिले जता पाए अब भनौँ न न्युजदेखि लिएर सबैतिर नेपालकै खबर छ, गर्दा जस मन त दुःखी त्यसै नै हुने भयो। एनिवे हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त, भन्न चाहिँ चाहन्छु। र अब केही जानकारी राखौँ, र यो युकेमा हुने कार्यक्रम सम्बन्धी पनि तपाईँलाई जानकारी चाहिँ गराउन आवश्यक नै हुन्छ। तितवर नेपालीज कम्युनिटीको दसैँ सेलिब्रेसन 17 अक्टोबरको दिन हुँदैछ तितवर सिभिक सेन्टरमा, र 4 राति 11:30 हुँदैछ है त। र यो तपाईँले भन्नुहुँदा हिजो अब यो नेपाली मेलामा चाहिँ अब पञ्चायत आजको साथमा गेस्टहरूलाई ल्याउने गरिन्छ, विशेष गरेर प्रमुख अतिथिलाई, र म पनि त्यहाँ ठक्क त्यति बेला पुगेछु, अनि उहाँ त्यतिकै अगाडि बढ्नुभयो, अनि किन यो बाजा साजा बाजा पनि थियो तर उहाँले बजाउनु भएन, किन भन्दा अहिले शोक परिरहेको बेला यो चाहिँ अलिकति शान्त रूपमै अगाडि बढ्दा ठिक हुन्छ होला भनेर त्यो गर्नुभएको थियो क्वाटर राइटली, त्यो थ्याङ्क यू पनि त्यो कुरा पनि हो। कतिपय श्रोताले मैले फेसबुकतिर फोटो हेर्दा अब नेपालमा आपत परिरहेको छ र यहाँ नाचिरहेको फोटो हाल्नु भएको रहेछ भनेर पनि भन्नुभएको थियो, उहाँले राइट हो, तर हिजोको कार्यक्रम चाहिँ एउटा नाचगानको कार्यक्रम होइन, अनि हिजो चाहिँ एउटा कल्चरको प्रोग्राम हो, कल्चरको कुरा गरेका छौँ, त्यसले गर्दा त्यसरी बुझिदिन पनि म आग्रह गर्न चाहन्छु। एउटा कल्चर हो नि त, अब प्रवासमा बसेपछि आफ्नो कल्चरहरू चाहिँ कसरी जोगाउने, अनि एउटाको कल्चर अर्को कल्चरलाई कसरी थाहा दिने भन्ने त्यो एउटा कार्यक्रम हो, त्यसले गर्दा र तपाईँको भनाइ पनि ठिक हो, तर त्यसरी चाहिँ लिँदा सायद राम्रो हुन्छ होला भन्ने मेरो व्यक्तिगत विचार, अन्यथा नसम्झिनु होला भन्न चाहिँ चाहन्छु है त। अनि राहत सङ्कलन ठाउँ ठाउँमा भइरहेको छ, यो तितवर टिएनसिए भनेको तितवर नेपालीज कम्युनिटी नै होला सायद, हाम्रो चाहिँ देवबहादुर गुरुङजी हुनुहुन्छ, उहाँले नै इमेल गर्नुभएको जस्तो लाग्यो, यहाँ मैले इमेल चेक गर्नुपर्ने हुन्छ, हजुर देवबहादुर गुरुङज्यू हजुर नै हुनुहुन्छ तितवतबाट, र यो हामी जानकारी गराउँदै जानेछौँ, र उहाँको यो
20 सेप्टेम्बरमा चाहिँ 2 बजेदेखि 5:30 बजेसम्म नै हिमालयन ओएसिस रेस्टुरेन्टमा चाहिँ र उहाँहरूको त्यहाँ यो च्यारिटी चाहिँ जो सङ्कलन गर्ने भन्दा पनि यो कार्यक्रम रहेको रहेछ च्यारिटी आफ्टरनुन गर्दा तपाईँ जो जो जानुहुन्छ त्यो एरियामा जान सक्नुहुन्छ है त तपाईँ जो जो जानुहुन्न अथवा उहाँको जस्तै जहाँ दिँदा पनि भयो नि त होइन हिजो मैले अब नेपाली मेलामा दिएँ तितवर नेपाली कम्युनिटी एसोसिएसनको चाहिँ एकाउन्ट नम्बर हो त्यसमा हाल्न सक्नुहुन्छ तपाईँहरूले एकाउन्ट नम्बर चाहिँ तितवर नेपाली कम्युनिटी एसोसिएसन गर्नुपर्नेछ अनि सर्ट कोड चाहिँ 3098 97 अनि एकाउन्ट नम्बर चाहिँ 3735 1963 तपाईँहरूले त्यहाँ चाहिँ जो पैसा ट्रान्सफर गर्न चाहिँ सक्नुहुन्छ यो गुड कल्सको लागि भन्न चाहिँ चाहन्छु है त र यो जानकारीको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु र पेन्सन पट्टाको मैले अघि तपाईँहरूलाई जानकारी गराइहालेँ अनि यो नेपाली मुभी जुन किरी चाहिँ यो गुरुङ समाज क्याट्रिक ग्यारिजनले चाहिँ स्क्रिनिङ गर्दैछ 5 सेप्टेम्बरको दिन हो 3 बजे हो यो सबै सिनेमासमा है त प्रिन्सेस गेट रिचमन्डमा र हाम्रो बिनी गुरुङ साहबले पाउनुभयो कि पाउनु भएन भनेर भन्नुभएको थियो मैले पाइनँ त भने तर यहाँ हाम्रो टिमले चाहिँ प्रिन्ट गरेर राख्नु भएको रहेछ किनकि म चाहिँ जस अलिकति छुट्टी भएको कारणले गर्दा अलिकति म चाहिँ आउट अफ अफिस थिएँ र टिकट प्राइस चाहिँ भिआइपी 15 पाउन्ड लिमिटेड सिट मात्रै हुनेछ अनि स्ट्यान्डर्ड चाहिँ 10 पाउन्ड है त र तपाईँहरूले विस्तृत जानकारी लिन चाहनुहुन्छ भने हाम्रो बिनी गुरुङ साहबलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ हजुर यति नै गरौँ होला अब कन्दरा साङ्गीतिक दलको प्रस्तुतिमा यो गीत सुनाऊ त्यसपछि एउटा प्रमुख एउटा गीत र त्यसपछि हामी खोटाङसिंह समाजको चाहिँ यो वार्षिक भेटघाट सम्बन्धी कुराकानी गर्नेछौँ

0: SBS Gorkha Radio. बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो BFBS कुलकर्म रेडियो हो

0: सिडी विजय अधिकारी र करुणा राईले गाउनुभएको यो गीत हामीले सुन्यौँ र यो बिच हाम्रो राधा गुरुङज्यू हुनुहुन्छ र उहाँले चाहिँ के लेख्नु भएको छ, हाई गुड मर्निङ, मेरो आन्सर चया थ्याङ्क यू राधा एन्ड प्रेरणा गुरुङ लन्डन भनेर लेख्नु भएको छ र अलिकति म अस्पष्ट रहेँ र उत्तर चाहिँ यो बिएबिएस गोर्खा रेडियो चाहिँ कुन सालमा कुन देशबाट सुरु भएको 1951 चाहिँ मलाया 1952 सिङ्गापुर अथवा 1953 चाहिँ हङकङबाट चाहिँ सुरु भएको हो र त्यो तपाईँहरूले भन्नुपर्ने छ है त तिनवटामा एउटा भन्नुपर्ने छ उहाँले फेरि स्याडो लेख्नु भएको छ म यो अलिकति कन्फ्युज भएँ एनिवे थ्याङ्क यू भेरी मच हजुर नारायण सापकोटाज्यू हुनुहुन्छ फिनल्यान्डमा उहाँले पनि सुन्दैछु है भनेर लेख्नु भएको रहेछ हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु है त अनि तेन्जी पाखरिन भाइ हुनुहुन्छ गीतकार रेडिङमा बसोबास गर्नुहुन्छ उहाँ लेख्नुहुन्छ नमस्ते योगदाई तथा सम्पूर्ण श्रोता महानुभावमा हार्दिक नमन दाई म कार्यक्रम सुरुदेखि नै सुन्दैछु यो हप्ताको प्रश्नको उत्तर भनेर अफकोर्स उहाँले मिलाउनु भएको छ थ्याङ्क यू दाई भोटे कोशी बाढीले ल्याएको विपत्ति र त्यसबाट प्रभावित सम्पूर्णको पीडालाई समेटेर मैले एउटा गीत लेखेको छु तर अहिले रेकर्ड गर्ने समय मिल्न नसकेको छैन यदि सम्भव भएमा कृपया वाचन गरिदिनुहोला धन्यवाद तेन्जी पाक्रिङ रेडिङ भनेर लेख्नु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद उहाँको गीत चाहिँ किन रिसायो भोटे कोशी किन यति उल्लियो आज किन रिसायो भोटे कोशी किन यति उल्लियो आज हजारौँको सपना बगाएर छोड्यो आँसुको मान्नुपर्छ थ्याङ्क यू भाइ त्रिशुलीको किनारैभरि रोइरहे गाउँ बस्ती त्रिशुलीको किनारैभरि रोइरहे गाउँ बस्ती हिजोसम्म हाँसो थियो जहाँ आज छ दुःख र शास्ति ओर्लियो भेल बनेर विनाशको रूप लिएर धनजन र घर आँगन सबै लग्यो बगाएर धनजन र घर आँगन सबै लग्यो बगाएर आमाको कोख रित्यायो बाबाको सहारा खोस्यो आमाको कोख रित्यायो बाबाको सहारा खोस्यो निर्दोषीका ती सपनालाई हिलोभित्रै गाडिदियो के बिगारेका थियौँ हामीले किन यस्तो सजाय दियौ कुन पापको फल हो यो किन यति आँसु बगायौ हे निर्दय प्रकृति सुन हाम्रो पुकार हे निर्दय प्रकृति सुन हाम्रो पुकार अब यति ठुलो घाउ नदेऊ बाँच्न दे यो संसार भनेर लेख्नु भएको छ अनि हातमा हात मिलाएर फेरि उठाउने छौँ यो देश हातमा हात मिलाएर फेरि उठ्ने छ यो देश आँसुबाट आशा राख रोप्दै लख लेख्नेछौँ नयाँ सन्देश हे निर्दय प्रकृति निर्दोषीको सपना नलुट फेरि यस्ता दिन नदोरे हुन् यही छ हाम्रो पुकार भनेर लेख्नु भएको रहेछ ल भाइ यो गीत चाहिँ रेकर्ड गर्नु होला है त अग्रिम शुभकामना पनि भाइलाई मैले जानकारी चाहिँ गराए अथवा दिन चाहिँ चाहन्छु है त राजकुमार लिम्बू लेख्नुहुन्छ गुड मर्निङ सेवा र यो राज ब्रदर साउथ हल लन्डनबाट भन्नुभएको छ गुड मर्निङ हजुरलाई पनि तपाईँको प्रोग्राम सुनेर इन्जोय लिँदैछु रमाइलो लागिरहेको छ बाढी पहिरोमा पर्नुभएका भएर दिवङ्गत हुनुहुने सबैलाई हार्दिक श्रद्धाञ्जली हजुर यो विकको उत्तर भनेर ठ्याक्कै पार्नुभएको छ हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब खोटाङ सेवा समाज युकेको वार्षिक भेटघाटमा गरेको कुराकानी म तपाईँलाई प्रस्तुत गर्दैछु दुईवटा पार्टमा छ सुरुमा चाहिँ उक्त दिनको चाहिँ प्रमुख अतिथि हुनुहुन्थ्यो डाक्टर प्रमोद कोही राईज्यू र उहाँ चाहिँ चिफ गेस्ट हुनुहुन्थ्यो र उहाँ चाहिँ यो समाजको पूर्व अध्यक्ष पनि हुनुहुन्छ र उहाँको राख्नेछु यो स्पिच त्यसपछि प्रसाद राईज्यू हुनुहुन्छ अहिलेको वर्तमान अध्यक्ष अनि चाहिँ महासचिवको पनि सुन्न सक्नुहुनेछ भन्दै अब प्रमुख अतिथि हाम्रो डाक्टर प्रमोद कोही राईज्यूले दिनुभएको स्पिच यो एडिटेड भर्सनमा है त
1: यहाँ सबैलाई नमस्कार गाउँमा कहीँ पहिरो गयो कि विप्लव प्रतीकले कल्पना गरेर लेख्नुभयो सोचेर लेख्नुभयो र अहिलेको दिन आउँछ कि भनेर उहाँले लेख्नुभयो त्यस्तै हामी सात समुद्र पारी भए पनि सपनामा कहिलेकाहीँ ऐठान लाग्यो भने गाउँमा कहीँ पहिरो पो गयो भनेर तर्सिन्छौँ त्यस्तो तर्सिरहेको यथार्थको समय हो आज त्यस कारणले मैले पनि यस विपदको घडीमा राष्ट्र डुबेको छ ज्यान गुमाउनेहरू सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली र उहाँहरूको परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै नेपाल सरकारको जुन इनिसिएटिभ छ त्यसमा तपाईँ हामीले सबै सहयोग गरिरहेका छौँ मैले प्रधानमन्त्रीको जुन खाता छ त्यसमा आफ्नो गच्छ अनुसारको मैले सहयोग गरि नै सकेको छु यहाँलाई म त्यो जानकारी गराउन चाहेर तपाईँहरू गरिरहनुभएको होला भन्ने मलाई लाग्छ तथापि हामी सात समुद्र पारी भए पनि हामीले आफ्नो देशसँग दुःखमा दुःख बाँड्दै सुखमा खुसी सेयर गर्दै आजको यो कार्यक्रम हामीले गरिरहेको छौँ। सबैभन्दा पहिला चाहिँ यो कार्यक्रम यहाँसम्म गर्नको लागि बिहाइन्ड द सिनमा लट्स अफ हार्ड वर्क, लट्स अफ टाइम कार्य समितिले दिनुहुन्छ, दिएको हुनुहुन्छ। त्यो कारणले उहाँलाई एकदमै धन्यवाद म दिन चाहन्छु। हामीले लाखौँको प्रोग्राम रिसेन्टली हामीले नेपालमा गऱ्यौँ। 120 जना त डक्टरहरू मात्रै हामीले खोटाङमा लगेर खोटाङी आमा बाबा दाजुभाइ दिदीबहिनीहरूको सेवा गऱ्यौँ। त्यसमा तपाईँहरू सबैको योगदानको कारणले त्यो सफल भयो। खोटाङ सेवा समाज बेलायतले नेपालको लागि प्रवासमा बसेर नेपालको लागि गर्ने जति सङ्गठनहरू छन् त्यसमध्ये सबैभन्दा धेरै गर्ने त म भन्दिनँ, तर कम पनि छैन खोटाङ सेवा समाज बेलायत, त्यो मलाई लाग्छ। अशोक साहब हाम्रो पूर्व अध्यक्ष देखिरहेको छौँ, उहाँको पालामा हामीले एम्बुलेन्सेसहरू लग्यौँ। त्यसपछि कोभिडमा हामी वेयर द फर्स्ट अर्गनाइजेसन अक्रस द नेपाल, इभन बिफोर द नेपाल गभर्मेन्ट, हामीले गाउँ गाउँमा चाहिँ अक्सिजन कन्सन्ट्रेटर पुर्यायौँ। नेपाल गभर्मेन्ट भन्दा पनि पहिला एकदमै हामी त्यो गऱ्यौँ। हेल्थ क्याम्पको विषयमा त यहाँ सबै जानकार नै हुनुहुन्छ। अनि बेलायतमा पनि हामीले के इनिसिएटिभ चलाएका छौँ भने नेपालबाट अहिले जुन आउनुभएको छ आमा बुवा वृद्ध हुनुहुन्छ, उहाँहरू आउनुहुन्छ तर उहाँहरूको आफत यहाँ कोही हुँदैन, भएर पनि उहाँहरूलाई कतिपय डिफिकल्टी हुन्छ नि त, मेडिसिन्सहरू चाहिँ नि उहाँलाई थाहा हुँदैन, कहाँ कसरी सोध्ने, हेल्थ सिस्टममा सोसियल केयर सिस्टममा कसरी इङ्गेज हुने उहाँलाई थाहा हुँदैन, त्यो भनेर हामीले घर दैलो कार्यक्रम इनिसिएट गरेको छौँ। खोटाङ सेवा समाज बेलायतले चौतर्फी हरेक कुरामा, चौतर्फी समाज सेवामा होस्, आफ्नो खोटाङीहरूलाई सपोर्ट गर्नेमा होस्, र खोटाङीहरूलाई एउटा मालामा गाँच्ने जुन आजको प्रयास होस्, खोटाङ सेवा समाज अहिलेको कार्यक्रम एकदम सशक्त रूपमा अगाडि बढिरहनु भएको छ, त्यसको लागि म यहाँलाई तपाईँ सबैलाई एकदमै सगर्व धन्यवाद प्रोत्साहन दिन चाहन्छु।
0: अब भने खोटाङ सेवा समाज युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ हाम्रो प्रसाद राईज्यू, र उहाँसँग म कुराकानी गर्न चाहन्छु। अध्यक्षज्यू नमस्कार।
2: नमस्कार, यहाँहरू योगराज राईज्यूलाई धेरै धेरै धन्यवाद आइदिएर हामीलाई यसरी सबै सम्प्रेषणहरू गरेर जानकारी गराइदिनु भएको खण्डमा चाहिँ धेरै धेरै धन्यवाद हजुर।
0: अब हाम्रै समाजको अध्यक्ष हुनुहुन्छ, हजुरले अध्यक्ष लिनुभएको कति भयो अनि तपाईँको अध्यक्ष कार्यकाल चाहिँ कस्तो जाँदैछ?
2: अब यो अध्यक्ष लिएको चाहिँ मैले 2024 सेप्टेम्बर 9 हो, तर अब अहिलेको माहौलहरू चाहिँ धेरै सङ्घ संस्थाहरू आफ्नो गाउँले टोल अनि यो टोल टोलको आफ्नो वार्षिक भेलाहरू भएकोले गर्दाखेरि उपस्थिति त अब कमी नै छ, तर अब धेरै केही परि आउँदाखेरि चाहिँ जम्मा हुन सक्ने खालको समाज छ अहिलेसम्म चाहिँ खोटाङ सेवा समाजको।
0: अब यो यस्तो खालको भेला भनौँ आफ्नो गाउँठाउँको कतिको इम्पोर्टेन्ट लाग्छ हजुरलाई?
2: होइन, आफ्नो आफ्नो गाउँठाउँको पनि इम्पोर्टेन्ट नै हो, र आफ्नो गाउँकोमा पनि आउने अनि यो खोटाङ सेवा समाज होल जिल्लाकोमा पनि आइदिनु भयो भने अति नै राम्रो हुन्छ। विशेष गरी चाहिँ
0: अब तपाईँको कार्यकालमा अहिलेसम्म भएका कुराहरू अनि हुने कुराहरू अब के छन् समाजको?
2: त्यही अब हाम्रो 3 वर्षको कार्यकालमा 20 वर्षमा चाहिँ खोटाङमा गएर विशेष गरी 2 वर्षमा चाहिँ हामीले नागरिक सम्मान पुरस्कार 1,00,000 बराबरको अक्षय कोषबाट हामीले वितरण गर्छौँ। त्यस पछाडि नव प्रतिभा पुरस्कार 50,000 बराबरको अक्षय कोषको ब्याजबाट है यो सबै हामीले दिने चाहिँ हाम्रो अक्षय कोषको लागि चाहिँ त्यो पहिल्यै रकमहरू ब्याङ्कमा राखिएको छ। ब्याङ्कबाट आएको ब्याज 3 वर्षमा आएको ब्याजले उहाँहरूलाई सम्मान गरिन्छ। अनि यो अब यही वर्ष गएर त्यो वितरण गर्नुपर्ने थियो, तर नेपालको राजनीतिक परिस्थितिले गर्दाखेरि त्यति बेला हाम्रो नेपालको चाहिँ इलेक्सन परिदियो, चुनाव भएकोले गर्दाखेरि हामीले पोस्टपोन गरेर मेरो कार्यकालको 3रो वर्षमा चाहिँ त्यो कामहरू गर्नु जाँदैछौँ। त्यसको साथै हामीले त्यो नागरिक सम्मान र नव प्रतिभा पुरस्कार बाँड्नुको साथै खोटाङ जिल्लामा 10 गाउँपालिका र नगरपालिका गरेर छन्, अनि अन्तर नगरपालिका र गाउँपालिका स्तरीय भलिबल कम्पिटिसन जेन्ट्स लेडिज गराएर हामीले पहिलो हुनेलाई 3,00,000 बराबरको पुरस्कार दिने, दोस्रोलाई 1,50,000 समथिङ त्यो अहिले हाम्रो ऊ भइरहेछ। पक्का यति नै भन्ने चाहिँ अहिले नै गरेछ, तर इस्टिमेट हामीले त्यो गरेछौँ। अनि सबै गाउँपालिकाबाट चाहिँ खेलमा भाग लिनु लगाएर हाम्रो उद्देश्य भनेको चाहिँ खेलकुदमा अलिकति केही विकास होस् हाम्रो जिल्लाको भन्ने हो भलिबलमा। अहिले चाहिँ अब भलिबलमा गएका वर्षहरूमा हामीले स्वास्थ्य शिक्षामा स्वास्थ्यमा विशेष गरी ध्यान दिएर स्वास्थ्यको लागि योगदानहरू गऱ्यौँ। अहिले चाहिँ हामी खेलकुदमा विशेष गरी योगदान दिने हिसाबले यो कार्यहरू यसपालि गरिँदैछ।
0: अनि सम्पूर्ण खोटाङ्गेहरू जो यहाँ आउनु भएको छैन, सबैलाई भनौँ न, विश्वभरिका खोटाङ्गेहरूले के भन्नुहुन्छ?
2: अब यो यहाँहरूले ज जसले सुन्नुहुन्छ यो मेरो कुरोहरू अब यहाँहरूले सुन्नु भएर सबैसँग यो सूचनाहरू चाहिँ पुर्याइदिनु भयो भने म एउटा खोटाङ सेवा समाज युकेको अध्यक्ष भएको नाताले धेरै धेरै आभारी हुन्छु र आउने हाम्रो यो कार्यक्रम चाहिँ लाइकली नेपालको वैशाख एकमा साकेला गाउँपालिकामा हामीले गर्ने निधो गरिएको छ। यदि चुनाव अगाडि सर्यो भने हामीले फागुन सातलाई टार्गेट गर्छौँ, तर चुनाव सरेन भने वैशाख एकमै गर्ने हाम्रो निर्णय छ।
0: ल त अध्यक्षज्यू, फेरि नेक्स्ट इयर भेटौँला। थ्याङ्क यू भेरी मच।
2: थ्याङ्क यू भेरी मच हाम्रो योगराज भाइलाई यहाँ आइदिनु भयो दुःख पाएर अनि हाम्रो सूचनाहरू प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: अब उहाँ पछि भने संस्थाको चाहिँ महासचिव हुनुहुन्छ चन्द्र जयपाल राई, उहाँसँग कुराकानी गरौँ र उहाँलाई आज समाजले चाहिँ सम्मान पनि गरेको छ त्यस सम्बन्धी कुराकानी गरौँला। भाइ नमस्कार।
3: नमस्कार दाई हजुर, अहिले सुनिरहनु भएका सम्पूर्णलाई एकमुष्ट खोटाङमै नमस्कार हजुर।
0: प्रोग्राम आज के थियो अलिकति प्रकाश पारिदिनुहोस् न, तपाईँले नै कार्यक्रम सञ्चालन गर्नुभयो।
3: आजको खास कार्यक्रम औपचारिक कार्यक्रम हाम्रो दुई फेजमा प्रायः गरेर सधैँ नै कार्यक्रम हुन्छ। पहिलो फेजमा हाम्रो औपचारिक कार्यक्रम हुन्छ, नर्मल हाम्रो स्वागत मन्तव्यहरू अनि हामीले विशेष गरेर चुनाव प्रतिभा एकजनालाई हामी वर्षमा एकपल्ट सधैँ सम्मान गर्छौँ। त्यसै गरेर शिक्षा हासिल राम्रो गर्नुभएका अथवा खेलमा राम्रो गर्नुभएका होला उहाँहरूलाई प्रशंसा पत्रले सम्मान गर्छौँ। त्यसै गरेर दोस्रो चरणमा चाहिँ हाम्रो साङ्गीतिक कार्यक्रम हुन्छ र अहिले भर्खरै चाहिँ हाम्रो पहिलो चरणको मन्तव्य लगायत हाम्रो संस्थाको गतिविधिहरू के कसो होइन त्यस पछाडि अहिले भइरहेको

0: पाएको मैले महसुस गरिरहेको छु, मैले सोच्दै नसोचेको, मैले कल्पनै गर्न नसकेको एउटा फाल्टै कुराहरू, मलाई थाहै नभएको एउटा कुराहरू आज समाजले मलाई दिनुभएको छ। मैले यो कल्पना गरेको पनि थिइनँ र मैले अपेक्षा गरेको पनि थिइनँ। उहाँहरूले मलाई एकदमै ठुलो गहन जिम्मेवारी दिनुभएको छ, त्यसले गर्दाखेरि यो म बोक्न सक्छु सक्दिनँ अथवा यो सम्मानलाई मैले अब कसरी अगाडि बढाउने भन्ने कुराहरू मैले सोचिरहेको छु दाइ। त्यसले गर्दा अब आउने समयमा सिर्जनाहरू अझ राम्रो गर्नुपर्छ, अझ जिम्मेवारी बन्नुपर्छ भन्ने कुरा अझ मलाई प्रेरित गराएको छ त यसले।
1: तिमी मेरो पालुवाङबाट कलम चलाउन सुरु गर्नु भएको रहेछ, तपाईँको कतिवटा गीतले अघि तपाईँले सरस्वती भन्नुभएको थियो अवार्ड पाउन सफल भएछ
0: दाई? मेरो गीतबाट अहिले सरसरी हेर्दाखेरि 6 गीतले चाहिँ अवार्ड पाइसकेको छ। मोटामोटी 2 गीतले चाहिँ अवार्डको लागि टप 5 परेको छ भर्खरै, र त्यो 2 गीतमा एउटा बाबियो दोरी धेरैले मन पराइदिनु भएको, त्यस पछाडि सेतो खाली पाना जस्तै हो, त्यो 2 गीत चाहिँ टप 5 परेको छ। आज अघि नै मैले भने यो आपद विपद नेपालमा भए परेको कारणले गर्दाखेरि स्थगित भएको छ। अब त्यो टप 1 आउँछ सक्छ सक्दैन, अब यहाँहरू सम्पूर्णको जिम्मेवारीमै र उहाँहरूको माया आशा भरोसामै छ दाइ। तर अब अहिलेसम्म चाहिँ 3 गीतले चाहिँ पुरस्कृत भइसकेको छ दाइ। हजुर,
1: खोटाङ चाहिँ तपाईँको कहाँ हो अनि यसो खोटाङ भेलामा आउँदा चाहिँ के लाग्छ? तपाईँ महासचिव हुनुहुन्छ, संस्थामा समाज ठुलो दायित्व हुन्छ महासचिवको
0: दाइ। म खोटाङको निर्मल डाँडा लामाखुमा जन्मिएको र त्यहीँ हुर्केर म भर्ती भएर यहाँ आएको, त्यसले गर्दाखेरि यो भेटघाट कार्यक्रमले गर्दाखेरि चाहिँ मलाई लाग्छ हिजो खोटाङमा कति हामी सँगै डुलेका होइन दाइ, सँगै खेलाका साथीहरूसँग भेटघाट गर्ने अवसर मिल्छ, त्यो सौभाग्य मलाई फेरि पनि जुरेको जस्तो लाग्छ र म वर्षमा त्यो पर्खिरहेको हुन्छु दाइ। किनभने हिजो सँगै गुच्छा खेलेका साथीहरू भेट्ने मौका पाउँछ होइन दाइ, अनि हिजो सँगै त्यो करेसा बारीमा काँक्रा चोरेर खाएको यादहरू हुन्छ।
1: चौथीमा कि अरू बेला
0: चौथीमा मात्र, अरू बेला त हामी त्यसरी उपद्रव गर्न पाइँदैन थियो, तर त्यो पनि आकल झुकल त्यो साथी एउटा केटाकेटीपनमा त्यस्तो हुन्थ्यो र त्यो खाने चलन हुन्थ्यो। तर कहिले काहीँ हामी अब त्यो एउटा चोर्ने भन्ने चलन हुन्छ, तर मागेर पनि खाइन्थ्यो क्या त्यतिखेर, रमाइलो हुन्थ्यो, सबैले दिनुहुन्थ्यो गाउँघरमा, अब तपाईँलाई थाहा छ सबैले मन पराइदिनुहुन्थ्यो, अनि त्यो एकदम रमाइलो लाग्छ दाइ। अहिले पनि त्यो साथीहरू त्यो सङ्गतको अनि अग्रजहरू भेटघाट हुन्छ, अग्रजहरू भेटघाट गर्दाखेरि उहाँहरूसँगबाट धेरै कुरा सिक्ने मौका पाउँछ दाइ।
1: अनि सम्पूर्ण खोटाङहरूले के भन्नुहुन्छ?
0: विशेष गरेर अहिले यो मौसमले गर्दा र विभिन्न कार्य र समय र तपाईँहरूको व्यस्तताले गर्दा योपल्ट कार्यक्रममा आउनु पाउनु भएन होला, आउने समयमा तपाईँहरू आइदिनु होला, तपाईँहरूसँग दुःख सुख गरेर फेरि कुराकानी गर्ने फेरि सौभाग्य जुरोस्। योपल्ट भेटघाट कति गर्नु भएको छ पाउनु भएन, अर्कोपल्ट हामी फेरि भेटौँ, यो तपाईँहरूलाई फेरि हार्दिक निमन्त्रणा र निम्तो पनि व्यक्त गर्दछु दाइ। हजुर
1: हुन्छ भाइ, थ्याङ्क यू भेरी मच।
0: हजुरलाई पनि एकदमै धन्यवाद छ, हजुरले यो समय दिनुभयो र मेरो व्यक्तिगत तर्फबाट खोटाङ समाजको तर्फबाट हजुरलाई पनि एकदमै धन्यवाद र आभार व्यक्त गर्नुहुन्छ दाइ।
1: ल अध्यक्ष छिटै हुनु होला है।
0: थ्याङ्क यू हजुर, हस् थ्याङ्क यू हजुर, नमस्कार हजुर।

0: SBS गोरखा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS गोर्खा रेडियो।
5: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 8:45 गइसकेको छ भने दोस्रो पार्ट सुनौ यो खोटाङ सेवा समाज युगको वार्षिक भेटघाट सम्बन्धी, र यही अन्तर्वार्ता राख्दै म पनि विदा हुन्छु, किनकि आज चाहिँ वान हजुर बी कम्पनी चाहिँ त्यहाँ ब्याटल अन सारी बेड डे उहाँले चाहिँ मनाउँदै हुनुहुन्छ, त्यहाँतिर जानुपर्ने छ। र यो पार्टमा चाहिँ मैले हाम्रो डाक्टर सुमाय राईज्यू अनि भूपाल राईज्यूसँग कुराकानी गर्दैछु, अनि भूपाल राईज्यू चाहिँ नेपालको निजामती सेवामा 34 वर्ष नोकरी गएर अहिले नेपालबाट यहाँ आउनुभएको रहेछ युकेमा भिजिटमा। अस्ति त्यहाँ पनि आउनुभएको थियो, उहाँलाई पनि सम्मान गरेको थियो, उहाँसँग म कुराकानी गर्नेछु। हस् त, यही कुराकानी गर्दै मैले पनि बिदा मागेँ। डाक्टर सुमायाज्यूसँग अब कुराकानी गरौँ। डाक्टर सुमायाज्यू, यहाँलाई नमस्ते छ।
6: नमस्कार हजुर।
5: खोटाङकै चेली हुनुहुन्छ, आज खोटाङ समाज युकेको कार्यक्रममा आउँदा चाहिँ के फिल भएको छ हजुरलाई?
6: असाध्यै रमाइलो फिल भएको छ, र यो भनेको आफ्नो एउटा रुटिन कार्यक्रम हो, भेटघाट वार्षिक भेला र सम्मान कार्यक्रम, जो हाम्रो खोटाङ सेवा समाज जीवन्त रहेको र हाम्रो आपस एक आपसमा चाहिँ सौहार्दपूर्ण वातावरणमा हामी चाहिँ एकअर्कासँग भेटघाट गर्ने मौका, होइन, रियुनियन हुने मौका यसले दिन्छ, र यसलाई मैले धेरै नै पोजिटिभ हिसाबले लिएको छु।
5: तपाईँ किताब त्यहाँ राखिएको छ, यो जीवन यात्रा कस्तो खालको किताब हो यो?
6: यो चाहिँ मेरो संस्मरण हो, होइन, संस्मरण विधाभित्र पर्छ यो। मैले आफ्नो अलिक जन्मेपछि आफ्नो विवेकले सम्झेको बुझेको देखेको कालदेखि लिएर आजको मितिसम्म मैले के फिल गरेँ, कस्तो महसुस गरेँ, समाजलाई कुन दृष्टिकोणले हेरेँ अथवा मलाई समाजले कुन दृष्टिकोणले हेऱ्यो, मैले के गर्न सकेँ सकिनँ भन्नेको एउटा दस्तावेज जस्तो हो।
5: हजुर, कहिले लेख्नु भएको अनि कस्तो फिडब्याक पाइराख्नु भएको छ?
6: हजुर, यो चाहिँ करिब मेरो योजना अब लगभग अब उमेरको यसमा यो स्थानमा आइसकेको छु, होइन, अब गर्नुपर्ने जति छ त्यो गरिसकियो, अब चाहिँ के चाहिँ रहन्छ त बाँकी भन्दाखेरि, अब मैले समाजप्रति पाएको जति पनि कुराहरू छन् नि त्यसलाई चाहिँ अभिलेखीकरण गर्नुपर्छ भन्ने भावनाले नै मलाई प्रेरित गरेर विगत 5 वर्षदेखि कोसिस गर्दै थिएँ, तर बिचमा मेरो बाबाको बिरामीले गर्दा मैले कन्टिन्युटी दिन सकिनँ, अनि यहाँलाई थाहा होला मेरो श्रीमान पनि अलिकति अस्वस्थ नै हुनुहुन्छ, त्यसले गर्दा जेन तेन गर्दै गर्दै 5 वर्षमा चाहिँ सकियो जे होस्। हजुर हजुर,
5: अब खोटाङ्गे बुहारी हुनुहुन्छ, होइन, खोटाङको चाहिँ भान्जी पनि हुनुहुँदो रहेछ, खोटाङको चाहिँ कस्तो लाग्छ रहन सहन आतिथ्य?
6: यदि त्यो कुराले मलाई नछोएको भए त म यहाँ आज हुने नै थिइनँ, मलाई लाग्दैन म बुहारी हो भान्जी हो भनेर, मैले यति माया पाएको छु एउटा, त्यो मेरो किताब पुस्तकबाट पनि थाहा पाउनुहुन्छ, यदि पुस्तक अध्ययन गर्नुभयो भने म कति फेसिनेटिङ छु उसप्रति, खोटाङप्रति, र खोटाङको माया त्यति मात्रै नभएर एउटा सामाजिक दायित्वले पनि मलाई बेरेर लग्यो, होइन, अनि त्यसले गर्दा आफ्नो संस्कार संस्कृतिको कुरा, भाषाको कुरा, होइन, आफ्नो कल्चरको कुरा, अनि यसको यो सँगसँगै चाहिँ तपाईँको कस्तो भने संस्थागत हिसाबले सङ्गठनको कुरा, होइन, यी सब कुराले गर्दा र खोटाङ सेवा समाजमा एउटा सल्लाहकार भएको नाताले एउटा मेरो त्यो पनि दायित्व एउटा चाहिँ भनौँ न मोरल मेरो चाहिँ त्यो पनि ड्युटीको बिचमा पर्छ, अनि त्यस हुनाले चाहिँ म त एकदम इन्जोय गरेको छु, अनि मैले त्यति नै सम्मान पनि पाएको छु, र सबभन्दा ओभरअल भन्नुपर्दाखेरि खोटाङ्गे मन चाहिँ मलाई लाग्छ संसारमा कहीँ पनि गए पनि खोटाङ्गे मन जस्तो चाहिँ पाउन गाह्रो छ।
5: अलिकति अनभिज्ञ रहे, तपाईँले अरू किताब पनि लेख्नु भएको छ?
6: हजुर हजुर, छ, मेरो यो 5 कृति हो, 5 कृति मैले चाहिँ यसलाई आत्मकथाको रूपमा अथवा भनौँ न आफ्नो जीवनयात्राको रूपमा लेखेँ, होइन, र योभन्दा अगाडि चाहिँ मेरो चाहिँ 2 कविता सङ्ग्रह र 2 चाहिँ तपाईँको चाहिँ गीत सङ्ग्रह चाहिँ निस्किसकेको छ र एउटा एल्बम निस्केको छ।
5: त्यति अब आजभन्दा टिकटकको जमाना छ, बेग्लै जमाना छ, बुक लिडर्सहरू कतिको हुन्छन्, कस्तो लाग्छ तपाईँलाई?
6: मलाई यति खुसी लामो, म एकदमै छक्क पनि परिरहेको छु कि जब मैले यो पुस्तक निकालेँ, मलाई लाग्छ यो पुस्तकको नामबाट त त्यति अब मान्छेहरू परिचित हुनुहुन्थेन होइन, तर मैले चाहिँ लेख्दैछु अथवा म लेखेँ, निकालेँ, प्रकाशित गरेँ भन्ने कुराले सबैमा एक खालको चाहिँ पोजिटिभ चाहिँ एउटा चाहिँ त्यसलाई चाहिँ के लेख्नुभयो सुमाया राईले भन्ने हिसाबले चाहिँ हेर्ने प्रयास गर्नुभयो। र तपाईँलाई भनौँ खुसीको कुरा, मैले 1000 प्रति छपाएको थिएँ, अब 1000 प्रतिमा अब मलाई लाग्छ 150 मात्रै छ होला मसँग, सबै गइसक्यो कि। अनि यस अर्थमा कि सबैले चाहिँ एउटा किनि पनि दिनुपर्छ भन्ने एउटा कुरा, दोस्रो कुरा उसले के लेखेको छ त्यसबाट के चाहिँ हामी पाउँछौँ भन्ने खालको कुराहरूलाई चाहिँ पनि हेर्नलाई होला। अब त्यो कुरा उहाँहरूको अपेक्षाहरूलाई मैले पुरा गर्न सकिसकिनँ मलाई थाहा भएन, अन्त फिडब्याक एकदम राम्रो आउँदैछ होइन, यसलाई कन्टिन्युटी दिनुपर्छ र तपाईँले चाहिँ अब यसलाई आख्यानको रूपमा लानुपर्छ भन्ने सल्लाह सुझाव पनि आइरहेको छ। अब बिस्तारै अब मलाई थाहा छैन भविष्य कसले देखेको छ र होइन, तर मेरो प्रयास चाहिँ यसलाई कन्टिन्युटी दिने मतलब जीवनयात्राको रूपले होइन कि, अब साहित्यिक र विशेष गरी आख्यान तर्फ चाहिँ कलम चलाउनु पर्छ कि भन्ने चाहिँ सोच चाहिँ बिस्तारै बिस्तारै त्यो अङ्कुरण चाहिँ भइरहेको छ।
5: हुन्छ, हजुरसँग भेट भयो, थ्याङ्क यू भेरी मच।
6: हस्, धन्यवाद यहाँले मलाई चाहिँ होइन यसरी समय दिनु, आफ्नो कुरा राख्नको लागि मलाई समय दिनुभयो, त्यसको लागि म यहाँ सरलाई विशेष गरी र यहाँको बिएफपिएसलाई पनि म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद युवराज सर।
5: अब भने हाम्रो भूपेन्द्र राईज्यू हुनुहुन्छ, उहाँ चाहिँ नेपाल सरकारको निजामती सेवामा 34 वर्ष काम गर्नुभएको रहेछ, लामो समय। भेट्न पाउँदा खुसी लाग्यो, आज समाजले उहाँलाई यहाँ जस सम्मान पनि गराएको छ। नमस्कार हजुर।
7: नमस्कार युवराज सर, धन्यवाद हजुर।
5: कहिले आउनुभयो त बेलायत?
7: म 2 महिना भयो।
5: कस्तो भेटघाटको लागि अथवा घुम्नको लागि?
7: छोरा र बुहारी यहीँ हुनुहुन्छ अनि उनीहरूसँग यसो आएको छ।
5: त्यही त, नेपाल सरकारमा 34 वर्ष जागिर गर्नुभएको रहेछ, कति सालमा चाहिँ सुरु भयो अनि त्यो जागिर कसरी सुरु भयो?
7: धन्यवाद देवराज सर, म 40 सालमा खरदार पदबाट प्रवेश गरेँ अनि त्यसै क्रममा सेवा प्रवेशमा बढुवा हुँदै शाखा अधिकृतसम्म पुगेर शिक्षा मन्त्रालयबाट रिटायर भयो।
5: खरदारको लागि पनि लोकसेवा आयोग भिड्नै पर्ने थियो?
7: एकदम अवश्य सर, म 40 सालमा लोकसेवामा प्रवेश गरेँ हुँ, लोकसेवामा पास गरेँ हुँ खरदार पदमा।
5: अब यो लोकसेवाको कुराकानी गर्नुपर्दा यो त जिन्दगीमा कहिले पास गर्न सकिँदैन भन्ने सुनेको हजुरको अनुभव सुन्नु पर्यो।
7: धन्यवाद सर, मलाई पनि मेरो सपना मेरो पारिवारिक वातावरणमा यो निजामती सेवामा प्रवेश गर्छु भन्ने थिएन, मैले जाने शिक्षक चाहिँ हुन्छु होला भनेर अध्ययन गरियो। अध्ययन गर्ने क्रममा मैले शिक्षक पदकै लागि सोलुखुम्बु जिल्लामा गएको थिएँ सर, लामो भएको हुने चाहिँ, तैपनि शिक्षक पदमा जाँदाखेरि त्यहाँ सूचना मैले भेटेँ एकजना सहलेखापाल पदको लागि, अस्थायी सहलेखापाल पदको लागि विज्ञापन भएको रहेछ, त्यसमा दिएँ, त्यसमा अचानक मेरो नाम निस्क्यो। नाम निस्के पछाडि त्यहाँ साथीभाइहरूसँग भेटघाट कुराकानी हुने क्रममा मैले हामीले पनि लोकसेवाबाट परीक्षाबाट पास गर्न सकिने रहेछ भनेर मैले 40 सालमा त्यही साथीभाइहरूको अस्थायी सेवा गर्दा गर्दाका साथीभाइहरूको उसले मैले लोकसेवा खोटाङबाट सहलेखापाल पदमा 2 नम्बरमा नाम निकालेको थिएँ। यसरी मेरो चाहिँ
5: 2 नम्बर भन्नाले फर्स्ट सेकेन्ड?
7: हजुर हजुर, यसरी योग्यताको 2 नम्बरमा थियो। यसैले गर्दा हामी वास्तवमा किराँतीहरूले चाहिँ देख्ने सपना निजामती थिएन, तर त्यहाँ मेहनत गर्दा हुँदो रहेछ भनेर मैले प्रवेश गरेँ। प्रवेश गरेर सुरुमा मैले चाहिँ जिल्ला प्रशासन कार्यालय उदयपुरमा काम गरेछ, जिल्ला प्रशासन कार्यालय उदयपुरमा काम गर्दा त्यहाँ किनाती दाजुभाइहरू आउनुहुन्थ्यो अनि म कुर्सीमा बसेको देख्दा चामलिङ भाषाबाट ओकोना कर्मचारी होइन इमुमिना यी भन्नुहुन्थ्यो, यो मान्छे त राई जस्तो देखिन्छ कर्मचारी होइन भन्नुहुन्थ्यो, अनि म कर्मचारी नै हो तपाईँहरूको के सेवा गर्नुपर्थ्यो भनेर मैले सेवा गरेँ। यसरी चाहिँ मेरो प्रवेश भयो।
5: नेपालतिर पहिला पहिलाको जमानामा त्यो अफिसतिर जाँदा चाहिँ अब भोलि आउनुहोस् पर्सि आउनुहोस् यस्तो मिलेन उस्तो मिलेन भन्ने धेरै अब मैले पनि भोगेको हो होइन, तपाईँको अलिकति अनुभव सुनाउन, कस्ता गुनासोहरू लिएर आउँथे अनि तपाईँले चाहिँ कसरी डिल गर्नुहुन्थ्यो?
7: जरुर, यो निजामती सेवामा एउटा कानुन जान्ने अनि कानुन नजान्नेहरूलाई चाहिँ कानुनमा घुमाएर दुःख दिने प्रवृत्ति चाहिँ अवश्य धेरै सम्ममा त्यस्तो देखियो भोगेँ, तर म रहँदा बस्दा चाहिँ मैले आफूलाई चाहिँ यस हामी वास्तवमा नेपाल सरकारको सेवा गर्न प्रवेश गरेका हौँ भनेर मैले ती कुराहरूलाई ती वातावरण हुँदाहुँदै पनि आफूले चाहिँ मैले चाहिँ र केही साथीभाइहरूलाई पनि एउटा निजामती सेवाको ऐन कानुन नियम अनुसार स्वच्छ रूपमा पारदर्शी रूपमा सेवा गर्नुपर्छ भनेर मैले जहाँ जहाँ काम गरेँ यो एउटा मैले भूमिका निभाएँ। त्यसो भन्दैमा सबै निजामती कर्मचारीहरू त्यस्ता त हुँदैनन्, तर अलिकति सङ्ख्याको हिसाबमा र पुराना कर्मचारीहरूको एउटा मानसिकता चाहिँ त्यस्तो अवश्य हजुरले बोक्नुभयो जस्तो छ।
5: तपाईँहरूले चाहिँ कति वर्ष नोकरी गर्नुपर्छ नेपालमा पेन्सन पाउनको लागि? चाहिँ
7: 20 वर्ष काम गर्नुपर्छ सर हामीले जम्मा अवधि,
5: भनेपछि 60 वर्षसम्म,
7: 58 वर्ष उमेरसम्म।
5: भनेपछि अहिले तपाईँको पेन्सन छ?
7: हजुर, पेन्सन म जम्मा नोकरी अवधिमा 34 वर्ष काम गरेँ, 58 वर्ष उमेरको पछाडि म रिटायर भएको हुँ।
5: अनि बेलायतमा आएर यस्तो खोटाङ भेला हुँदो रहेछ, जान पाइयो, यहाँ आउन पाइयो भन्ने के सोच्नु भएको थियो कहिले?
7: मैले यो खोटाङ सेवा समाज युकेले गरेका प्रशंसनीय उदाहरणीय सेवाका कामहरू, खोटाङलाई जोड्ने कामहरू, विकासका कामहरू, स्वास्थ्यका कामहरू लगायतका कामहरू प्रशस्त हेर्थेँ, देख्थेँ, र युके त मेरो लागि एउटा सपना नै थियो। तर मेरो छोरा बुहारीको कारणले, छोरा बुहारी यहीँ सर्भिस गर्ने सन्दर्भमा म आइपुगेँ। आइपुग्दा अचानक खोटाङ सेवा समाज युकेको वार्षिक कार्यक्रम हुन्छ भन्ने सुन्ने केही साथीभाइहरू, विशेष गरेर हाम्रा उपाध्यक्ष राजन रामजङ राईज्यूसँग भेट भयो, अनि उहाँहरूसँगको परिचय क्रममा साइनो पनि जोडियो, सम्धि पढ्नु हुँदो रहेछ, अनि यसै क्रममा उहाँहरूसँग कुराकानी गर्दाखेरि निम्तो आयो। असाध्यै यो मेरो जीवनको लागि एउटा खुसीको कुरा, खोटाङ सेवा समाज युकेबाट नेपालमा विशेष गरेर खोटाङमा गर्नुभएको प्रशस्त उदाहरणीय प्रशंसनीय कामहरू यहीँ आएर हजुरहरूसँग भेटघाट गरेर सुन्ने, हेर्ने, भेट्ने, अनुभव गर्ने मौका पाएँ, खुसी लाग्यो। त्यति मात्रै नभएर यहाँहरूले निम्तो मात्रै नदिए, अतिथिका रूपमा मात्रै नभएर सम्मान समेत पनि गर्नुभएकोमा खोटाङ समाज युके लगायत सम्पूर्ण खोटाङवासीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
5: अब खोटाङमा त लाउलीहरूको निकै बाहुल्य त भएको ठाउँ पनि हो, तपाईँको जमानामा तपाईँलाई पनि लाउली हुनुपर्छ भन्ने त्यस्तो लहर आयो कि होइन?
7: हजुर सर, हाम्रो मैले अघि नै भने अध्ययन गर्ने क्रममा एउटा शिक्षक बन्ने, अर्को लाउरे बन्ने, दुईटा कुरा थियो। अनि शिक्षक बन्ने मेरो चाहिँ सपना, लाउरे बन्ने चाहिँ मेरो शारीरिक रूपमा पनि अलिकति आफूलाई कमजोरी हो कि भन्ने खालको एउटा कुरा। अर्को कुरा राजनीतिक रूपमा 35-36 सालमा हामी लाहौर जानु हुँदैन है भन्ने किसिमको राजनीतिक चेतनाले गर्दा म शिक्षकतिर नै लाग्ने रहर थियो, तर परिस्थितिले म निजामती सेवामा प्रवेश गरेँ। तर यहाँ अहिले आएर युकेमा हाम्रो समुदायहरूले गरेको उन्नति प्रगति कुराहरू हेर्दाखेरि असाध्यै खुसी लाग्छ।
5: हुन्छ ल, एकदमै खुसी लाग्यो, थ्याङ्क यू भेरी मच हजुरलाई,
7: धन्यवाद समयका लागि, यहाँहरूले मलाई सेवा गर्नुभएको लागि हार्दिक धन्यवाद भन्न चाहन्छु। र अन्तमा के भन्छु भने खोटाङ सेवा युकेले आर्थिक रूपमा मात्रै होइन, यहाँहरूले गर्नुभएका प्रशस्त हाम्रा संस्कार, संस्कृति र बौद्धिक कुराहरूको पनि अन्तमा म प्रशंसा गर्न चाहन्छु। धन्यवाद हजुर।
5: हजुर, भूपेन्द्र राईज्यूलाई चाहिँ धन्यवाद भन्दै कार्यक्रम व्यवेश संवादबाट मैले बिदा मागे। हस्त, नमस्ते।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: दोस्रो अगाडि जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैनिक टोली धुन्जे फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फँसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री पालेन्द्र शाहको सचिवालयले जनाएको छ। कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ। माथिल्लो त्रिशुली एक आयोजनामा उद्धार नै हुन नसकेको वैज्ञानिक समाजवादी पार्टीका नेताले बताएका छन्। सड़क मार्ग हुँदै रसुवाको धुन्जे पुगेका पार्टी नेता हिमांशुले स्थानीयको भनाई भन्दै सुरुङभित्र 300 बढी मानिस फँसेको दावी गर्नुभएको छ।
4: यहाँ अपर त्रिशुली 216 लगभग 300-500 आसपास मान्छेहरू चाहिँ टनलभित्र बन्द भएको, त्यहाँ 9 विदेशीहरू पनि रहनु भएको खबर प्राप्त भएको छ। तर त्यत्रो जनसङ्ख्या भएको, त्यत्रो सङ्ख्यामा मानिस पुरिएको ठाउँमा पनि अहिलेसम्म सरकारले कुनै पनि ठोस कदम भन्ने चाल्न नपाएको सुन्दाखेरि हामीलाई धेरै दुःख लागेको छ। किनभने सरकारले अहिले विभिन्न टनलहरूमा चाहिँ गएर काम गरिरहेको हामीलाई खबर प्राप्त भएको छ। तर हामीलाई के महसुस भएको छ भन्दाखेरि प्रयास सबैतिर उत्तिकै हुनुपर्ने हुन्छ।
3: उत्तर गए एक हाकोमा बनिरहेको आयोजना 216 मेगावाटको हो। कोरियाली लगानीको यो आयोजनाको विद्युत गृह जमिन मुनि बनाइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयले छिट्टै यातायात सञ्चालन गर्न नसकेमा खाद्यान्नको अभाव बढ्ने बताएका छन्। प्रहरी कार्यालयमा जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला सम्पर्कमा आएका वडा नम्बर 5 स्थानीय कृष्ण नेपाली,
5: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
6: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन। अब कसैको अब हुन्छ नि, अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन। अब अबरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
5: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँको घरसम्म पनि आइपुग्नु भयो होला?
6: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू, ओडजोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
5: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
6: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
3: नेपालीले 5 वडा नजिकैको चेलेमी आयोजनाको सुरुङभित्र थुनिएकाको खोजी भइरहेको पनि जानकारी दिनुभएको छ। भोटेकोशी बाढीले बगाएर भारत पुर्याएका 4 शव नवलपरासी ल्याइएको छ। भारतीय प्रहरीको समन्वयमा 30 शव गए राति ल्याइएको नवलपरासीका डिएसपी मदन थापाले जानकारी दिनुभएको हो। 30 शव नेपालसँग सीमा जोडिएको भारतको महाराजगंज जिल्ला पुगेका थिए। गए राति 3 महिला र 1 पुरुषको शव ल्याइएको थापाको भनाइ छ। अझै 6 शव महाराजगंज नजिक फेला परेको जानकारी पाएपछि भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। आज बिहानसम्म नवलपरासीको नारायणीबाट 41 मानवअङ्ग सहित 155 शव फेला परेको छ। फेला परेका शव परासी, बुटोल, भैरवा र कपिलवस्तु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। नेपालको बाढीमा परेर हराउने बेलायती नागरिकको संख्या 44 पुगेको छ। अधिकारीहरूले बाढीपछिको उद्धारका बेला स्वास्थ्य चुनौती आउन सक्ने भन्दै सतर्क हुन भनेका छन्। टिचिङ अस्पतालले शवको व्यवस्थापन चुनौती बनेको बताइरहेको छ। अस्पतालका उपनिर्देशक डाक्टर गोपाल सिडाई,
7: पिपल whom I am in contact with in the affected area, they are saying they have started having the bad smell of all those livestock who have been dead and all the dead bodies, and so the pollution in all the drinking water and all, so that's going to cause a problem.
3: बाढी प्रभावित रसुवा, नोकोट, धादिङ, तनहुँ र गोर्खामा राहत चाहिने स्थानीय तहको सूची प्रकाशन गरिएको छ। विपद व्यवस्थापन प्राधिकरणले रसुवाका 3 स्थानीय तहमा खाद्यान्न र सोलर बत्ती चाहिएको जनाएको छ। उत्तर गया गाउँपालिकाका 1, 2 र 3 वडा, गोसाईकुण्ड गाउँपालिकाका 2 र 5, आमा छोदिङमो गाउँपालिकाका 1 र 5 वडामा सहायता माग भएको छ। नुवाकोटका तारकेश्वर 4 र 6 वडामा 45 जनासम्मलाई खाद्यान्न, गल्छीको 1, 2, 4, 6 र 8 नम्बर वडामा पानी शुद्धिकरण प्रणाली माग भएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: नमस्ते सुस्वागतम न्यानो अभिवादन वेरी गुड मर्निङ सम्पूर्ण श्रोताहरूलाई म शिरी शर्माको आजको यो कार्यक्रम काठमाडौँको सौगातबाट हजुर आज पनि कार्यक्रम काठमाडौँको सौगात यो काठमाडौँ स्टुडियोबाट आइरहेको छ यसर्थमा यहाँहरू सबैलाई मैले भेरी गुड मर्निङ भन्दै सम्बोधन गरेँ अभिवादन गरेँ किनभने बेलायतमा अहिले बिहान भइरहेको छ बिहानको अहिले 9:12 गएको छ तर तमाम आदरणीय श्रोताहरूवृन्द जो जो जहाँ जहाँ बसेर हामीलाई सुन्दै हुनुहुन्छ यहाँहरू सबै भने आफ्नो समयअनुसारको अभिवादन स्वीकार्नको लागि मैले अनुरोध गर्न चाहेकी छु र यहाँहरू सबै सबैले जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच साथ दिनुभएकोमा कार्यक्रम अवधिभरि नै मलाई यसै गरिकन साथ दिनुहोला यो सप्ताहभरि नै कार्यक्रम यही हाम्रो युगीको स्टुडियोबाट नै तपाईँको सेवामा राख्ने हाम्रो तयारी रहेको छ र सधैँ चाहिँ कार्यक्रम जुनसुकै लोकेसनबाट आए तापनि काठमाडौँको सौगातमा काठमाडौँकै सौगातहरू नै रहनेछन् लिटरली काठमाडौँबाट पठाइएका सरसामा सामग्रीहरू नै हामी तपाईँहरूको सेवामा पस्कनेछौँ हामी माध्यम मात्र हौँ तर सम्पूर्ण जुन लेबरहरू छन् यसभित्र समेटिएका सम्पूर्ण काठमाडौँबाट सोझै नेपालबाट नै आएका छन् भनेर भन्न चाहे मैले तपाईँहरूलाई पनि यति फेरासम्म त थाहा भइसकेको कुरा हो जतासुकैबाट काठमाडौँको सौगात आए तापनि त्यो चाहिँ काठमाडौँबाट नै पठाइएका सरसामग्रीहरूले भरिएको हुन्छ भन्ने कुरा र आज पनि यही नै गर्ने मेरो तयारी छ साथ चाहिँ दिनुहोला हाम्रो नेपालको टिमले पठाउनु भएका सरसामग्री एकपछि अर्को तपाईँहरूसँग म सेयर गर्दै जानेछु त प्रिय श्रोताबृन्द यतिखेर कार्यक्रम युकी हाम्रो स्टुडियोबाट सञ्चालन भइरहेको छ भन्ने कुरा त मैले भनिसकेँ अब समयको पनि जानकारी मैले गराएँ यहाँ बेलायतमा चाहिँ बिहानको 9:00 अहिले 13 गयो भने नेपालमा अहिले दिउँसोको अब 2:00 आँटेको छ 2:00 लागि मात्र 2 बाँकी छ यानि कि 1:58 गएको छ ब्रुनाईमा भने अपराह्नको 4:00 अहिले 13 गएको छ त नेपाली पात्रलाई पनि पल्टाइहाल्छु म नेपाली पात्रलाई पल्टाउनु पर्दाखेरिमा चाहिँ नि अब आजको तिथिमितिको पनि कुरा गर्छु र आजको कुरा गर्नु पर्दाखेरि आज चाहिँ नि विक्रमसम्म 2083 साल भदौ महिनाको 15 अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 31 अगस्त 2026 आज सोमबारको दिन परेको छ भदौ कृष्ण पक्षको तृतीया तिथि हो आज र आज यो हाम्रो वर्किङ विक सुरु भएको छ तर वर्किङ विक भन्दाखेरि पनि मन्डेबाट फ्राइडेसम्म हाम्रो वर्किङ विक हुन्छ नर्मली तर यसपटक चाहिँ हाम्रो लङ विकेन्ड परेको छ समर ब्याङ्क हलिडे आज चाहिँ अगस्त महिनाको 31 दिनमा स्पेसली युकेमा अहिले हामीले चाहिँ यसलाई अब्जर्भ गरिरहेका छौँ सबैको छुट्टी सबैको बिदा भइरहेको छ र यो बिदा सँगसँगै अब बिस्तारै बिस्तारै बच्चाहरूको स्कुल पनि सुरुवात हुँदैछ र सेप्टेम्बरबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ बेलायतमा र त्यही शैक्षिक सत्रको शुभारम्भ अब सेप्टेम्बर महिनादेखि हुँदैछ भोलि सेप्टेम्बर 1 भइहाल्यो कतिको सेप्टेम्बर 1 हुन्छ भने कतिको सेप्टेम्बर 2-3 पनि हुनसक्छ त्यो आफ्नो एरियाको आफ्नो स्कुलको त्यो एउटा चाहिँ नि व्यवस्था हो तर नर्मली सेप्टेम्बरको फर्स्ट विक अनवर्स चाहिँ बच्चाहरूको स्कुल सुरु हुने गर्दछ यस अर्थमा पनि यो अन्तिम विकेन्ड बच्चाहरूको सुरु स्कुल सुरु हुनुभन्दा अगाडि र यो लङ विकेन्ड एकदमै तपाईँहरू सबैको लागि जरुरी पनि छ होइन स्पेसली अब ब्याक टु स्कुलको लागि केही कुराहरू बाँकी छन् केही चाहिँ व्यवस्थाहरू गर्न बाँकी छन् भने चाहिँ बन्दोबस्त गर्ने व्यवस्था गर्ने सबै कुरा ठिक छ छैन भनेर चेक गर्ने यो एउटा चाहिँ समय पनि भएको हुनाले एक्सटेन्डेड ब्याङ्क होलिडेको साथमा यो एक्सटेन्डेड विकेन्ड हामी अब्जर्भ गर्ने गर्दछौँ युकेमा त आज ब्याङ्क होलिडेको दिन भएको हुनाले हाम्रो मर्निङ सो भइहाल्यो अनि काठमाडौँबाट आउने हाम्रो काठमाडौँको सौगात र हाम्रो स्वर्णिम सङ्गम रहनेछ त्यस पश्चात चाहिँ मिठा मिठा गीत सङ्गीतहरूको सम्मिश्रण तपाईँले सुन्न सक्नुहुन्छ किनभने ब्याङ्क होलिडेमा सबैजनाको छुट्टी नै हुन्छ र हाम्रो एउटा मात्र लाइभ सो यहाँ युकेबाट चाहिँ सञ्चालन हुन्छ तपाईँलाई थाहा भएकै कुरा हो र नर्मली अब यो काठमाडौँको सौगात चाहिँ काठमाडौँबाट नै हुने गर्दथ्यो तर अब हाम्रो दाजुको अनुपस्थितिमा चाहिँ हाम्रो यहाँ युकेबाट आज ब्याङ्क होलिडे भए तापनि हामी सञ्चालन गरिरहेका छौँ एनिवे यो जानकारी मैले तपाईँसँग अलिकति सेयर गरिहालेँ अब अलिकति यो मौसमको पनि कुरा गर्छु र स्पेसली अब सबैभन्दा पहिला त युकेको नै मौसमको म कुरा गर्न चाहन्छु र युकेको मौसमको कुरा गर्नुपर्दा धेरै ठाउँमा सुक्खा नै छ यद्यपि बदलिरहन सक्छ हल्का फुल्का वर्षा पश्चिमी भूभागतिर हुनसक्ने सम्भावना देखिन्छ र यो वर्षा चाहिँ ठाउँ ठाउँमा भारी वर्षाको रूपमा परिणत हुनसक्छ र केही मेघगर्जन पनि तपाईँहरूले महसुस गर्न सक्नुहुन्छ र पछि चाहिँ नि अपराह्न पश्चात चाहिँ नि पश्चिमी भूभागमा पनि सुक्खा हुँदै जानेछ यानि कि वर्षाको क्रम चाहिँ रोकिनेछ आज राति हल्का फुल्का वर्षा एक दुईवटा ठाउँमा स्पेसली उत्तरी र पश्चिमी भेगहरूतिर भए तापनि अन्यत्र चाहिँ एकदमै मौसम सुक्खा नै रहने जानकारी हामीलाई मिलेको छ। यसमा पनि स्पेसली मेट अफिसले दिएको जानकारी तपाईँहरूसँग हामी सधैँ नै सेयर गर्छौँ। र यस प्रकारको मौसम चाहिँ अलिकति यहाँनिर चाहिँ अब भनौँ सुक्खा नै रहेको देखिन्छ। आज दिनभरि चाहिँ मौसमको स्थिति यस्तो रहने देखिएको छ। त प्रिय श्रोताबृन्द, मौसमको जानकारी सँगसँगै अब हामी अगाडि पनि बढ्दैछौँ र समयको कुरा पनि मैले गरिसकेको छु यहाँहरूको लागि। र यो नेपालको चाहिँ मौसमको कुरा गर्नुपर्दा अलिकति यो अपडेट हामीलाई त्यति साह्रो मिलिरहेको जस्तो मलाई लागेको छैन। एकदमै यो अपडेट उहाँहरूको अलिकति यो डिले भइरहेको जस्तो मैले देखेको छु र मैले निकै नै कोसिस गरेँ तर यो अपडेट यहाँहरूसम्म ल्याउनको लागि चाहिँ अलिकति असमर्थ जस्तो नै भयो भन्दा फरक नपर्ला। कहिलेकाहीँ यस्तो हुन्छ पनि है। ब्रुनाईतिर लाग्नुपर्दा ब्रुनाईमा चाहिँ आज हेजी सनसाइन भनेर भनिएको छ, अलिकति तुवालुयुक्त भए तापनि घाम देखिएको छ तर वर्षा पनि उस्तै नै देखिन्छ। हल्का फुल्का रूपमा चाहिँ बिहानबाट वर्षा भइरहेको छ र बादलको उपस्थिति पनि रहेको छ। यो चाहिँ मौसमको कुरा गर्नुपर्दाखेरि ब्रुनाईको नर्मली चाहिँ यो मौसम उस्तै नै रहन्छ ब्रुनाईमा, तर पनि यो आजको जानकारी मैले तपाईँलाई सुनाएँ। रातिको समयमा पनि एकदमै वर्षा नै देखिन्छ, अझ बादलको उपस्थिति त बढ्दै जाने पनि देखिएको छ। र यो जानकारी सँगसँगै अब म अगाडि बढ्न चाहन्छु प्रिय श्रोताबृन्द। र अगाडि बढ्नु पर्दाखेरिमा समयतिर पनि ध्यान दिइहाल्नुपर्छ। 9 बजेर बिहानको अहिले 18 मिनट गएको छ र यतिखेर अब तपाईँहरूलाई म अगाडि कार्यक्रम अन्तर्गतका सर सामग्री के कस्ता छन् ती विषयवस्तुमा पनि अलिकति जानकारी गराउन चाहन्छु। र नेपालबाट पठाइएका थुप्रै सर सामग्रीहरू छन्, त्यस अन्तर्गत सबैभन्दा पहिला हाम्रो भाइ धनजन गुरुङज्यूले पठाउनु भएको कुराकानी म तपाईँसँग सेयर गर्नेछु, जुन चाहिँ नि विशेष गरिकन आज चाहिँ नि यो भूगोलविद प्राध्यापक डाक्टर कृष्ण केसीसँग गरिएको कुराकानी रहेको छ। स्पेसली यो 50,000 घनमिटर हिउँको ढिक्का कृत्रिम तालमा खस्दा निम्तिएको महाविनाशको न्युज अहिलेसम्म हामीले सुनिरहेका छौँ, दुःखद खबरहरू अहिलेसम्म आइरहेका छन् होइन। र यो चाहिँ लगभग 1 सप्ताह हुन आँटिसकेको छ, यो जुन भोटेको सीमा आएको महाप्रलयकारी बाढीको जुन एउटा चाहिँ इन्सिडेन्ट भएको होइन। र अहिलेसम्म धेरै नराम्रा खबरहरू, एकदमै शोकपूर्ण खबरहरू आइरहेका छन्। अझै कति मिसिङ हुनुहुन्छ, कतिको चाहिँ शव फेला परिसकेको छ, यो कुराहरू दिनानुदिनको खबरहरूमा हामीले सुनिरहेका छौँ, जसले चाहिँ हाम्रो एकदमै भनौँ न होइन हाम्रो जुन मानसिक शान्ति छ यसलाई भङ्ग गरिदिएको छ। अत्यन्तै नेपालको लागि यो चाहिँ नराम्रो एउटा चाहिँ घटनाक्रम बनेको छ। कति धेरैको घरहरू उजाडिएको छ, कति धेरै कतिले आफ्नो जीवनको जमापुँजी सबै गुमाएका छन्, आफ्नो ज्यान गुमाएका छन्, कतिले आफ्नो चाहिँ आमा बुवा गुमाए, कतिले आफ्नो छोराछोरी गुमाए, कतिले आफ्नो भनौँ न घर बास सम्पूर्ण गुमाए। र यस्तो पीडादायक यस्तो चाहिँ स्थिति अहिले नेपालको त्यो क्षेत्रका बासिन्दाहरूले र नेपालका अन्य क्षेत्रका बासिन्दाहरूको पनि आफ्नो आफन्तजनहरूको त्यहाँनिर केही सम्पर्क नहुँदाखेरि उहाँहरूलाई पनि ठुलो एउटा चाहिँ आपद विपद परेको खबरहरू हामीले दिनानुदिन सोसियल मिडिया न्युजहरूमा सुनिरहेका छौँ होइन। र यो नेपालको मात्र होइन, दुनियाँभरिका विभिन्न ठाउँबाट त्यहाँ पुग्नुभएका पर्यटकहरू, स्पेसली उहाँहरू चाहिँ गोसाईकुण्डको भिजिटमा जानुभएको अथवा कैलाश मानसरोवरको धार्मिक यात्रामा, तीर्थयात्रामा जानुभएका महानुभावहरूको पनि त्यहाँनिर अलिकति भनौँ उहाँहरूलाई पनि विपद परेको, उहाँहरू पनि त्यस घटनामा पर्नुभएको खबरहरू पनि हामीले सुनिरहेका छौँ। र यस्तोमा चाहिँ यही कुराकानी भनौँ अथवा यही विषयवस्तुमा चाहिँ नि आजको यो कुराकानी चाहिँ यहाँ केन्द्रित रहेको छ। स्पेसली चिनको विदेश मन्त्रालयले भोटेको सी बाढीको मुख्य कारण जुन ग्लेसियर विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ र चाहिँ शुक्रबार बिहान गत शुक्रबार बिहान ड्रोन मार्फत गरिएको निगरानीमा हिम पहिरोको कारण ठूलो विपद निम्त्याउने बाढी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिजिटिएनले उल्लेख गरेको छ र शुक्रबार बिहान ड्रोन मार्फत हिमालमा हिम पहिरो गएको पत्ता पनि लागेको छ करिब 50,000 घनमिटर हिउँ र बरफको भग्नावशेष थुनिएर बनेको तालमा खसेको थियो र प्रवक्ता जियानको भनाइलाई उद्धृत गर्दै सिटिजिएनले यो कुरा लेखेको छ होइन र यही विषयवस्तुमा चाहिँ थप कुराकानी तपाईँले आजको यो इस्यु अफ द डे अन्तर्गत सुन्न सक्नुहुन्छ यो प्रथम चरणमा सुन्दै गर्नुहोला एकैछिन पश्चात म तपाईँलाई त्यहाँ लिएर गइ नै हाल्छु अनि दोस्रो चरण अन्तर्गत भने हामी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बाढी र डुबानको दृष्टिकोणबाट उच्च जोखिममा पर्ने कुरा आइरहेको छ र यहाँका नागरिकलाई विपदबाट जोगाउन स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको छ यसै सन्दर्भमा नेपालगञ्जका हाम्रा संवाददाता दिलबहादुर केसीले यही दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूसँग गर्नुभएको कुराकानी दोस्रो चरण अन्तर्गत रहनेछ दैनिक समीक्षा रहनेछ र महेन्द्रनगर संवाददाता चित्राङ्ग थापाज्यूसँग हामी चाहिँ सम्पर्क साधेर कुरा गर्ने कोसिस पनि गर्नेछौँ स्पेसली सुदूरपश्चिमबाट बाढीमा परेर बेपत्ता भएकाहरूको विवरण लगायत अन्य समसामयिक विषयमा उहाँले रिपोर्ट चाहिँ दिनुहुने हाम्रो तयारी रहेको छ र उहाँसँगको कुराकानी पनि तपाईँले सुन्न सक्नुहुन्छ यी विविध सरसामग्री जो नेपालबाट हामीलाई प्राप्त भएका छन् तपाईँको सेवामा राख्ने तयारी म गर्दैछु त्यसतर्फ तपाईँलाई एकपछि अर्को लिएर जान्छु त्योभन्दा अगाडि एउटा छोटो विश्राम है त अनि त्यसपछि हामी आजको इस्यु अफ द डेतर्फ लागि
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ हाम्रो खुसी हाम्रो काम हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ उत्पीडन डर धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन् तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ यो निशुल्क छ गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355 साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ
2: यो पीएफबीएस गोर्खा रेडियो

0: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इश्यू अफ द डेमा कुराकानी गर्दैछौ रसुवा जिल्ला भई बग्ने भोटे कोशी नदीमा गएको बुधबार जुन आकाशमाथ बिहान करिब 9:40 बजेको समयमा जुन बाढी आयो त्यो बाढीले 3 जिल्लालाई राम्रोसँग प्रभावित पारेको समाचार हामीले सुनिसक्यौं र यतिखेर उद्धार कार्य र घाइतेहरूको उपचार सँगसँगै हराएको मानिसहरूको खोजी भइरहेको छ भने निकै मात्रामा धनजन र यो भनौँ न भौतिक क्षति पनि भएको छ र मानवीय क्षति पनि भएको छ। प्रसङ्ग हामी आज भने यो जुन भोटे कोशीमा गएको बाढीको सन्दर्भलाई यो समाचारहरूमा आएको आधारलाई हेर्दाखेरि 50,000 घनमिटर हिउँको ढिक्का कृत्रिम तालमा खस्दा निम्तिएको थियो महाविनाश भनेर केही समय अगाडि लोकान्तर अनलाइन खबरले यो समाचारलाई प्रकाशित गरेको थियो र सँगसँगै हामी यो मानव बस्ती बसेको ठाउँमा भूगोलको अवस्था कस्तो छ र सँगसँगै यो जुन जलवायु परिवर्तनको असरको यो प्रत्यक्ष रूप देखिसकेको छ र यस प्रसङ्गमा भूगोलविद प्राध्यापक डाक्टर कृष्ण केसीसँग कुराकानी गर्न गइरहेका छौँ। धेरै नपर्खौ, कार्यक्रममा स्वागत गरिहालौ डाक्टर साहब। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: धेरै धन्यवाद सर। धेरै लामो समयको अन्तराल पछि चाहिँ कुराकानीमा जोड्यौं। अब यो जुन अहिलेको विपदसँग जोडिएको प्राकृतिक आपदा जुन हामीले बिउनु पर्यो गएको बुधबार होइन, अब यसो हेर्दाखेरि भूगोलको हिसाबले मानिसको बस्ती बसेको ठाउँहरूको अवस्था हेर्दाखेरि त्यो उपयुक्त नभएको देखियो होइन। यसमा चाहिँ अलिकति ख्याल नगरेको, अलिकति चाहिँ विचार नपुर्याएको मान्न सकिन्छ अथवा के छ? यो पहिले नै सूचना जारी गरिएको थियो हिमनदीहरू फुटेर आउन सक्छ बाढीहरू भनेर, सरहरूले यसलाई कसरी अब्जर्भ गरिरहनु भएको छ भूगोलको हिसाबले?
1: त्यो अर्ली वार्निङ सिस्टम जुन हो, हामीले एकदमै अलर्ट हुनुपर्छ र त्यो एडभान्स लेभलको हुनुपर्छ भन्ने कुरा त पहिलेदेखि भइराखेकै कुरा हो। तर के भने, तर जुन गतिमा जुन प्रकारले चाहिँ नि अहिलेको घटना घट्यो त्यो वास्तवमा चाहिँ नि अर्ली वार्निङ र त्यो भन्दा पनि अलिकति एक्सेप्सनल रूपमा घट्ने हो अहिलेको घटना। अब लाङटाङको अब रसुवाको चाहिँ नि माथिबाट जुन प्रकारले अघि तपाईँले भन्नुभयो 50 घनमिटर अथवा लगभग चाहिँ अनुमानित 11 हेक्टर क्षेत्रफलको, तर अब गहिराई कति छ त्यो भोल्युममा, त्यो चाहिँ जब हिउँ झर्यो अथवा पर्माफ्रस्टकै उनी चाहिँ झर्यो, त्यो झरिसकेपछि त्यसले एउटा ठुलो अब लगभग 3,32,000 मिटर चाहिँ त्यो एकदमै चाहिँ स्टिप उसमा चाहिँ स्लोपमा झर्यो। तल झरेपछि त्यसले जुन किसिमको चाहिँ एउटा बद्र्यो र चाहिँ जुन आवाज दियो, जुन थर्को दियो त्यसले चाहिँ के भन्दा एउटा भूकम्पको कम्पनकै ऊ गर्ने गरेर दियो। अब त्यो एउटा जुन प्रकारको चाहिँ एउटा दुर्गम क्षेत्रमा छ र मानिसको चाहिँ बसोबास क्षेत्रबाट पनि केही अलिकति पल्तिर अथवा त्यसको चाहिँ सूचना पाउनु पनि गाह्रो कठिन ठाउँ भएको हुँदाखेरि सूचना अर्ली वार्निङको लागि र चाहिँ नि तलका चाहिँ जुन जनधन अब यति ठुलो चाहिँ उसमा जनधनको नोक्सानी भयो त्यसलाई जुन प्रकारको चाहिँ एउटा अर्ली वार्निङ सिस्टम हुनु पर्थ्यो त्यो नभएको कुरा त महसुस गरेकै छन्। र अहिले चाहिँ के भन्दा हिमालयमा यो मात्र होइन, अब चाहिँ अत्यन्त चाहिँ नि यो घटनाहरूसँग कुप हुने प्रकारको एउटा अर्ली वार्निङ सिस्टमदेखि लिएर हिमालयबाट बच्नको लागि, यस्ता घटनाहरूबाट बच्नको लागि अत्यन्त चाहिँ एडभान्स स्ट्राटेजी अप्नाउनु पर्छ भन्ने कुराको एकदम स्पष्ट संकेत अहिलेको घटनाले चाहिँ गरेको छ।
0: हजुर, यो सँगसँगै यो जुन छ नि मानव बस्ती बसिएको जुन ठाउँ छ त्यो खोलाको किनार होइन, जोखिम एकदमै भएको जस्तो पनि देखिन्छ यसो त्यो भिजुअलबाट हेर्दाखेरि पनि। अब भूगोलको हिसाबले जुन ठाउँमा बस्ती बसालियो, जुन ठाउँमा चाहिँ हाम्रो चाहिँ यो चेक जाँच गर्ने चाहिँ हाम्रो क्वारेन्टाइनदेखि लिएर अब यो जुन हाम्रो भन्सारको अफिसहरू होइन, भूगोलको हिसाबले सरले अब्जर्भ गर्दाखेरि चाहिँ
1: हजुर यो कुरामा के भन्दाखेरि ध्यान नपुगेकै हो। किन भन्दाखेरि खोला घर जुन हो आखिरी त यस्तो खालको एउटा विकराल स्थितिको एक्सपो नगरे पनि अनुमान नगरे पनि खोलालाई खोला घर सुरक्षित छोड्न पर्छ, त्यसको मापदण्ड कायम हुनुपर्छ भनेर जुन प्रकारले सोच्नु पर्थ्यो र बस्ती विस्तार गर्दा अथवा कार्यालयहरू चाहिँ स्थापना गर्दा त्यो कुराको एउटा गम्भीर रूपमा सोचिनु पर्थ्यो, त्यो पहिले त्यसको एउटा एसेसमेन्ट हुनु पर्थ्यो, त्यो एसेसमेन्टमा कमी कमजोरी भएकै हो। जस्तो अब हिमालय क्षेत्रमा पहिले परम्परागत हाम्रा बस्तीहरू पनि एकदमै खोलाको चाहिँ जोखिम क्षेत्रमा भन्दा केही अलि पाखामा माथि त्यसरी छ नि त। जस्तो कालीगण्डकीको कुरा गर्यो भने अब अहिले आएर जोमसोम तल आयो, तर चाहिँ स्याङ तल आयो, टुक्से मार्फा तल आयो, तर पुरानो चाहिँ गाउँ हेर्नुहोस् न माथि छ। त त्यही प्रकारले चाहिँ रसुवाको अहिले यो लेन्दी खोलादेखि लिएर टिमुरे अनि त्यहाँबाट भोटेकोशी यिनीहरूमा पनि ती बस्तीहरू जुन प्रकारले खोला घरको मापदण्ड भित्र अथवा खोला घरको मार्जिन भित्र जुन प्रकारले आकर्षित भयो, विस्तार भयो र संरचनाहरू विचारै नगरिकन संरचनाहरू त्यसरी गरियो र त्यसको सतर्कताको लागि पनि ख्याल गरिएन, त्यसमा त्यो भन्दाखेरि पछिल्लो समयमा आएर योजना गर्नेदेखि लिएर बस्ती विस्तार गर्नेदेखि लिएर संरचना निर्माण गर्नेहरूको बीचमा कमी कमजोरी रहेकै हो। यो कुरालाई महसुस गर्नुपर्छ र अब आइन्दा अब चाहिँ बस्तीलाई खोला घरलाई पर्याप्त उसलाई ठाउँ दिएर मापदण्ड दिएर मात्रै सुरक्षित ठाउँमा यसलाई चाहिँ गरिनुपर्छ। त्यो नगर्यो भने त फेरि यस्ता कुराहरू दोहोरिन्छन्, किनभने अब यो त हिमालयको यो हिन्दुकुश हिमालयको लगभग 3500 किलोमिटर छ, त्यसको अब उत्तरी ढाल चाहिँ अब उनी भयो, दक्षिणी ढालतर्फको चाहिँ हिमालय जुन छ त्यसमा अब अफगानिस्तान पाकिस्तान अनि त्यहाँबाट उत्तराखण्ड अनि नेपाल अनि भुटान अब यो सबै गरेर अनि पूर्वोत्तर भारत यो सबैमा चाहिँ एकदमै कमन रूपमा सोच्न पर्ने कुरा र अनि त्रिदेशीय अथवा अरू बहु दक्षिण एसियाका अरू राष्ट्रहरूको पनि चाहिँ एउटा संयुक्त प्रयासमा अत्यन्त गम्भीरताका साथ चाहिँ एउटा स्ट्राटेजी बनाएर एक्सनमै खालि चाहिँ कुरा गफ र सम्मेलनमा मात्र होइन कि एक्सनमै चाहिँ जाने र समाजलाई सचेत गराउने अनि समाजलाई जोगिने प्रकारले चाहिँ बस्ती बसाउने कुराहरू चाहिँ नगर्यो भने त निकै ठुलो भयावह स्थिति पैदा हुन सक्छ हिमालय।
0: अब यो जुन यसो हेर्दाखेरि जुन भारतको उत्तराखण्डको जुन भनौँ न अब यो जुन केदारनाथमा गएको जुन बाढी छ होइन, त्यो बाढी र यो बाढीसँग तुलनात्मकमा एकै किसिमको मान्न सकिन्छ सर यो चाहिँ?
1: अब नेचर अलिकति अब लोकेसन अनुसार फरक भए पनि नेचरमा स्वभावमा चाहिँ नि अब सिमिल्यारिटी छैन भन्न मिल्दैन र मूलत चाहिँ अहिले एउटा के भन्दाखेरि यो विगत केही वर्ष यता हिमालयतर्फ यो मनसुन चाहिँ जब एक्टिभ सक्रिय हुन्छ नि, मनसुन सक्रिय भइसकेपछि जुन प्रकारले त्यो क्लाउड ब्रस्ट हुने अनि एउटा क्लाइमेट चेन्जमा आएको चाहिँ जुन त्यसले क्लाउड ब्रस्टको चाहिँ स्थिति पनि पैदा गरेको छ र ठाउँ ठाउँ परार अब चाहिँ अब यो उसकै अब यो पोहोर पनि यही ठाउँमा भयो अनि परार चाहिँ उसमा यो कागबेनीमा भयो अनि केदारनाथको कुरा भयो अनि त्यहाँबाट यो के अरे इन्द्रावती यतातिर
0: पोखरामा पनि त तपाईँको सेतीमा चाहिँ भएको घटना छ होइन,
1: पोखरा सेतीबाडीको कुरा पनि बेमौसमी छ, त्यो अझै त्यो त अझ बेमौसमी चाहिँ उसमा थियो र सेतीबाडीको नेचर थोरै फरक छ तर यो अहिले चाहिँ अरू भएकाहरूमा एउटा वर्षाको स्थिति के रह्यो भन्दाखेरि यो टेम्परेचर यो चाहिँ जुन प्रकारले चाहिँ अहिले तापक्रम गर्यो ग्रिन हाउस इफेक्ट अथवा चाहिँ हरित गृह चाहिँ उत्स के अरे हरित गृह चाहिँ ग्यासको चाहिँ उत्सर्जन बढी भएको कारणबाट जुन प्रकारले चाहिँ टेम्परेचर बढिरहेको छ र त्यो बढेको टेम्परेचरले के भन्दाखेरि स्वाभाविक रूपमा एउटा एज युजल चाहिँ जुन प्रकारले चाहिँ मनसुन समयमा जुन हाइटमा त्यो वाटर ल्यान्ड भ्यापोर जुन हो नि पानी चाहिँ बोकेर आउने हावा जुन उचाइमा आउँथ्यो त्यो चाहिँ लगभग 4500-4450 मिटर भन्दा माथि जान्थेन र त्यसले गर्दाखेरि हिमालयको दक्षिणतर्फ यो मुख्य हिमालयको दक्षिणतर्फका पाखाहरूमा ठोकिएर यतैतिर वर्षा हुन्थ्यो र युनिफर्म टाइपको वर्षा हुन्थ्यो होइन, तर विगत चाहिँ 10-15 वर्ष यता अथवा खास गरेर चाहिँ 10 वर्ष यता के भयो भने यो वाटर ल्यान्ड भ्यापोर जुन हो चाहिँ मनसुनमा आउने भ्यापोर त्यो पानी लिएर आउने चाहिँ हावा त्यो 4500 एज युजल आउने चाहिँ हाइट भन्दा बढी लगभग 5550 मिटरको उचाइबाट गएको हुँदा हिमालयको चाहिँ अधिकांश चाहिँ भन्ज्याङहरू भन्दा माथिबाट गएको हुँदाखेरि हिमालय पारी पनि चाहिँ यसले वर्षा भन्नु गरायो कि र त्यो वर्षा अझ कस्तो भने यो ऊ चाहिँ नि क्लाउड ब्रस्टको रूपमा पनि भएको छ र त्यसले गर्दाखेरि हिमालय पारीको अत्यन्त संवेदनशील भाग जुन हो हिमालय भन्दा पछाडि जुन रेन सेडो एरिया भन्छौँ नि हामीले अनि त्यो चाहिँ रेन सेडो एरियामा त चाहिँ एकदमै फ्रजाइल छ, माटो चाहिँ लुज छ अनि त्यहाँबाट सबै कुराहरू चाहिँ अब

0: पनि र चाहिँ नि मेलम्चीको पनि यो कुराहरूमा चाहिँ के भन्दा यो वर्षाको जुन जुन हाइट एउटा वाटर ल्यान्ड भ्यापोरले जुन हाइट गेन गरेका छ र त्यसले चाहिँ नि हिमालयलाई चाहिँ सजिलोसँग पार गरेर पारिपट्टिको संवेदनशील चाहिँ नि जमिनमा जुन प्रकारले चाहिँ त्यसले वर्षा गरेको छ त्यो वर्षा त्यहाँको भूमिले त्यहाँको जमिनले चाहिँ थाम्न सकेको छैन र अहिले पनि जुन त्यो चाहिँ भयो त्यो हिमालयको चाहिँ पिकमा गएर पछिल्लो भागमा गएर त्यसले चाहिँ के भन्दाखेरि त्यसरी एभलेन्सी त्यत्रो ठुलो चाहिँ एभलेन्सी चाहिँ गयो र त्यो तल गएर चाहिँ त्यसरी चाहिँ गर्दा अहिले भोटेको सीमा अथवा लेन्दी खोलामा चाहिँ जुन ऊ आयो अब त्यसमा त्यति छिटो त्यो कन्भर्ट भयो लगभग 8-10 मिनट आधा घन्टाभित्र चाहिँ त्यो कन्भर्ट भएर बाढीको त्यत्रो चाहिँ एउटा विकराल बाढीको रूप लिएर चाहिँ आयो र भनेपछि अकल्पनीय रूपमा चाहिँ आएको छ र यो कुराहरू हिमालयको प्राय धेरै ठाउँमा यो दोहोरी नै स्थिति छ र यो एउटा चाहिँ संकेत त्यस कारणले गर्दा यसको लागि गम्भीरताका साथ एउटा नसोचिकन त्यही किसिमको रणनीति नबनाइकन र त्यसरी नै चाहिँ जनताहरूलाई चाहिँ स्थानीय जनताहरूलाई पनि सचेत नगराइकन चाहिँ हुँदैन।
1: अब एकातिर संचार विच्छेद होइन अब सबै चिजबाट चाहिँ टाढिएको छ होइन अब एकदमै गाह्रो अवस्थामा चाहिँ जीवन निर्वाह गर्नुपर्ने स्थिति चाहिँ योभन्दा अघिल्लो घटनाले पनि देखाइसकेको छ होइन तर भूगोललाई नबुझिकन वातावरणलाई नबुझिकन यसरी चाहिँ जथाभावी चाहिँ बस्ती बसाल्दाखेरि त एउटा त सरकारको पनि कमजोरी देखियो।
0: त्यो त हाम्रोमा चाहिँ के भन्दाखेरि मैले भन्ने गर्छु यो हामी कहाँ एउटा उखान छ नि 9 दिन छोड्यो नौलो 20 दिन छोड्यो बिर्स्यो भन्ने चाहिँ उखान छ नि हाम्रो। अब यही घटना पनि तपाईँको 9 दिन पछि 20 दिन पछि बिर्सने नौलो हुने र बिर्सने त होइन भन्ने डर छ।

0: BFBS
1: गोरखा रेडियो हो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: अ हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS, गोरखा रेडियो। गोरखा रेडियो।

सर सम्राट नारायण गोपालको आवाजमा यो गीत सुनाउँदै थिएँ आदरणीय श्रोतावृन्द कार्यक्रम हाम्रो आजको काठमाडौँ सौगात जुन हाम्रो युकेको स्टुडियोबाट सञ्चालन भइरहेको छ. यसको यो प्रथम चरणको अन्तिम कोसेली थियो र अन्तिम कोसेली थियो भन्दाखेरि पनि अब अन्तिम कोसेलीतर्फ लाग्ने बेला भएको छ भनेर भन्न चाहे मैले यतिखेर कार्यक्रममा. अब हामी अगाडि बढ्छौँ. दोस्रो चरण अन्तर्गत 10 बजेको समाचार सुन्न सक्नुहुन्छ अनि त्यस पश्चात भने कार्यक्रममा हामी बाँकी रहेका सरसामग्री सुन्नेछौँ र दैनिक समीक्षा त भइ नै हाल्छ किनभने सधैँ नै काठमाडौँमा चाहिँ नेपालमा भनौँ न काठमाडौँ भन्दाखेरि पनि जति पनि पत्र पत्रिकाहरू चाहिँ प्रकाशित हुन्छन् ती पत्र पत्रिकाहरू अन्तर्गत समेटिएका प्रमुख प्रमुख विषयवस्तुहरू तपाईँले सुन्न सक्नुहुन्छ. त्यसको अलावा पनि दुईवटा हाम्रो चाहिँ संवाददाता दुईजना विभिन्न ठाउँबाट आएर हामीलाई जानकारीहरू त्यहाँको उहाँहरूको रिपोर्टहरू दिनुहुनेछ. त्यो तयारी हाम्रो रहेको छ. यस अर्थमा चाहिँ सुन्दै गर्नुहोला कार्यक्रममा. अर्को चरणमा 10 बजे पश्चातको समयमा म फेरि तपाईँ भेट्न आउनेछु भनेर भन्न चाहे यो बेलामा. अहिलेको लागि यही नै जानकारी तपाईँसँग सेयर गर्दै मैले तपाईँको लागि रामकृष्ण ढकाल र रजिना रिमालले गाउनु भएको गीत राख्न चाहेकी छु. यो गीत सँगसँगै कार्यक्रमलाई मैले अब यहीँ आएर यो प्रथम चरण अन्तर्गतको प्रस्तुतिलाई समेट्न चाहन्छु. है त

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली 3-1 को सुरुङमा उद्धारका लागि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ सहितको टोली खटिएको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सुरुङको क्राउनभित्र रहेको पानी फाल्ने कामका साथै मुख्य प्रवेशद्वारमा पुग्न खन्ने काम जारी रहेको जनाएको छ। प्राधिकरणका अनुसार क्राउनबाट पानी निकाल्न उच्च क्षमताका यन्त्र लगिएको छ। क्राउनमा पानी रहे पनि मुख्य सुरुङमा पानी नभरिएको विश्वासका साथ खोजी कार्य जारी राखिएको छ। प्राधिकरणका संचालक र कार्यकारी निर्देशक सहितको टोलीले थुनिएर सम्भावित जीवित रहेका श्रमिकको उद्धारका लागि विकल्प खोज्ने जनाइएको छ। यस्तै त्रिशुली 3B आयोजनाको सुरुङभित्र प्रवेशका लागि हातले खन्न थालिएका तस्विर सार्वजनिक भएका छन्। र स्वागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैनिक टोली धुन्चे फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फँसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ।
4: दुई सय मिटरभित्र यहाँ चाहिँ हुनसक्छ भन्ने सम्भावना भएको थियो। अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर आइसक्यौँ। एकदमै भत्किएको हामी भत्किएको
3: वैज्ञानिक समाजवादी पार्टीका नेताले माथिल्लो त्रिशुली 1 आयोजनामा अझै उद्धार हुन नसकेको दावी गरेका छन्। सड़क मार्ग हुँदै रसुवाको धुन्चे पुगेका पार्टीका नेता हेमा आम्सुले सुरुङभित्र 500 जनासम्म मानिस भएको स्थानीयले दावी गरे पनि उद्धारको काम नभएको दावी गर्नुभएको हो।
5: यहाँ अप्पर त्रिशुली 216 लगभग 300-500 आसपास मान्छेहरू चाहिँ टनलभित्र बन्द भएको, त्यहाँ 9 विदेशीहरू पनि रहनु भएको खबर प्राप्त भएको छ। तर त्यत्रो जनसङ्ख्या भएको, त्यत्रो सङ्ख्यामा मानिस पुरिएको ठाउँमा पनि अहिलेसम्म सरकारले कुनै पनि ठोस कदम भन्ने चालन नपाएको सुन्दाखेरि हामीलाई धेरै दुःख लागेको छ। किनभने सरकारले अहिले विभिन्न टनलहरूमा चाहिँ गएर काम गरिरहेको हामीलाई खबर प्राप्त भएको छ। तर हामीलाई के महसुस भएको छ भन्दाखेरि प्रयास सबैतिर उत्तिकै हुनुपर्ने हुन्छ।
3: उत्तर गया 1 हाकुमा बनिरहेको यो आयोजना 216 मेगावाटको हो। कोरियाली लगानीको यो आयोजनाको विद्युत गृह जमिन मुनि बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाड़ीका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनु भएको हो। हालसम्म बाढ़ीमा परि ज्यान गुमाएका 903 जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो।
6: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म। यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डिआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ।
3: सम्पर्कविहीनहरूको खोजीका लागि 20,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। महतका अनुसार हालसम्म 10,000 उद्धार भएको छ।
6: यो क्षति सँगसँगै हामीले राहतका कुराहरू हामीले उद्धारको कति गर्यौँ, अहिलेसम्म सुरक्षा परिचालन चाहिँ कुल 20,819 चाहिँ सेक्युरिटी फोर्सबाट परिचालित हुनुहुन्छ। त्यसमा नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894, सशस्त्र प्रहरी बल नेपाल 4,203 गरी जम्मा 20,000 सेक्युरिटीहरू चाहिँ हामीले प्रभावित क्षेत्रमा परिचालन गरेर उनीहरूले विशेष गरी खोज राहत र उद्धारमा कामको लागि खटिरहनु भएको छ। र अब उद्धार गरिएको सङ्ख्या पनि हामीसँग करिब 10,000 सङ्ख्या चाहिँ उद्धार गरिएको छ। राहत सामग्रीको कुरा गर्दा पनि हामीले धेरै नै राहत सामग्रीहरू पठाइसकेका छौँ। 33-35 ट्रकभन्दा बढी बोलेरोबाट र करिब 40 ट्रक जति राहतका सामग्रीहरू पठाइसकेका छौँ भने हिजोसम्म र आज बिहानसम्मको चाहिँ हामीले 8-9 हेलीबाट चाहिँ उद्धार राहतका विशेष गरी रिलिफका सामानहरू चाहिँ पठाइसकेका छौँ।
3: विपद व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रबाट हेलिकप्टरको माग भइरहे पनि पुर्याउन समस्या भइरहेको जनाएको छ।
7: प्राधिकरणका प्रवक्ता शान्ति महतले अत्यावश्यक नभएको अवस्थामा खुलेका वैकल्पिक सड़क मार्ग प्रयोग गर्न भन्नुभएको छ। महतले बाढ़ीबाट न्यून प्रभावित तथा खुलाभन्दा माथि रहेका सर्वसाधारणले अत्यावश्यक नभएमा हेलिकप्टरको माग नगर्न भन्नुभएको छ। आपतकालीन खोज उद्धार र राहत डुबानीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले अति आवश्यक नभएसम्म हेलिकप्टरको माग नगर्न प्राधिकरणको आग्रह छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर त आदरणीयलाई पनि याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ। यो गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो प्रमोद खरेलको आवाजमा, र यही गीतको साथ साथमा हामी अगाडि बढिसकेका छौँ आजको हाम्रो प्रस्तुति कार्यक्रम। सुन्दै हुनुहुन्छ काठमाडौँको सौगात, जुन चाहिँ हाम्रो काठमाडौँबाट नभइकन यो सप्ताहको लागि युकेको स्टुडियोबाट हुँदैछ। र तपाईँ सबैलाई आज अब यो समयमा यही नै भनौँ न अब यही नै हाम्रो चाहिँ विभिन्न प्रकारको सामग्रीको साथमा स्टुडियो युकेबाट कार्यक्रम सञ्चालन गरेको जानकारी गराउँदै कार्यक्रममा तपाईँलाई अगाडि लिएर जान चाहेकी छु यो बेलामा। र यतिखेर मैले तपाईँलाई अब यो चाहिँ चरण अन्तर्गत के कस्ता सर सामग्री छन् यिनको विषयमा जानकारी गराइहाल्न चाहेँ। र आजको यो सामग्रीहरूको कुरा गर्नुपर्दा महेन्द्रनगरबाट संवाददाता चित्राङ्ग थापा आउनुहुनेछ, स्पेसली सुदूरपश्चिमबाट बाढीमा परिव्यापत्त भएका हालको विवरण लगायत अन्य सामसामयिक विषयमा रिपोर्ट लिएर आउँदै हुनुहुन्छ। अनि यसै गरिकन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बाढी र डुबानको दृष्टिकोणबाट उच्च जोखिममा पर्छ र यहाँका नागरिकलाई यो विपदबाट जोगाउन स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ। यसै सन्दर्भमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ। नेपालगञ्जका संवाददाता दिल बहादुर केसीज्यूले हामीलाई यो पठाउनु भएको छ र दैनिक समीक्षा त छँदैछ। त आदरणीय श्रोतावृन्द, तपाईँहरूको लागि यिनै विविध सरसामग्रीहरू म अब अगाडि राख्ने तयारीमा रहेकी छु। र अहिलेको लागि भने अब हाम्रो संवाददाता चित्राङ्ग थापाज्यूसँग कुराकानी गर्नुपर्ने समय हो हाम्रो, र उहाँसँग सम्पर्क गराइदिने काम हाम्रो बहिनी निशा गुरुङले काठमाडौँबाट तयारी गर्दै हुनुहुन्छ। उहाँसँग सम्पर्क भए पश्चात उहाँसँगको कुराकानी तपाईँसँग म सेयर गरि नै हाल्नेछु। र त्यही बेलासम्मको लागि भने हाम्रो अर्को सामग्री तपाईँसँग सेयर गर्न गइरहेको छु। हाम्रो नेपालगञ्जबाट आउनुभएको दिल बहादुर केसीज्यू, उहाँसँग भएको यो कुराकानी अब म तपाईँसँग राख्दैछु। उहाँले गर्नुभएको कुराकानी भनौँ न, मैले अघि नै भनिहालेँ, कञ्चनपुर दोधरा चाँदनी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ किशोर लिम्बूजी, उहाँसँग गर्नुभएको छ। उहाँले यो कुराकानी यो सुनाउँछु अहिलेको लागि है। त त्यस पश्चात हामी अगाडि महेन्द्रनगरतर्फ लाग्ने तयारी गर्नेछौँ।
1: आज हामीसँग काठमाडौँको स्वागत कार्यक्रममा हुनुहुन्छ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बू। खास गरिकन बर्खायामको समयमा आकाश मडारियो भने, पानी पर्न थाल्यो भने यहाँका नागरिकहरूको मन पनि मडारिने गर्छ। विपद व्यवस्थापनका सवालमा नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूलाई स्वागत गर्दै मैले सोधि नै हाले, यो विपदको जोखिमका दृष्टिकोणबाट कस्ता कस्ता जोखिमहरू यो नगरपालिकामा छन्?
2: अब दोधारा चाँदनी आफैमा एउटा टापु हो, हुन त धेरै अरू टापुहरू पनि छन् तर टापुहरूको टापु हो, किनभने एकातिर पूर्वतिर महाकाली, पश्चिमतिर जगुडा नदी छ। महाकाली नदी आफैमा ठुलो नदी हो, जगुडा नदी भनेको फेरि कहिले पनि पानी नसुक्ने नदी, हिउँदोमा पनि कटान भइराख्ने जग्गा, त्यस्तो अवस्था। र यो टापु भएको कारणले गर्दाखेरि यहाँ तपाईँ बाढी डुबानको ठुलो सम्भावना र त्यो भइरहेको अवस्था पनि हो, र हामीले यहाँको जनताले खेपिरहेको समस्या पनि हो।
1: जस्तो जोखिम न्यूनीकरणका सवालमा हामीले गर्दै आएका दीर्घकालीन योजनाहरू के कस्ता हुन्?
2: क्लाइमेट चेन्ज सम्बन्धी रणनीतिहरू पनि हामीले 15 वर्षीय रणनीति होइन देखि लिएर जैविक तटबन्धहरू बाँध्ने अनि पक्की तटबन्धहरू निर्माण गर्ने त्यस्ता कुराहरूलाई हामीले चाहिँ दीर्घकालीन योजनाको रूपमा राखेर काम गरिरहेछौँ। तर हामीले जुन किसिमले चाहिँ बजेटहरू माग गर्ने गर्छौँ त्यो ढङ्गले बजेट चाहिँ आउँदैन, र नगरपालिकाले आफ्नो बजेट पर्याप्त रूपमा नभएको कारणले गर्दाखेरि नगरपालिका बजेटले तटबन्ध हुँदैन। त्यही हो, अप्ठ्यारो परेको बेलामा हाम्रो गाडी घोडाहरू प्रयोग गरेर हामीले चाहिँ ती होचा जो तटबन्ध छ त्यसलाई चाहिँ स्तर उन्नति गर्ने ग्राविहरू त्यो महाकाली जगुडाको खोलाबाट त्यसलाई चाहिँ त्यहाँ थुपारेर त्यसरी गर्ने गरेका छौँ। पछिल्लो पटक हामीले चाहिँ सङ्घ संस्थाहरूसँग समन्वय गरेर त्यस्ता कामहरू हामीले चाहिँ गरेका छौँ। आवश्यकताको आधारमा ह्यान्ड पाइपहरू राख्ने अनि बारी डुबार हुने ठाउँहरूमा जैविक तटबन्ध निर्माण गर्ने, बिरुवाहरू रोप्ने, त्यस्ता झारहरू लगाउने, खास गरेर बाँसहरू लगाउने कामहरू छ। गरेछौँ। त्यो ढङ्गले हामीले अहिले पनि त्यो कामहरूको लागि बजेट छुट्याएर काम गर्ने भनेर निर्णयसम्म गरिरहेको अवस्था।
1: यो कामहरू हामीले गरिरहेका छौँ जसले गर्दाखेरि विपदबाट जोगिनका लागि टेवा पुगेको छ भन्ने त्यस्तो केही उदाहरण काम अभ्यासहरू हामीले गरिरहेका छौँ।
2: विपद न्यूनीकरणको लागि त हामीले त्यही हो, विकास निर्माणको संरचना बनाउँदाखेरि पनि त्यसको दीर्घकालीन असर होइन नपरोस् भन्ने ढङ्गले हामी योजनाहरू बनाउने काम गर्छौँ। बाटाघाटा बनाउँदाखेरि पनि र बस्ती विस्तार हुने क्रममा चाहिँ जनताले पनि घर बनाउँदाखेरि पनि हामीहरूले उहाँहरूलाई त्यही ढङ्गले उहाँहरूलाई चाहिँ सल्लाह सुझाव पनि दिने गर्छौँ। किनभने अब गरिबीले त्यस्ता कुराहरूमा विचार पुर्याउँदैन होइन, जहाँ अब देख्यो नदी किनारको छेउछाउमा गएर पनि त्यहाँ टोलाहरू बनाएर बसिदिने अनि खेतीपाती पनि त्यस्तै ढङ्गले चाहिँ गरिदिने त्यस्ता कामहरू पनि भइरहेको हुन्छ। त्यस्ता कुराहरूलाई हामीले जनचेतनामूलक कार्यक्रम चलाएर पनि उहाँहरूलाई त्यो ढङ्गले काम नगर्न र सुरक्षित आवास बनाउँदाखेरि पनि अलिकति घरको पनि तपाईँको चाहिँ उचाइ हाइट अलिकति त्यो लो लेभलको ठाउँहरूमा बस्ती छ भने त्यस्ता बस्तीहरूमा घर बनाउँदाखेरि उचाइ हाइट बढाएर फाउन्डेसन ठुलो बनाएर गराउने र नल्काहरू पनि हाइटमा चाहिँ बढाउने होइन, बढाएर उच्च ठाउँमा चाहिँ त्यो ढङ्गले बनाएर संरचनाहरू बनाउने कुराहरूमा हामीले उहाँहरूलाई सरसल्लाह पनि दिन्छौँ र सङ्घ संस्था मार्फत उहाँहरूलाई सहयोग पनि हामीले गरेर आउँछौँ। र अरू त तपाईँको हामीले यो खोलाहरूको चाहिँ त्यो लेभल पानीको लेभल नाप्नको लागि पनि ठाउँ ठाउँमा तपाईँको जस्तै मागलीको त्यो फोरलाइन पुलमा हामीले चाहिँ यन्त्र प्रयोग गरेका छौँ जसले चाहिँ बताउँछ जस पानीको लेभल कति हुन्छ भनेर होइन, अनि त्यहाँको पानीको लेभल उसले बताउँदाखेरि हाम्रो फेरि संयन्त्र छ, एउटा संयन्त्र हाम्रो डेभलप के गर्छौँ भनेपछि उता डडेलधुराको परि हाम्रो परशुराम नगरपालिकाको परि गाउँबाट त्यहाँबाट चाहिँ हामीलाई सिधै के हुन्छ भने त्यो सूचना आदान प्रदान हुने त्यस्तो किसिमको हामीले चाहिँ संयन्त्र डेभलप गरेका छौँ। त्यस कारणले उहाँहरूको त्यो ठाउँको पानीको लेभल कति हुँदाखेरि यहाँ कतिसम्मको असर पर्छ भन्ने किसिमको पनि हामीले संयन्त्र गरेका छौँ, त्यो बनाएछौँ। तथापि बिचमा इन्डियाको त्यो बनमसा पुलसम्म आइपुग्दाखेरि पानी त्यहाँ डामसम्म आइपुग्दाखेरि अन्य ठाउँबाट पनि पानी बढेर त्यहाँ कहिलेकाहीँ के हुन्छ उताबाट बताएको पानीको लेभल ठ्याक्कै यहाँ चाहिँ मिल्न सक्नु सक्नु भएको छ होइन, त्यस्तो पनि संस्था छ। तर जोडामा पनि त्यही कुरा राखिएछ, त्यहाँ चाहिँ त्यस्ता किसिमको प्रलोभ जोडामा भएको छ जसले चाहिँ पानीको लेभल बताउँछ र हाम्रो नगरपालिकामा हामीले ठ्याक्कै हेरेर पाउँछौँ कि त्यो कुराहरू। र अहिले फेरि फोटो सहितको तपाईँको चाहिँ भिजुअल सहितको देखिने किसिमले चाहिँ यहाँ त्यो एकदम कनेक्सन जोड्ने भनेर पनि हामीले लगानी गर्ने र बजेट त्यो मागेको बजेट त्यो आएको छ 15 लाख सिसी क्यामेरा जडान गर्ने भनेर त्यो जडान गर्ने तयारीमा पनि छौँ। त्यस कारणले हरेक खोलाको ठाउँ ठाउँमा त्यसको चाहिँ पानीको लेभल नाप्ने उपर बनाइएको त्यहाँ मापन गर्ने त्यो बनाएको त्यसरी पनि जनताले पनि त्यो पानीको लेभल थाहा भइरहेको हुन्छ कि त्यहाँ कति पानी लेभल बढाएको छ घटाएको छ त्यसको असर त कति पर्छ गाउँतिर भन्ने त्यसरी पनि हामीले काम गरेका छौँ।
1: जस्तो स्थानीयको यसमा चाहिँ भूमिका कस्तो छ त्यो बारे पनि बताइदिनुहोस्।
2: नागरिकहरूले अब आफ्नो संरचना बनाउने बेलामा होइन नागरिकले मात्र नभएर सरकारले पनि नीति बनाउनु पर्ने हुन्छ अनि स्थानीय सरकारले पनि आफ्नो विकास निर्माणका पूर्वाधारहरू बनाउने समयमा पनि त्यसको कारणले गर्दाखेरि होइन हामी अहिले भन्दाछौँ त सस्टेनेबल डेभलपमेन्टको कुरा गरिरहेको छौँ होइन, हाम्रो यो चाहिँ विकास सस्टेनेबल हुनु पऱ्यो भन्ने हो नि त, ती कुराहरूमा पनि ध्यान पुऱ्याएर हामीले बनाएको संरचनाले अर्को तपाईँ जोखिम नहोस् कारणले यी कुराहरूमा ध्यान पुऱ्याएर हामीले चाहिँ विकास निर्माण कामहरू गर्नुपर्ने पूर्वाधारहरू निर्माण गर्नुपर्ने नीतिदेखि लिएर अब आउँदो दिनहरूमा हिजोको भन्दा फरक ढङ्गको त्यस्ता संरचनाहरू बनाउने कुराहरूमा हाम्रो ध्यान गएको छ र स्थानीयहरूले पनि उहाँहरूले पनि अब यो जग्गा अतिक्रमणको बेलामा जताभावी उदय चाहिँ खोलाको किनारहरूमा होइन जहाँ खाली ठाउँ छ उहाँ घर बनाउने अनि चाहिँ आफूलाई चाहिएको नदीजन्ने पदार्थ ल्याउने कुरामा छेउछाउबाट ल्याइदिने होइन खोलाको ढिकठाउबाट ल्याइदिने जहाँ चाहिँ लिन नमिल्ने हो त्यो ठाउँबाट उठाइदिने अनि त्यस्ता कुराहरूमा हामीले चाहिँ रोक लगाउने र उहाँहरूलाई चाहिँ जनचेतनाका कार्यक्रम मार्फत उहाँहरूलाई जागरुक गराउने बुझाउने कामहरू पनि हामीले गरिरहेको छौँ र त्यो अहिले एकदम घटेको अवस्था हो अहिले उहाँहरू आफै सरकारले पनि तपाईँको ठेक्का लगाएको ठेकाहरूलाई पनि उठाउने लगाउँ उहाँहरू फोन गर्नुहुन्छ हामीलाई त्यस्तो छ
3: PFPS गोर्खा रेडियो
4: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन् भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँ

0: हजुर, नेप्ती रानी र पुञ्च राजाको प्रेम गीतलाई यतिमै मैले यहाँनिर रोक्न चाहेँ, किनभने हाम्रो साथमा हुनुहुन्छ अब भने महेन्द्रनगरबाट हाम्रो संवाददाता चित्राङ थापाज्यू, र उहाँले लिएर आउनुभएको जानकारीहरू, उहाँले लिएर आउनुभएको जति पनि खबरहरू छन् त्यसलाई चाहिँ अब सुन्ने बेला भइसकेको छ। म सबैभन्दा पहिला उहाँलाई स्वागत गरिहाल्छु। हेलो चित्राङजी, नमस्कार।
1: नमस्कार नमस्कार सुन्दरजी, नमस्कार।
0: हजुर, त अब तपाईँ आज महेन्द्रनगरबाट आउनु भएको छ, हाम्रो लागि समय दिनुभएको छ, यसको लागि धेरै धेरै धन्यवाद। अब तपाईँले चाहिँ आज विशेष गरिकन यो बाढीमा चाहिँ बेपत्ता भएका सुदूरपश्चिमका जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको कुरा अनि अन्य समसामयिक विषयवस्तुमा चाहिँ जानकारी लिएर आएको छु भनेर उहाँलाई हामीलाई अफ एयरमा भन्नुभएको थियो। अब सोही जानकारी हाम्रो श्रोतालाई लगत्तै अब राखिहाल्ने तर्फ लाग्नुपर्छ है, कसो हजुर?
1: हजुर हजुर, हुन्छ, म तयार छु। म सर्वप्रथम त म तमाम हाम्रो श्रोताहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार छ। म अहिले महानगरबाट बोल्दैछु। अब जहाँसम्म यो रसवागढीबाट आएको त्यो भीषण बाढी, त्यसले चाहिँ हाम्रो चितवनसम्म पुर्याएको त्यो हृदय विदारक घटनाको विषयमा त हाम्रा श्रोताहरूलाई नियमित रूपमा थाहा पाउँदैछ। तर यसमा पनि एउटा कुरा के छ भने, यो घटनामा यो विवश हृदय विदारक चाहिँ जुन एउटा चाहिँ यो बाढी पहिरोको घटना भयो, त्यो घटनामा सयौँ नेपालीहरूले आफ्नो ज्यान गुमाए। त्यसमा चाहिँ के थियो भनेदेखि, खास गरी रसुवा क्षेत्रमा भोटेकछी नदी र त्रिशुली नदीको आसपासको क्षेत्रमा नेपालका विभिन्न जिल्लाबाट कामको खोजीमा पुगेका नेपालीहरू त्यो ठाउँमा थिए। कतिपय बेपत्ता अवस्थामा छन्, कतिको शव भेटिएको छ। यो विषयमा कुरा गर्दाखेरि सुदूरपश्चिमबाट पनि, सुदूरपश्चिम विकास हाम्रो प्रदेश भन्ने बित्तिकै यहाँ 9 जिल्लाहरू छ। 9 जिल्लामा 7 जिल्ला पहाडी भूभागमा रहेको छ भने कैलाली र कञ्चनपुर तराई भेगमा पर्छ। यी 9 जिल्लाबाट कुनै न कुनै गाउँ बस्तीबाट यसरी रोजगारीको खोजीमा त्यहाँ पुगेकाहरू पनि यो विभिन्न घटनामा चाहिँ परेका थिए। उनीहरूको घर परिवार एकदमै आक्रान्त भएको छ, उनीहरूको अत्तोपत्तो नलागेका व्यक्तिहरू छन्। म सरसर्ती भन्नुपर्दा सुदूरपश्चिमबाट हालसम्म, अब यो सरकारी तथ्याङ्कमा कुराहरू म गरिरहेको छु, यसमा थप घट हुन सक्छ, किनभने दिनहुँ यसरी बेपत्ता भएको सङ्ख्या बढेको पनि देखिन्छ, पत्ता लागेका मान्छेहरू पनि देखिन्छ। खास गरी सुदूरपश्चिमको 9 जिल्लाबाट 183 पुरुषहरू बेपत्ता भएका थिए, त्यसमध्ये 38 हालसम्म सम्पर्कमा आएका छन् र अहिलेसम्म पनि 145 बेपत्ता भएको कुरा हामीलाई जानकारी प्राप्त भएको छ। खास गरी सुदूरपश्चिम प्रदेश प्रहरीको कार्यालय धनगढीका जुन यो सूचना अधिकारी हुनुहुन्छ, वरिष्ठ प्रहरी उपेक्षक पदम विश्वजीले दिएको जानकारी अनुसार हालसम्म बेपत्ता भएकाहरूमा कैलालीबाट 84, कञ्चनपुरबाट 46, डोटीबाट 3, अछामबाट 2, बाजुराबाट 18, बैतडीबाट 8, बझाङबाट 2, डडेलधुराबाट 17 र दार्चुलाबाट 4 गरी 183 हाम्रो व्यक्तिहरू यो भीषण बाढीमा परेर बेपत्ता भएका थिए। यो बेपत्ता भएका मध्ये 38 चाहिँ सम्पर्कमा आएको प्रहरी स्रोतले, उच्च प्रहरी स्रोतले जानकारी गराएको छ। र अहिलेसम्मको अवस्था भन्दाखेरि, जुन विभिन्न सञ्चार माध्यमबाट हामीले जानकारी पाएका छौँ, त्यस अन्तर्गत अहिलेसम्म 700 बढीको मृत्यु भइसकेको कुरा चाहिँ सरकारी निकायबाट पनि यो जानकारी आएको छ। त्यसमध्ये बेपत्ता हुनेहरूको सङ्ख्या 2500 बढी रहेको छ। खास गरी अहिले अब बेपत्ता भएकाहरूको चाहिँ जुन त्यहाँ जलविद्युत आयोजनाको काम भइरहेको थियो, त्यो ठाउँमा भएको त्यो तपाईँको टनेलभित्र बसेका मान्छेहरूको खोजी भएको छ। त्यो खोजी गर्नको लागि भारत र चिनबाट पनि एक्सपर्टहरू आएका छन्, सेनाका व्यक्तिहरू आएका छन्। उनीहरूले आधुनिक प्रविधिबाट बेपत्ता भएकोहरूको खोजी गरिरहेको कुरा देखिन्छ। अब जहाँसम्म यो रसवागढी केरुङ जुन मार्ग छ, जुन ठाउँमा यो घटना भयो, रसुवागढीदेखि लिएर सिधै सम्म नारायणी नदीको किनारसम्म पनि छेद विच्छेद अवस्थामा मृतकहरूको शव फेला परेको छ। तिनीहरूलाई मृतकहरूको शव खोजी गर्ने काम भइरहेको छ र पीडित परिवारहरू जसका आफन्तहरू गुमेका छन् जसका आफन्तहरूले ज्यान गुमाएका छन् उनको खोजीमा र पहिचान गर्ने काममा पनि उनका आफन्तहरू नारायणघाटदेखि काठमाडौँका हस्पिटलहरूमा विभिन्न स्वास्थ्य केन्द्रहरूमा धाएको अवस्था छ। अब यो एक किसिमले भन्दाखेरि यो हाम्रो चिनसँगको नेपाल भारत नेपाल चिनको जुन यो व्यापार पारवहनको लागि जो दुईटा प्रमुख नाका हो एउटा रसुवागढीको अर्को तातोपानी नाका यो दुईटै नाकामा अब यहाँलाई जानकारी छ होला यो दुईटा नाका मध्ये रसुवागढी नाका चाहिँ 2071 साल पछि एउटा रेगुलर पारवहन नाकाको रूपमा यो सञ्चालन भइरहेको थियो। केरुङबाट आउने चाहे चिनिया सामानहरू रसुवागढी हुँदै काठमाडौँ आउने र अन्य देशका अन्य भागमा जाने चलिरहेको थियो अर्थात् यो चिनसँगको एउटा नेपालको व्यापारिक लाइफलाइनको रूपमा रहेको थियो। अब यस्तो लाग्दछ कि अब कति वर्ष त्यो लाग्ने हो त्यो लाइफलाइनले आफ्नो एउटा व्यवस्थित हुनको लागि धेरै समय लाग्ने देखिन्छ र धेरै ठुलो चुनौती सरकारलाई आएको छ किनभने यो तमाम व्यक्ति सयौँ व्यक्तिहरूको जाने खोजी पत्ता लगाउने काम तिनीहरूलाई फेरि पुनर्स्थापना गर्ने काम उनीहरूलाई अन्त्येष्टि गर्ने कसरी गर्न सकिन्छ त्यो काम अब यो सबै कुराहरूलाई चाहिँ सञ्चालन गर्नको लागि धेरै समस्या देखिन्छ। अब अन्तर्राष्ट्रिय समुदायबाट खास गरी मित्र राष्ट्र भारत र चिनबाट प्रशस्त मात्रामा चाहिँ यो प्रारम्भिक चरणमा चाहिँ औषधिहरू उपचारका सामानहरू अन्य जो यो राहतका सामानहरू त्यो आउने क्रम जारी छ। अन्तर्राष्ट्रिय निकायहरूमा पनि विभिन्न देशहरूले अमेरिका त्यसपछि आएर बेलायत अन्य देशहरूले पनि हामी नेपालमा भएको विपदमा सहयोग गर्न तयार रहेका छौँ भन्ने एउटा सन्देश पठाउनु भएको छ। त्यसै गरी संयुक्त राष्ट्र सङ्घ लगायतका अरू अन्तर्राष्ट्रिय संस्थाहरू विश्व ब्याङ्क एसियाली विकास ब्याङ्कले पनि नेपालको यो घटनामा नेपाललाई परेको यो विपदमा हामी आफ्नो तर्फबाट आफ्नो संस्थाको तर्फबाट सहयोग गर्ने वचन प्रतिबद्धता जनाएको अवस्था छ र नेपालभित्र पनि अहिले विभिन्न सङ्घ संस्थाहरूबाट सरकारी निकायबाट सहयोग जुटाउने अथवा राहतको लागि आर्थिक सहयोगको आह्वान प्रधानमन्त्रीले गरेपछि अहिले हालसम्म आजको मितिसम्म 5 अर्बभन्दा माथि त्यो आर्थिक सहयोग सङ्कलन भइसकेको अवस्था छ। अब एउटै कुरामा त के छ भने नेपाल यति बेला इतिहासको एउटा ठुलो सङ्कटमा यो प्राकृतिक प्रकोपमा पिरोलिएको अवस्था छ। अब हामीले भन्न सक्ने देख्छौँ कुरा के भन्दाखेरि यी पीडित परिवारहरूको राहतमा सबै मानवीय पक्षबाट सबै तर्फबाट सहयोग सद्भाव र उनीहरूको फेरि अब आउने दिनहरू अझ राम्रो कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतर्फ मलाई लाग्छ हाम्रो नेपाल सरकार नेपालका राजनीतिक दलहरू स्थानीय तह तिनै तहको सरकारहरू पनि यति बेला जुटेको अवस्था देखिन्छ र अझ केही समय लाग्ला केही दिन अझ लाग्ला पानी पर्ने क्रम जारी छ। मौसममा एकदमै परिवर्तन आइरहेको छ र रसुवातिरको नदीनालाहरूमा पनि बहाव बढेको छ त्यस कारणले उद्धार कार्यमा निकै अप्ठ्यारो परेको छ। कतिपय टनेलहरूको भित्र टनेल पुरै पुरिएको अवस्था छ कहीँ कुनै मानव बस्ती नै पुरै उजाड भएको अवस्था छ। जुन तस्विरहरू देखिन्छ जुन त्यहाँका घटनाका समाचारहरू आउँछ त्यसले मनै एकदम विह्वल बनाउने जुन अवस्था छ यो अवस्थाबाट मुक्त भएर फेरि एउटा सजिलो जीवनतर्फ फेरि कसरी अगाडि बढ्ने भन्ने कुरा नेपालको लागि एउटा चुनौतीपूर्ण रहेको अवस्था छ।
0: हजुर चित्राङ्गजी हजुरलाई धेरै धेरै धन्यवाद छ यो डिटेल इन्फर्मेसनको लागि। हुन त हामीले पनि अब समाचारहरूबाट सुन्दैछौँ पढिरहेका छौँ देखिरहेका छौँ एकदमै यो पीडादायक सिचुएसन हो अहिले नेपालको लागि। अब हामी नेपालमा नरहे तापनि नेपालभन्दा बाहिर रहे तापनि हामी सबैको मनमा अब अहिले चाहिँ नि त्यही पीडाले चाहिँ हामीलाई दुखाइरहेको छ भन्दा फरक नपर्ला। तपाईँहरूले यसरी जानकारी अझ अपडेट गराइरहनुहुन्छ यसबाट हाम्रा सम्पूर्ण श्रोताहरूलाई लेटेस्ट अपडेट्सहरू थाहा हुन्छ। यसबाट पनि अलिकति भए पनि भनौँ इन्फर्म्ड हुँदाखेरि हाम्रो मनलाई पनि अलिकति शान्ति मिल्छ भन्दा फरक नपर्ला। हुन त त्यहाँ जति पनि हाम्रो बाढी पीडितहरू हुनुहुन्छ उहाँहरूको जुन अनुभूति छ उहाँहरूको जुन पीडा छ त्यो त हामीले 1% पनि अनुभव त गर्न सक्दैनौँ तर पनि यो बेलामा चाहिँ हामी उहाँहरूसँग छौँ भनेर चाहिँ हामीले पनि यति बेला भन्न चाह्यौँ। सम्पूर्ण श्रोताहरूको बिहाफमा मैले यो भन्न सक्छु जस्तो लाग्छ मलाई यतिखेर र हामीबाट हुनसक्ने सहयोग हामीबाट हुनसक्ने मद्दत हामीले आफ्नो ठाउँबाट गरि नै रहेका छौँ र तपाईँलाई यतिखेर यो जानकारीहरूको लागि धेरै धेरै धन्यवाद. अलिकति अफेयरमा कुरा हुँदाखेरि तपाईँ हतार हतार त्यहाँ पुग्नुभयो र हामीले तपाईँलाई अलिकति अत्यायौँ पनि, र यसको लागि पनि धेरै धेरै अब धन्यवाद भन्न चाहे समयमा तपाईँले आएर साथ दिनुभएकोमा. चित्राङ्गजी थ्याङ्क यू सो मच.
1: देशको मुलुकमा रहेका समस्त नेपालीहरूलाई यो सुनाउन पाए, यो दुःखदायी घटना सुनाउन पाए र सबै श्रोताहरूलाई पुनः म एकचोटि धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि यो अवसर दिनुभयो त्यसको लागि हार्दिक धन्यवाद.
0: थ्याङ्क यू सो मच हजुर. र तपाईँसँग बिदा लिनु पर्यो है त. नमस्ते, बाई बाई. त यहाँ हुनुहुन्थ्यो हाम्रो महेन्द्रनगरबाट आउनुभएको संवाददाता चित्राङ्ग थापाज्यू. उहाँले विशेष गरिकन यो जुन बाढीबाट पीडित हुनुभएको जति पनि सुदूरपश्चिमाञ्चलका हाम्रा चाहिँ व्यक्तिहरू हुनुहुन्छ, नेपालीहरू हुनुहुन्छ, उहाँहरूको पनि अलिकति कुरा गर्नुभयो. साथसाथमा अब त्यहाँ जति हाम्रो स्थानीय बासिन्दाहरू हुनुहुन्छ, जति स्थानीय बासिन्दालाई असर पर्यो, त्यति नै त्यहाँ अन्यत्र ठाउँबाट भनौँ न नेपालका अन्य भूभागहरूबाट पुग्नुभएको, संसारकै अन्य भूभागबाट पुग्नुभएको महानुभावहरू पनि त्यो बाढीमा परेर उहाँहरूलाई पनि असर पुगेको कुराहरू हामीले समाचार माध्यमहरूद्वारा सुन्दै आइरहेका छौँ. र छिटोभन्दा छिटो सबैको सम्पर्कविहीनता जुनको जुन अवस्था छ त्यो चाहिँ हटेर जाओस् भन्ने म कामना पनि गर्न चाहन्छु. के भयो भन्ने कुरा थाहा नपाउनु जस्तोको पीडा अरू केही पनि हुनै सक्दैन. त्यस कारण गर्दाखेरि अब अहिले उद्धार कार्य त भइ नै रहेको छ. अब के आउँछ समाचारहरूमा, के आउँछ खबरहरूमा, हामी सुन्दै अपडेटेड हुँदै जाउँ र हामी हाम्रो यो प्लेटफर्म मार्फत पनि तपाईँहरूलाई जानकारी जहाँसम्म हुन्छ अपडेटेड जानकारी गराउँदै लैजाने क्रममा पनि रहेका छौँ भनेर भन्न चाहन्छु यतिखेर. एनिवे, अब यति भन्दै म तपाईँलाई अगाडि एउटा गीत सुनाउन चाहन्छु. एउटा छोटो म्युजिकल ब्रेक लिउँ, त्यस पश्चात हाम्रो दैनिक समीक्षातर्फ तपाईँलाई सोझै लिएर जान्छु. हाम्रो न्युज टिमले ल्याउनु भएको दैनिक समीक्षामा लेटेस्ट अपडेट्सहरू सुन्नको लागि तयार रहनुहोला. अहिलेको लागि फतेमानले गाउनु भएको गीत मेरो प्लेलिस्टमा तयार छ.

0: FBS गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: नमस्कार, दैनिक समीक्षा लिएर भिम उपस्थित भएको छु। आज मिति 2083 साल भदौ 15 गते सोमबार, भाद्र कृष्ण पक्ष तृतीया तिथि, नेपाल सम्बत 1146, तदनुसार 31 अगस्त 2026। सुरु गरौँ नागरिक दैनिकको खबरबाट। समन्वय नहुँदा उद्धार राहतमा समस्या, सङ्घ र स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा ढिलाइसँगै दोहोरापन देखिएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीबाट प्रभावित 5 जिल्लाका सङ्कटग्रस्त क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई तीव्र पारिएको छ, तर संघीय र स्थानीय सरकारबीच समन्वयको अभावले राहत वितरणमा ढिलाइ भएको गुनासो आउन थालेको छ। सङ्कटग्रस्त क्षेत्र घोषणा भएका 15 स्थानीय तहमध्ये रसुवा र नुवाकोटमा बाढीले बढी क्षति पुर्याएको छ। सङ्घ स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा दोहोरापना देखिएको छ, साथै समय स्रोतको बर्बादी र ढिलाइ पनि भएको छ। गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पो तामाङका अनुसार संघीय सरकारले आफ्नै पार्टीका प्रतिनिधि राखेर राहत वितरण गरिरहेको छ। हामीले आफ्नो बलबुतामा जे सकिन्छ त्यही गरिरहेका छौँ, उहाँले भन्नुभयो, तर राहत कहाँ र कसरी लैजाने भन्ने विषयमा सरकारले हामीसँग समन्वय गरेको छैन। उहाँले क्षेत्रग्रस्त सडक सञ्जाल तत्काल पुनर्स्थापना गरी रसुवाला मूल सडकसँग जोड्नुपर्ने, सब व्यवस्थापनको काम तुरन्त थाल्नुपर्ने र यसका लागि आवश्यक सामग्रीको अभाव रहेको, साथै विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभएको छ। यसका लागि गाउँपालिकासँग समन्वय हुनुपर्ने उहाँले माग राख्नुभयो। रसुवाको आमा छोदिङ हो गाउँपालिकाका अध्यक्ष पोचुङ तामाङले पनि राहत वितरणमा सरकारले गाउँपालिकासँग समन्वय नगरेको गुनासो गर्नुभयो। सेनाले कहाँ कति पठाएको छ यसमा हामीलाई कुनै जानकारी छैन, उहाँले भन्नुभयो। जलविद्युत आयोजनाको सुरुङभित्र फँसेकाहरूको पनि उद्धार अझै हुन नसकेको बताउँदै उहाँले तत्काल थप उपाय अप्नाउनु पर्ने र सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरेर विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो। खाद्यान्नको आकार हुन सक्ने र झोलुङ्गे पुल तत्काल निर्माण हुन नसकेमा कुनै गम्भीर बिरामी पर्दा अस्पताल पुर्याउन नसकिने अवस्था रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।

नागरिकले यो खबर छापेको छ। हिमचट्टान पहिरोबाट श्रृङ्खलाबद्ध विपद शीर्षकमा श्रीराम सुवेदीको बाइलरमा नागरिकले नै अर्को खबर छापेको छ। गत साता भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य नभएर हिमचट्टान पहिरोबाट उत्पन्न श्रृङ्खलाबद्ध विपद भएको नेपाली वैज्ञानिक संलग्न एक अध्ययनले देखाएको छ। नेपाल वातावरण समाजले बनाएको विज्ञ टोलीको अध्ययन अनुसार रसुवाको लाङटाङ लेरुङ क्षेत्रको करिब 5,200 मिटर उचाइबाट ठूलो मात्रामा हिउँ चट्ट्यान र घेग्रियान खोसेर लेन्दे खोलामा प्रवेश गरेपछि त्यसले शक्तिशाली बाढीको रूप लिएको हो। अध्ययनले यो घटना हिमताल फुटेर नभएको निष्कर्ष निकालेको छ। समाजले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा डाक्टर विनोद बानियाको नेतृत्वमा डाक्टर नितेश खड्का, डाक्टर अमृत शर्मा, विष्णु महर्जन र डाक्टर जयराम कार्की सहभागी हुनुहुन्थ्यो। अध्ययनमा भूपग्रह तस्विर, हाइड्रोलोजिकल तथा मौसम सम्बन्धी तथ्याङ्क, भौगोलिक बनोट र नदीको मुहानदेखि तल्लो तटीय क्षेत्रसम्मको उचाइ र ढलानको विश्लेषण छ। अध्ययन अनुसार बुधबार करिब 8:37 बजे लाङटाङ लेरुङको उत्तरी भेगबाट हिमचट्टान खस्न सुरु भएको थियो। हिमचट्टान करिब 5,200 मिटर उचाइबाट करिब 2,930 मिटर उचाइमा रहेको लेन्दे खोलामा खसेको थियो। भू उपग्रहबाट खिचिएका तस्विरको विश्लेषण गर्दा करिब 10 वर्ग किलोमिटर क्षेत्रमा ठूलो भौगोलिक परिवर्तन र करिब 0.56 वर्ग किलोमिटर क्षेत्रफलको हिमनदीको केही भाग छुट्टिएर खसेको देखिएको प्रतिवेदनमा छ। हिउँ चट्टान र घेग्रानको ठूलो मात्रा खोलामा खसेपछि शक्तिशाली घेग्रान सहितको बाढी सिर्जना गरेको निष्कर्ष अध्ययनको छ। यो खबर नागरिकले छापेको छ। नागरिकले नै त्रिशुली तटीय सभ्यता संकटमा शीर्षकमा मधुजङ पाण्डेको बाइलाइनमा खबर छापेको छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा सुनामी झैँ तीव्र गतिको आएको भीषण बाढीले रसुवा र नुहाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। बाढीका कारण त्रिशुली नदी किनारका घर, सडक, पुल, जलविद्युत आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना तथा कृषि र पशुधनमा व्यापक क्षति पुगेको छ भने ठूलो संख्यामा मानवीय क्षति पनि भएको छ। बाढीले वर्षौंदेखि रहेका बस्तीको अस्तित्वलाई संकटमा पारेको छ। यसअघि विभिन्न ठाउँको प्राकृतिक भूगोल अनुसार मिलेर बसेका बस्ती मात्र नभएर तत्कालीन राजा पृथ्वीनारायण शाहले 2224 राज्य एकीकरणपछि विश्राम लिएको र उहाँकै समाधि स्थल समेत रहेको नुवाकोटको ऐतिहासिक देवघाट बजार तथा त्यस बेलाकै रणनीतिक एवं सामरिक नुवाकोट दरबारसँगको इतिहास जोडिएको त्रिशुली बजार पूरै बाढीले बगाएर बगरमा परिणत भएका छन्। यी ठाउँमा परापूर्व कालदेखि भूगोलको वर्णन अनुसार विकास गरिएका सहर, विभिन्न समुदायको सांस्कृतिक सम्पदा एवं धार्मिक पवित्र स्थलले परिचित त्रिशुली, देवीघाट, बेत्रावती, मैलुङ र स्याप्रवेशी बजारका मानव बस्ती पुरै उजाडिएका छन्। त्यहाँका स्थानीयवासीले अहिलेसम्म कहिले नदेखेको ठूलो र तिब्बती क्षेत्रबाट अकल्पनीय रूपमा अचानक आएको अति शक्तिशाली बाढीले नदीको बहाव तीव्र बनाउँदै नदी आसपासका बजार तथा किनार कटान गरेपछि कैयौं बस्ती खण्डहर बनेका छन्। नयाँ पत्रिका दैनिकले जलविद्युतका सुरुङमा फँसेका 500 भन्दा धेरैको 5 दिन बित्दा पनि उद्धार हुन सकेन शीर्षक राखेर खबर छापेको छ। भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदुर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजोदेखि मात्र खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इफियानको तथ्याङ्क विश्लेषणमा विभिन्न जलविद्युत आयोजनामा 1,000 हाराहारी सम्पर्कविहीन छन्। उनीहरू आयोजनाका हेडवर्क्स, पावर हाउस, सुरुङ कर्मचारी, आवास क्षेत्र लगायतका ठाउँमा रहेका कामदार, कर्मचारी र इन्जिनियर हुन्। यी मध्ये 500 भन्दा धेरै आयोजनाका सुरुङभित्र छन्। प्राधिकरणका अनुसार ती आयोजनाका 279 जनाको भने उद्धार भएको छ। बाढीबाट माथिल्लो त्रिशुली 1, त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, चिलिमी, लाङटाङ र रसुवागढी जलविद्युत क्षतिग्रस्त भएका छन्। माथिल्लो त्रिशुली 1 556 सम्पर्कविहीन छन्। 300 भन्दा बढी सुरुङभित्र परेका छन्। त्यस्तै माथिल्लो त्रिशुली 3A 42 कर्मचारी सम्पर्कविहीन छन्। सुरुङभित्र 35 जना छन्। लाङटाङ जलविद्युतको सुरुङभित्र 41 जना छन्। यो खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। बाढीबाट नुवाकोट र रसुवाका 8 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त, 241 विद्यार्थी र 15 शिक्षक सम्पर्कविहीन शीर्षकमा नयाँ पत्रिकाले नै अर्को खबर छापेको छ। भोटेकोशी र त्रिशुलीको बाढीमा परेर रसुवा र नुवाकोट तथा केही अन्य जिल्लाका समेत गरी 241 विद्यार्थी र 15 शिक्षक बेपत्ता भएको खुलेको छ। 2 जिल्लाका 5 सामुदायिक र 3 निजी गरी 8 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यो दुवै जिल्ला प्रशासन कार्यालयले शिक्षा तथा खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको प्राथमिक तथ्याङ्क हो। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले सामुदायिक विद्यालयतर्फ रसुवाका नेपाल राष्ट्रिय आधारभूत, चिपलेटी आधारभूत र
मालिका देवी आधारभूत विद्यालय तथा नुवाकोटका रामचन्द्र आधारभूत र त्रिभुवन त्रिशुली मावि क्षतिग्रस्त भएका छन्। त्यस्तै निजीतर्फ नुवाकोटका उत्तरगया पब्लिक बोर्डिङ र त्रिशुली सामुदायिक बोर्डिङ तथा रसुवाको मोडर्न ट्रिनिटी स्कुल क्षतिग्रस्त भएका हुन्। आठै विद्यालय रहेको ठाउँ र सबै संरचना खण्डहर बनेका छन्। 6 घण्टा उकालो हिँडेर सुरक्षित भएका उत्तरगया बोर्डिङका विद्यार्थी अहिले आश्रयमा बसिरहेका छन् र उनीहरूले आफ्नो कथा पनि सुनाएका छन्। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ। रासोपा सभापति लामे छानेसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिको गुनासो, उद्धार र राहतमा स्थानीय सरकारसँग समन्वय भएन, शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि छापेको छ। अन्नपूर्ण पोस्टले कोषमा सहायताको थुप्रो पीडित भने भोक भोकै, शीर्षक राखेर खबर छापेको छ। भोटेकोशी बाढी पीडितको राहतका लागि सरकारी कोषमा 3 अर्ब 24 करोड भन्दा बढी संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ्दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढी पीडितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत साउचौर बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। यो कभर स्टोरी आज अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा छापेको छ। नरह्यो घर न भविष्यको भर शीर्षकमा अर्को खबर पनि छापेको छ। कमलदेव भट्टराईको बायलाइनमा देवी घाट नुवाकोटको डेडलाइनको खबर हो यो। बुधबार बिहानको करिब 9 बजेको थियो, नुवाकोटको ढुङ्गे बजारकी माइली तामाङ आफ्नी 6 वर्षीय छोरीलाई विद्यालय पठाउने तयारीमा हुनुहुन्थ्यो। 1 वर्षकी स्थानीय छोरी पनि उहाँकै साथमा हुनुहुन्थ्यो। दैनिक जस्तो लागिरहेको त्यो बिहान केही मिनटमै उहाँको जीवनको सबभन्दा त्रासदीपूर्ण क्षणमा परिणत भयो। कहिले पनि सिनेमा र अन्त कतै नदेखेको दृश्य। अचानक प्रहरीले माइकिङ गर्दै स्थानीयलाई रसुवाबाट बाढी आइरहेको र सुरक्षित स्थानतर्फ जान आग्रह गर्न थाल्यो। त्यस दिन उहाँ जस्तै धेरै बालबालिका केही विद्यालय पुगिसकेका थिए, कोही जाने तयारीमा थिए। माइलीले धेरै सोच्ने समय पाउनु भएन। उहाँले 2 छोरी र अत्यावश्यक सामान पोको पार्नु भएर घरभन्दा माथितिर लाग्नुभयो। उहाँको 1 तले घर खोलाको सिधै किनारमा थिएन, केही माथि भित्तातिर थियो। त्यसैले घर सुरक्षित नै होला भन्ने लागेको थियो, तर बाढीले सिर्जना गरेको त्रासले घरको सुरक्षाभन्दा पनि आफू र छोरीहरूको जीवन ठुलो कुरा हो भन्ने उहाँलाई लाग्यो। अहिले उहाँ आफन्तको घरमा आश्रय लिएर बस्नु भएको छ। खाना पकाउन भने आफ्नै घरमा आउनुहुन्छ, तर रात बिताउन माथि नै जानुहुन्छ। हामीले सोच्यौँ यो त बाढी हो, तर जमिन नै भूकम्प जस्तो हल्लिरहेको थियो, अनौठो विस्फोटन जस्तो आवाज आइरहेको थियो। उहाँ सम्झनुहुन्छ, उहाँको घर जोगिएको छ, तर उहाँको मन अझै सम्हालिएको छैन। अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले नै याचना गर्ने पीडितमाथि उल्टै डिजिटल हिंसा शीर्षक राखेर खबर छापेको छ। कारुणिक अपिलमाथि हुँदैछ अश्लील गाली गलौज, चरित्र हत्या र क्रूर ट्रोलिङको वर्षा, शिवप्रसाद ढुङ्गालाको बायलाइनमा यो खबर छापिएको छ। बाढी पहिरो वा अन्य गम्भीर सङ्कटमा फँसेका नागरिकले उद्धारका लागि गुहार माग्दै सामाजिक सञ्जालमा पोखेका भिडियोहरूमाथि भइरहेको अनलाइन आक्रमणले नेपाली समाजमा मौलाउँदै गएको राजनीतिक असहिष्णुता र डिजिटल हिंसाको कुरूप रूप छताछुल्ल भएको छ। उद्धारको माग गर्ने पीडित र उनीहरूका आवाज लेख्ने सञ्चार माध्यम र पत्रकारलाई सत्तापक्षीय समर्थकले झोले 12 भाइ र अन्य अपमानजनक नाम दिँदै अश्लील गाली गलौज र चरित्र हत्या गर्ने क्रम बढेको छ। रसुवा बाढीले बस्ती बगाइरहेको छ, घरखेत सकाप छ, हजारौं बेपत्ता छन्। कति उद्धार नपाएर जीवन र मृत्युको दोसाधमा उभिएका आफन्तले उद्धारको भिख माग्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्छन्। कृपया बचाउनुहोस्, हामी अलपत्र पर्यौं। सामान्य मानवीय भावनाले यो दृश्य देख्दा जो कोहीको पनि मुटु काँप्छ। उद्धारका लागि राज्यका निकाय वा समाज दौडिनुपर्ने हो, तर आजको डिजिटल युगमा मुलुकको दृश्य ठिक विपरीत देखिन थालेको छ। जब कुनै नागरिक सङ्कटमा परेर सरकार वा राज्य संयन्त्रसँग गुहार माग्छ, तब सामाजिक सञ्जालमा एक किसिमको अस्वस्थ र असंवेदनशील समूह सक्रिय हुन्छ। पीडितको उद्धार गर्नुको साटो उनीहरूको त्यो कारुणिक अपिलमाथि सुरु हुन्छ, अश्लील गाली गलौज, चरित्र हत्या र क्रूर ट्रोलिङको वर्षा। केही समयदेखि सामाजिक सञ्जाल, विशेष गरेर फेसबुक, टिकटक र एक्समा देखिएका केही दृश्यहरूले नेपाली समाजलाई गिजाइरहेका छन्। जब सर्वसाधारण जनताले सरकारी सेवा, राहत र उद्धारमा भएको ढिला सुस्तीप्रति गुनासो पोख्छन् वा आफूमाथि परेको विपत्ति देखाउँछन्, तब तिनै भिडियोहरू ट्रोलरहरूको निशाना बन्छन्। उदाहरण, इन्जिनियर सन्तोष पाण्डे चिलिमी हाइड्रो पावरको सुरुङभित्र फँसेपछि उद्धारको अपिल गर्दै पत्नी रूपा पौडेलले फेसबुकमा भिडियो पोस्ट गर्नुभयो। त्यसमा उहाँले सरकार 3 दिनसम्म पनि सुरुङसँगमा नपुगेको गुनासो गर्नुभएको थियो। यति भएपछि उहाँको पोस्टमा गालीको वर्षा भयो। रित छेत्री नाम लेखेका फेसबुक प्रयोगकर्ताले 13 रुपैयाँ मात्र मरेको छैन, बुझिस् त गएर हेर्न भन्दै गाली गरेका छन्। यो खबर आज समेटेर अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा छापेको छ।
पृथ्वी राजमार्ग ठप्प, काठमाडौँको आपूर्ति सङ्कटमा शीर्षकमा नेपाल समाचार पत्रले अर्को खबर छापेको छ। पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली नै जोखिममा परेको छ। बाढीले धादिङको बेनुघाट रोराङ गाउँपालिका 10 को कृष्णभीरमा सड़क भाँसिएर पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको हो। यसले गर्दा काठमाडौँ उपत्यकाभित्र नै मुख्य नाका बन्द हुँदा हजारौं ट्रक तथा कन्टेनर बाटोमै रोकिएका छन्। पश्चिम र दक्षिणी नेपालबाट उपत्यकामा भित्रिने खाद्यान्न, तरकारी, फलफूल, औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको झण्डै 70% हिस्सा यही सड़क हुँदै ढुवानी हुन्छ। यसले गर्दा उपत्यकामा दैनिक उपभोग्य वस्तुको अभाव हुने संकेत देखिएको छ। पृथ्वी राजमार्गले काठमाडौँलाई चितवन, पोखरा र पश्चिम नेपालसँग जोड्छ। यो खबर आज नेपाल समाचार पत्रले छापेको छ। कारोबार दैनिकले जलविद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा खबर छापेको छ। कृष्णभीरमा सड़क भाँसिएपछि राजधानी जोड्ने मुख्य मार्ग अवरुद्ध, अर्को खबर। कान्तिपुर दैनिकले साहसको आसमा बहु तारिँदै आफन्त शीर्षकमा मुख्य खबर छापेको छ। भोटेकोसी बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, पोखरा, नवलपरासीसम्म पुगिरहेका छन्। कोही शव राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढीमा बगेर कता पुगे वा कता पुरी वा कतै फँसेका आफू छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने समस्यामा पनि छन् आफन्त। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। अवस्त विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबर र केही शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

हजुर त आदरणीय श्रोतावृन्द, यो सुन्दै हुनुहुन्थ्यो तपाईँले भर्खरै मात्र हाम्रो चाहिँ दैनिक हाम्रो न्युजहरूबाट न्युजहरूलाई समेटेर बनाइएको दैनिक समीक्षा र हाम्रो न्युज टिमले तयार गर्ने गर्नुहुन्छ सधैँ नै र अहिले पनि सुनिसक्नु भएको छ तपाईँहरूले। र यतिखेर अब भने म तपाईँहरूको लागि रश्मा पुन मगरले गाउनु भएको एउटा गीत अन्तिम कोसेली स्वरूप राख्दैछु र यसैको साथमा आजको कार्यक्रमलाई ऱ्यापअप गर्न चाहन्छु। भोलि बिहान 9 बजेको समाचार पश्चात फेरि कार्यक्रम लिएर हाजिर हुनेछु काठमाडौँको सौगातमा। भोलि फेरि बिहान भेटौँला। आजको अब ब्याङ्क हलिडे, बाँकी रहेको समय तपाईँको शुभ रहोस् मेरै शुभकामना सहित बिदा लिन्छु अहिलेको लागि। नमस्ते।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: सरकारले बाढी प्रभावित क्षेत्रमा 40 ट्रक भन्दा बढी राहत सामग्री पठाइएको जानकारी दिएको छ। बाढी पछिको तथ्याङ्क बारे विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत।
4: 903 जनाको शव फेला परेको छ। सम्पर्कविहीन 4202 जनाको तथ्याङ्क हामीसँग छ। यो बेलासम्म घाइतेहरू 267 जना, अहिलेसम्म सुरक्षा परिचालन चाहिँ नेपाली सेना 8722 जना, नेपाल प्रहरी 7894, सशस्त्र प्रहरी बल नेपाल 4203 गरी जम्मा 20,000 भन्दा बढी सेक्युरिटीहरू चाहिँ हामीले प्रभावित क्षेत्रमा परिचालन गरेर खोज राहत र उद्धारमा कामको लागि खटिरहनु भएको छ। 10,000 भन्दा बढीको संख्या चाहिँ उद्धार गरिएको छ र करिब 40 ट्रक जति राहतका सामग्रीहरू पठाइसकेका छौँ भने आज बिहानसम्मको चाहिँ हामी 8 हेलीबाट चाहिँ राहतका विशेष गरी रिलिफका सामानहरू चाहिँ पठाइसकेका छौँ।
3: भोटिकोसी बाढीले बगाएर भारत पुर्याएका 4 जनाको शव नवलपरासी ल्याइएको छ। भारतीय प्रहरीको समन्वयमा 30 शव गैराती ल्याइएको नवलपरासीका डीएसपी मदन थापाले जानकारी दिनुभएको हो। ती शव नेपालसँग सीमा जोडिएको भारतको महाराजगंज जिल्ला पुगेका थिए। गैराती 3 जना महिला र 1 जना पुरूषको शव ल्याइएको थापाको भनाइ छ। अझै 6 वटा शव महाराजगंज नजिक फेला परेको जानकारी पाएपछि भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। आज बिहानसम्म नवलपरासीको नारायणीबाट 41 वटा मानव अङ्ग सहित 155 जनाको शव फेला परेको छ। फेला परेका शव परासी बुटवल भैरहवा र कपिल वस्तु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयले छिटै यातायात सञ्चालन गर्न नसकेमा खाद्यान्नको अभाव बढ्ने बताएका छन्। प्रहरी कार्यालयमा जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला सम्पर्कमा आएका 5 नम्बर ओडाका स्थानीय कृष्ण नेपाली,
5: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
6: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन। अब कसैको अब हुन्छ नि, अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन। अब अबरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
5: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँको घरसम्म पनि आइपुग्नु भयो होला?
6: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू, ओडजोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
5: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
6: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
3: नेपालीले 5 नम्बर वडा नजिकैको चिलिमे आयोजनाको सुरुङभित्र थुनिएकाको खोजी भइरहेको पनि जानकारी दिनुभएको छ। विपद व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरको माग भइरहे पनि पुर्याउन समस्या भइरहेको जनाएको छ।
7: प्राधिकरणका प्रवक्ता शान्ति महतले अत्यावश्यक नभएको अवस्थामा खुलेका वैकल्पिक सड़क मार्ग प्रयोग गर्न भन्नुभएको छ। महतले बाढीबाट न्यून प्रभावित तथा खोलाभन्दा माथि रहेका सर्वसाधारणले अत्यावश्यक नभएमा हेलिकप्टरको माग नगर्न भन्नुभएको छ। आपतकालीन खोज उद्धार र राहत ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले अति आवश्यक नभएसम्म हेलिकप्टरको माग नगर्न प्राधिकरणको आग्रह छ। धादिङ बेसी र रसुवाको धुन्चे जुट्ने साना 4-5 गाडी चलाउन सकिने सडक प्रयोगमा आइरहेको उहाँको भनाइ छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित स्थानीय तहका वडाको सूची समेत निकालेको छ।
3: कुलेखानी सिस्नेरी फर्पिङ हुँदै काठमाडौँ आउने सड़कमा अहिले सवारी साधनको चाप बढेको छ। सड़क केही साँगुरो भएकाले पनि ठाउँ ठाउँमा गाडीहरूको लामो लाम लागेको देखिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़कका रूपमा काठमाडौँ हेटौँडा सड़क भएर सवारी साधनहरू आवत जावत गरिरहेका छन्। तिब्बत हुँदै भोटेकोसी त्रिशुली नदीमा आएको बाढीले कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको हो। बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयले नुवाकोट विदुर चोगटे सरमथली 0 किलो हुँदै रसुवा जाने सड़कलाई विस्तार तथा स्तरोन्नति गर्न शुरूआत गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सड़क निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको जानकारी दिनुभएको छ। विदुरदेखि 0 किलोसम्म करिब 15 किलोमिटर दूरी रहेको बताइन्छ। साताको पहिलो कारोबार दिन आज शेयर बजार 43.89 अङ्क घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2513 अङ्कमा कायम भएको छ। कारोबार रकम पनि आज केही घटेको छ। अघिल्लो दिन 3.78 अर्ब करोडको भएकामा आज 3.64 अर्ब करोडको भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छ रेडियो चढामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ र पोखरेली श्रोतालाई पनि कार्यक्रम सडेम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदर श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम यहाँले केही छिन अघिसम्म सनक्लिप स्टुडियो युकेबाट सुन्दै हुनुहुन्थ्यो र अब भने यहाँहरू बेबेस गोर्खा रेडियोको मान भवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। र आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको छान गीतकार अमर बान्तुले लेख्नुभएको एउटा गीतबाट गरिसकेको छु। युगो भयो मजेरीमा आमा रोएको, स्वर थियो उदय सोताङको, सङ्गीत यसमा शान्तिराम राईको रहेको थियो नि। गीत लेख्नु भएको थियो अमर बान्तुले, युगो भयो मजेरीमा आमा रोएको, निकै नै कर्णप्रिय गीत थियो, मार्मिक गीत थियो, मन सुमसुमाउने गीत थियो। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 15 गते तृतीय तिथि सोमबार, नेपाल सम्बत 1146, तदनुसार आज अगस्त महिनाको 31 तारिक सन 2026 र आशा छ यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथै बित्यो भन्ने र यता नेपालमा भने श्रोताहरू यो सप्ताहन्त यो विकेन्डमा पनि गएको भदौ 10 गते आएको भटिकोशीको बाढीले पुर्याएको जनजनको क्षतिले नेपाली मनहरू तङ्ग्रिन सकिरहेको छैन। निकै ठुलो जन अनि धनको क्षति भएको थियो, विशेष गरी रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा, र त्यसैको कारणले पनि नेपाली मनहरू तङ्ग्रिसकेको अवस्था छैन। त्यही भएर मैले आज कार्यक्रमको उठानमा एउटी आमाले छोराको पर्खाइमा दिन काट्दै गरेको गीत राखे, युगो भयो मजेरीमा आमा रोएको, ठ्याक्कै यस्तै भइरहेको छ। यतिखेर नुवाकोट, धादिङ र रसुवाका थुप्रै आमाहरूले सन्तान फर्किन्छन् कि भन्ने आशमा बसेका छन्, थुप्रै बुबाहरूले आफ्ना छोराछोरी नाता नातिनीहरू फर्किन्छन् कि भन्ने आशा लिइरहेका छन्, थुप्रै आमाहरूले आफ्नो श्रीमान फर्कन्छन् कि भन्ने आशा लिएका छन्, थुप्रै श्रीमानहरूले आफ्नो श्रीमती फर्कन्छन् कि भन्ने आशा लिइरहेका छन्, अनि थुप्रै बालबालिकाले आफ्नो बुबा आमा हजुरबा हजुरआमा फर्कनुहुन्छ कि भन्ने आशामा दिनहरू काटिरहेका छन् र हामी यो हप्ता पनि तङ्ग्रिन सकेका छैनौँ। त्यो चोट, त्यो पीडा हामीमा अहिले पनि रहिरहेको छ। मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा केही सामान्य बदलाव देखेछ, कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:42 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:25 जाँदा हुँदैछ। त्यसो त नेपालमा आज राष्ट्रिय पुस्तकालय दिवस समेत परेको छ। विक्रम सम्बत 2065 सालदेखि यो दिवस मनाइन थालिएको हो। राज पुस्तकालय दिवस अर्थात् पुस्तक पढ्नका लागि कुनै एउटा निश्चित ठाउँको खोजी हुने गर्दछ र त्यो हो पुस्तकालय। हामीले पुस्तक पढ्नु भनेको ज्ञान बढाउनु पनि हो र यो दिवसको पनि शुभकामना भन्न चाहन्छु र साथसाथै आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा श्रोताहरू, आज सोमबार हो र सोमबारको स्वर्णिम सङ्गममा सधैँ जस्तै आज पनि म यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्डमा चाहिँ तपाईँ आज श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई समेट्दै जानेछु अनि तपाईँले नै सुन्न चाहनुभएकी गीतहरू म यहाँहरू माझबाट राख्दै जानेछु। र आज भने श्रोताहरू यहाँहरूले अलिकति जीवन दर्शनसँग नजिक भएका, अलिकति व्योगान्त बिम्ब भएका, अलिकति पीडाका गीतहरू माग्नु भए अलिक उचित हुन्छ, किनकि हामी यतिखेर पीडामै छौँ श्रोताहरू। हामी पीडामा हुँदै गर्दाखेरि खुसीका गीतहरू सुनाउन र सुन्न अलिकति गाह्रो पर्ने भएको हुनाले पनि हामी दुःखकै गीतहरू राख्नेछौँ। र आजको कथा पनि यस्तै यस्तै रहेको छ श्रोताहरू। यो गीत कथाको शीर्षक नि भोटे कोसीको बाढीले छोडेको एउटा कहिल्यै नमेटिने घाउ,
आजको लागि तयार पारेको गीतिकथाको शीर्षक भोटे कोशीको बाढीले छोडेको एउटा कहिले नमेटिने घाउ, यो गीतिकथा कार्यक्रमको पहिलो खण्डमा राख्नेछु। दोस्रो खण्डमा भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनु भएको प्रतिक्रियाहरूलाई समेट्दै जानेछु। वास्तवमै श्रोताहरू, यति बेला मेरो आवाज बिएबिएस गोर्खा रेडियोको स्टुडियोबाट यो रेडियो तरङ्गमा निस्कदै गर्दा श्रोताहरू मन भने अझै पनि भोटे कोशीको किनारमै रोइरहेको छ। भदौ 10 गते बिहान अघिसम्म जहाँ जीवनको लय थियो, खुसी थियो, जीवनका आवाज गुन्जन थिए, तर यति बेला भने श्रोताहरू बाढीले ल्याएको शोक र सन्नाटा मात्रै बाँकी छ। तर पनि शोकलाई शक्तिमै बदलेर बाँचेकाले अब नयाँ जीवन सुरु गर्नुपर्छ, दैनिकी पनि अगाडि बढाउँदै जानुपर्छ र हामी उहाँहरूको साथमा सहारा बन्न सकौँ भन्न चाहन्छु। र आजको बसाइमा मैले छुट्याएको गीतिकथा र गीतहरू पनि यस्तै यस्तै रहेको छ र आजको गीतिकथाको शीर्षक रहेको छ भोटे कोशीको बाढीले छोडेको एउटा कहिल्यै नमेटिने घाउ। यो गीतिकथा त राख्ने नै छु, तर यति बेला भने चाहिँ म नरेशदेव पन्तको गीत रचना बिजु भज्रको सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु। यो गीतमा स्वर रहेको छ कर्णदासको।

0: PFBS Gorkha Radio.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk.
0: BFBS Gorkha Radio.

भदौ दस गतिको बिहान थियो। आकाश त्यति फरक देखिएको थिएन। बिहानको उज्यालो बिस्तारै पहाडको काखमा पस्दै थियो। कसैको घरमा चिया पाक्दै थियो, कसैको पसलको सटर खुल्दै थियो, कसैकी आमाले आफ्नी छोराछोरीलाई उठाउँदै थिइन्, अनि कसैको मोबाइलमा बिहानको शुभकामना बज्दै थियो। कसैले सोचेका थिएन आजको बिहान कसैको जीवनको अन्तिम बिहान हुनेछ भनेर। कसैले कल्पना समेत गरेको थिएन आज बजारका गल्लीहरूमा मानिसका पाइला होइन बाढीको भेल दौडनेछ भनेर। कसैले अनुमान गरेको थिएन आज घरको ढोकाबाट निस्किएको मान्छे फर्केर कहिले घर नआउन सक्छ भनेर। तर प्रकृतिले त्यो बिहान आफ्नो अर्को रूप देखायो। पहाडको छाती चिरेर आएको भेल बिस्तारै होइन आक्रोश बोकेर आयो। हेर्दा हेर्दै नदीको पानी नदीमा रहेन, किनारहरू हराए, पाठाहरू हराए, फुलहरू हराए, बजारहरू हराए, घरहरू हराए, र सबैभन्दा ठुलो कुरा मान्छेहरूका हाँसो हरायो। त्यो भदौको त्यो बिहान थियो, घाम पनि निस्किसकेको मात्रै थियो। आमाको काखमा निदाएको बालकले आँखा खोलेको थिएन। एकाएक आयो ठुलो भेल पहाडै थर्काउने गरी। कसैले सोचेको थिएन मृत्यु आउँछ घरको ढोका खोलेर भन्ने। बोटेकोसी बग्यो कि मान्छेको भाग्य बग्यो। हिजोसम्म हाँसेको बस्ती आज किन चिहान बन्यो। रसुवा नुवाको धादिङका बजार र बस्तीहरूमा त्यो बिहान कति सपना थिए होलान्। कसैले पसल खोल्ने सपना देखेको थियो, कसैले छोरालाई विद्यालय पठाउने सोच बनाएको थियो, कसैले विदेशमा रहेका आफ्ना श्रीमानलाई फोन गर्ने योजना बनाएको थियो, कसैले आमाको औषधि किन्न बजार जाने तयारी गर्दै थियो, कसैको घरमा भर्खरै बिहे भएको थियो, अनि कसैको घरमा नयाँ शिशुको आगमन भएको थियो, र कसैको छोराले पहिलो पटक आमालाई आमा भनेर बोलाएको थियो होला त्यो बिहान। तर बाढीलाई यो कुनै कथा थाहा थिएन। उसले कसको घर धनी, कसको घर गरिब, कसको जात, कसको धर्म, कसको उमेर केही छुट्याएन। ऊ आयो र जे भेटायो बगाउँदै लग्यो। एउटा सानो घर थियो। घरको आँगनमा बुढी आमा तुलसीको मठमा पानी हाल्दै थिइन्। उनको छोरा बजारतिर निस्कदै थियो। छिट्टै फर्क है बाबु, आमाले भनिन्। छोराले हाँस्दै भन्यो, आमा आज चाँडै आउँछु। त्यो भाग्य उनको अन्तिम संवाद होला भन्ने ती आमालाई के थाहा। केही बेरपछि घर बाहिरबाट ठुलो आवाज आयो, बाढी आयो। आमा दौडिन्, आँगनमा पानी पस्यो। उनले छोरालाई खोजिन्, बाबु, तर जवाफ आएन। फेरि कराइन्, बाबु, तर पानीको गर्जनले उनको आवाज निल्यो। त्यस दिनदेखि उनको घरमा छोराको आवाज कहिल्यै सुनेन। तर उनी अझै पनि हरेक साँझ ढोकातिर हेर्छिन्, सायद छोरा आउँछ कि, सायद ढोका ढकढकाउला कि, सायद हाँस्दै भन्ला कि, आमा म आए, तर ढोका खुल्दैन। तर उता आमा भने अझै प्रतीक्षामा छिन्। उनलाई के थाहा त्यो भोटेकोसीको सुनामीले कतिको घरहरू छत बिच्छत बनायो, कतिको परिवारसँग बिछोड गरायो, कतिको जीवन सदाको लागि अस्तायो। बिचरी आमालाई के थाहा।

त्यो बिहान भटिकोसीले सारा नेपालीको मनलाई रुवाएको थियो। त्यो सुनामीले धेरैको परिवार छुट्याएको थियो। उता चाँडै आउँछु आमा भनेर गएको छोरा बाढीले लग्यो कुन ठाउँ नफर्किने घरी बिचरा। अझै उस्तै छ ढोका, अझै उस्तै छ, तर छोराको त्यो हाँसो घरभित्र आज छैन। हे दैव, यस्तो परीक्षा किन? निर्दोषको दोष के थियो? काखरी तिने आमाको आँसुको मूल्य के थियो? एउटा बजार थियो, त्यहाँ बिहानैदेखि चलफल हुन्थ्यो। चिया पसलमा एउटा चिया है भन्ने आवाज सुनिन्थ्यो। तरकारी बेच्ने दिदी तरकारी मिलाउँदै हुन्थिन्। साना बालबालिका विद्यालय जाने बाटोमा दौडिरहेका हुन्थे। ट्याक्सी, बस, मोटरसाइकल, पैदल यात्रु सबैको आफ्नै गन्तव्य थियो। त्यो बजारमा कसैको रोजीरोटी थियो, कसैको भविष्य थियो, कसैको सम्पूर्ण संसार थियो। तर केही क्षणमा त्यो बजार माटो, ढुङ्गा, काठ, पानी र आँसुको थुप्रो बन्यो। सटरहरू पानीले थिचिए, पसलका सामानहरू भेलसँगै बगे। कसैको जीवनभरको कमाई केही मिनटमै नदीको भेलमा मिसियो। कसैले ब्याङ्कमा जम्मा गरेको पैसा गुमायो, कसैले ऋण गरेर बनाएको घर गुमायो, कसैले भर्खरै किनेको मोटरसाइकल गुमायो, गाडी गुमायो। तर यी सबैभन्दा ठूलो क्षति थियो मान्छेको जीवन। धेरै घरमा चुलो निभ्यो, धेरै आमाको काखरी थियो, धेरै बालबालिकाको टाउको माथिको आमा बुबाको छानो हरायो, धेरै श्रीमतीका सिन्दुरसँगै सपना पनि बग्यो, धेरै बाबु आमाले आफ्नो बुढेसकालको सहारा गुमाए। पसल थियो, सामान थियो, सपना थियो हजार। एकै छिनमा भेलले लग्यो, कहाँ गयो संसार? कसैको थियो बिहेको निम्तो, कसैको थियो चाड, बाढी आयो सबै बगायो, रित्तियो परिवार, घर बग्यो, मन बग्यो, आँखाबाट आँसु बग्यो, जिउँदै

0: सामान गुमाइन्। तर त्योभन्दा ठुलो डर थियो छोरीको भविष्य गुम्ने। आज त्यो छोरी सायद कसैको शिविरमा बसेर आफ्नो पुरानो घर सम्झिरहेकी होलिन्। घरको त्यो सानो कोठा, भित्तामा झुन्डिएको बाबाको फोटो, आमाले पकाएको खाना, आँगनमा खेलेको, विद्यालय जाने बाटो, ती सबै सबै सम्झनामा मात्रै छन्। कुनै ठाउँमा बाबु आफ्नो छोराको खोजीमा थिए, कुनै ठाउँमा छोरी आमाको खोजीमा थिइन्, कुनै ठाउँमा श्रीमान श्रीमतीको खोजीमा थिए, अनि कुनै ठाउँमा भाइले बहिनीलाई बोलाइरहेको थियो। तर जवाब कतैबाट आएन। बाढीको पानी घटेपछि मान्छेहरू पानीसँग होइन आफ्नै आँसुसँग लड्न थाले। हिजो बाढीले बाटो छेकेको थियो, आज पीडाले मनको बाटो छेकेको थियो। कसैले बाबु खोज्दै रह्यो, कसैले आमा खोज्यो, कसैले आफ्नो जीवनसाथी, कसैले सन्तान खोज्यो। नाम बोलाउँदै हिँड्दा पनि जवाब कतैबाट आएन। आफन्त खोज्ने आँखाहरूले निन्द्रा कहिल्यै पाएन। भेलले शरीर लग्यो, सम्झना कसरी लैजान सक्छ र? मान्छे गयो टाढा, माया कहाँबाट हराओस्? भोटे कोसीको त्यो भेल पानी मात्र थिएन, त्यो भेलमा कसैको सपना बगेको थियो, कसैको इतिहास बगेको थियो, कसैको परिवार बगेको थियो, कसैको भविष्य बगेको थियो। त्यही भेलले एउटा अर्को कुरा पनि देखायो, मान्छे अझै मान्छे रहेछ। विपत्ति आएपछि छिमेकीले छिमेकीलाई छोडेन, आफ्नो घर डुबेका मान्छेले अर्काको बच्चा बचायो, आफ्नो परिवार हराएको मान्छेले अर्काको परिवार खोज्न दौडियो, आफ्नो हातमा घाउ भएको युवकले घाइतेलाई बोकेर सुरक्षित ठाउँमा पुर्यायो, आफ्नो घर नभएको मान्छेले अर्कालाई आफ्नो छानो दियो। कसैले खाना बाँड्यो, कसैले कपडा बाँड्यो, कसैले औषधि ल्यायो, कसैले फोन गर्यो, तपाईँ सुरक्षित हुनुहुन्छ? कहिलेकाहीँ विपत्तिले हाम्रो घर भत्काउँछ, तर त्यही विपत्तिले मान्छेको मनभित्र मानवता अझ बलियो बनाउँछ।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: BFBS गोर्खा रेडियो।
0: घर छैन, छानो छैन, तर मन अझै बाँचेको छ। आँसु छ, पीडा छ, तर आशा पनि सँगै छ। हातमा हात मिलाऊ, घाउमा मलम लगाऊ, बाढीले जे लग्यो लग्यो, अब नयाँ संसार बनाऊ, ढलेको घर उठाऊ, रित्तिएको मन भरौँ, भोटे कोसीको पीडालाई शक्तिमा बदलौँ। तर पीडा यति सजिलै कहाँ सकिन्छ र? बाढी घटेपछि नदी शान्त भयो, तर मान्छेको मनमा उठेको बाढी अझै रोकेको छैन। आँखा बन्द गर्दा त्यो बिहान देखिन्छ, पानीको गर्जन सुनिन्छ, मान्छेहरू दौडेको देखिन्छ, कसै कसैले कसैलाई बोलाइरहेको आवाज सुनिन्छ, बचाऊ, यहाँ आउनुहोस्, बच्चालाई समात्नुहोस्, आमा बाबा। अनि ती आवाजहरू हावामा हरायो होलान्, तर पीडितहरूको मनमा अझै गुन्जिरहेका छन्। एउटा बाबु आफ्नो छोराको फोटो हेर्दैछन्, मोबाइलमा छोराको पुरानो भिडियो छ, भिडियोमा छोरा हाँसिरहेको छ। ती बाबुले त्यो भिडियो बारम्बार हेर्छन्, एकछिन मुस्कुराउँछन्, फेरि आँखा रसाउँछन् र भन्छन्, बाबु तिमी त भिडियोमा हाँसिरहेको छौ, तर तिम्रो बुबाको संसार किन रोइरहेको छ? त्यो प्रश्नको उत्तर कसैसँग छैन। एउटी आमा आफ्नो छोरीको कपडा समातेर बसेकी छिन्, कपडामा अझै छोरीको गन्ध छ,

कस्तो विचित्र, एउटी आमा आफै दुःखमा डुबेकी छिन् तर छोरीको सम्झनामा तिनै छोरीको आत्माको लागि खुसीको कामना गरिरहेकी छिन्। यही त आमाको माया हो। छोरीको त्यो कपडा आमाको काखमा छ, छोराको त्यो फोटो बाबाको आँखामा छ। मान्छे हराए पनि माया कहाँ हराउँदो रहेछ र? शरीर टाढा भए पनि सम्झना कहाँ मर्छ भनौ? दस सम्झिँदा आँखा रसाउँछ अझै, तर गुमेकाहरूको सम्झनामा हामी उठ्नै पर्छ। अब भदौ दस अब केवल एउटा मिति रहेन, यो एउटा घाउ बनेको छ, एउटा सम्झना बनेको छ, एउटा प्रश्न बनेको छ। प्रकृतिसँग होइन, चेतनासँग सोधिएको प्रश्न। के हामी विपत्तिका लागि तयार थियौँ? के हाम्रा बस्ती सुरक्षित थियो? के नदीको बाटो बुझ्यौँ? के चेतावनीलाई समयमा गम्भीर रूपमा लियौँ? के भविष्यमा यस्तो पीडा दोहोरिन नदिन हामीले केही सिक्यौँ? यी प्रश्नहरूको उत्तर आज होइन, भोलिको पुस्ताले खोज्नेछन्। किनकि प्रकृति कहिलेकाहीँ चेतावनी दिएर जान्छ, उसको आवाज सुन्न सक्नुपर्छ। तर आज हामी दोष खोजेर मात्र बस्न सक्दैनौँ। आज हामीले हात समात्नुपर्छ। जसको घर छैन उसको घर बनाउनुपर्छ, जसको रोजगारी गुम्यो उसलाई फेरि उभिन सहयोग गर्नुपर्छ, जसको मनमा घाउ छ उसलाई एक्लै छोड्नु हुँदैन, जसले आफन्त गुमायो उसको आँसु पुछ्न नसके पनि उसको छेउमा बसेर तिमी एक्लो छैनौ भन्न सक्नुपर्छ। किनकि विपत्तिपछि मान्छेले खोज्ने सबैभन्दा ठुलो कुरा सम्मान होइन, साथ हो। आज पनि त्यो भदौ दस गतेको बिहान सम्झिँदा मन रुन्छ, बगाएको त्यो भेलले आज पनि मुटु दुख्छ। रसुवाको डाँडादेखि नुवाकोटको गाउँसम्म धादिङका ती बस्तीहरूमा दुःख पुग्यो छातीसम्म। बजारहरू उजाडे, बस्तीहरू भए सुनसान। कति घरमा चुलो निभ्यो, कति आँखामा आँसुको बाढी। तर हामी रोएर मात्र बस्दैनौँ, हामी फेरि उठ्नेछौँ। गुमेकाहरूको सम्झनामा नयाँ बाटो कोर्नेछौँ। ढलेको त्यो घर उठ्नेछ, फेरि आँगनमा फुल फुल्नेछ, बाल बालिकाको हाँसोले फेरि बस्ती गुन्जिनेछ। आज आँसु बगे पनि भोलि मुस्कान आउनेछ, घाउ गहिरो भए पनि समयले मलम लगाउँछ। हिजो बाढीले हाम्रो घर बगायो तर हाम्रो हिम्मत बगाउन सकेन। हिजो बाढीले हाम्रो आफन्त खोस्यो तर उनीहरूको माया खोस्न सकेन। हिजो बाढीले हाम्रो बस्ती उजाड्यो तर हाम्रो सपना उजाड्न सकेन। त्यसैले अब केवल रोएर सम्झनु होइन, यसैबाट केही पाठ सिकेर अघि बढ्नु छ। गुमेकाहरूलाई फर्काउन सकिँदैन तर उनीहरूको सम्झनालाई बचाइराख्न सकिन्छ, उनीहरूले देखेको सपना पुरा गर्न सकिन्छ, उनीहरूको नाममा सुरक्षित बस्ती बनाउन सकिन्छ, उनीहरूको पीडाबाट नयाँ पुस्तालाई सचेत गराउन सकिन्छ र उनीहरूको सम्झनामा हामी एउटै स्वरमा भन्न सक्छौँ, तपाईँहरू हामी बिचमा हुनुहुन्न तर तपाईँहरूको सम्झना हामीसँग छ। तपाईँहरूको पाइला छैन तर तपाईँहरूले हिँडेको बाटो हामीसँग छ। तपाईँहरूको आवाज छैन तर तपाईँहरूको कथा हामी सुनाइरहनेछौँ। भोटेकोसीको पानी सायद फेरि शान्त भएर बग्ला, किनारमा फेरि हरियो घाँस उम्रिएला, बस्तीमा फेरि घरहरू बनिएलान्, बजारमा फेरि पसल खुल्लान्, बालबालिका फेरि विद्यालय जालन्। तर एकपटक गुमेको मान्छे फेरि फर्काउन सकिँदैन। त्यसैले जीवनको मूल्य बुझौँ, विपत्तिबाट सिकौँ, एक अर्काको हात समाऊ र भदौ दसमा बगेका ती निर्दोष आत्माहरूको सम्झनामा एउटा दीप बालौँ। त्यो दीप शोकको मात्र नहोस्, आशाको पनि होस्। त्यो दीप अँध्यारोको मात्र नहोस्, नयाँ बिहानीको पनि होस्। र अन्तिम पटक मनैदेखि भनौँ, तपाईँहरूलाई हामीले बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ। भोटेकोसीको त्यो भेलसँगै तपाईँहरूको शरीर टाढा गयो होला तर तपाईँहरूको सम्झना हाम्रो मुटुमा सधैँ बगिरहनेछ, रहिरहनेछ। भदौ दस, तिमी एउटा मिति होइनौ, तिमी एउटा घाउ हौ, एउटा सम्झना हौ, एउटा चेतावनी हौ र फेरि उठ्ने एउटा प्रण हौ र फेरि उठ्ने
एउटा प्राण हौ र विपत्तिबाट हामी जुटेर उठ्नेछौँ।

त्यसैले त विपत्तिले हार मान्छ। यहाँ आदरणीय श्रोताहरू, समसामयिक घटनालाई नै केन्द्रित बनाएर लेखिएको गीतिकथा यहाँहरू आज राखे कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पहिलो चरणमा, पहिलो खण्डमा। यो गीतिकथाको शीर्षक रहेको थियो भोटे कोसीको बाढीले छोडेको एउटा कहिल्यै नमेटिने घाउ। कथा सुनिसक्नु भएको छ र पक्कै पनि यहाँहरूका प्रतिक्रियाहरू मैले प्राप्त गर्नेछु भन्ने विश्वास लिएको छु। र आज भने यहाँहरूले गीतहरू अनुरोध गर्न सक्नुहुनेछ, तर आज अलिकति जीवन दर्शन टिभीका अलिकति पीडाका गीतहरू नै अनुरोध गर्नुभए राम्रो हुनेछ, किनकि हामी अझै तङ्ग्रिसकेको अवस्था छैनौँ। हिजो फेरि निकै ठुलो बाढी आएको थियो भटेकोसी क्षेत्रमा र बाटोहरू भत्किने क्रम जारी छ। चाडबाड नजिक आउँदै गर्दा यति ठुलो विपद झेल्नु परेको छ हामीले, त्यही भएर मैले आज कथा पनि यस्तै यस्तै परिवेशको राखेँ। र अब भने चाहिँ म योगेश वैद्यले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, शिव अधिकारीको गीत रचना नाति काजीको सङ्गीतमा। यो गीत पश्चात दुनियाँले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: Pilain Buddy. On air. Appmaa. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Radio. Gorkha Radio Ho. प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बाढी पीड़ितको राहत उद्धारमा सरकारले प्रचार गरेको जस्तो काम नभएको दावी गरेको छ। आज पार्टी संसदीय दलको बैठकपछि कांग्रेस सचेतक निष्कल राई
1: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कुराहरू आए तर वास्तविकता स्थानीय तहका जनप्रतिनिधि स्थानीय विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भोगेको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढङ्गबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
0: कांग्रेसले राहत वितरण केन्द्रीकृत हुँदा पीड़ितसम्म नपुगेको भन्दै तत्काल स्थानीय तहसँग सहकार्य गर्न माग समेत गरेको छ। कांग्रेस प्रमुख सचेतक बासना थापा
2: राहत चाहिँ सेनाको मार्फत मात्र पठाइरहेको भएर चाहिँ सुरक्षा कर्मीहरूको मार्फत मात्रै दिइरहेको भएर चाहिँ उद्धार कार्यमा पनि उहाँहरू नै हुनुहुन्छ, अरू कार्यहरूमा पनि उहाँहरूले भ्याइरहनु भएको छ। र जुन वान रोड प्रणालीको आर्थिक संकलनको चाहिँ यो चाहिँ राम्रो छ, तर राहत वितरणमा चाहिँ वान रोड प्रणालीले चाहिँ काम गरि नरहेको जस्तो देखिएको छ। स्थानीय तह र प्रदेश तहलाई त्यसको जिम्मेवार दिनुपर्छ, कहाँ कतिवटा घर थियो, कतिवटा परिवार थियो, कसलाई कसरी हेर्नुपर्छ, कसलाई कति राहत दिनुपर्छ भने त्यो स्थानीय तहलाई थाहा हुन्छ। मेरो राहत पाएको छैन भन्दा हुन्थ्यो, कोही राहतहरू जति पनि छ तर त्यहाँ व्यवस्थापन राम्रोसँग भइरहेको छैन भन्ने जस्ता कुराहरू चाहिँ त्यहाँ आइरहेको थियो।
0: कांग्रेसले मृतकहरूको शव सामूहिक रूपमा व्यवस्थापन गरिहाल्न भन्दा लामो समयसम्म राखेर आफन्तले पाउने गरी व्यवस्था मिलाउन समेत सरकारलाई सुझाएको छ। कांग्रेस सांसद राई
1: सब व्यवस्थापन पार्छ, यो अत्यन्तै एउटा गम्भीर विषय पनि हो र एउटा जटिल विषय पनि हो। हाम्रो जुन एउटा परम्परा छ, एउटा गर्ने तरिका तौर तरिका छ, त्यसका लागि जो परेका छन् त्यो परेका मानिसहरूलाई त्यो पीडा छ, त्यसै गरी त्यसलाई सुरक्षित ढङ्गबाट राख्नको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विज्ञहरूसँग सल्लाह लिएर अगाडि बढ्नको लागि हामी सरकार समक्ष आग्रह गर्नेछौँ।
0: बैठकले संसद बैठक तत्काल बोलाउन समेत माग गरेको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोर्खाका स्थानीय तहले सहयोगका लागि अनुरोध गरेका छन्। विपद व्यवस्थापन प्राधिकरणले रसुवाका उत्तर गया 1, 2 र 3 नम्बर वडा, गोसाईकुण्ड 2 र 5 र आमा छोदिङमुक गाउँपालिकाका 1 र 5 नम्बर वडामा सहायता माग भएको जानकारी दिएको छ। नुवाकोटका तारकेश्वर 4 र 6 नम्बर वडामा 45 जनासम्मलाई खाद्यान्न, गल्छी 1, 2 र 8 नम्बर ओडामा पानी शुद्धिकरण प्रणालीको माग भएको छ। विदुर नगरपालिकामा सबको दुर्गन्ध हटाउने औषधि र बेलकोट गढीको 5, 7 र 8 नम्बर ओडामा बिजुली र भत्किएको बाटो बनाइदिन माग भएको छ। यस्तै धादिङको सिद्धलेख गाउँपालिकामा खाने पानी प्रणाली, गोर्खाको गण्डकीमा फूल र तनहुँको देवघाटमा सबको दुर्गन्ध रोक्ने औषधि माग गरिएको छ। भोटेको सीमा आएको बाढीमा सुदूरपश्चिमका 142 जना अझै सम्पर्कविहीन छन्। हराएकाहरूको खोजीमा आफन्तहरू प्रभावित क्षेत्रमा मात्र होइन अस्पतालहरू चहारिरहेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
3: रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका 170 जना मध्ये 28 जना सम्पर्कमा आए पनि 142 जना भने अझै भोटेको सीमा आएको बाढीपछि बेपत्ता छन्। हाइड्रो पावरमा कार्यरत पति सम्पर्कविहीन हुँदाको पीड़ा सुनाउँदै कञ्चनपुरकी द्रौपदी भाट
4: मोबाइल हेर्दा हेर्दा मेरो आँखा थाकिसक्यो, मेरो हात दुखिसक्यो। 3B न्युज आउँछ कि भनेर हेरिरहेको हुन्छु, 3A आउँछ, माथिको आउँछ, तलको आउँछ, त्यो 3B त्यो 3B अहिलेसम्म एउटा सरकारले गरेको पहलको अथवा त्यहाँको अफिसका कर्मचारीकोहरूले गरेको पहलको मैले एउटा न्युज देखेको छैन।
3: बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवार चिन्तामा छन्। छपट्टी छ र बेचैनी, उनीहरूले हराएकाहरूको खोजीमा सरकारले पहल गर्नुपर्ने बताउँछन्।
5: कहीँ कतै जीवित र घाइते या मृत भन्ने कुनै पनि खबर नपाएको हुँदा हामी सम्पूर्ण घर परिवार साह्रै चिन्तित छौँ।
6: हाम्रो प्रहरी कार्यमा गाउँला प्रहरी कार्यालय मात्र त्यहाँ हाम्रो प्रहरी कार्यालय मात्रै गाउँला त्यहाँको त्यो पनि हामी एकचोटि सोध्न सकिन्छौँ।
3: आफ्ना बेपत्ता परिवार खोज्न कतिपय आफन्तहरू चितवनदेखि काठमाडौँसम्म पुगेका छन्। कोही बाढी प्रभावित क्षेत्रमा छन् भने कोही घरमै खबर आउने आशमा बसिरहेका छन्।
0: बाढीमा परेर ज्यान गुमाएका मध्ये 94 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। ल्याइएका 94 शव मध्ये 48 जनाको पोस्टमार्टम भइसकेको र 37 जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बताउनु भएको छ। अस्पतालमा ल्याइएका मध्ये 9 जनाको शव मात्रै पहिचान गरी परिवार र आफन्तलाई जिम्मा लगाइसकिएको छ। चीनबाट रसुवागढी केरुङ हुँदै ल्याइने मालवस्तु र कन्टेनर मुस्ताङको कोराला नाकातर्फ डाइभर्ट हुन थालेका छन्। मुस्ताङको जोमसोमा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो साँझ 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। कोराला नाका जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी हुने मालवस्तु कोराला नाकातर्फ डाइभर्ट।

हजुर आदर श्रोताहरू, अर्णा लामाको स्वरमा रहेको यो गीत राखे मैले यहाँहरू माझमा। गीत लेख्नु भएको थियो नरेन्द्र राज वर्षाईले, भने सङ्गीत यसमा रहेको थियो दीपक जङ्गमको। र अब नै व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डमा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो, घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आधुनिक श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको व्यवसायको पहिलो खण्डमा आज मैले एउटा गीती कथा राखेँ र समसामयिक विषयवस्तुमै लेखेको गीती कथा थियो। भोटेकोसीको बाढीले छोडेको एउटा कहिल्यै नमेटिने घाउ शीर्षक रहेको कथा राखे र वास्तवमा श्रोताहरू यतिखेर सिङ्गो नेपाल पीडामा छ, विपदले ल्याएको विनाशसँग हाम्रा मनहरू पनि त्रासित मात्र होइन रोइरहेको छ। र यति बेला भने विभिन्न किसिमका समाचारहरू पनि यहाँले सुनिरहनु भएको छ। हामी यसरी समाचारहरूलाई चाहिँ बुझ्ने कोसिस गरौँ कि विपदमा गुगलमा हल्ला गर्ने भन्दा पनि भूगोलमा हात थाम्ने ठुलो हुने भएकोले हल्ला होइ गुगलको हल्ला होइन भूगोलको वास्तविकता बुझ्नु नै देश विदेशमा रहने सबै सबै नेपालीहरूको लागि राम्रो हुनेछ। र हामी भूगोलमा रहेकाहरूको कुरा सुनौँ। गुगलका कुराहरू कहिलेकाहीँ यो भ्रमका कुराहरू हुन्छन् अनि व्यवसाय र नाफाको कुराहरू हुने गर्दछ, त्यही भएर पनि गुगलभन्दा भूगोलकै कुरा सुन्नुपर्छ भन्ने मान्यता राख्ने गर्दछु म पनि। र अब भने तपाईँका प्रतिक्रियाहरूलाई पनि पढिहाल्छु। र यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ, नमस्कार तुजी, साथै आजको स्वर्णिमसँग कार्यक्रम मार्फत गीती कथा सुनेर रहनुहुने सम्पूर्ण श्रोताहरू अनि कथाकारहरू सबै सबैमा हार्दिक नमन गर्दछु। तुलसीजी, आजको गीती कथाले हामी सबैलाई साह्रै रुवाइदिएको छ, किनकि वास्तविक घटनामा आधारित झन् ताजा घटना अनि यो कथालाई तुलसीजीको हृदय स्पर्शी वाचनले मनै थाम्न सकेन है हजुर। यो कथाकारको कथाको कथाकारलाई धेरै धेरै धन्यवाद छ भन्दै मेरो सम्झी लिलाज कामबाङ, कवियात्री शर्मिला अधिकारी, रघु भट्टराई, एनपी परदेशी, हरि राई, तेन्जी पाखरिन, छवि थापा लगायत मलाई चिन्नुहुने सबै सबैलाई एक गीत हजुरकै रोजाइमा सुनाइदिनु हुन अनुरोध गर्दछु। तुलसीजी बिदा, म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ, उहाँले एउटा गीत सुनाइदिनु होला है भन्नुभएको छ। म केही चिनपछि म तपाईँले भन्नुभएको गीत पनि सुनाउनेछु। गीत छान्ने अभिभारा मलाई नै दिनुभयो र त्यसको लागि धन्यवाद दिन चाहन्छु। र तपाईँको लागि र सम्पूर्ण श्रोताहरूको लागि केहीछिनपछि तपाईँले सम्धी लीलाराज कामबाङ भनिसक्नु भएको छ, म तपाईँकै सम्धी लीलाराज कामबाङले नै लेख्नुभएको एउटा गीत यस्तै पीडाको गीत छ, शान्तिश्री परिहारले गाउनुभएको गीत राख्नेछु है त कार्यक्रम सुन्दै जानुलाई। यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि विमला मोक्तान दिदी लेख्नुहुन्छ, यत्रो लन्डनबाट आज दिदीले कार्यक्रम सुनिरहनु भएको छ, फुर्सदले राम्रो प्रतिक्रिया लेखेर पठाउनु भएको छ, खुसी लाग्यो। विमला दिदी अस्ति दुखेसो गर्दैनथ्यो, बुढौली लागेर होला, आजकल त रेडियो सुन्ने पनि जाँगर मरिसक्यो भन्दै हुन्थ्यो, झन् बुढौलीको साथी त रेडियो नै हुन्छ है दिदी। लेख्नुहुन्छ हाम्रा विमला मोक्तान दिदी, तुलसी बस्ने जिउ नमन गरे भन्नुभएको छ, दिदीलाई पनि यतैबाट नमन गरे। यो साताको आज सोमबारको सार्वजनिक बिदा परेको हुँदा आज म घरमै छु, ओहो दिदी घरमा हुनुहुँदो रहेछ र त आज हामीलाई सुन्ने मौका मिलेछ। गत साताको बुधबार गएको विनाशकारी बाढी पहिरोले हामी सबैलाई अत्यन्तै दुःखी, स्तब्ध र शब्दहीन बनाएको छ। कहिल्यै नसोचेको यस प्राकृतिक विपत्तिमा परि आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको चिर शान्तिको कामना गर्दछु। साथै यस विपत्तिमा परि घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्य लाभको पनि हार्दिक कामना गर्दछु। हे प्रकृति, अब त यति धेरै आश्रय पीडा नदेऊ, कसैलाई आफ्नो प्रियजनबाट टाढा नपारिदेऊ, कसैलाई घर परिवार र घरबार भिन्न नबनाइदेऊ, मानव जीवनलाई धान्न नसक्ने यस्ता पीडाहरू फेरि कसैले भोग्न नपरोस्, यही नै मेरो हृदयदेखिको प्रार्थना छ भन्ने लेख्नु भएको छ दिदीले। अगाडि लेख्नुहुन्छ, यस दुःखद घडीमा हामी बेलायतवासी नेपालीहरूले पनि घटना भएको दिनदेखि नै स्थानीय समाज, जातीय सङ्घ संस्था, जिल्लावासी विभिन्न सङ्घ संस्था र व्यक्तिगत रूपमा समेत सक्दो छिटो र हात
तथा सहयोग जुटाउने पहल गरिरहेका छौँ र यो मानवीय एकता र सहयोगको भावना वास्तवमै प्रशंसनीय छ। ती सबै संस्थाहरूप्रति पनि हामी संस्थाहरूमा हामी आबद्ध नै छौँ। विगतको अनुभवहरूबाट पाठ सिक्दै यसपटक सङ्कलन हुने राहत तथा सहयोग वास्तविक पीडित र आवश्यकतामा परेका व्यक्तिहरूसम्म पारदर्शी निष्पक्ष र सही रूपमा पुग्न सकोस्, यही हामी सबैको साझा कामना लेख्नु भएको छ। दिदीलाई धन्यवाद दिन चाहन्छु। अहिले यहाँले पनि देश दुखिरहेको बेला, देशलाई पीडा भइरहेको बेला, त्यहाँ पनि होस्टेलमा हैसी अर्थात् एक थुकी सुकी हजार थुकी नदी भन्छन्, यहाँले पनि सहयोग गर्दै हुनुहुन्छ, खुसी लाग्यो। अनि विपत्तिले टुटेको उहाँहरूको खुसीहरू फेरि फर्कुन्, हराएका परिवारका सदस्यहरूको पुनर्मिलन होस्, घर बार गुमाएकाहरूले फेरि सुरक्षित आश्रय पाउन्, घाइतेहरूले स्वास्थ्य त्यो लाभ गरून् र पीडित परिवारहरूले पूर्ण सुखमय जीवन जिउन सकुन्। बस ईश्वरसँग यही प्रार्थना छ, अब कुनै आमाको काख नउजाडियोस्, कुनै सन्तान टुरो नहोस्, कुनै परिवार घरबार भी नहोस्। अत्यन्तै मार्मिक अनि पीडा नै पीडाले भरेको कथा सुनेर भावुक भए। धन्यवाद तुलसीजी, जस्ताको त्यस्तै कथा लेखेर वाचन गरिदिनु भएकोमा तपाईँ तुलसीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आशा गर्दछु ती आत्माहरूलाई केहीसम्म रात मिल्नेछन्। सबैको मंगल होस्। विमला मोक्तान हेत्रो लन्डनमा लेख्नु भएको छ, विमला दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यति लामो प्रतिक्रिया लेखेर पठाउनु भएको छ। र यहाँ अघि लीलाराज कामाङजीले धेरै माफ गर्नुलाई, गीतकार लीलाराज कामाङजीको एउटा गीत राख्छु भनेको थिएँ, र द्वारिका थापा मगरजीले आफ्नो सम्धि लीलाराज कामाङजीलाई सम्झनु भएको छ, र सँगसँगै कनेक्टिकट युएसमा रहेकी शर्मिला अधिकारी, युएसमै रहनुभएका बोस्टनका रघु भट्टराईजी, नर्थ क्यारोलिनाका एनपी परदेशी, फेल्टम लन्डनका हरि राई, तेन्जी पाखरिन रेडिङमा हुनुहुन्छ, छवि थापा लगायत मलाई चिन्ने सबैको लागि एउटा गीत भन्नुभएको छ, उहाँकै रोजाइमा मैले एउटा गीत राखेँ। लीलाराज कामबाङ, गीतकार लीलाराज कामबाङको गीत रचना शान्तिश्री परियारको स्वरमा, सङ्गीत यसमा रहेको छ शङ्कर थापा इस्माइलको।

दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.pfbs गोरखा रेडियो।

एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ। देव बज्राचार्यको गीत रचना, गणेश रत्नको सङ्गीत रहेको यो गीत राखेँ मैले अरुण लामाको स्वरमा, र यो गीत चाहिँ हरि राईजीले फेल्थम लन्डनबाट अनुरोध गर्नुभएको थियो। उहाँले धन्यवाद भनेर लेख्नु भएको छ, उहाँको प्रतिक्रिया पनि पढिहाल्छु। र आज मैले अघि नै यहाँहरू माझमा बिन्ती बिसाइसकेको छु, आजको गीतहरू चाहिँ अलिकति पीडाका गीतहरू, अलिकति जीवन दर्शनका गीतहरू नै माग्नुहोला भनेर, र हरि राईजीले पनि त्यस्तै गीत माग्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र आदरणीय श्रोताहरू, हामी यतिखेर एउटा विपत्तिसँग जुधिरहेको छौँ, र श्रोताहरू, विपत्ति केवल एउटा परिवारमाथि मात्र आएको दुःख होइन, यो सिङ्गो समाजको परीक्षा पनि हो। आज कोही रोइरहेको छ भने उसको आँसु पुस्नु तपाईँ हाम्रो जिम्मेवारी पनि हो, कोही भोकै छ भने उसको भोक मेटाउनु पनि हाम्रो मानवता हो, र कोही निराश छ भने उसको हात समातेर तिमी एक्लो छैनौ भन्नु पनि हाम्रो सबैभन्दा ठुलो सहयोग हुनेछ। त्यही भएर पनि मैले आज रेडियो तरङ्ग मार्फत पनि यस्तै यस्तै पीडाका गीतहरू सुनाइरहेछु, र यहाँहरूले पनि यस्तै गीत माग्नु भएको छ। हरि राईजी लेख्नुहुन्छ, तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु, र आजको गीती कथा साह्रै राम्रो, सुन्दर र मर्म स्पर्शी लाग्यो। उस्तै मिठो गीत सङ्गीत, कथाकारज्यूलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि, अनि हजुरको यो यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहोस्। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भावुक बनाइदिनु भयो। कथाकारज्यू र प्रसुदा तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद, साथै शुभकामना। अनि सर, मिल्छ भने आज मलाई अर्णा लामाले गाउनु भएको गीत एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ आफ्नै अभिरुचिमा, यो गीत चाहिँ म तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुनाउन र आफू पनि सुन्न चाहन्छु भन्नुभएको थियो। हरि राईजीलाई धन्यवाद दिन चाहन्छु, र तपाईँको अनुरोधको गीत राखिसकेछु, र तपाईँले पनि मलाई धन्यवाद भनेर लेखिसक्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेनी कालीकोटी राईजी लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ उहाँ, नमस्ते तुजदाई, अन्तिम समयसम्म सुन्ने चाहिँ आज चाहिँ उहाँले जाउँ कता जाउँ गीत सम्पूर्णको लागि अनुरोध गर्छु भनेर लेख्नु भएको छ। उहाँले गायक गायिकाको नाम लेख्नुहुन्न, र गीत पनि कताबाट थाहा पाउनुहुन्छ, मलाई पो खोज्नु अप्ठ्यारो भयो। खै जस, तपाईँको लागि कुनै एउटा गीत सुनाउला। मेनी कालीकोटी राईजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ। यसै गरी छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्स टन क्यान युकेबाट हुन्छ, नमस्कार तुलजी, लोकप्रिय कार्यक्रम सुनिरहेछु, गीती कथा मार्मिक थियो, भावुक बनायो, अहिलेको समय सान्दर्भिक, त्यसैमा हजुरको वाचन शैलीले त मन्त्रमुग्ध भए, जसका लागि हजुर त्यसका लागि हजुरलाई मुरी मुरी धन्यवाद। यति बेला नेपाल आमा रोइरहेको बेला समयले साथ दिएमा उता गाउँमा झरी पर्दा रचना हजुरकै जस्तो लाग्छ। अनि गम्बु शेर्पाले गाउनुभयो गीत सुनाइदिनु भयो, आभारी हुनेछु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। तपाईँले भने जस्तै रचना, अब गीत लेखिरहने मान्छे कहिलेकाहीँ लेखिन्छ, मेरै भन्नु पर्यो, अनि सङ्गीत चाहिँ यसमा सन्तोष श्रेष्ठको रहेछ है, यहाँलाई धन्यवाद दिन चाहन्छु। अहिलेको यो विपदमा पर्नु भएकाहरूलाई केही मात्रामा भए पनि घाउमा मलम लगाउनको लागि केही सहयोग संस्थागत रूपमा सङ्कलन गरी पठाउँदैछौँ, आशा छ सरकारले छिट्टोभन्दा छिट्टो सम्बन्धित ठाउँहरूमा आवश्यक परेको व्यक्तिहरूलाई प्रदान गरोस्, धन्यवाद सबैको, बाघीपल शुभ रहोस् भनेर छवि थापा मगरजीले फक्सटन क्यान युकेबाट लेख्नु भएको छ। छवि थापा मगरजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ, र आज म छवि थापाजीले नै अनुरोध गर्नुभयो गीत चाहिँ हाम्रा मिनी कालीकोटी राईजीको लागि सुनाउन चाहेको छ, उहाँले एउटा गीत त माग्नु भएको छ, ठ्याक्कै मलाई त्यो गीत कसले गाउनुभएको सम्झना आएन भन्न चाहन्छु, ठम्म्याउन सकिनँ भन्न चाहन्छु, र यहाँलाई धन्यवाद दिन चाहन्छु। गोपाल रसारीजी लेख्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ, नमस्कार तुलसी सर, हजुरको प्रोग्राम सुन्दैछ, मनलाई भारी बनाएर हाम्रो देशमा कति नराम्रो घटनाहरू घटिरहेका छन् भन्ने, र मृतक आत्माहरूको चिर शान्तिको कामना, र उहाँहरूको आत्माले शान्ति पाओस्, र बाँच्नुभएकाहरू सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर लेख्नु भएको छ गोपाल अधिकारीजीले, उहाँलाई पनि धन्यवाद दिन चाहनु, गोपाल रसाइलजीले बेलायतबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यसै गरी खेलमोती लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीज्यू नमस्ते, मुटु छु नि गीत कथा सुन्दै कस्तो मन रुन्छ भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ म छवि थापा मगरजीले अनुरोध गर्नुभएको गीत राखिहाल्छु गम्बु शेर्पाको स्वरमा, र गीतको अनुरोध छवि थापाज्यूले बेलायतबाट गर्नुभएको थियो, र यो गीतको म यो गीत चाहिँ म अन्य श्रोताहरूको लागि सुनाउन चाहेँ, विशेष गरी यहाँ हाम्रो
तन भूषालजीको म प्रतिक्रिया पढिहाल्छु। गीतकार नुतजी लेख्नुहुन्छ, नमस्कार सर, सुनिरहेछ यो त्रासादी बनाएको समय उस्तै कथाले झन् शून्यमा पुगे, के लेखौँ के लेखौँ शब्दै हराए भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु नुतन भूषालजीलाई। अनि सुमिन विवस्थामा लेख्नुहुन्छ, काठमाडौँबाटै हुनुहुन्छ, सेवारो नमस्कार तुलसी सर, म पनि सुरुबाटै कार्यक्रम सुन्दैछु, आज मिल्छ भने पहाडको छुकछुक रेल छुट्टी गयो यो गीत बजाइदिनु होला बहिनी सुमी लिम्बू। यसै गरी आदरणीय दाजु नारायण रायमाझी अनि सबैलाई सम्झना गर्दै बिदा आशेवार नोगेन तुलसी सर भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले माग्नुभएको गीत म रामकृष्ण ढकालले नि गाउनुभएको एउटा गीत राख्न चाहन्छु, यो गीतभन्दा पनि अलिकति पीडाकै गीत राख्न चाहन्छु। हाम्रो सुन्दर संसार थियो हुरी आए उडाइ लग्यो, दिनेश सुब्बाको शब्द सङ्गीत रहेको गीत सुमिन विवस्थामाको लागि सुनाउन चाहन्छु है त। अनि जुनिना राई बहिनीले धानकुटाबाट नमस्ते तुझलाई भन्ने लेख्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ म छवि थापाजीले अनुरोध गर्नुभएको गीत गम्बु शेर्पाको स्वरमा रहेको उता गाउँमा झरी पर्दा यता मनमा पहिरो गयो यो गीत सुनाउन चाहन्छु यहाँ माझमा मिनी कालीकोटे राई लगायत सम्पूर्ण श्रोताहरूको लागि पनी।

बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् building heroes.org.uk। BFBS Gorkha Radio।

आकाश धरती भो यो गीत राखे मैले सुमिन बिवसामाको लागि. उहाँले यो गीत अनुरोध गर्नुभएको थियो काठमाडौँबाट. बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र आज मैले विशेष गरी श्रोताहरू यो पीडाकै गीतहरू सुनिरहेको छु, किनकि यति बेला सिङ्गो नेपाल रोएको अवस्था छ, दुखेको अवस्था, पीडामा छौँ हामी यतिखेर. र यो पीडामा, एउटाको पीडामा अर्कोले हातेमालो गर्न सक्नुपर्दछ तब मात्र त हामी नेपाली हौँ. यहाँ यहाँहरूले नै अनुरोध गर्नुभएका यस्तै यस्तै गीतहरू राखिरहेको छु. र यति बेला पनि यहाँ लेख्नुहुन्छ छवि थापाजीले, फेरि पनि नमस्कार तुलजी, द्वारिका थापा मगरलाई धेरै धेरै धन्यवाद सम्झना गर्नुभएकोमा. उहाँको पारिवारिक बेलायत भ्रमण रमणीय र पूर्ण सफल रहे जस्तो लाग्यो, शुभकामना छ भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु. उहाँ फर्किसक्नु भएको छ है त. अनि यहाँ विमला मोक्तान दिदीले तुलसी बस्नेत जीव मानव मात्र होइनन्, ती पीडित अबोध पशुहरूलाई पनि हामीले धेरै माया अनि उनीहरूलाई पनि उनीहरूको पीडा बुझेर हामीले सहयोग गर्नुपर्दछ भन्नुभएको छ. विमला दिदीलाई धन्यवाद दिन चाहन्छु. अनि यहाँ सरोज वाग्लेजी लेख्नुहुन्छ, उहाँ चाहिँ अस्टिन टेक्सास युएसएबाट हुनुहुन्छ सरोज वाग्लेजी. अस्ति पनि मैले पढेको थिएँ, खुसी लाग्यो सरोजजीलाई धन्यवाद दिन चाहन्छु. नमस्कार तुल सर, म पनि सुन्दैछु कथाले एकदम मन छुयो, चिया चिया भयो. एउटा छोरीले आमालाई भित्ताको फोटो देखाएर बाबा खोइ भनेको कुरा सुन्दा अति नै गाह्रो भयो. मिल्छ भने यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ गीत बजाइदिनुहोस्, अनि हराइरहेका मानिसहरू छिट्टै सकुशल उनीहरूको उद्धार गरियोस् भनेर लेख्नु भएको छ. म सरोज वाग्लेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. गीत केहीसिनपछि राख्नेछु है त. यसै गरी रघु भट्टराईजी लेख्नुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ. नमस्ते तुलजी, रेडियो प्रस्तुति सुनिरहेको छु है, सबैमा नमस्कार. कार्यक्रम सुनिरहेको छु, मन खुसी छैन यस्तो विपदको बेला. सम्पूर्ण पीडित र बेपत्ताहरूमा हाम्रो ठुलो चिन्ता छ, सक्दो सहयोगको प्रयास र अपिल गरिरहेका छौँ. धैर्य धारण गरिदिनु हुनको लागि पनि अनुरोध गर्दछौँ. अहिलेसम्म यस विपदमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली स्वरूप स्वर सम्राट नारायण गोपालको आवाजमा श्रद्धाको फुल चढाइदिनु आएर लास्यमा भन्ने गीत बजाइ श्रद्धाञ्जली अर्पण गर्दछु, बजाइदिनु होला भन्नुभएको छ. हुन त लास व्यस्तमानमा कठिनाई आइरहेको समाचारले लास पनि भेट्न नसकिने अवस्था रहेछ, प्रतिबिम्ब स्वरूप यसै गीतबाट भन्ने लेख्नु भएको छ. रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु. र वास्तवमा अब यो ठुलो विपत्ति हो, सम्भवतः नेपालकै त्यसमा यति धेरै मानवीय क्षति भएको छ. आधिकारिक रूपमा जति आए तापनि त्योभन्दा धेरै नै क्षति भएका स्थानीयहरूले बताउने गर्दछन्. मेरै एकजना मित्र साथी केही दिन अगाडि उहाँ पनि त्यो भेक जानुभएको छ. उहाँ चाहिँ विशेष गरी उहाँको साडु दाई र उहाँकी मिसेस अर्थात् साडु दाईको मिसेस पनि गोसाइकुण्डा जाने क्रममा सोही भेलमा परेर उहाँहरू पनि बेपत्ता हुनुहुन्छ. र उहाँ चाहिँ धादिङको भएर खोज्नको लागि विभिन्न जङ्गलमा जाँदाखेरि त्यहाँबाट भागेका विशेष गरी पर्यटकहरूले चाहिँ बाटो पत्ता नलगाएको र धेरैभन्दा धेरै चाहिँ भनौँ हराइरहेको भनेर उहाँले जानकारी दिनुभएको थियो. र उहाँको साडुदाई चढेको बसमा पनि धादिङको बाट जाने सो बसमा 36 जनाभन्दा बढी रहेको र सबैजना अहिले भेटिएको छैन. यसरी हेर्दा धेरै मानवीय क्षति पनि भएको छ. म गीत केहीसिनपछि राख्नेछु, सम्भवतः यी दुई गीत राख्दै आजको समय पनि सकिनेछ. कुलराज दुराजीले नमस्ते भन्नुभएको छ, कुलराज दुराजीलाई पनि धन्यवाद दिन चाहन्छु. बेलायतबाट हुमा पायम लिम्बू बेलायतबाट लेख्नुहुन्छ, सेवा र तुलसी आज युकेमा ब्याङ्क होलिडे भएकोले धेरैको छुट्टी छ, मेरो पनि बिदा भएकोले यसो घरमा घरको सपिङ गर्न गएकोले सुरुबाटै सुन्न सकिनँ, भर्खरैबाट सुन्दैछु. नेपालको यो दैविक प्रकोपले गरेको विनाशकारी घटनाले म त निशब्द भएको छु, के भन्ने के लेख्ने. सबै मृत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चागे धरती आमा कोष युके लिमिटेड सङ्गठनबाट पनि पीडितहरूको लागि आर्थिक सङ्कलन गरिरहेका छौँ र उठेको रकम चाँडै पठाउनेछौँ. केही समय
यदि समयले साथ दिएमा मान्छे नमन्ने कुनै सहर हुँदैन भन्नुभएको रहेछ। तपाईँको लागि पनि श्रद्धाको फुलै राखेँ है त, आज समयले साथ नदेला जस्तो छ, समय त्यति धेरै छैन। यहाँलाई धन्यवाद दिन चाहन्छु हम पायम लिम्बुलाई र धेरै बेलायतवासीहरूले सहयोग गरिरहनु भएको छ। देव ज्वेलरी अल्सोट युकेबाट प्रेम विश्वकर्मदाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, उहाँले पनि 51,000 सहयोग गरे जस्तो लागेको छ, मैले उहाँको सामाजिक सञ्जालमा देखेको थिएँ। प्रेमदाईले पनि सम्झे यो विपत्तिमा प्रेमदाईको पनि होस्टेमा हैसियत, अर्थात् त्यो सहयोग ठुलो सहयोग हो। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यहाँ हाम्रा गीतकार पनि हुनुहुन्छ, धनवीर पुनले पनि सहयोग गर्ने कुरा लेख्नुभएको थियो, आज पनि प्रतिक्रिया लेख्नुभएको छ। नमस्कार तुलजी, हजुरको अति नै लोकप्रिय कार्यक्रम सुन्दै भरपूर मनोज लिइरहेछ है। आजको गीती कथा समय सान्दोरी एकदमै मन छ, कथाकारज्यूलाई धेरै धेरै धन्यवाद छ। अनि समय भएमा लिङ्कमा भए गीत सुनाइदिनु होला है भन्नुभएको छ। र यस गीत मार्फत यति बेला बिएबिएस रेडियो तरङ्गलाई छोडेर बस्नुहुने सम्पूर्ण मित्रजनहरूलाई सुमधुर सम्झना पुर्याउन चाहन्छु भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु धनवीर पुनज्यूलाई, उहाँले यो गीत त अनुरोध गर्नुभएको थियो तर यो कभरसँग रहेछ र कभर गीतहरू चाहिँ भरिसक्न नराखौँ होला, किनकि हामी रेडियो तरङ्गमा बोलिरहेका छौँ र यस्ता गीतहरूमा चाहिँ प्रतिलिपिको कुराहरू उठ्ने गर्दछन्, किनकि आधिकारिक स्रष्टाको स्वीकृति नली गरेका कभर गीतहरू अनाधिकृत रूपमा रेडियोमा बजाउँदाखेरि कहिलेकाहीँ प्रतिलिपिको कुराहरू उठ्ने गर्दछ। सम्बन्धित स्रष्टाले गायकले मुरलीधरले गाउनुभयो गीत हो, मेरो गीत चाहिँ फलानाको आवाजमा कसरी सुनाउनु भनेर उहाँले मुद्दा पनि हाल्न सक्नुहुन्छ। त्यही भएर मैले यो गीतको साटो तपाईँलाई पनि म दीपक लिम्बुले गाउनुभएको गीत सुनाउँछु है त। यो गीतको अनुरोध चाहिँ टेक्सास युएसएबाट हुनुहुन्छ, अस्टिन टेक्सास युएसएबाट सरोज वाग्लेजीले गर्नुभएको छ। अहिलेलाई पनि यही गीत डाक्टर कृष्णहरि बराले लेख्नुभएको गीत, गैरी सुरेशको सङ्गीत अनि दीपक लिम्बुको स्वरमा।

दीपक लिम्बुकेश्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खालीको यो बसाईमा फेरि पनि श्रोतालाई स्वागत गर्न चाहन्छु। समयले नेटो काटिसकेको छ र एउटा गीत मात्र राख्ने समय रहेको हुनाले कार्यक्रमको बिसौनीमा पुच्छरमा भने म नारायण गोपालले गाउनुभएको श्रद्धाको फुल चढाइदेऊ आएर लास्टसम्म यो गीत रघु भट्टराईजीले बस्टन युएसएबाट अनुरोध गर्नुभएको छ। यही गीत कार्यक्रमको बिट मार्ने क्रममा राख्दै बिदाउन चाहन्छु। यहाँ लोकसुभा थेबेज्यूले बेलायतबाट रिडिङ युकेबाट सेवा र नमस्कार तुजी तपाईँको लोकप्रिय कार्यक्रम सडिमसँग सुनेर इन्जोय ड्युटीबाट लिइरहेको छु भने लेख्नु भएको छ। उहाँले चाहिँ जिन्दगीको के छ र भरोसा गीत सुन्नु भनौँ किशन छेत्री भने लेख्नु भएको छ। श्रोता मित्रलाई सुनाइदिनु आग्रह गर्दछु भन्नुभएको छ। ठ्याक्कै समयको पाबन्दीको कारणले गर्दाखेरि गीत अटाउन असमर्थ भए भोलिको कार्यक्रम फ्यामिली कनेक्टिङमा सुनाउने कोसिस गर्नेछु। हाम्रा लोक सुब्बा थेबेज्यूलाई पनि सेवारो नमस्कार नोगेन भन्न चाहन्छु र अब नि सम्पूर्ण श्रोताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु किनकि यसो हेर्दैछु घडीको काँटाहरू घुमिरहेको छ। करिब करिब पुग्न 3 मिनट बाँकी छ र तपाईँहरूका बाँकी कुनै प्रतिक्रियाहरू छन् भने म समेट्ने कोसिस गर्नेछु। यहाँ लेख्नुहुन्छ सरोज वाग्लेजीले धन्यवाद भन्नुभएको छ। उहाँले दीपक लिम्बु गीत माग्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। फेरि पनि युएसबाट हुनुहुन्छ, टेक्सासबाट हुनुहुन्छ। टङ्क शेर्चा दाई लेख्नुहुन्छ, तुलसी नमस्ते, म पनि आजको लोकप्रिय कार्यक्रम सुन्दैछु। गीतिका त अलिअलि मात्र सुन्न पाएँ कारण म अलि व्यस्त भए, मिल्छ भने मर्ने रहर कसैलाई प्रेम परिवारले। समयको पाबन्दीको कारणले गर्दा धेरै गीतहरू आए थियो, अलिक ढिलो प्राप्त भएका यी अनुरोधहरूलाई मैले हटाउन सकिनँ, क्षमा चाहन्छु। तर पनि म यस्तै यस्तै एउटा भावको गीत सुनाउन चाहन्छु है। त्यो टङ्क शेर्चा दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम सडिमसँग सुनिदिनु भएकोमा धन्यवाद र सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको यो बिट मार्ने क्रममा स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत राख्दै बिदा हुन चाहन्छु। तपाईँहरूको माइक बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल प्रहरीले भोटेको सिबाडीका कारण सम्पर्क विहीन भएकाहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको छ. बाढीपछि बेपत्ता भएका स्वदेशी र विदेशी नागरिकको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको हो. डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमूना सहित महाराजगंजको नेपाल प्रहरी अस्पतालको ल्याब र नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीको अनुरोध छ. जसको रगतको नमूना संकलन गर्ने हो उसको दुई प्रति पासपोर्ट साइजको फोटो पनि चाहिने प्रहरीले जानकारी दिएको छ. प्रहरीका अनुसार हराइरहेका व्यक्तिको विदेशमा भएका आफन्तले बाबु आमा छोरा र छोरी मध्ये कोही एकजनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी पठाउन सक्नेछन्. विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्ट कपी नेपाल प्रहरीको इमेलमा पठाउन अनुरोध गरिएको छ. हालसम्म बाढीमा परी मृत्यु भएका 900 बढीको शव फेला परिसकेको छ भने 4000 भन्दा बढी हराइरहेका छन्. सड़क विभागले बाढ़ी पहिरो तथा विपदका कारण क्षति भएको गल्छी त्रिशुली मैलुङ स्याप्रुवेसी र सुवागढ़ी सड़क पुननिर्माणका लागि निर्माण व्यवसायीसँग दररेट माग्न शुरू गरेको छ. गल्छी त्रिशुली मैलुङ स्याप्रुवेसी र सुवागढ़ी सड़क आयोजनाले योग्य निर्माण व्यवसायी तथा बोलपत्रदाताबाट विभिन्न निर्माणको कामका लागि प्रति इकाई दररेट माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ. दररेट माग गरिएका काममा सड़कमा खसेको पहिरो तथा लेदो पन्छाउने र व्यवस्थापन गर्ने माटो तथा चट्टान कटानी गर्ने 900, 1200 र 1500 मिलिमिटर व्यासका आरसीसी ह्युम पाइप राख्ने तथा ग्याबिन वाल र ग्याबिन म्याट्रेस निर्माण गर्नुपर्ने इन्जिनियर शुभराज न्यौपानेले बताउनु भएको छ. त्यस्तै तादी नदीमा क्षति भएको स्टील ट्रस पुल खोलेर 15 किलोमिटर भित्रको स्टोरमा ढुवानी गर्ने तथा हेटौडाबाट तादी देवीघाटसम्म 2 लेनको बेलीब्रिजका पाठ पूर्जा ढुवानी गरी जडान र लोड टेस्टिङ गर्ने कामका लागि पनि दररेट मागिएको छ. गल्छी त्रिशुली मैलुङ साफ्रुबेसी रसुवागढी सड़क खण्ड 82 किलोमिटर लामो छ. यो मध्ये करिब 40 किलोमिटर सड़क कालोपत्रे भइसकेको थियो. बाढी पहिरोबाट सड़कको करिब 50% भागमा क्षति भएको विभागको भनाई छ. विभागले नुवाकोटसम्म आउने सड़क सहित क्षतिग्रस्त खण्डको पुननिर्माण अघि बढाउन दररेट संकलन गरिरहेको जनाएको छ. भोटेको सिबाडीले नुवाकोटको त्रिशुली बजार र ढुङ्गे क्षेत्रका झण्डै 400 घरमा क्षति पुर्याएको छ. धेरै घर प्रमाण नै बाँकी नरहने गरी बगेका छन्. केही घर बाँकी भए पनि काम नलाग्ने अवस्थामा रहेको वडा नम्बर 1 का अध्यक्ष लेलिन रञ्जितले जानकारी दिनुभएको छ. रञ्जितले पारी 63 र वारी 9 जना हराइरहेका बताउनुभयो. शुरूआती दिनमा संघ सरकारले उद्धारमा स्थानीय तहसँग समन्वय नगरेको उहाँको गुनासो छ. ढिला गरी शनिबारदेखि सशस्त्रको टोली परिचालन भएको र अहिलेसम्म घरभित्रै 10 जनाको शव फेला परेको उहाँले बताउनुभयो. मिदुर 1 त्रिशुली बजार क्षेत्रबाट बेपत्ता भएका मध्ये 10 जनाको शव भेटिएको र बाँकीको अझै अत्तोपत्तो नभएको उहाँले बताउनुभयो. आफूले भनेकै समयमा उद्धार टोली परिचालन भएको भए घरभित्र कतिपय व्यक्ति जीवितै भेटिन सक्ने उहाँको भनाई छ. रसुवामा धेरै ठूलो क्षति भएको छ भन्दै त्यतै मात्रै हेलिकप्टर उडाइराखिएको र आफ्नो बजार क्षेत्रमा उद्धारको प्रयास नै नभएको उहाँको गुनासो छ. वारी रहेका विद्यार्थीलाई पारी लैजान समेत शनिबारसम्म कोर्नु परेको उहाँले बताउनुभयो. सेनाको हेलिकप्टर मार्फत 2 दिन अघि वारी छुटेका विद्यार्थी पारी र पारी छुटेका विद्यार्थीलाई वारी ल्याइएको छ. सँगै अशक्त बिरामीहरूलाई पनि ल्याइएको छ. संघ सरकारबाट राहत वितरण पनि पीड़ितसम्म पुग्ने गरी नभएको उहाँको गुनासो छ. त्रिशुली पारी कलौनीमा धादिङ बेसी तर्फबाट लगेर संघीय सांसदले 2 ट्रक राहत बाँडेका छन्. यो बाहेक विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय तहले नै राहत वितरण गरिरहेको उहाँले बताउनुभयो. माथिल्लो त्रिशुली 1 आयोजनामा उद्धार हुन बाँकी रहेको दावी वैज्ञानिक समाजवादी पार्टीका नेताले गरेका छन्. सड़क मार्ग हुँदै रसुवाको धुन्चे पुगेका पार्टीका नेता हिमांशुले स्थानीयको भनाई उद्धृत गर्दै सुरुङभित्र 300 मानिस भएको दावी गर्नुभएको छ.
4: यहाँ अपर त्रिशुली 216 लगभग 300-500 आसपास मान्छेहरू चाहिँ टनलभित्र बन्द भएको, त्यहाँ 9 जना विदेशीहरू पनि रहनु भएको खबर प्राप्त भएको छ. तर त्यत्रो जनसङ्ख्या भएको, त्यत्रो सङ्ख्यामा मानिस पुरिएको ठाउँमा पनि अहिलेसम्म सरकारले कुनै पनि ठोस कदम भन्ने चालन नपाएको सुन्दाखेरि हामीलाई धेरै नै दुःख लागेको छ. किनभने सरकारले अहिले विभिन्न टनलहरूमा चाहिँ गएर काम गरिरहेको हामीलाई खबर प्राप्त भएको छ. तर हामीलाई के महसुस भएको छ भन्दाखेरि प्रयास सबैतिर उत्तिकै हुनुपर्ने हुन्छ.
3: उत्तर गया एक हाकुमा बनिरहेको आयोजना 216 मेगावाटको हो। कोरियाली लगानी रहेको आयोजनाको विद्युत गृह जमिन मुनि बनाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Gorkha Radio.

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले कारवाही गर्ने डर मान्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई परिचय नखुलाइकनै विन्ती पत्र लेखेका छन्। उनीहरूले विन्ती पत्र लेख्दै सरकारले बेलैमा उद्धार गर्न नसकेका कारण सुरुङमा फँसेका सहकर्मी र अरू थुप्रै आयोजनाका धेरै कर्मचारीको ज्यान जोखिममा परेको गुनासो गरेका हुन्। सुरुङभित्रका मान्छेको जीवन बचाउन हरेक मिनट महत्वपूर्ण हुने र सरकारले उद्धारमा ढिलाइ गरिरहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। विदेशी उद्धारकर्मी र शुभेच्छुकहरूलाई उद्धारका लागि समयमै अनुमति र समन्वय गर्न नगरेको भन्दै उनीहरूले एक ठाउँको उद्धार पूरा भएपछि मात्रै अर्को ठाउँमा उद्धार सुरु गरिएको प्रति पनि आपत्ति जनाएका छन्। पत्रमा उनीहरूले उद्धार कार्यलाई तत्काल तीव्रता दिनका लागि कदम चालिदिनु हुन हार्दिक अनुरोध गर्दछौं भनेका छन्। यसअघि सब व्यवस्थापनको विषयमा फेसबुक स्ट्याटस लेख्दा कोशी प्रदेशमा कार्यरत एकजना सहसचिवलाई टिमुरे सरुवा गरिएको छ। नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकराज लोक बहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभएको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका उपकरण पनि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म भारत चीन फ्रान्स अमेरिका युएई दक्षिण कोरिया लगायतका मुलुक तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्। संयुक्त राष्ट्रसंघ विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा रहेको छेत्रीले बताउनुभयो। सहयोगमा उद्धार उपकरण फ्रिजर सौर्य बत्ती परीक्षण किट चेन कम्बल स्लिपिङ ब्याग खाद्यान्न र औषधि लगायतका सामग्री छन्। भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ। सरकारले रसुवाबाड़ीबाट 5 जिल्लाका 49 प्रभावित भएको तथ्याङ्क दिएको छ। बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका 49 प्रभावित भएको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको हो। सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। रसुवाका उत्तर गया गोसाईकुण्ड आमा छदिङमो र कालिका गाउँपालिकाका 11 ओडा प्रभावित भएका छन्। यस्तै नुवाकोटका तारकेश्वर किसपाङ विदुर बेलकोटगढ़ीका 11 ओडा र धादिङका गल्छी गजुरी बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका 18 ओडा प्रभावित भएको प्राधिकरणले जनाएको छ। गोर्खाको गण्डकी गाउँपालिकाका 5 तथा तनहुका देवघाट र आबुखैरेनी गाउँपालिकाका 4 ओडा प्रभावित भएका छन्। सरकारले उद्धार राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन 5 कार्यदल गठन गर्ने भएको छ। सिंहदरबारमा सरोकारवाला संघको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले
4: सड़कको बारेमा पुलहरूका विभिन्न झोलुङ्गे तुइन बेली ब्रिज लगायतका कुराहरू वासको कुरामा चाहिँ तुरन्तै टास्क फोर्सबाट अगाडि जान्छ। टनल रेस्क्यूको विषयमा नेपाली सेना र एनएएको उहाँहरू दुईजना बस्नुहुन्छ। तपाईँहरूले भनेअनुसारको के डिप्लोय गर्न सक्नुहुन्छ यता भयो यता डिप्लोएबिलिटीको कन्स्ट्रेन्ट पनि छ भनेर अघि चिफ साहबले भनेर जानुभएको छ। त्यसलाई स्क्वायर गरेर नगरौँ किनभने नेगेटिभ भाष्य पनि यो असम्भव कुराहरूलाई दिनमा 24 हो 25 खोजेर पाइँदैन होइन भेटिँदैन त धेरै मान्छे र मेसिन थुपार्दैमा तुरुन्तै डिस्कभरी हुने त रहेनछ भने भारतीय चिनिया सहयोग पनि हामीले लिइराखेका छौँ।
3: विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको जनगुनासोप्रति मन्त्री वाग्लेले ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिनुभएको छ।
4: पालिकाहरूलाई रकम दिने कुराहरूमा यसलाई अगेन कार्यविधि छ संयन्त्र छ धेरै ब्युरोक्रेटाइज गर्दा फलानो गर्दाखेरि वी आर लुजिङ टाइम। अहिले पब्लिक पर्सेप्सन के छ भने यता राहतको उद्धार कोषमा तिमीहरूको पैसा थुप्रिरहेछ यहाँ पैसा भएन भन्ने पनि गुनासो छ।
3: सड़क विभागले बाढ़ी पहिरो तथा विपदका कारण क्षति पुगेको कल्ची त्रिशुली मैलुङ स्याफ्रु बेसी रसुवागाडी सड़क पुननिर्माणका लागि निर्माण व्यवसायीसँग दर रेट माग्न शुरू गरेको छ। सड़क आयोजनाले योग्य निर्माण कम्पनी तथा पुलपत्रदाताबाट विभिन्न निर्माणका लागि प्रति इकाई दर रेट माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ। दर रेट माग गरिएका काममा सड़कमा खसेको पहिरो तथा लेदो पन्छाउने, व्यवस्थापन गर्ने, माटो र चट्टान कटानी गर्ने, 900, 1200 र 1500 मिलिमिटर व्यासका आरसीसी हुम पाइप राख्ने लगायत काम गर्नुपर्ने शुभराज नेपालले बताउनु भयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सरकारले कारबाही गर्ने डर मान्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई परिचय नखुलाइकनै बिन्ती पत्र लेखेका छन्। उनीहरूले बिन्ती पत्र लेख्दै सरकारले बेलैमा उद्धार गर्न नसकेका कारण सुरुङमा फँसेका सहकर्मी र अरू थुप्रै आयोजनाका धेरै कर्मचारीको ज्यान जोखिममा परेको गुनासो गरेका हुन्। सुरुङभित्रका मान्छेको जीवन बचाउन हरेक मिनट महत्वपूर्ण हुने तर सरकारले उद्धारमा ढिलाइ गरिरहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। विदेशी उद्धारकर्मी र शुभेच्छुकहरूलाई उद्धारका लागि समयमै अनुमति र समन्वय नगरेको भन्दै उनीहरूले एक ठाउँको उद्धार पूरा भएपछि मात्रै अर्को ठाउँमा उद्धार शुरू गरिएको प्रति पनि आपत्ति जनाएका छन्। पत्रमा उनीहरूले उद्धार कार्यलाई तत्काल तीव्रता दिनका लागि कदम चालिदिनु हुन हार्दिक अनुरोध गर्दछौं भनेका छन्। यसअघि शव व्यवस्थापनको विषयमा फेसबुक स्ट्याटस लेख्दा कोशी प्रदेशमा कार्यरत एकजना सहसचिवलाई टिमुरे सरुवा गरिएको छ। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैनिक टोली धुन्से फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फँसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्केको भनिएको छ।
4: दुई सय मिटरभित्र यहाँ चाहिँ हुनसक्छ भन्ने सम्भावना भएको थियो। अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर आइसक्यौँ। एकदमै भत्केको पुरै भत्का
3: रसुवागढी जलविद्युत केन्द्रका इन्जिनियर टीका पौडेलले बाढीपछि आयोजना प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 42 मजदूर बेपत्ता भएको जानकारी दिनुभएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि रसुवागढी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ पानी,
5: हामी आफू गएर पत्तलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ। हाम्रो कर्मचारी विद्युत गृह भित्र र बाहिर गरेर 14-16 जना हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 जना कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
6: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नुपर्छ?
5: 250 मिटर भित्र जानुपर्छ।
6: भनेको त्यो चाहिँ अन्तिम हो?
5: हजुर, 250 मिटर अन्तिम हो। यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिबन 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
6: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
5: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलिक निराशै छौँ।
6: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
5: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो। त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो, र बाहिर आएर उहाँले गर्नु भएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ।
6: रसुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेका छ, 14-16 जना जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
5: हुन सक्छन् भन्ने हो हाम्रो, थोरै 14 त्यहाँभित्र छन् भनेर भन्न सकिने अवस्था पनि रहेन। त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुन सक्छ, अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ, त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो, त्यसैले त्यहाँ सक्सेसफुल हुनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएका हौँ। त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो, यत्रा कर्मचारीहरू हराइरहनु भएको छ, कसरी मागेर पनि
3: प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बाढी पीड़ितको राहत उद्धारमा सरकारले प्रचार गरेको जस्तो काम नभएको दावी गरेको छ। आज पार्टी संसदीय दलको बैठकपछि काँग्रेस सचेतक निष्कल राई,
2: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कुराहरू आए, तर वास्तविकता स्थानीय तहका जनप्रतिनिधि र स्थानीय विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भोगेको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ, रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढङ्गबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
3: काँग्रेसले राहत वितरण केन्द्रकी थुँदा पीड़ितसम्म नपुगेको भन्दै तत्काल स्थानीय तहसँग सहकार्य गर्न माग समेत गरेको छ। काँग्रेस प्रमुख सचेतक बासना थापा,
7: राहत चाहिँ सेनाको मार्फत मात्र पठाइरहेको भएर चाहिँ सुरक्षा कर्मीहरूको मार्फत मात्रै दिइरहेको भएर चाहिँ उद्धार कार्यमा पनि उहाँहरू नै हुनुहुन्छ, अरू कार्यहरूमा पनि उहाँहरूले भ्याइरहनु भएको छ, र जुन वान रोड प्रणालीको आर्थिक सङ्कलनको चाहिँ यो चाहिँ राम्रो छ, तर राहत वितरणमा चाहिँ वान रोड प्रणालीले चाहिँ काम गरि नरहेको जस्तो देखिएको छ। स्थानीय तह र प्रदेश तहलाई त्यसको जिम्मेवार दिनुपर्छ, कहाँ कतिवटा घर थियो, कतिवटा परिवार थियो, कसलाई कसरी हेर्नुपर्छ, कसलाई कति राहत दिनुपर्छ भने त्यो स्थानीय तहलाई थाहा हुन्छ। मेरो राहत पाएको छैन भन्दा हुन्थ्यो, कोही राहतहरू जति पनि छ तर त्यहाँ व्यवस्थापन राम्रोसँग भइरहेको छैन भन्ने जस्ता कुराहरू चाहिँ त्यहाँ आइरहेको।
3: काँग्रेसले मृतकहरूको शव सामूहिक रूपमा व्यवस्थापन गरिहाल्न भन्दा लामो समयसम्म राखेर आफन्तले पाउने गरी व्यवस्था मिलाउन समेत सरकारलाई सुझाएको छ। सांसद राई,
2: जुन शव व्यवस्थाको पाठ छ यो अत्यन्तै एउटा गम्भीर विषय पनि हो र एउटा जटिल विषय पनि हो। हाम्रो जुन एउटा परम्परा छ, एउटा गर्ने तरिका तौर तरिका छ, त्यसका लागि जो परेका छन् त्यो परेका मानिसहरूलाई त्यो पीडा छ, त्यसलाई त्यसलाई सुरक्षित ढङ्गबाट राख्नको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विज्ञहरूसँग सल्लाह लिएर अगाडि बढ्नको लागि हामी सरकार समक्ष आग्रह गर्नेछौँ।
3: बैठकले संसद बैठक तत्काल बोलाउन माग गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर र मलेखु क्षेत्रमा पनि सड़क भाँसिएपछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
6: रसुवा बाढीपछि 3 रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेखु नजिकै शीतल बजारमा करिब 60 भाँसिएको छ। हिजो कृष्णभीर र मलेखु नजिकै परेवा भीरमा सड़क भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाड़ी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने भएको छ। आउजाउ गर्न अब 3 वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौबिसे निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छप्पेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ। यो सड़कको केही भाग भने कच्ची छ। हेटौँडाबाट कुलेखानी चितलाङ हुँदै थानकोट निस्कने अर्को बाटो पनि छ। यो बाटो पनि हलुका गाडीका लागि विकल्प हुन सक्छ। पूर्वबाट आउने गाडीका लागि सिन्धुली धुलिखेलको बीपी राजमार्ग खुला छ।
3: अब खबर फटाफट।
6: भोटेकोसी बाढीले सम्पर्क टुटाएको नुवाकोटको त्रिशुली वारी पारी ट्विनबाट जोडिँदै त्रिशुली बजार र देवीघाट बजारमा ट्विन राखिँदै बाढी पीड़ितका लागि भन्दै मनलाग्दी चन्दा संकलन नगर्न गुल्मी प्रशासनको चेतावनी, तथ्यहीन सूचना, विभत्स फोटो भिडियो पोस्ट शेयर नगर्न, अत्यावश्यक काम बाहेक काठमाडौँ यात्रा नगर्न र तीज पर्व पनि भड्किलो र तडक भडक नगरी मनाउन आग्रह। बिजुली बन्द भएको 5 रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीको सहयोगमा रसुवाको धुन्चेमा जेनेरेटर राखियो, एकैपटक 100 बढी मोबाइल चार्ज गरिँदै। तीन दिनसम्म रसुवाको टिमुरे बगरमा पुरिएकी पाँच वर्षीय मनिषा मगरको टिचिङ अस्पतालमा बाबाआमासँग भेट, टिचिङ अस्पतालमा आमा बाबासँग भेट, आमा बालाई चिने पनि कुरा गर्न गाह्रो। भोटेकोशी बाढी पीड़ितका लागि नेपाल यातायात व्यवसाय महासंघको निशुल्क बस सेवा, निशुल्क बस सेवा रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार र राहत वितरणमा प्रयोग हुने।
3: र नेपालले एसएससी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS कुल कर्म रेडियो है।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या 950, बाढी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नाघेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको सफेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेसनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लडाकु हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लडाकु समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपेली संघीयले च्याट जिपिटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कडा कानुनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जिपिटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै युका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइदिएछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजुद युले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वासिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेसन चर्चकी प्रमुखलाई घुस र गैर कानुनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानुनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरुपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेरअघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घडीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमिनमुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमुना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिनमुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डिएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानुनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका भनिएका शवको डिएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौँ।
5: घटनास्थल प्रकृति मुचुलका लास्ट जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौँ, उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डिएनए प्रोफाइलिङको लागि नमुना सङ्कलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
0: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
5: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री उनको, र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड सङ्कलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
5: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डिएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ, र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डिएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
0: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौँ सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र UT1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो। यो
0: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
0: अनि त्रिशुली 3A र त्रिशुली 3B
2: को हकमा 3A चाहिँ टनल भित्रको पानी खाल्ने काम भइरहेको छ मोटरबाट खानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
0: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दहाल। उनले त्यहाँ के देखे?
6: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौँ जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौँ। सुरुङभित्रबाट सङ्घर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीडा अलग्गै थियो। एकैजनाको परिवारका 8 सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौँ। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौँ सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौँ जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ, जुन चाहिँ बाढीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँमध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुचेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिन्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनु भयो। त्यो ठाउँका मानिसहरूमा बाढीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीडा छ भने अर्कोतर्फ बाढीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ्ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
0: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ्दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौँ।
5: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले त्यहाँ धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घट्टेकुलो भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरैतिर भाइरल भयो एउटा, त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गयो, त त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीडा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
0: त्यो चाहिँ सूचनाको कुरा भयो, सामाजिक सञ्जालमा आएको कुरा भयो। अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ, त्यो बारे के भन्नुहुन्छ?
5: म भन्छु यसमा विपत्ति ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछौँ। विपत्ति ऐन 2074 र नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सङ्घीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। यहाँ सङ्घीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज भएको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
7: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिना पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलै रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यतः उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नुभएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
3: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
7: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाडको बिचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्र यसमा विस्तारित रूपमा हुँदै गइरहेको अवस्था छ, त्यस कारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
0: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा पर्सि बुधबारसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ। पटेकोशी बाढी प्रभावित क्षेत्रका लागि आज जारी गरिएको विशेष मौसम बुलेटिन अनुसार आज राति रसुवाका धेरै ठाउँमा मध्यम वर्षा र दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। यस्तै धादिङ र नुवाकोटका धेरै ठाउँमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि र पर्सि धादिङ, रसुवा, नुवाकोट, गोर्खा, चितवन जिल्लाका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिकाका मैलुङ, पहिरे बेसी, खाल्टे, कैदेल डाँडा, बोगटी, बेत्रावती क्षेत्र बाढीका कारण ठूलो क्षतिमा परेका छन्। बाढीले अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। यहाँ सयौं परिवार घरबार विहीन भएका छन्। पाँच नम्बर ओडाका अध्यक्ष यमनाथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित भएका बस्ती नै यो पल्टको बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। विद्यालय क्षेत्रभित्रका ट्रिनिटी, रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कूल पनि बाढीमा पूर्ण रूपमा ध्वस्त भएका छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाइ छ।
4: बोर्डिङ स्कुल विद्यार्थीहरू चाहिँ त्यहाँ खोलाकै छेउमा विद्यालय भए हुनाले उहाँहरू बाढी आउँदैछ भन्ने भएपछि उहाँहरूले आफ्नो विद्यार्थीहरू सिफ्ट गर्नुभयो, होइन, सिफ्ट गर्नु भएपछि त्यहाँ चाहिँ विद्यार्थी पढ्या छैन भन्ने कुरा आएको छ। विद्यालय गइहाल्यो, एउटा नीलकण्ठ माध्यमिक विद्यालय त्योभन्दा अलि माथि बगडीदार भन्ने ठाउँमा थियो, उहाँ चाहिँ विद्यार्थीहरू चाहिँ उहाँको त्यो विद्यालयको धेरै परेको छ। नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लिन जान लागेको बस नपुग्दै त्यति बेला बाढी आएर रेडीमा बसेका विद्यार्थी, सडकमा बसेका विद्यार्थीहरू लगभग 200 संख्यामा चाहिँ बगाएको छ भन्ने जानकारी आएको छ। ठुलो क्षति चाहिँ त्यहाँ भएको छ। मेरैबाट उत्तर गया पाँच
3: विद्यार्थीहरूको खोजीको लागि के भइरहेको छ त काम?
4: बाढीले बगाएको कहाँ गएर खोज्ने? अब उता गैंडाकोटमाबाट फोन आएको छ, प्रहरी चौकीबाट चाहिँ मलाई फोन गर्दै हुनुहुन्थ्यो नवलपरासी। त्यहाँ पनि उत्तर गया इङ्ग्लिस स्कुलको एउटा चाहिँ टाई भएको दुईजना विद्यार्थीहरू भेटियो भनेर फोन गर्नुभएको छ। मैले त्यहाँ सिदुर नगरपालिका वार्ड नम्बर 10 पर्छ त्यो विद्यालय, त्यहाँको सरहरूसँग कुरा गरेका छु, पहिचान भएको छैन। एउटै विद्यालयको त्यो भयो, अरू विद्यालयको छ नि। अब उत्तर गया पब्लिक इङ्ग्लिस स्कुल त्यो चाहिँ विदुर 10 परे पनि यही क्षेत्रका विद्यार्थीहरू जाने हो कि त्यहाँ, यही उत्तर गया 5 लगायत किसवाङ गाउँपालिकाबाट नजिकका क्षेत्रबाट जाने त्यहाँ विद्यार्थीहरू हुन्। त्यो विद्यालयमा पढ्ने विद्यार्थी पनि परेका छन्, 150 जति त्यहाँ परेको भन्ने त्यहाँ कुरा सुनिन आएको छ। हाम्रो विदुर 10 सरकारी विद्यालय पनि थियो, खोलाकै छेउमा थियो। रामचन्द्र प्राविका विद्यार्थीहरू त्यहाँ पनि त्यो विद्यालयमा पनि परेका छन्। मेरो वडाको यो नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लगभग 200 हारिमा परेका छन् र यो वडाका विद्यार्थी अन्यत्र विद्यालयमा जाने विद्यार्थीहरू पनि परेका छन् भनेर हजुरलाई मैले जानकारी गराएँ। यकिन भएको छैन, त्यो ट्रिनिटी त्यहाँ चाहिँ परेको छैन भने त उत्तर गया पब्लिक इङ्ग्लिस स्कुलले पनि डाटा दिएको छैन, रामचन्द्र प्राविले पनि। त्यहाँ अब सरहरू सबै हताहत हुनुभएको छ, कोही घाइते कोही सरहरू हुनुहुन्न सर म्यामहरू, अनि डाटा दिने मान्छे भएको छैन। स्वास्थ्य चौकीका स्टाफहरू पनि पर्नु भएको छ।
3: कति बेपत्ता भयो भन्ने तथ्याङ्क छ?
4: त्यत्रो बाढीमा परिसकेपछि सब नभेटिएपछि बेपत्ता नै भन्नु पर्यो, अहिले बेपत्ता भनौँ या मृतक भनौँ। मेरो वडामा लगभग त्यो विद्यार्थी बाहेक लगभग 92 रेकर्ड आएको छ। एक नम्बर वडाबाट विस्थापित भएर मेरो वडामा बस्ने त्यहाँ सङ्ख्या धेरै हुनुहुन्थ्यो, लगभग 200 घरधुरी मेरो वडामा आएर बस्नु भएको थियो। त्यहाँ पनि ठुलै संख्यामा खोलाकै छेउमा भए हुनाले त्यहाँ चाहिँ सबैभन्दा बढी क्षति भएको छ।
3: पृथ्वी राजमार्गको कृष्णभीर र मलेखु क्षेत्रमा पनि सडक भाँसिए पछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
5: रसुवा बाढीपछि 3 रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेखु नजिकै शीतल बजारमा करिब 60 भाँसिएको छ। हिजो कृष्णभीर र मलेखु नजिकै परेवा भीरमा सडक भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाडी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौँ आउजाउ गर्न अब 3 वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौबिसे निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छप्पेले हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ।
0: BFBS Gurkha Radio.

0: Pe Live Buddy.
1: On air.
0: Acum.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपालले पहाडी पीडितको पहिचानका लागि सिङ्गापुरसँग सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले पत्रकार सम्मेलन गर्दै पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभएको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिङ्गापुरसँग उच्च क्षमताका आवश्यक उपकरण पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैन्य टोली धुन्चे फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। उद्धार कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ।
4: It's not possible.
5: It's not possible. हामीले अघि हामीले ब्लुप्रिन्ट देखाएको अनुसार चाहिँ 200 मिटरभित्र यहाँ चाहिँ हुनसक्छ भन्ने सम्भावना भएको थियो। अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर
6: आइसक्यो।
3: रसुवागढी जलविद्युत केन्द्रका इन्जिनियर टिका पौडेलले पहाडीपछि आयोजना प्रमुख सन्तोष अधिकारीसित 51 जना कर्मचारी र 52 मजदूर बेपत्ता भएको जानकारी दिनुभएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि रसुवागढी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ नेउपाने,
7: हामी आफू गएर पत्रवास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ। हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 जना हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 जना कर्मचारी पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
8: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
7: 250 मिटर भित्र जानुपर्छ
8: भनेको त्यो चाहिँ अन्तिम हो?
7: हजुर, 250 मिटर अन्तिम हो। त्यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिब 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
8: जस्तो कन्ट्रोल रुम, विद्युत गृह जुन भन्नु भनिहाले, त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
7: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभए बाटो हामी चाहिँ अलि निराशै छौँ।
8: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
7: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो। त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नुभएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ।
8: रसुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेका छ। 14-16 जना जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
7: हुन सक्छन् भन्ने हो हाम्रो थोरै 14 जना त्यहाँ भित्र छन् भनेर भन्न सकिने अवस्था पनि रहेन. त्यहाँ भित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुन सक्छ, अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ, त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो. त्यसैले त्यहाँ सक्सेसफुल हुनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएका हौ. त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो
3: रसुवाको उत्तरका गाउँपालिका कामैलुङ पहिरे बेसी खाल्टे कैदेल डाँडा बोगटी बेत्रावती क्षेत्र बाढ़ीका कारण ठूलो क्षतिमा परेका छन्। बाढ़ीका अधिकांश घर बगाएपछि ती बस्ती अहिले बगरमा परिणत भएका छन्। यहाँ सयौं परिवार घरबार विहीन छन्। पाँच नम्बर वडाका अध्यक्ष यमराथ आचार्यका अनुसार भूकम्पपछि विस्थापित गरिएका बस्ती नै यस पटकको बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। बाढ़ीमा परेका कतिपय घरभित्र मानिसहरू जीवितै रहेको वा मृत्यु भएको तथा उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। ट्रिनिटी रामचन्द्र आवासीय र उत्तर गया पब्लिक स्कूल पनि बाढ़ीमा पूर्ण रूपमा ध्वस्त छन्। नीलकण्ठका मात्रै करिब 200 विद्यार्थी अझै सम्पर्कमा नआएको आचार्यको भनाइ छ।
4: ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल खोलाकै छेउमा विद्यालय भए हुनाले उहाँहरू बाढी आउँदैछ भन्ने भएपछि उहाँले आफ्नो विद्यार्थीहरू सेभ गर्नुभयो होइन। त्यहाँ चाहिँ विद्यार्थी पढेका छैनन् भन्ने कुरा आएको छ। विद्यालय गइहाल्यो। एउटा नीलकण्ठ माध्यमिक विद्यालय त्योभन्दा अलि माथि बगडीटार भन्ने ठाउँमा थियो, उहाँ चाहिँ विद्यार्थीहरू चाहिँ उहाँको त्यो विद्यालयको धेरै परेको छ। नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लिन जान लागेको बस नपुग्दै बाढी आएर रेडीमा बसेका विद्यार्थी, सडकमा बसेका विद्यार्थीहरू लगभग 200 संख्यामा चाहिँ बगाएको छ भन्ने जानकारी आएको छ। ठुलो क्षति चाहिँ त्यहाँ भएको छ। मेरै वडा उत्तर गया 5
5: विद्यार्थीहरूको खोजीको लागि के भइरहेछ त काम?
4: बाढीले बगाएको कहाँ गएर खोज्ने? अब उता गैंडाकोटमाबाट फोन आएको छ, प्रहरी चौकीबाट चाहिँ मलाई फोन गर्दै हुनुहुन्थ्यो नवलपरासी। त्यहाँ पनि उत्तर गया इङ्ग्लिस स्कुलको एउटा चाहिँ टाई भएको दुईजना विद्यार्थीहरू भेटियो भनेर फोन गर्नुभएको छ। मैले त्यहाँ सिदुर नगरपालिका वार्ड नम्बर 10 पर्छ त्यो विद्यालय, त्यहाँको सरहरूसँग कुरा गरेका छु, पहिचान भएको छैन। एउटै विद्यालयको त्यो भयो, अरू विद्यालयको छ नि। अब उत्तर गया पब्लिक इङ्ग्लिस स्कुल त्यो चाहिँ विदुर 10 परे पनि यही क्षेत्रका विद्यार्थीहरू जाने हो कि त्यहाँ। यही उत्तर गया 5 लगायत किसवाङ गाउँपालिकाबाट नजिकका क्षेत्रबाट जाने त्यहाँ विद्यार्थीहरू हुन्। त्यो विद्यालयमा पढ्ने विद्यार्थी पनि परेका छन्। 150 जति त्यहाँ परेको भन्ने त्यहाँ कुरा सुनिन आएको छ। हाम्रो विदुर 10 सरकारी विद्यालय पनि थियो, खोलाकै छेउमा थियो। रामचन्द्र प्राविका विद्यार्थीहरू त्यहाँ पनि त्यो विद्यालयमा पनि परेका छन्। मेरो वडाको यो नीलकण्ठ माध्यमिक विद्यालयको विद्यार्थीहरू लगभग 200 हारिमा परेका छन् र यो वडाका विद्यार्थी अन्यत्र विद्यालयमा जाने विद्यार्थीहरू पनि परेका छन् भनेर हजुरलाई मैले जानकारी गराएँ। यकिन भएको छैन त्यो ट्रिनिटी त्यहाँ चाहिँ परेको छैन भनेर चाहिँ उत्तर गया पब्लिक इङ्ग्लिस स्कुलले पनि डाटा दिएको छैन। रामचन्द्र प्राविले पनि त्यहाँ अब सरहरू सबै हताहत हुनुभएको छ, कोही घाइते कोही सरहरू हुनुहुन्न सर म्यामहरू, अनि डाटा दिने मान्छे भएको छैन। स्वास्थ्य चौकीका स्टाफहरू पनि पर्नु भएको छ। त्यत्रो बाढीमा परिसकेपछि सब नभेटिएपछि बेपत्ता नै भन्नु पर्यो, अहिले बेपत्ता भनौँ या मृतक भनौँ। मेरो वडामा त्यो विद्यार्थी बाहेक लगभग 92 रेकर्ड आएको छ। एक नम्बर वडाबाट विस्थापित भएर मेरो वडामा बस्ने त्यहाँ सङ्ख्या धेरै हुनुहुन्थ्यो, लगभग 200 घरधुरी मेरो वडामा आएर बस्नु भएको थियो। त्यहाँ पनि ठुलै सङ्ख्यामा खोलाकै छेउमा भए हुनाले त्यहाँ चाहिँ सबैभन्दा बढी क्षति भएको छ।
3: अब खबर फटाफट।
6: भोटेकोसी बाढीले सम्पर्क टुटाएको नुवाकोटको त्रिशुली वारी पारी तुइनबाट जोडिँदै त्रिशुली बजार र देवीघाट बजारमा तुइन राखिँदै बाढी पीड़ितका लागि भन्दै मन लाग्दी चन्दा संकलन नगर्न गुल्मी प्रशासनको चेतावनी, तथ्यहीन सूचना, विभत्स फोटो भिडियो पोस्ट शेयर नगर्न, अत्यावश्यक काम बाहेक काठमाडौँ यात्रा नगर्न र तीज पर्व पनि भड्किलो र तडक भडक नगरी मनाउन आग्रह। बिजुली बन्द भएको 5 रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीको सहयोगमा रसुवाको धन्चेमा जेनेरेटर राखियो, एकैपटक 100+ मोबाइल चार्ज गरिँदै। 3 रसुवाको टिमोरे बगरमा पुरिएकी 5 मनिषा मगरको टिचिङ अस्पतालमा बाबाआमासँग भेट, टिचिङ अस्पतालमा आमाबासँग भेट, आमाबालाई चिने पनि कुरा गर्न गाह्रो। भोटेकोसी बाढी पीड़ितका लागि नेपाल यातायात व्यवसाय महासंघको निशुल्क बस सेवा, निशुल्क बस सेवा रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार र राहत वितरणमा प्रयोग हुने। र विपद र चाडपर्वको मौका छोपेर मन लाग्दी मूल्य नतोक्न व्यवसायलाई सरकारको सुझाव, कृत्रिम अभाव, कालोबजारी र भाउ बढाए उम्कन नदिने कृषि मन्त्रीको चेतावनी।
3: सरकारले कारवाही गर्ने डर मान्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीले प्रधानमन्त्री वीरेन्द्र शाहलाई परिचय नखुलाइकनै बिन्ती पत्र लेखेका छन्। उनीहरूले बिन्ती पत्र लेख्दै सरकारले बेलैमा उद्धार गर्न नसकेका कारण सुरुङमा फँसेका सहकर्मी र अरू थुप्रै आयोजनाका धेरै कर्मचारीको ज्यान जोखिममा परेको गुनासो गरेका छन्। सुरुङभित्रका मान्छेको जीवन बचाउन हरेक मिनट महत्वपूर्ण हुने तर सरकारले उद्धारमा ढिलाइ गरिरहेको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। हवस् त खबर यति नै, नमस्कार।
0: BFBS Gurkha Radio.

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनसंग गुरुङका तर्फबाट आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 15 गते तदनुसार अगस्त महिनाको 31 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीय पनि र सप्ताहन्त दुई दिनको विदा पछिको यो पहिलो कार्यक्रम हो र कार्यक्रमको शुभारम्भमा स्वर्गीय योगेश वैद्यको आवाजमा रहेको र शिव अधिकारीको शब्द र संगीत नातिकाजीको रहेको थियो र यो समुदूर सांगीतिक कोशिलीबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त त्यो एकछिनमा तपाईँहरूलाई हामी जानकारी गराउने नै छौँ र सप्ताहन्त तपाईँहरूको रमाइलोसँग बित्यो होला। तर नेपालमा भने गएको बुधबार भोटे कोशी नदीमा जुन आकस्मात आएको बाढी थियो उक्त बाढीले रसुवा नुवाकोट र धादिङ लगायत चितवनमा धेरै जनधनको क्षति सँगसँगै मानवीय क्षति पनि भएको छ र कतिपय ठाउँमा पूर्ण रूपमा जुन बस्ती थियो त्यो बस्ती पूर्ण रूपमा चाहिँ खण्डारमा र बगरमा परिणत भएको र अझै पनि कति बेपत्ता भएको कुराहरू र ती बेपत्ता भएकाहरू मध्ये अझै पनि चाहिँ प्राप्त हुन नसकेको समाचारहरू आइरहेका। केही समय अगाडिको समाचारलाई आधार मानेर भनियो भने करिब 903 जना शव प्राप्त भएको कुरा आएको छ र 10,451 उद्धार गरिएको यो चाहिँ सार्वजनिक रूपमा समाचारमा आएको कुरा हो र तपाईँहरूले समाचारमा पनि सुनिसक्नु भएको छ र यो प्रसङ्ग सँगसँगै आजको बसाइमा पनि हामीसँग रहेका विषयवस्तुहरू कार्यक्रम नेपाल कलिङमा सदैश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज हामीले कुराकानी गरेका छौँ रसुवा जिल्लामा जुन बाढीको ताण्डवले जुन असर पुग्यो र भोटे कोशी नदी रसुवा जिल्ला हुँदै बग्दछ र त्रिशुलीमा आएर मिसिने गर्दछ र यही रसुवा जिल्ला भएर बग्ने जुन भोटे कोशी नदी थियो उक्त नदीमा अकस्मात रूपमा चाहिँ आएको बाढीले जुन जनधन क्षतिको भयो र यही प्रसङ्गमा भूगोलसँग जोडिएको विषयसँग केन्द्र कुराकानी गरेका छौँ भूगोलविद प्राध्यापक डाक्टर कृष्ण केसी सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट लिएका छौं।

0: उस्मान मिरको आवाजमा रहेको यो समुदूर सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीएबएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा अब भने लागो अनुपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीय तर्फ विपन्नमा काम गर्ने संस्थाहरूलाई पाठ यो शीर्षकमा लेख्दछ अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा। सम्पादकीय कुनै बेला मानिसहरू पानी किन पर्छ भन्ने पनि थाहा पाउँदैनथे, यसलाई दैवी क्रियाकलाप ठान्दथे। त्यसैले त आज पनि पानी नपर्दा भ्याकुताको बिहे गराइदिने सम्मका अन्धविश्वास जीवित छन्। तर आज विज्ञान र प्रविधिले पानी किन पर्छ मात्रै होइन, कहाँ पर्छ, कति पर्छ, कहिले पर्छ वा पर्दैनसम्म पूर्व अनुमान गर्न सक्छ। समुद्रमा ठूला ठूला आँधी र तुफानको पूर्व अनुमान गर्न सकिने भएको छ। त्यसैले त आँधी आउनु अघि नै त्यसबाट थुप्रै बस्ती जोगाउन सक्छन्। पश्चिमा र विकसित देशहरू पटक पटक सुनामी आइरहने जापानमा पनि अचेल त्यसबाट क्षति घट्दो छ, किनभने पूर्व अनुमान गरेर बस्ती जोगाइन्छ। भूकम्पको उत्तिकै प्रकोप भएको त्यो देशमा अचेल पनि भूकम्प आउन छाडेको छैन तर क्षति हुन छाडेको छ। सोही प्रकारको प्रविधियुक्त घरहरू बनाइएका छन्। हाम्रो नेपाल पनि प्राकृतिक प्रकोपको जोखिम हुने देशहरूको अग्रपन्तिमा पर्छ। जलवायु परिवर्तनले ल्याएको फेरबदलको जोखिममा त थोरै देशहरू मध्ये छौ हामी। हाम्रा नदीहरूमा जुनसुकै बेला पनि बाढी आउन सक्ने खतराको संकेत हाम्रा हिमाल र हिम नदीमा आउन सक्ने पहिरो र बाढी हुन् अनि हिमताल फुट्ने खतरा पनि, भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। मौसम पूर्वानुमान गरी त्यसै अनुसारको तयारी र प्रतिकार गर्दा नै धनजन क्षति हुँदैन। हामी कहाँ हिमाली क्षेत्रको अध्ययन अनुसन्धान गरी जोखिम पहिचान नभएको होइन, तर त्यस अनुसारको तयारी चाहिँ शून्य छ र अध्ययन अनुसन्धान गर्ने संस्था धेरै छन्, परिणाम पनि शून्य जस्तै छ किनभने तिनीहरू बीच सहकार्य र समन्वय अभाव छ। स्वदेशी मात्र होइन अन्तर्राष्ट्रिय संस्थाले पनि अध्ययन अनुसन्धान हाम्रा हिमालको नगरेको होइन, तर त्यो सूचना र जानकारी राज्य प्रणालीको पनि ठिक ठाउँमा पुगेको छैन। हामी कहाँ जल तथा मौसम विज्ञान विभागले मौसमी पूर्वानुमान गर्छ, खानी तथा भूगर्भ विभाग, एसी मोड, यूएनडीपी, रेडक्रस जस्ता दर्जनौ निकाय छन् जसले मौसम तथा जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्छन्। विश्वविद्यालयको ध्यान पनि त्यहाँ छ। तिनले अरब बजेट सकेका छन् र प्रतिवेदनको पहाड़ खड़ा छ। एकीकृत विपत्त सूचना प्रणाली विपत्त पोर्टल पनि संचालनमा नल्याएको होइन, तर हिमाली क्षेत्रमा पूर्व सूचना प्रणाली नै छैन। त्यसो भए ती संस्थाको औचित्य के अनि प्रतिवेदनको परिणाम के? यो सबै राज्यले सूचना एकीकृत गर्ने प्रणाली नबसाउनुको परिणाम बाहेक केही होइन। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भन्ने संस्था ऐनबाट गठन भएको छ। काम नछरिलियोस् भनेरै यस्तो शक्तिशाली प्राधिकरण गठन भएको हो। प्राधिकरणलाई प्रशासनिक र वित्तीय रूपमा पूर्ण स्वायत्त शक्तिशाली अझै बनाइएको छैन। प्राविधिक जनशक्ति र पूर्वाधारको अभाव छ अनि विपदकै क्षेत्रमा जिम्मेवारी वहन गर्ने गृह मन्त्रालय, रक्षा मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, स्थानीय तहबीच समन्वय हुँदैन। प्राधिकरण त्यसको सेतु हुनुपर्छ, बनाइनुपर्छ। जोखिमयुक्त क्षेत्रमा डोजर चलाएर सडक खन्ने, नदीको अधिकार क्षेत्रमा बस्ती बसाउने वा जलविद आयोजना बनाउने र परिपाटीलाई नियमन गर्न प्राधिकरणसँग कानूनी नियन्त्रणको अधिकार दिनुपर्छ। विपदसँग सबै काम यसै संस्थाबाट गर्ने एकद्वार प्रणाली बसाउनु पर्छ, भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। प्रतिवेदन र अध्ययन छरेर उपलब्धि हुँदैन, आधिकारिकता पनि हुँदैन। भोटेकोशी बाढीका सन्दर्भमा यस्ता अनुसन्धान र प्रतिवेदनको औचित्य फेरि प्रश्नको घेरामा छन्। हो, भोटेकोशी बाढीको पूर्वानुमान र जोखिम न्यूनीकरण शक्तिशाली देश चीनले समेत गर्न सकेन, त्यसो भनेर हामीले आफूलाई विचारा ठहराउनु छुट हुँदैन। जोखिम औलाइएका ठाउँमा बस्ती नबसाउन हामी सक्छौ, भौतिक पूर्वाधार निर्माण नगर्न सक्छौ, कुनै ठूला आयोजना नबनाउन सक्छौ, केही हुँदैन भनेर हल्का फुल्का रूपमा लिने व्यक्तिगत हटलाई राज्यले साथ दिनु हुँदैन। अनुसन्धानका रिपोर्टलाई थन्काएर राख्ने भन्दा राज्यको उपयोगितामा ल्याउने र कठोर नीति बनाएर लागू गर्नुपर्छ। जुनसुकै काममा पनि जति धेरै संस्था र निकाय भए त्यति नै अलमल र दोधार हुन्छ। जस्तो भोटेकोशी बाढी वा हिमाली क्षेत्रको जोखिममा ध्यान नपुग्नुको एउटा कारण त्यो पनि हो। तसर्थ एकीकृत प्रणाली बसाउने अनि राज्यकै निकायबाट कार्यान्वयन गर्ने स्थिति बसाइनु पर्छ, भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। विपत्तमा काम गर्ने संस्थाहरूलाई पार। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यस

0: Veteran Dash Guard.
1: यो छोटो विश्राम सँगसँगै अब नै लागौं सन्देश हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इशु अफ द डे तर्फ बीएफबीएस गोर्खा रेडियो नेपाल दैनिक प्रस्तुति कार्यक्रम इशु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुत धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इशु अफ द डेमा कुराकानी गर्दैछौ रसुवा जिल्ला भई बग्ने भोटे कोशी नदीमा गएको बुधबार जुन आकाशमाथ बिहान करिब 9:40 बजेको समयमा जुन बाढी आयो त्यो बाढीले 3 जिल्लालाई राम्रोसँग प्रभावित पारेको समाचार हामीले सुनिसक्यौं र यतिखेर उद्धार कार्य र घाइतेहरूको उपचार सँगसँगै हराएको मानिसहरूको खोजी भइरहेको छ भने निकै मात्रामा धन जन र यो भनौँ न भौतिक क्षति पनि भएको छ र मानवीय क्षति पनि भएको छ प्रसंग हामी आज भने यो जुन भोटेकोशीमा गएको बाढीको सन्दर्भलाई यो समाचारहरूमा आएको आधारलाई हेर्दाखेरि 50,000 घनमिटर हिउँको ढिक्का कृत्रिम तालमा खस्दा निम्तिएको थियो महाविनाश भनेर केही समय अगाडि लोकान्तर अनलाइन खबरले यो समाचारलाई प्रकाशित गरेको थियो र सँगसँगै हामी यो मानव बस्ती बसेको ठाउँमा भूगोलको अवस्था कस्तो छ र सँगसँगै यो जुन जलवायु परिवर्तनको असरको यो प्रत्यक्ष रूप देखिसकेको छ र यस प्रसंगमा भूगोलविद प्राध्यापक डाक्टर कृष्ण केसीसँग कुराकानी गर्न गइरहेका छौँ धेरै बेर नपर्खौ कार्यक्रममा स्वागत गरिहालौ डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई
2: हजुर धन्यवाद
1: धेरै धन्यवाद सर धेरै लामो समयको अन्तराल पछि चाहिँ कुराकानीमा जोड्यौं अब यो जुन अहिलेको विपदसँग जोडिएको प्राकृतिक आपदा जुन हामीले बिहोर्नु पर्यो गएको बुधबार होइन अब यसो हेर्दाखेरि भूगोलको हिसाबले मानिसको बस्ती बसेको ठाउँहरूको अवस्था हेर्दाखेरि त्यो उपयुक्त नभएको देखियो होइन यसमा चाहिँ अलिकति ख्याल नगरेको अलिकति चाहिँ विचार नपुर्याएको मान्न सकिन्छ अथवा के छ यो पहिले नै सूचना जारी गरिएको थियो हिमनदीहरू फुटेर आउन सक्छ बाढीहरू भनेर सरहरूले यसलाई कसरी अब्जर्भ गरिरहनु भएको छ भूगोलको हिसाबले चाहिँ
2: त्यो अर्ली वार्निङ सिस्टम जुन हो हामीले एकदमै अलर्ट हुनुपर्छ र त्यो एडभान्स लेभलको हुनुपर्छ भन्ने कुरा त पहिलेदेखि भइराखेकै कुरा हो तर के भने तर जुन गतिमा जुन प्रकारले चाहिँ नि अहिलेको घटना घट्यो त्यो वास्तवमा चाहिँ नि अर्ली वार्निङ र त्यो भन्दा पनि अलिकति एक्सेप्सनल रूपमा घट्ने हो अहिलेको घटना अब लाङटाङको अब रसुवाको चाहिँ नि माथिबाट जुन प्रकारले अघि तपाईँले भन्नुभयो 50 घनमिटर अथवा लगभग चाहिँ अनुमानित 11 हेक्टर क्षेत्रफलको तर अब गहिराई कति छ त्यो भोल्युममा त्यो चाहिँ जब हिउँ झर्यो अथवा पर्माफ्रस्टकै नै चाहिँ झर्यो त्यो झरिसकेपछि त्यसले एउटा ठुलो अब लगभग 3,32 मिटर चाहिँ त्यो एकदमै चाहिँ स्टिप उसमा चाहिँ स्लोपमा झरे तल झरेपछि त्यसले जुन किसिमको एउटा बद्रियो र चाहिँ जुन आवाज दियो जुन थर्को दियो त्यसले चाहिँ के भन्दा एउटा भूकम्पको कम्पनकै ऊ गर्ने गरेर दियो अब त्यो एउटा जुन प्रकारको चाहिँ एउटा दुर्गम क्षेत्रमा छ र मानिसको चाहिँ बसोबास क्षेत्रबाट पनि केही अलिकति पल्टिएर अथवा त्यसको चाहिँ सूचना पाउनु पनि गाह्रो कठिन ठाउँ भएको हुँदाखेरि सूचना अर्ली वार्निङको लागि र चाहिँ नि तलका चाहिँ जुन जनधन अब यति ठुलो चाहिँ उसमा जनधनको नोक्सानी भयो त्यसलाई जुन प्रकारको चाहिँ एउटा अर्ली वार्निङ सिस्टम हुनु पर्थ्यो त्यो नभएको कुरा त महसुस गरेकै छन् र अहिले चाहिँ के भन्दा हिमालयमा यो मात्र होइन अब चाहिँ अत्यन्त चाहिँ नि यो घटनाहरूसँग कुप हुने प्रकारको एउटा अर्ली वार्निङ सिस्टमदेखि लिएर हिमालयबाट बच्नको लागि यस्ता घटनाहरूबाट बच्नको लागि अत्यन्त चाहिँ एडभान्स स्ट्राटेजी अप्नाउनु पर्छ भन्ने कुराको एकदम स्पष्ट संकेत अहिलेको घटनाले चाहिँ गरेको छ
1: हजुर यो सँगसँगै यो जुन छ नि मानव बस्ती बसिएको जुन ठाउँ छ त्यो खोलाको किनार होइन जोखिम एकदमै भएको जस्तो पनि देखिन्छ यसो त्यो भिजुअलबाट हेर्दाखेरि पनि अब भूगोलको हिसाबले जुन ठाउँमा बस्ती बसालियो जुन ठाउँमा चाहिँ हाम्रो चाहिँ यो चेक जाँच गर्ने चाहिँ हाम्रो क्वारेन्टाइनदेखि लिएर अब यो जुन हाम्रो भन्सारको अफिसहरू होइन भूगोलको हिसाबले सरले अब्जर्भ गर्दाखेरि चाहिँ
2: हजुर यो कुरामा के भन्दाखेरि ध्यान नपुगेकै हो किन भन्दाखेरि खोला घर जुन हो आखिरी त यस्तो खालको एउटा विकराल स्थितिको एक्सपोज नगरे पनि अनुमान नगरे पनि खोलालाई खोला घर सुरक्षित छोड्न पर्छ त्यसको मापदण्ड कायम हुनुपर्छ भनेर जुन प्रकारले सोच्नु पर्थ्यो र बस्ती विस्तार गर्दा अथवा कार्यालयहरू चाहिँ स्थापना गर्दा त्यो कुराको एउटा गम्भीर रूपमा सोचिनु पर्थ्यो त्यो पहिले त्यसको एउटा एसेसमेन्ट हुनु पर्थ्यो त्यो एसेसमेन्टमा कमी कमजोरी भएकै हो जस्तो अब हिमालय क्षेत्रमा पहिले परम्परागत लगायत हाम्रा बस्तीहरू पनि एकदमै खोलाको चाहिँ नि जोखिम क्षेत्रमा भन्दा केही अलि पाखामा माथि त्यसरी छ नि त। जस्तो कालीगण्डकीको कुरा गर्यो भने अब अहिले आएर जोमसोम तल आयो, तर चाहिँ स्याङ तल आयो, टुक्से मार्फा तल आयो, तर पुरानो चाहिँ गाउँ हेर्नुहोस् न माथि छ। त त्यही प्रकारले चाहिँ रसुवाको अहिले यो लेन्दी खोलादेखि लिएर टिमुरे अनि त्यहाँबाट भोटेकोशी यिनीहरूमा पनि ती बस्तीहरू जुन प्रकारले खोला घरको मापदण्ड भित्र अथवा खोला घरको ती मार्जिन भित्र जुन प्रकारले आकर्षित भए, विस्तार भए र संरचनाहरू विचारै नगरिकन संरचनाहरू त्यसरी गरियो र त्यसको सतर्कताको लागि पनि ख्याल गरिएन, त्यसमा के भन्दाखेरि पछिल्लो समयमा आएर योजना गर्नेदेखि लिएर बस्ती विस्तार गर्नेदेखि लिएर संरचना निर्माण गर्नेहरूको बीचमा कमी कमजोरी रहेकै हो। यो कुरालाई महसुस गर्नुपर्छ र अब आइन्दा अब चाहिँ बस्तीलाई खोला घरलाई पर्याप्त उसलाई ठाउँ दिएर मापदण्ड दिएर मात्रै सुरक्षित ठाउँमा यसलाई गरिनुपर्छ। त्यो नगर्यो भने त फेरि यस्ता कुराहरू दोहोरिन्छन्, किनभने अब यो त हिमालयको यो हिन्दुकुश हिमालयको लगभग 3500 किलोमिटर छ, त्यसको अब उत्तरी ढाल नै भयो, दक्षिणी ढालतर्फको चाहिँ हिमालय जुन छ त्यसमा अब अफगानिस्तान पाकिस्तान अनि त्यहाँबाट उत्तराखण्ड अनि नेपाल अनि भुटान अब यो सबै गरेर अनि पूर्वोत्तर भारत यो सबैमा चाहिँ एकदमै कमन रूपमा सोच्न पर्ने कुरा र अनि त्रिदेशीय अथवा अरू बहु दक्षिण एसियाका अरू राष्ट्रहरूको पनि चाहिँ एउटा संयुक्त प्रयासमा अत्यन्त गम्भीरताका साथ चाहिँ एउटा स्ट्राटेजी बनाएर एक्सनमै खालि चाहिँ कुरा गफ र सम्मेलनमा मात्र होइन कि एक्सनमै चाहिँ जाने र समाजलाई सचेत गराउने अनि समाजलाई जोगिने प्रकारले चाहिँ बस्ती बसाउने कुराहरू चाहिँ नगर्यो भने त निकै ठुलो भयावह स्थिति पैदा हुन सक्छ हिमालय।
1: अब यो जुन यसो हेर्दाखेरि जुन भारतको उत्तराखण्डको जुन भनौँ न अब यो जुन केदारनाथमा गएको जुन बाढी छ होइन, त्यो बाढी र यो बाढीसँग तुरन्त रूपमा एकै किसिमको मान्न सकिन्छ सर? यो चाहिँ
2: अब नेचर अलिकति अब लोकेसन अनुसार फरक भए पनि नेचरमा स्वभावमा चाहिँ नि अब सिमिल्यारिटी छैन भन्न मिल्दैन र मूलत चाहिँ अहिले एउटा के भन्दाखेरि यो विगत केही वर्ष यता हिमालयतर्फ यो मनसुन चाहिँ जब एक्टिभ सक्रिय हुन्छ नि, मनसुन सक्रिय भइसकेपछि जुन प्रकारले त्यो क्लाउड ब्रस्ट हुने अनि एउटा क्लाइमेट चेन्जमा आएको चाहिँ जुन त्यसले क्लाउड ब्रस्टको चाहिँ स्थिति पनि पैदा गरेको छ र ठाउँ ठाउँ परार अब चाहिँ अब यो उसकै अब यो पोहोर पनि यही ठाउँमा भयो अनि परार चाहिँ उसमा के यो कागबेनीमा भयो अनि केदारनाथको कुरा भयो अनि त्यहाँबाट यो के अरे इन्द्रावती यतातिर
1: पोखरामा पनि त तपाईँको सेतीमा चाहिँ भएको घटना छ होइन,
2: पोखरा सेतीबाडीको कुरा पनि बेमौसमी छ, त्यो अझै यो त अझ बेमौसमी चाहिँ उसमा थियो र सेतीबाडीको नेचर थोरै फरक छ, तर यो अहिले चाहिँ अरू भएकाहरूमा एउटा वर्षाको स्थिति के रह्यो भन्दाखेरि यो टेम्परेचर यो चाहिँ जुन प्रकारले चाहिँ अहिले तापक्रम गर्यो ग्रिन हाउस इफेक्ट अथवा चाहिँ हरित गृह चाहिँ उत्स के अरे हरित गृह चाहिँ ग्यासको चाहिँ उत्सर्जन बढी भएको कारणबाट जुन प्रकारले चाहिँ टेम्परेचर बढिरहेको छ र त्यो बढेको टेम्परेचरले के भन्दाखेरि स्वाभाविक रूपमा एउटा एज युजल चाहिँ जुन प्रकारले चाहिँ मनसुन समयमा जुन हाइटमा त्यो वाटर लेडन भ्यापोर जुन हो नि पानी चाहिँ बोकेर आउने हावा जुन उचाइमा आउँथ्यो त्यो चाहिँ लगभग 4500-4450 मिटर भन्दा माथि जान्थेन र त्यसले गर्दाखेरि हिमालयको दक्षिणतर्फ यो मुख्य हिमालयको दक्षिणतर्फका पाखाहरूमा ठोकिएर यतैतिर वर्षा हुन्थ्यो र युनिफर्म टाइपको वर्षा हुन्थ्यो होइन, तर विगत चाहिँ 10-15 वर्ष यता अथवा खास गरेर चाहिँ 10 वर्ष यता के भयो भने यो वाटर लेडन भ्यापोर जुन हो चाहिँ मनसुनमा आउने भ्यापोर त्यो पानी लिएर आउने चाहिँ हावा त्यो 4500 एज युजल आउने चाहिँ हाइट भन्दा बढी लगभग 5000-5500 मिटरको उचाइबाट गएको हुँदा हिमालयको चाहिँ अधिकांश चाहिँ भन्ज्याङहरू भन्दा माथिबाट गएको हुँदाखेरि हिमालय पारि पनि चाहिँ यसले वर्षा भन्नु गराए र त्यो वर्षा अझ कस्तो भने यो ऊ चाहिँ क्लाउड ब्रस्टको रूपमा पनि भएको छ र त्यसले गर्दाखेरि हिमालय पारिको अत्यन्त संवेदनशील भाग जुन हो हिमालय भन्दा पछाडि जुन रेन सेडो एरिया भन्छौँ नि हामीले अनि त्यो चाहिँ रेन सेडो एरियामा त चाहिँ एकदमै फ्रजाइल छ, माटो चाहिँ लुज छ अनि त्यहाँबाट सबै कुराहरू चाहिँ अब धुलो चाहिँ उसमा छ, त्यहाँ चाहिँ अलिकति अब 10-15 सेन्टिमिटर मात्रै पानी पर्नु भनेको पनि बडा डेस्ट्रक्टिभ हो त्यही चाहिँ कुरा के भन्दा हिमालयको भन्ज्याङ होचा भन्ज्याङबाट अल्प हाइट लिएर चाहिँ जुन चाहिँ यो वाटर ल्यान्ड भ्यापरहरूको चाहिँ यो आयो त्यसले चाहिँ के भने हिमालय भन्दा पारि गएर यी घटनाहरू घटाएको छ र मूलत यतातिर चाहिँ जस्तो भनौँ त्रिशुली भन्दा पश्चिमको ठाउँमा अब हाम्रो भोटहरू भनौँ भोट हायर हिमालयन उपत्यका भोट भ्यालीहरू भनौँ तिनीहरूमा पनि त्यो किसिमको कागबिनीको कुरा त्यही हो, पोहोर चाहिँ उसको मनाङको कुरा त्यही हो, चाहिँ नार्फुमादेखि लिएर चामेमा त्यो किसिमको घटना भयो, अशोक अकल्पनीय भयो, अब अहिले चाहिँ रसुवा पोहोर पनि अहिले पनि र चाहिँ नि मेलम्चीको पनि यो कुराहरुमा चाहिँ नि के भन्दा यो वर्षाको जुन जुन हाइट एउटा वाटर ल्यान्ड भ्यापोरले जुन हाइट गेन गरेको छ र त्यसले चाहिँ नि हिमालयलाई चाहिँ नि सजिलोसँग पार गरेर पारिपट्टिको संवेदनशील चाहिँ नि जमिनमा जुन प्रकारले चाहिँ त्यसले वर्षा गरेको छ त्यो वर्षा त्यहाँको भूमिले त्यहाँको जमिनले चाहिँ थाम्न सकेको छैन र अहिले पनि जुन त्यो चाहिँ भयो त्यो हिमालयको चाहिँ पिकमा गएर पछिल्लो भागमा गएर त्यसले चाहिँ के भन्दाखेरि त्यसरी एभलेन्सी त्यत्रो ठुलो चाहिँ एभलेन्सी चाहिँ गयो र त्यो तल गएर चाहिँ त्यसरी चाहिँ गर्दा अहिले भोटेको सीमा अथवा लेन्दी खोलामा चाहिँ जुन ऊ आयो अब त्यसमा त्यति छिटो त्यो कन्भर्ट भयो लगभग 8-10 मिनट आधा घन्टाभित्र चाहिँ त्यो कन्भर्ट भएर बाढीको त्यत्रो चाहिँ एउटा विकराल बाढीको रूप लिएर चाहिँ आयो त भनेपछि यो अकल्पनीय रूपमा चाहिँ आएको छ र यो कुराहरू हिमालयको प्राय धेरै ठाउँमा यो दोहोरी नै स्थिति छ र यो एउटा चाहिँ संकेत त्यस कारणले गर्दा यसको लागि गम्भीरताका साथ एउटा नसोचिकन त्यही किसिमको रणनीति नबनाइकन र त्यसरी नै चाहिँ जनताहरूलाई चाहिँ स्थानीय जनताहरूलाई पनि सचेत नगराइकन चाहिँ हुँदैन
1: अब एकातिर संचार विच्छेद होइन अब सबै चिजबाट चाहिँ टाढिएको छ होइन अब एकदमै गाह्रो अवस्थामा चाहिँ जीवन निर्वाह गर्नुपर्ने स्थिति चाहिँ योभन्दा अघिल्लो घटनाले पनि देखाइसकेको छ होइन तर भूगोललाई नबुझिकन वातावरणलाई नबुझिकन यसरी चाहिँ जथाभावी चाहिँ बस्ती बसाल्दाखेरि त एउटा त सरकारको पनि कमजोरी देखियो
2: त्यो त हाम्रोमा चाहिँ के भन्दाखेरि मैले भन्ने गर्छु यो हामी कहाँ एउटा उखान छ नि 9 दिन छोडे 9 दिन भयो 20 दिन छोडे 9 लो 20 दिन छोडे बिर्स्यो भन्ने चाहिँ उखान छ नि हाम्रो अब यही घटना पनि तपाईँको 9 दिन पछि 20 दिन पछि बिर्सने नौलो हुने र बिर्सने त होइन भन्ने डर छ
1: के भन्दाखेरि किनकि पोरै यसले उग्र रूप देखाइसक्यो पोरै देखाइसकेपछि अलिकति सचेत त हुनुपर्ने नि होइन
2: तपाईँको यही मनाङकै उसमा चामेमा चाहिँ त्यत्रो घटना भएको हो कागबेनीमा त्यत्रो नोक्सानी भएको हो अब त केदारनाथ बद्रीनाथमा चाहिँ केदारनाथमा त्यत्रो चाहिँ घटना भएर मान्छे अब तीर्थयात्रीहरू चाहिँ तिर्खिएर पनि गएको हुन् अहिले पनि तीर्थयात्री कैलाशको चाहिँ तीर्थयात्री र गोसाईगण्डको तीर्थयात्रीको संख्या चाहिँ ठुलो मात्रामा परेको छ र यो फेरि यो ऊ चाहिँ नि कन्से संयोग पनि कस्तो पर्छ भने जनै पूर्णियाको समयमा अब गोसाईगुण्ड नुहाउन जाने अथवा चाहिँ हाई अल्टिच्युडको तातो पानीहरू नुहाउन जाने हाम्रो परम्परा छ त्यो परम्परा अनुसार जाँदाखेरि अब पहिलेको चाहिँ कुराहरूमा त्यति थाहा भएन होइन अब मान्छेहरू कम जान्थ्यो होला कम थियो होला तर अहिले त एउटा मास स्केलमा जाने पनि अब अहिले नोक्सानी ठुलो त्यो भयो र स्थानीय जनताहरू पनि अब फेरि सरकारी कार्यालयहरू अनि सुरक्षाका उहरू पनि त्यही ठाउँमा त्यस्तै चाहिँ मापदण्ड भित्रै असुरक्षित ठाउँमा चाहिँ राखेको हुँदा अब यति ठुलो नोक्सानी भयो अब चाहिँ के भन्दाखेरि खोला घरलाई चाहिँ पुरै मात्रामा उसको ड्यू कन्सिडरेसन गरेर उसको चाहिँ स्पेस छोडेर मात्रै मापदण्ड चाहिँ क्लियर गरेर मात्रै बाहिर बस्ने चाहिँ हुनु पर्यो नत्र पहिलाको हाम्रो पुरानो समाजमा हाम्रा जिजुबाजेहरू पढेको थिएनन् लेखेको थिएनन् तर चाहिँ उनीहरूसँग सोसियल इन्जिनियरिङको ऊ त सोच त चाहिँ धेरै गम्भीर रहेछ नि त धेरै राम्रो रहेछ उनीहरूले चाहिँ बस्ती यसरी खोला घर मिचेर मापदण्ड मिचेर र क्षेत्र चाहिँ खलिहान मिचेर खेती गर्ने ठाउँ मिचेर त बस्ती विस्तार गरेका थिएनन् र गरेनन् पनि कहिले पनि यो गर्नु हुँदैन पनि भनेर पनि भन्ने गर्थे तर अहिले हामीले के भन्दाखेरि त्यो कुराहरूको लागि एकदमै ख्याल नगरिकन हिजो बुढापाकाले भनेका कुराहरू र उनीहरूले गरेको कामहरूबाट पनि पाठ नसिकेर हामीले जुन किसिमले अहिले मिचेर एउटा मिचेर काम गऱ्यौँ त्यसको चाहिँ भिक्टिम त्यसको चाहिँ शिकार हामी आफै हुनु पर्यो र त्यो कुरालाई अहिले के भन्दा गम्भीर रूपमा महसुस गर्नुपर्छ र अब नोक्सान त भइहाल्यो त्यत्रो जनताको नोक्सान जनधनको नोक्सान त्यो हिसाब गरेर साध्यै भएन अब अहिले अब त्यो त नोक्सान भयो त्यसलाई त अब रिपेयर गर्न सकिँदैन तर आउने चाहिँ उसलाई कसरी जोगाउने अनि यस्ता यो त एउटा त्रिशुलीको मात्रै घटना होइन भोटेकोसीको मात्रै घटना होइन यो त भोलि गएर अरू चाहिँ हिमाल पारीबाट आउने नदीहरूमा यो घटनाहरू त
1: 47 वटा त हाम्रो हिम नदी होइन हिम तालहरू होइन एकदमै जोखिम छ भन्ने कुरा त आइसकेको छ नि रिपोर्टमा
2: एट द ब्रिस्क अफ रिस्क भनेर त इसिमोटले भनिरहेको छ 47 वटा छ त्यसमा 50 पनि भन्छन् र अरू चाहिँ के भन्दाखेरि त्यो त त्यो बेला लिएको बेला भयो तर नयाँ नयाँ हिउँ तालहरू चाहिँ बनिरहेको छ नि त अहिले जुन चाहिँ टेम्परेचर एकदम तापक्रम बढेर गएको कारणले गर्दा जुन हिउँ पग्लेको छ र चाहिँ त्यो हिउँ पग्लिसकेपछि त्यस्ता हिमालयमा रहेका खाल्टा खोबिल्टाहरूमा त्यो चाहिँ पग्लेको हिउँ जम्मा हुँदै चाहिँ अहिले चाहिँ सानो चाहिँ पोखरी छ भोलि चाहिँ ठुलो ताल बनिरहेको छ अनि त्यसरी चाहिँ क्रमशः यही कास्कीकै चाहिँ कपुचे हेर्नुहोस् न सानो चाहिँ तपाईँको 25-30 वर्ष अगाडि सानो चाहिँ 2-3 रोपनीमा थियो अहिले आएर चाहिँ के भन्छ त्यति ठुलो चाहिँ ताल यही मोर के अरे मादीको चाहिँ शिरमा छ त भनेपछि त्यस्तो कैयौँ चाहिँ हिमालयभरि चाहिँ त्यस्तो किसिमको नयाँ तालहरू नयाँ चाहिँ खतराका चाहिँ तालहरू बाँध फुट्न चाहिँ एकदम तयार भएका तालहरू त चाहिँ रहेका छन् त अब त्यसको लागि सधैँ चाहिँ सर्वे गरेर मान्छे गएर चाहिँ किनभने एकदम विकट उसमा ठाउँमा छन् विकट ठाउँमा छ मान्छेको पहुँचबाट बाहिर छ त त्यस्तो ठाउँमा चाहिँ सधैँ गएर चाहिँ त्यहाँ अब्जर्भेसन गरिरहने कुरा पनि आउँदैन, त कहाँ कति के बनाएको छ, कतिहरू फुट्छ भन्ने कुराको एकदमै जगजगी छ। त्यसले गर्दाखेरि अब यो सम्भाव्य रूपमा आउन सक्छ भनेर त्यसको लागि सुरक्षित ठाउँ एउटा अर्ली वार्निङ सिस्टम चाहिँ एकदमै पक्का र चाहिँ एडभान्स टाइपको, र अर्को चाहिँ के भन्दाखेरि खोला छेउ र खोलाको मापदण्ड भित्र त्यसलाई एकदमै नछुने, अब खेतीपाती गर्ने हल्का पल्का गर्ने त्यसको प्रयोग गर्ने कुरा अर्को कुरा हो, तर चाहिँ के भन्दाखेरि अब बसी नै बसाल्ने अड्डा नै राख्ने यी कुराहरूमा अब चाहिँ फेरि गल्ती दोहोऱ्याउन हुँदैन।
1: अब कार्यक्रमको अन्तमा कृष्ण भीरमा जुन पहिरो गएको छ अहिले पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प छ भनेपछि भूगोलको हिसाबले जुन ठाउँमा चाहिँ बारम्बार पहिरो गइरहेको छ होइन धेरै चाहिँ नोक्सानी बिहोर्यो, एकचोटि त त्रिशुली नदी धन्दा नै 10-15 मिनट चाहिँ रोकिएको घटनाहरू पनि छ होइन, सरले यसलाई कसरी हेर्नुहुन्छ, रेकमेन्ड कसरी गर्नुहुन्छ यो बाटोको हिसाबले?
2: त्रिशुली जुन प्रकारले बढेर आयो, त्रिशुलीले धार लिँदाखेरि त्यो बाटोको चाहिँ तल बाटोभन्दा मुनिको भागमा चाहिँ त्यसले रेट्यो, तल रेटिसकेपछि तल चाहिँ जुन किसिमको चाहिँ एउटा केप बनायो त्यसले अन्त भने उसो नदीको चाहिँ करेन्टले त्यो भित्र गएर जुन केप बनायो त्यसले गर्दाखेरि त्यो बाटो भाँसिन चाहिँ बाध्य भयो, अनि त्यस्तो ठाउँहरू अरूहरू पनि आउला, तर त्यो निम्सरो ठाउँमा धेरै वर्षदेखि त्यो चाहिँ उसमा भएको छ, माथि गएर चाहिँ भित्तो काटेर चाहिँ ल्याम भित्तो पनि चाहिँ त्यो एकदमै स्लोपमा छ अनि काट्यो फेरि माथिको भाग चाहिँ अरू बढी खस्ने सम्भावना छ। त्यो कुरा त हामीले मुगलिङ चाहिँ नारायणगढमा जुन किसिमले बाटो चक्ल्याउने सिलसिलामा जे गऱ्यौँ र त्यो बाटो चक्ल्याउने सिलसिलामा जुन किसिमले हामीले भिर काट्यौँ, भिर काटिसकेपछि भिरको माथिको जमिनको ले चाहिँ जमिन धानिने त्यसको वेट धान्ने अवस्था त्यो काटेको ठाउँ ठाउँको जमिनले चाहिँ धान्न सकेन र त्यसले गर्दा सुक्खा पहिरोदेखि लिएर तपाईँको बेमौसमी अवस्थामा पनि सुक्खा पहिरो अनि बर्खामा पहिरो अनि ब्लक हुने यस्ता कुराहरू भइराखेका छन् नि त। अनि भने त्यो कृष्ण भीरको पनि अहिले चाहिँ जुन त्यो उसले काट्यो त्यो चाहिँ ऊ तल तल भित्रबाट खोलिदिएपछि त त्यो बाटो चाहिँ नि तल धसिन चाहिँ बाध्य भयो र त्यो प्रकारले भयो भने अझ अब त्यसको अब उतापट्टि गएर काटेर फेरि त्यसलाई चाहिँ चक्ल्याम त्यो पनि छैन, तलैबाट जग उठाएर बलियोसँग उठाएर अनि त्यसलाई चाहिँ धसिएकोलाई उठायो भने मात्रै बल्ल चाहिँ हुने त भनेपछि त्यसको लागि त टाइम टेकिङ भयो। अनि भोलि गएर भोलि योभन्दा अझ भयानक भएर आएपछि सबै स्विप अप गरिदियो भने के गर्छ, यो समस्याको बारेमा त गम्भीर भएर राज्यले अथवा स्थानीय माने सबै सरकारहरू भनौँ अब सङ्घीय सरकार प्रदेश सरकार अब स्थानीय सरकारदेखि लिएर सबै चाहिँ अब विज्ञहरू लगायत चाहिँ अथवा अथवा अन्तर्राष्ट्रिय एउटा चाहिँ एउटा समूहले पनि चाहिँ यसमा चासो लिएर हिमालयको यो चाहिँ फ्रजाइल जुन छ एउटा कमलोपना जुन छ त्यो कमलो भूगोलमा अब यो किसिमको अहिले चाहिँ एउटा हावापानी परिवर्तनको कारणबाट र अन्य कारणबाट र मान्छेको अतिक्रमणको अतिदोहनको कारणबाट अतिक्रमणको कारणबाट हुने कुराहरूमा गम्भीरताका साथ चाहिँ यसलाई छातीमा हात राखेर चाहिँ काम कुरा गरेन भने त परिणाम त यस्तै हुन्छ, सधैँ चाहिँ मान्छे शिकार बन्दै जान्छन् र अप्ठ्यारो हुँदै जान्छ अनि परिणामहरू दुःखद हुन्छन् र दुखान्त चाहिँ स्थिति हिमालयमा प्रवेश गरेको देखिन्छ, त्यसले गर्दा अब यसमा गम्भीर हुनु जरुरी छ। धन्यवाद,
1: धेरै धेरै धन्यवाद छ डाक्टर साहब, समय दिनुभयो र हामीले अन्तमा अलिकति कृष्ण भीरको विषय पनि छोयौँ र अलिक बढी हामीले यो रसुवाकै सन्दर्भसँग केन्द्रित रह्यौँ र हामी अकल्पनीय घटना भन्दा पनि हामीलाई पहिले नै यसलाई चाहिँ सूचित र सचेत गराउँदा गराउँदा हामी अलिकति प्रविधि प्रयोग गर्नमा ढिलाइ गर्यौँ होइन, अलिकति अति सचेत पनि भएनौँ यी सबै यावत कुराहरूबाट
2: होइन सर। हस्
1: त धेरै धेरै धन्यवाद छ डाक्टर साहब यहाँलाई चाहिँ।
2: हस् हस् धन्यवाद
1: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो भूगोलविद प्राध्यापक डाक्टर कृष्ण केसी, उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
0: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
3: दिल ने ये मान लिया है तुम ही हो मेरी मंजिल, न चाहते हुए भी तुमसे उम्मीदें रखता है दिल।

स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा सजिएको यस गीतका रचनाकार भने कविवर माधव प्रसाद घिमिरे हुनुहुन्थ्यो भने यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अर्को एउटा सांगीतिक विश्रामतर्फ लागौं र यो सांगीतिक विश्राम भने लिएका छौं सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजलबाट कार्यक्रमलाई अगाडि बढाऊ।

सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो सुमधुर साङ्गीतिक गजल सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ विविध विषयहरू लिएर। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: पर्ने स्थानीयले बताएका छन्। प्रहरी कार्यालयमा जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला हामीसँग भएको सम्पर्कमा पाँच नम्बर वडाका स्थानीय कृष्ण नेपालीले आफ्नो अवस्था सुनाउनु भएको छ।
1: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
2: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन। अब कसैको अब हुन्छ नि, अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन। अब अभरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
1: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँहरूको घरसम्म पनि आइपुग्नु भयो होला?
2: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू, ओहोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
1: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
2: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
0: नेपालीले पाँच नम्बर वडा नजिकै रहेको चिलिम मे आयोजनाको सुरुङभित्र थुनिएकाको उद्धार भइरहेको जानकारी दिनुभएको छ। पृथ्वी राजमार्गको कृष्णवीर र मलिखु क्षेत्रमा पनि सड़क भाँसिएपछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
3: रसुवा बाढीपछि तीन दिन रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेखु नजिकै शीतल बजारमा करिब 60 मिटर भाँसिएको छ। हिजो कृष्णभीर र मलेखु नजिकै परेवा भीरमा सड़क भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाड़ी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौँ आउजाउ गर्न अब तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौबिसे निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छप्पेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ। यो सड़कको केही भाग भने कच्ची छ। हेटौँडाबाट कुलेखानी चितलाङ हुँदै थानकोट निस्कने अर्को बाटो पनि छ। यो बाटो पनि हलुका गाडीका लागि विकल्प हुन सक्छ। पूर्वबाट आउने गाडीका लागि सिन्धुली धुलिखेलको बीपी राजमार्ग खुला छ।
0: भुटेकोशीमा आएको बाढीमा सुदूरपश्चिमका 142 जना अझै सम्पर्कविहीन छन्। हराएकाहरूको खोजीमा आफन्तहरू प्रभावित क्षेत्रमा मात्र होइन अस्पताल चाहिरहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
4: रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका 170 जना मध्ये 28 जना सम्पर्कमा आए पनि 142 जना भने अझै भुटेकोशीमा आएको बाढीपछि बेपत्ता छन्। हाइड्रो पावरमा कार्यरत पति सम्पर्कविहीन हुँदाको पीड़ा सुनाउँदै कञ्चनपुरकी द्रौपदी भाट।
5: मोबाइल हेर्दा हेर्दा मेरो आँखा थाकिसक्यो, मेरो हात दुखिसक्यो। 3B को न्यूज आउँछ कि भनेर हेरिरहन्छु। 3A को आउँछ, माथिको आउँछ, तलको आउँछ। त्यो 3B मा त्यो 3B को अहिलेसम्म एउटा सरकारले गरेको पहलको अथवा त्यहाँको अफिसका कर्मचारीकोहरूले गरेको पहलको मैले एउटा न्यूज देखेको छैन।
4: बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवार चिन्तामा छन्। छप्पटी छ र बेचैनी। उनीहरूले हराएकाहरूको खोजीमा सरकारले पहल गर्नुपर्ने बताउँछन्।
6: कहीँ कतै जीवित र घाइते या मृत भन्ने कुनै पनि खबर नपाएको हुँदा हामी सम्पूर्ण घर परिवार साह्रै चिन्तित छौँ।
7: हाम्रो प्रहरी कार्यमा गा होला, प्रहरी कार्यालयमा त त्यहाँ हाम्रो परिचालनमा त गा होला त्यहाँको, त्यो पनि हामी त्यति सोध्न सकिन्छौँ।
4: आफ्ना बेपत्ता परिवार खोज्न कतिपय आफन्तहरू चितवनदेखि काठमाडौँसम्म पुगेका छन्। कोही बाढी प्रभावित क्षेत्रमा छन् भने कोही घरमै खबर आउने आशमा बसिरहेका छन्।
0: गत साता आएको आकस्मिक बाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका आशंका गरिएका सयौं कामदारहरूसम्म पुग्ने प्रयास स्वरूप नेपालका अधिकारीहरूले नियन्त्रित विस्फोट गराइरहेका छन्। मृतकहरूको 1,000 हाराहारीमा पुगेको छ भने करिब 4,500 बढी मानिसहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा 33 जना बेलायती नागरिक पनि छन्। प्लान इन्टरनेशनल नामक परोपकारी संस्थाकी सृजना गुरुङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एकको स्थल भ्रमण गरेर फर्कनु भएको छ।
8: The moment I stepped there, there were 3 things you could notice. One was the sound, the constant sound of helicopters. The second was the smell, the strong smell of bodies.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
9: यो BFBS गोरखा रेडियो हो।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीली सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS,

0: Yes, Gorkha Radio.
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सहयोग मागेको जानकारी दिनुभएको हो. अमेरिकासँग डिएनए परीक्षण र चीन सिङ्गापुरसँग उच्च क्षमताका आवश्यक उपकरण पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभएको छ. जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ. अहिलेसम्म भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्. रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैन्य टोली धुन्चे फर्किएको छ. सुरुङभित्र कोही पनि मान्छे फसेको नभेटिएको सैनिक टोलीले जनाएको छ. ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ. उद्धार कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ.
4: It's not possible.
5: It's not possible. हामीले अघि हामीले ब्लुप्रिन्ट देखाएको अनुसार चाहिँ 200 मिटरभित्र यहाँ चाहिँ हुनसक्छ भन्ने सम्भावना भएको थियो. अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर
6: आइसक्यो.
3: र सगरी जलविद्युत केन्द्रका इन्जिनियर टिका पौडेलले बाढीपछि आयोजना प्रमुख सन्तोष अधिकारीसित 51 जना कर्मचारी र 52 मजदूर बेपत्ता भएको जानकारी दिनुभएको छ. सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि र सगरी आयोजना निराश बनेको छ. आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपाने
7: हामी आफू गएर पत्तलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ. हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 जना हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो. कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन. अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न. तर अनुमानको आधारमा 14-16 जना कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ. बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन. त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ. अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ.
8: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
7: 250 मिटर भित्र जानुपर्छ.
8: भनेको त्यो चाहिँ अन्तिम हो?
7: हजुर, 250 मिटर अन्तिम हो. त्यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ. विद्युत गृह चाहिँ करिबन 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ. त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ. विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ. सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ. अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो. त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ.
8: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
7: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ. अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो. उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो. त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो. त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ. अब केही भन्न सकिने अवस्था छैन. उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलि निराशै छौँ.
8: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
7: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो. त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो. पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो. त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नु भएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ.
8: रसुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेको छ. 14-16 जना जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
7: हुन सक्छन् भन्ने हो हाम्रो. 14-14 जना त्यहाँभित्र छन् भनेर भन्न सक्ने अवस्था पनि रहेन. त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुनसक्छ. अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ. त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो. त्यसैले त्यहाँ सकुशल हुनुहुन्छ, उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएको गरेका हौ, त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार। म
2: Movie.

फेरि आइसकेको छ नयाँ एपिसोड लिएर तपाईँहरूको लागि, विशेष गरी नेपाली सिनेमाहरूको कलेक्सन लिएर आइसकेको छ। साथमा म संगीता श्रेष्ठ र BFBS गोर्खा रेडियोले हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने यो कार्यक्रम आज फेरि आइसकेको छ। भनेपछि तपाईँहरू तयार हुनुहोस् आजको मेरो कलेक्सनको लागि। त र कलेक्सनभन्दा अगाडि म गीत सुनाउँछु है तपाईँहरूलाई, किनभने गीत सुनौ, फ्रेस गरौँ मुड, अनि त्यसपछि आजको हाम्रो नेपाली सिनेमाको कलेक्सनको कुरा म तपाईँहरूसँग सेयर गर्नेछु।

अनुसाजकको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ 2082 सालको र 2082 सालको पनि सुपरहिट भनेर नाम दिएको सिनेमा उनको स्वेटरको बारेमा। यो नाम दिएको मात्र होइन, साँच्चै पनि सुपरहिट भएको सिनेमा हो उनको स्वेटर। है, उनको स्वेटर भन्ने बित्तिकै तपाईँलाई धेरै कुराहरू याद आउँछ होला, यो सिनेमाको गीत याद आउँछ होला, सिनेमाको एकदमै सफ्ट लभ स्टोरी याद आउँछ होला, विपिन कार्की याद आउँछ होला, मेरो नाम अगाडि याद आउँछ, धेरै कुराहरू याद आउँछ किनकि साँच्चै पनि यो सिनेमा याद गर्ने लायकको सिनेमा थियो। र 2082 सालको सुपरहिट सिनेमाको नाममा चिनिएको उनको स्वेटरको बारेमा आज म कुरा किन गर्दैछु भने अब यो सिनेमाको सिक्वेल बन्ने भएको छ। हालै मात्र काठमाडौँमा एउटा चाहिँ जुन इभेन्ट अर्गनाइज भएको थियो त्यो इभेन्टमा अनाउन्स गरिएको हो यो कुरा कि यो सिनेमाको सिक्वेल बन्ने र सिनेमाको सिक्वेलको नाम भनी राखिने कलेजी उनको स्वेटर। पहिलाको सिनेमाको नाम उनको स्वेटर मात्रै थियो भने अबको नाम कलेजी उनको स्वेटर भनिसकेपछि स्वेटर बुनेको जस्तै समथिङ स्लो ग्रो हुने एउटा लभ स्टोरी पार्ट वानमा थियो, पार्ट टूमा पनि हुनसक्छ त्यस्तै होला। र पार्ट टूकै कुरा गर्ने हो भने यो सिनेमालाई रेडी गरेर रिलिज गर्ने टार्गेट चाहिँ 2084 छ है, 2084 सालमा मात्र यो सिनेमालाई चाहिँ रिलिज गर्ने भनेर टार्गेट राखिएको छ। सो चाँडै नै यसको सुट पनि सुरु गर्ने भनेर कुरा पनि छ। नवीन चौहानको नै लेखन उनैको निर्देशनमा बन्ने हो यो सिनेमा, पहिला पनि उनैको निर्देशन र लेखनमा बनेको सिनेमा हो यो। र अगेन यो सिनेमामा हामीले को को देख्नेछौँ भने अफकोर्स विपिन कार्की त हुने नै भयो, मेरो नाम अगर पनि हुने नै भयो। दुबईको जोडी बिना आई थिङ्क यो सिनेमाको कथा अगाडि बढ्नै सक्दैन, त्यति मिठो लभ स्टोरी प्रेजेन्ट गरिएको थियो उनको स्वेटरमा। त्यो बाहेक पनि सिनेमामा अरू कलाकारहरू जसलाई नोटिस गरियो होइन, जस्तै एलेक्स पारसको कुरा गरौँ, त्यस्तै गरी परीक्षा लिम्बूको कुरा गरौँ होइन, दुबईको चाहिँ जुन केमिस्ट्री थियो, जोडी थियो, त्यो पनि एकदम मन पराएको थियो। दुबईलाई कास्ट गरिएको, दुबईजना माथि पिक्चराइज गरेको भिडियो पनि निकै चर्चामा आएको थियो। र त्यो सबै कुराहरू मिक्स गरेर भनौँ न पुराना तिनै अनुहारहरूलाई मिक्स गरेर यो सिनेमा तयार हुने त भइ नै हाल्यो। त्यो बाहेक पनि एउटा अर्को रमाइलो कुरा जुन मैले तपाईँसँग सेयर गर्न चाहेँ त्यो चाहिँ के भन्दाखेरि, यो सिनेमामा अबको पार्ट टूमा हामीले बलिउडका चर्चित लेखक अनि एक्टर पियुष मिश्रालाई पनि देख्नेछौँ। हजुर राइट सुन्नुभयो, तपाईँहरूले उहाँलाई पनि यो सिनेमामा कास्ट गर्ने भएको छ। सो हामी के बुझौँ भने सिनेमाको टिमको हिसाबले उनीहरूले के बताएका छन् भने योभन्दा अगाडिको जुन उनको स्वेटर थियो त्यसको आफ्नै जर्नी थियो, कलेजी उनको स्वेटरको यात्रा अझ फराकिलो हुनेछ, अझ डिफ्रेन्ट किसिमले हामीले प्रेजेन्ट गर्नेछौँ। योभन्दा अगाडि चाहिँ कथा कतै कतै आधा अधुरो भयो कि कहिले आउँछ यसको सिक्वेल भनेर धेरै क्वेसन आएको कारणले गर्दाखेरि पनि त्यसको लागि हामीले यो लभ स्टोरी लिएर आउन लागेका छौँ। सो तयार हुनुहोस्, असाध्यै मन छुने एउटा लभ स्टोरी लिएर आउँदैछौँ भनेर भनिसकेका छन्। सो पार्ट वानमा हामीले धरणीधर र फुल सिनेमाका क्यारेक्टरहरू होइन, विपिन कार्की र मेरो नाम अगरको लभ स्टोरी चाहिँ इन्कम्प्लिट देखाइयो नि त, सायद त्यसैले पनि धेरैको मन छोएको थियो कि हुनसक्छ अबको पार्टमा दुवैको मन मिल्छ कि, दुवै भेटघाट हुन्छ कि, आधा अधुरो भएको कथा पुरा हुन्छ कि, त्यो पनि हेर्न बाँकी नै छ। तर मैले तपाईँहरूलाई यो सिनेमाको अब बन्ने सिक्वेलको बारेमा जानकारी गराएँ किनकि मलाई थाहा छ तपाईँहरूले असाध्यै मन पराउनु भएको सिनेमाको पार्ट टू कहिले आउँछ होला भनेर पर्खाइ पनि थियो होइन। सो यो जानकारीपछि म तपाईँहरूलाई बताउन चाहन्छु कि आउने दिनमा यो सिनेमालाई लिएर अरू पनि कुनै अपडेट्सहरू आएको खण्डमा म तपाईँहरूसँग इमिडिएटली सेयर गर्नेछु मुभी एन्ड मोरमा नै।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। सिनेमाको कुरा गर्छौँ हामी, विशेष गरी नेपाली सिनेमाको। भने आउनुहोस् हामी एकैछिन कुरा गरौँ अगस्त्य सिनेमाको बारेमा, जुन सिनेमा केही वर्ष अगाडि रिलिज भएको थियो। सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेको थियो र सिनेमाको बारेमा राम्रो कुराहरू पनि भएको थियो। तिनै निर्देशक सौरभ चौधरीले बनाउन लागेको नयाँ सिनेमा द राइज अफ साम्राज्य, मैले अलिकति कुरा त तपाईँलाई योभन्दा अगाडि पनि भनिसकेको थिएँ। अबको पालो भने यो सिनेमा द राइज अफ साम्राज्यको चाहिँ कलाकारहरू कास्टिङ हुने क्रममा चाहिँ यसपल्ट नासिर हुसेनलाई पनि फिल्ममा भित्राइएको छ। सौगात मल्ल अलरेडी असाइन भइसकेका छन्, दयाहाङ राई अलरेडी असाइन भइसकेका छन्, अब नासिर हुसेन पनि। सो यसो हेर्दाखेरि नासिर हुसेनको भूमिका के होला त, आई मिन कस्तो किसिमको क्यारेक्टर पोर्ट्रे गर्दै होला नासिरले, जबकि दयाहाङ राई छ अलरेडी, सौगात मल्ल छ भनेपछि। अनि अर्को कुरा चाहिँ यो सिनेमामा साम्राज्यमा चाहिँ यो निर्देशक सौरभ चौधरी अनि त्यसपछि नासिर हुसेनको पहिलोचोटि काम गर्न लागेको होइन, योभन्दा अगाडि अगस्त्यमा पनि दुवैले एकसाथ काम चाहिँ गरिसकेका हुन्। सो पक्कै पनि एउटा राम्रो क्यारेक्टर चाहिँ नासिरको लागि पनि लेखेको हुनुपर्छ जस्तो चाहिँ लाग्छ है। इन्ट्रेस्टिङ पार्ट यो सिनेमा साम्राज्यको इन्ट्रेस्टिङ पार्ट मैले भन्नुपर्दा चाहिँ म के देख्छु भने कर्णाली ब्लुज फेरि जति कुरा गरे पनि कम, जतिपल्ट पढ्यो भने पनि त्यो मनलाई छुने, मनलाई हल्लाउने, दिमागलाई हल्लाउने कथा उस्ताको उस्तै, कर्णाली ब्लुज पनि उस्तै, फेरि पनि उस्तै। र यो दुवै किताब जुन असाध्यै राम्रो छ, साहित्यको क्षेत्रमा चाहिँ एउटा रेकर्ड सेट गरेको कथा किताब नै भन्छु म चाहिँ, यस्ता यस्ता कथा लेख्नुभएका लेखक बुद्धिसागरको लेखन रहेको छ यो कथामा, अब भन्ने कथामा, साम्राज्यमा जसको म कुरा गर्दैछु। निकै ठुलो क्यानभासमा यो सिनेमा म उतार्दैछु, ठुलो बजेटमा उतार्दैछु, ताकि नेपाली सिनेमा यसरी पनि बन्न सक्छ है भनेर एउटा इक्जाम्पल सेट गर्नको लागि म यो सिनेमा बनाउँदैछु भनेर भनिसकेका निर्देशक सौरभ चौधरीको साम्राज्य साँच्चै पनि निकै ठुलो क्यानभासमा बन्ला जस्तो देखिन्छ। कलाकारहरू कास्टिङ त्यही अनुसार हुँदैछ, सुटिङको तयारी त्यस्तै हुँदैछ, एकदमै भव्य सेटहरू लगाउने तयारी छ भनेपछि एउटा सो हामी के बुझ्न पनि सक्छौँ भने विभिन्न कालखण्डको कथाहरू पनि यो सिनेमामा अटाउनु पर्नेछ अरे। भन्नुको अर्थ इतिहासदेखि अहिलेसम्म आउँदाखेरि विभिन्न जर्नी हुँदै आउने साम्राज्यमा चाहिँ पुरानो दिनहरू, पुराना साम्राज्य, पुरानो समयलाई उतार्न त त्यति सजिलो छैन नि त। त्यो अवस्थामा चाहिँ VFX अफकोर्स युज हुने र ओभरअल सबै कुराहरूलाई समेटेर एउटा भव्य साम्राज्यको लुक्स दिने तयारीमा रहेका छन् यति बेला निर्देशक सौरभ चौधरी। भने नासिर हुसेनको पनि यो सिनेमामा एन्ट्री भइसकेको इन्फर्मेसन मैले तपाईँलाई मुभी इन मोडमा भर्खरै दिएँ भने अब म तपाईँलाई गीत नै सुनाउँछु।

आउनुहोस् हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले भुटानी, नेपाली र हिन्दी भाषामा बोल्छ। तिनवटा फरक फरक भाषा मैले भनिहालेँ, भुटानी, नेपाली र हिन्दी भाषामा जुन सिनेमालाई नाम दिएको छ टनल 26 भनेर। यो सिनेमाको बारेमा अरू कुरा गर्ने हो भने एक्टर प्रदीप खड्कालाई यो सिनेमामा क्रिएटिभ प्रड्युसरको रूपमा चाहिँ उतारिएको छ। सो यो टिजरमा हामी के देख्छौँ भने एउटा ठुलो टनल छ, डार्क, अनि त्यो टनलमा चाहिँ नि जम्बीहरूबाट बस्नको लागि मानिसहरूले जुन स्ट्रगल गरिरहेको छ त्यो किसिमको कुराहरू देखाइएको छ। अनि सर हेर्दाखेरि तपाईँहरूले यदि ट्रेन टु बुसान हेर्नुभएको छ भने यो सिनेमाको यो टिजरले पनि कति कति झलक छ त्यो पनि दिन्छ कि, ट्रेन टु बुसानको झलक पनि दिन्छ जुन चाहिँ जम्बीको कथामा आधारित। हुन त नेपालमा यो जम्बीको कन्सेप्ट हलिउड मुभी या बलिउड मुभीहरूको लागि हेर्नलाई चाहिँ इजिली अहिलेसम्म लिएकै थियो होइन, नहेरेको होइन, हेरेको हो। अनि कोरियन फिल्ममा पनि हेरेकै हो होइन जम्बीको स्क्रिप्ट कथा, तर नेपालमा या नेपाली भाषाको सिनेमामा अब यसलाई कसरी लिन्छ त्यो पनि हेर्न त बाँकी नै छ। तर पनि यो सिनेमालाई चाहिँ नि एउटा जम्बीको दुनियाँमा लगेर कनेक्ट गर्न खोजेको देखिन्छ। यो सिनेमाको कुरा मैले यस कारणले पनि गरेँ किनकि यो सिनेमामा हामीले हाम्रै नेपाली कलाकारहरू जस्तै अनुप विक्रम साई भयो, जस्तै आना शर्मा भयो, अनि त्यसै गरी प्रदीप खड्कालाई त देख्ने नै छौँ। त्यो बाहेक पनि हामीले भुटानी एक्टर साङ्गे सेल्ट्रिमलाई पनि यो सिनेमामा देख्नेछौँ। अनि यो सिनेमाको जुन रिलिजको कुरा गर्ने हो भने अक्टोबरमा रिलिज हुन लागेको सिनेमा नेपाल, भारत र भुटान तिनैवटा देशमा चाहिँ एकसाथ रिलिज हुन लागेको छ। यो सिनेमालाई पिक्चराइज गर्दा पनि नेपालका सिनेमाटोग्राफर दीर्घ गुरुङ र भुटानका साङ्गे टी तेन्जिङले छायाङ्कन गरेका हुन् भने यो सिनेमाको राइटिङ, यो सिनेमाको स्क्रिप्ट, डाइरेक्सन, एडिटिङ सबै काम चाहिँ डिडी किन्ले गरेका हुन्। सो हामी आशा गरौँ यो सिनेमा जुन नेपालको लागि पनि नयाँ टेस्ट हुनेछ होइन, नेपालमा रिलिज भइसकेपछि रेस्पोन्स के कस्तो आउँछ तपाईँहरूसँग म सेयर गर्नेछु। अफकोर्स अहिले भने मेरो तर्फबाट यो इन्फर्मेसन मात्रै थियो तपाईँहरूको लागि मुभी एन्ड मोरमा।

अभिनेत्री रेखा थापाको निर्देशकीय कमब्याक फिल्म हो माया भनेकै यस्तै होला, जसको टिजर केही दिन अगाडि सार्वजनिक भएको थियो। समथिङ 1 मिनट 18 सेकेन्ड लामो यो टिजरमा चाहिँ हामीले के देख्छौँ भने लभ स्टोरी देख्न सक्छौँ, आपसमा हुने जुन द्वन्द्व भन्छौँ नि त्यो द्वन्द्व देख्न सक्छौँ, प्रेम देख्न सक्छौँ, बाध्यता देख्न सक्छौँ, ट्र्यापमा परेको कुनै क्यारेक्टर देख्न सक्छौँ, होइन लाइफमा सिम्पली भन्नुपर्दाखेरि आउने अप एन्ड डाउन्सलाई चाहिँ यो सिनेमामा उतारिएको छ। रेखा थापा जसलाई हामी एक्टरको रूपमा मात्रै होइन उनले केही सिनेमाहरू निर्देशन पनि गरिसकेको कारणले निर्देशक पनि बन्न सक्छौँ उनलाई, र त्यही मध्येको एउटा उनीको निर्देशनमा बनेको सिनेमा हो यो माया भनेको यस्तै होला है, जसको टिजर सायद तपाईँले हेरि पनि सक्नु भएको छ। यो सिनेमाको कुरा गर्नु पर्दा हामीले दुईजना एक्ट्रेस जो राम्रे एक्ट्रेसको रूपमा चिनिन्छन् दुवैजना, सृष्टि श्रेष्ठ र नीति शाह, दुवैजनालाई हामीले देख्न सक्छौँ यही एउटा सिनेमामा, होइन फिल्ममा एक्टरको रूपमा या दुवैजनासँग इन्भल्भमेन्टको रूपमा चाहिँ देखाइएका एक्टर भने दिल श्रेष्ठ रहेका छन्। र तिज आउँदैछ, तिजको आफ्नै किसिमको मौलिकता छ, आफ्नै किसिमको चाम छ हाम्रो देशमा, होइन सायद यसैलाई टार्गेट गरेर चाहिँ रिलिज गर्न लागि छ यो सिनेमा, भदौको 26 गते भनेर त तयारी गरेको छ होइन यो सिनेमालाई रिलिज गर्नको लागि, र केही गीत पनि बाहिर आइसकेको छ, यसको टिजर बाहिर आइसकेको छ, र सबैभन्दा ठुलो कुरा चाहिँ धेरै पछि रेखा थापाले निर्देशन गरेको सिनेमा भनेर पनि यसलाई बाहिर ल्याइएको छ। सिनेमामा मैले अघि भने जस्तै सृष्टि श्रेष्ठ या नीति शाह या दिल श्रेष्ठ मात्रै होइन, हामीले मदन कृष्ण श्रेष्ठलाई पनि देख्छौँ यो सिनेमामा, त्यस्तै गरिकन नम्रता श्रेष्ठलाई, लक्ष्मी गिरीलाई, राजाराम पौडेललाई, विशाल पहाडी, सङ्गम भण्डारी, सुजाता श्रेष्ठ, थुप्रै यस्ता कलाकारहरू छन् जसलाई फिचर गरिएको छ यो सिनेमामा। योभन्दा अगाडि हिम्मत वाली या मल्लिका नाम गरेको सिनेमा रेखा थापा आफैले डाइरेक्सन गरिसकेकी थिइन्, तर फरक के थियो भने ती सिनेमाहरूमा उनी आफै एक्टरको रूपमा पनि चाहिँ प्रस्तुत भएकी थिइन्, एज एन एक्टर डिरेक्टर दुवै काम चाहिँ गरेकी थिए भनेर भनौँ न। तर माया भनेको यस्तै होलाको कथा चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ, यो एउटा लभ स्टोरी भएको कारणले पनि हुनसक्छ। यसमा चाहिँ उनले अन्य कलाकारहरूलाई चाहिँ कास्ट गरेकी छिन् र अन्य कलाकारहरूलाई मात्रै डाइरेक्सनको काम गरेकी छिन्। सो हामीले हेर्न चाहिँ एक किसिमको क्युरियोसिटी हाम्रोमा छ कि अबको सिनेमा उनको आफ्नो एक्टिङ बिनाको सिनेमा कस्तो बनेको होला भनेर। सो रेखा थापाको डाइरेक्सनमा बनेको यो सिनेमा माया भनेको यस्तै होलाको इन्फर्मेसन पनि मैले मुभी एन्ड मोरबाट तपाईँलाई दिएँ भर्खरै, म फेरि पनि तपाईँलाई गीत सुनाउँछु।

0: एक्सप्रेस गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।

सिनेमा बन्नुभन्दा पहिले सबभन्दा पहिले गरिने काम भनेको स्क्रिप्ट होइन। स्क्रिप्ट तयार भइसकेपछि या कथाको थिम के हो या प्लट रेडी भइसकेपछि अनि मात्रै सिनेमालाई कस्तो लुक्स दिने, कसले डाइरेक्सन गर्ने, के गर्ने भन्ने धेरै कुराहरू आउँछ होइन। अनि एउटा अर्को कुरा के हुन्छ भने कथा लेख्दै गर्दा, स्क्रिप्ट लेख्दै गर्दाखेरि त्यो कल्पना पनि गर्दै गरिन्छ कि यो दृश्य म कहाँ खिच्छु होला, कहाँ देखिन्छ होला, यो अझ राम्रो एउटा सानो घर हुन्छ या एउटा ठुलो घर हुन्छ, कस्तो हुन्छ, के हुन्छ, यो सबै कुरा चाहिँ राइटरको इमेजिनेसनमा बनेको कुराहरू हुन्छ जसलाई डाइरेक्टरले उतार्ने काम गरेका हुन्छन्। तर कहिलेकाहीँ हामी सोच्छौँ स्क्रिप्ट राइटर आफै डाइरेक्टर पनि भएको खण्डमा उनको भिजन अझ क्लियर हुन्छ होला भनेर सोच्छौँ होइन, त्यो धेरै हदसम्म ट्रु पनि हो। यति बेला मलाई कुरा गर्न मन लाग्यो नेपाली फिल्ममा चाहिँ स्क्रिप्ट राइटरको रूपमा राम्रैसँग परिचित सुमन गजमेरको, जसले चाहिँ सिनेमाहरू हेर्ने हो भने उनले आफूले बनाएको सिनेमाहरू, उनले आफूले लेखेको सिनेमाको कुरा गर्ने हो भने रङ्गी

13 chapter 1 serva mithi patra safa maruma chai unni sang ramro experience lekhan ko tyo bahek unko interest डाइरेक्सन तिर पनि अफकोर्स छ, उनको झुकाव डाइरेक्सन तिर पनि छ. सायद त्यसरी गर्दाखेरि राइटरको रूपमा मात्रै होइन, उनले चाहिँ सहायक निर्देशकको रूपमा पनि कठपुतली, बाबरी, महापुरुष र बलिदानमा पनि काम गरिसकेका छन् सहायक निर्देशकको रूपमा. यो कुरा मैले जुन गर्दैछु सुमन गजमेरको बारेमा तपाईँले अन्दाज लगाइसक्नु भएको हुनुपर्छ कि पहिला राइटर, त्यसपछि सहायक निर्देशक, र अब भने अफकोर्स सुमन गजमेर आफै डाइरेक्सनमा उठेका छन्. उनको डेब्यु डिरेक्टरको रूपमा आउन लागेको सिनेमाको नाम हो हाम्रो सानो घर. हाम्रो सानो घर यसो यो सिनेमाको केही सानो पोर्सन मात्रै बाहिर आएको छ, एउटा सानो फोटो मात्रै बाहिर आएको छ होइन, जसमा चाहिँ हाम्रो सानो घर लेखिएको छ, फिल्म बाय सुमन गजमेर भनेर. त्यो पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने पहाडको छेउछाउतिर एउटा सानो घर छ, त्यो सानो घरलाई नै टार्गेट गरेर बनाउनु खोजेको जस्तो देखिन्छ यसो हेर्दाखेरि. तर त्यति सिम्पल पनि छ जस्तो देखिँदैन पोस्टर हेर्दाखेरि. पोस्टरमा नाम सँगसँगै केही कुराहरू पनि लेखिएको छ, हामीले बनाउने घर, सपनाले बनाउने संसार. अर्को कुरा के लेखिएको छ भने रोमान्स, सोसल ड्रामा, थ्रिलर. भनेपछि यो सबैको कम्बिनेसन अफकोर्स राम्रै हुनुपर्छ, किनभने उनले काम गरेको सिनेमाहरूको अघि मैले भने होइन, लिस्ट हेर्ने भने रङ्गी, एकातिन, कठपुतली, बाबरी, बलिदान, महापुरुष, यस्तो हेर्दाखेरि चाहिँ कम्बिनेसन देखिन्छ. लभ स्टोरीको पनि, रोमान्सको पनि, कतै कतै थ्रिलरको पनि, सोसल ड्रामाको पनि. सो हामी आशा गरौँ एउटा राइटर डिरेक्टर भइसकेपछि उनले ल्याउने कथा, उनले ल्याउने सिनेमा कस्तो हुन्छ होला. हामीलाई साँच्चै यसको पर्खाइ छ, सुमन गजमेरले बनाउने सिनेमाको हामीलाई पर्खाइ छ. र मैले तपाईँलाई इन्फर्म गरेँ हाम्रो सानो घरको रूपमा उनले ल्याउँदैछन् सिनेमा. सो हाम्रो तर्फबाट अल द बेस्ट स्क्रिप्ट राइटर सुमन गजमेरलाई, एउटा राम्रो डिरेक्टरको रूपमा पनि पक्कै पनि उनले अगाडि आफूलाई ल्याउने.

आजलाई यति नै. तपाईँहरूको लागि म नेक्स्ट विक फेरि आउनेछु, अनि साथमा मेरो हुनेछ नेपाली सिनेमाको बारेमा लेटेस्ट इन्फर्मेसन. सो तबसम्मको लागि म सङ्गीता श्रेष्ठलाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्. नेक्स्ट विक तपाईँहरूको लागि अरू कलेक्सन लिएर आउँछु है. तबसम्म सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: यो बीएसबीएस गोर्खा रेडियो हो।
2: जेनेरेटर चलाएको मौकामा मोबाइल फोन चार्ज गरेका बेला हामीसँग भएको सम्पर्कमा पाँच नम्बर वडाका स्थानीय कृष्ण नेपालीले आफ्नो अवस्था सुनाउनु भएको छ।
3: त्यहाँ खाना पानी नभएर समस्यामा परेको मान्छेहरूको बारेमा केही जानकारी आएको छ, कोही छ भने?
4: अहिले त्यस्तो खानै नपाएर त अब त्यस्तो त छैन सर। अहिले अब चाहिँ गाह्रो हुने अवस्था चाहिँ छ सर, किनभने अब आउने जाने बाटो बन्द छ, पुल छैन। अब कसैको अब हुन्छ नि, अब कोहीले ल्याएर राखे हुँदैन यस्तो होला भन्ने कसैलाई थाहा भएन। अब अभरजट यस्तो भयो, अब केही समयपछि त यो त भइ नै हाल्छ हजुर।
3: अनि हजुरको चाहिँ त्यति बेला बाढी गइसकेपछि कस्तो कस्तो उद्धारमा खटिनु भयो कि भएन, कस्तो कस्तो पीडितहरू तपाईँको घरसम्म पनि आइपुग्नु भयो होला?
4: होइन, हेली आएर उद्धारहरू त यहाँ मान्छे धेरै घटना घटे सर। यहाँ सबै काम गर्न जाने गाडीका ड्राइभरहरू, ओहोर गर्ने काम गर्ने मान्छेहरू त भसक्कै गए नि सर जानु त।
3: अनि अहिले कति दिनपछि चल्यो हजुरको टेलिफोन, त्यसपछि त्यहाँ बिजुली?
4: बिजुली त छँदै छैन सर अहिले। जेनेरेटरबाट बेलुका कतै अब चौकीतिर आइपुग्छ, त्यहाँ गएर चाहिँ मोबाइल चार्ज गरेर चाहिँ यसो हेर्ने गरिरहेको छ हजुर।
2: नेपालीले पाँच नम्बर वडा नजिकै रहेको चिलिम मे आयोजनाको सुरुङभित्र थुनेकाको उद्धार भइरहेको जानकारी दिनुभएको छ। पृथ्वी राजमार्गको कृष्णवीर र मलेखु क्षेत्रमा पनि सड़क भाँसिएपछि मुगलिन हुँदै काठमाडौँ आउने जाने बाटो बन्द भएको छ।
5: रसुवा बाढीपछि तीन दिन रोकिएको राजमार्ग फेरि बन्द भएपछि राजधानी आउने जाने यात्रु र माल सामान ढुवानी समेत बिथोलिएको छ। धादिङको मलेखु नजिकै शीतल बजारमा करिब 60 मिटर भाँसिएको छ। हिजो कृष्णभीर र मलेखु नजिकै परेवा भीरमा सड़क भाँसिएपछि यो बाटो बन्द भएको छ। दैनिक 15,000 हाराहारी गाड़ी आवागमन हुने बाटो बन्द भएपछि अब वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने भएको छ। काठमाडौँ आउजाउ गर्न अब तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। काठमाडौँ आउन जान हेटौँडा दामन पालुङ नौबिसे निस्कने त्रिभुवन राजपथ प्रयोग गर्न सकिनेछ। त्यस्तै हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ आउने अर्को वैकल्पिक बाटो छ, तर यो बाटो साँघुरो छ। भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र धेरै घुम्ती भएकाले यो बाटो हलुका सवारीका लागि उपयुक्त बन्न सक्छ। त्यस्तै हेटौँडा मकवानपुर गढी ठिङ्गन छप्पेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग पनि राजधानी आउन जान प्रयोग गर्न सकिनेछ। यो सड़कको केही भाग भने कच्ची छ। हेटौँडाबाट कुलेखानी चितलाङ हुँदै थानकोट निस्कने अर्को बाटो पनि छ, यो बाटो पनि हलुका गाडीका लागि विकल्प हुन सक्छ। पूर्वबाट आउने गाडीका लागि सिन्धुली धुलिखेलको बीपी राजमार्ग खुला छ।
2: भुटेकोसीमा आएको बाढीमा सुदूरपश्चिमका 142 जना अझै सम्पर्कविहीन छन्। हराएकाहरूको खोजीमा आफन्तहरू प्रभावित क्षेत्रमा मात्र होइन अस्पताल चाहिरहेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
6: रोजगारी तथा अन्य कामको सिलसिलामा रसुवा पुगेका सुदूरपश्चिमका 170 जना मध्ये 28 जना सम्पर्कमा आए पनि 142 जना भने अझै भुटेकोसीमा आएको बाढीपछि बेपत्ता छन्। हाइड्रो पावरमा कार्यरत पति सम्पर्कविहीन हुँदाको पीड़ा सुनाउँदै कञ्चनपुरकी द्रौपदी भाट।
7: मोबाइल हेर्दा हेर्दा मेरो आँखा थाकिसक्यो, मेरो हात दुखिसक्यो। 3B न्युज आउँछ कि भनेर हेरिरहन्छु। 3A आउँछ, माथिको आउँछ, तलको आउँछ, त्यो 3B, त्यो 3B अहिलेसम्म एउटा सरकारले गरेको पहलको अथवा त्यहाँको अफिसका कर्मचारीकोहरूले गरेको पहलको मैले एउटा न्युज देखेको छैन।
6: बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवार चिन्तामा छन्। छप्पटी छ र बेचैनी, उनीहरूले हराएकाहरूको खोजीमा सरकारले पहल गर्नुपर्ने बताउँछन्।
8: कहीँ कतै जीवित र घाइते या मृत भन्ने कुनै पनि खबर नपाएको हुँदा हामी सम्पूर्ण घर परिवार साह्रै चिन्तित छौँ।
9: तरबाट हाम्रो प्रहरी कार्यमा गाउला प्रहरी कार्यालयमा त त्यहाँ हाम्रो परिकारले मात्रै गाउला त्यहाँको त्यो पनि हामी एकचोटि सोध्न सकिन्छौँ।
6: आफ्ना बेपत्ता परिवार खोज्न कतिपय आफन्तहरू चितवनदेखि काठमाडौँसम्म पुगेका छन्। कोही बाढी प्रभावित क्षेत्रमा छन् भने कोही घरमै खबर आउने आशमा बसिरहेका छन्।
2: गत साता आएको आकस्मिक बाढीपछि जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका आशंका गरिएका सयौं कामदारहरूसम्म पुग्ने प्रयास स्वरूप नेपालका अधिकारीहरूले नियन्त्रित विस्फोट गराइरहेका छन्। मृतकहरूको 1,000 हाराहारीमा पुगेको छ भने करिब 4,500 बढी मानिसहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा 33 बेलायती नागरिक पनि छन्। प्लान इन्टरनेशनल नामक परोपकारी संस्थाकी सृजना गुरुङ सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एकको स्थल भ्रमण गरेर फर्कनु भएको छ।
10: The constant sound of helicopters The second was the smell, the strong smell of bodies.
2: अलिसमका खबर यति नै नमस्कार.
11: यो BFBS गोरखा रेडियो.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको DFBS गोर्खा रेडियोमा

जति दुःख सहनु पर्छ मै सहन्छु, तिमी कहिले नरुनु, तिमी कहिले उदास नहुनु, तिमी कहिले निराश नहुनु, तिमी सदैव मुस्कुराउनु, तिम्रो भागको दुःख पनि मै सहुला, तिमीले मेरा लागि गरेका बाचाहरू तिमीले गर्न नसके पनि मै तिम्रा लागि पूरा गरौँला, अरू त खै के भन्नु, तिम्रा सबै सबै सपनाहरू पूरा हुन्, तिम्रो सपना पूरा गर्न मैले गर्नुपर्ने सहयोग म सदैव गरिरहँला, उही तिमीलाई अत्यन्त माया गर्ने, तिमीलाई अत्यन्तै प्रेम गर्ने तिम्रो धनवीर।

जसै यो धनवीरको पत्र निशाले पढ्छिन्, निशाका आँखाबाट छल छल आँसु बहन्छन्। तर मौन, ती आँसुले के व्यक्त गरे? दुःख कि सुख वा पछुतो, अथवा यो कथामा के छ? म तपाईँलाई आजको यात्रा जिन्दगीकोमा धनवीर र निशाको कथा सुनाउँछु, जुन कथा धनवीरले हामीलाई पठाउनु भएको छ। धनवीरजीको कथा आज हामी यात्रा जिन्दगीकोमा सुन्नेछौँ। के कथा होला, कसरी यो जीवन अगाडि बढ्यो होला, कहाँ पुगेर टुङ्ग्यो कि अझ अगाडि बढ्यो कि, अथवा यस्तो चिठी किन धनवीरले निशाका लागि लेखे, यी सबै कुरा म खोल्नेछु आजको यात्रा जिन्दगीकोमा। तपाईँ साथै बस्नुहोला। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र यात्रा जिन्दगीकोमा तपाईँलाई स्वागत गर्न मन्दिरा हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन। तपाईँको जीवन सुखमय होस्, सुन्दर होस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, यिनै शुभकामनाका साथ आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ।

हजुर, तपाईँले यति बेला यात्रा जिन्दगीको सुनिरहनु भएको छ, जहाँ हामी तपाईँ हाम्रै जीवनका भोगाई, तपाईँ हामीले नै भोगेका अनुभूतिहरू यस यात्रा जिन्दगीकोमा प्रस्तुत गर्ने गर्दछौँ। तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँले पनि एउटा जीवन भोग्नु भएको छ, तपाईँको पनि आफ्नो कथा, आफ्नो व्यथा छ। जे जे सुनाउन मिल्छ, जति सुनाउन मिल्छ, लेख्नुहोला हामीलाई, किनकि तपाईँको जीवनको अनुभूति कसैका लागि शिक्षा बनोस्, कसैका लागि प्रेरणा बनोस्। तपाईँले मलाई सम्झिनका लागि mandiradungel3@gmail.com यो इमेल एड्रेसलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ, अथवा तपाईँले मेरो मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखेर, बोलेर वा फोन गरेर बताउन सक्नुहुन्छ। आउनुहोस्, आज धनवीरजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथालाई हामी सुन्नेछौँ, यात्रा जिन्दगीकोमा। धनवीरजी लेख्नुहुन्छ, म सामान्य परिवारको छोरो हुँ, पढ्नमा मेहनती थिएँ, गम्भीर स्वभावको थिएँ। आफ्नो भविष्यलाई सुनिश्चित पार्नुपर्छ भन्ने मलाई थाहा थियो, किनकि आमा बुबाको सपना ममाथि। एउटै छोरो थिएँ, दुई दिदीहरू अनि एक बहिनी, चार सन्तान, आमा बुबा र मेरो एक हजुरआमा, मेरो बजू। आमाको सानो होटेल थियो, बुबा जागिरे हुनुहुन्थ्यो, दिदीहरू पढ्दै आमालाई सघाउनुहुन्थ्यो, बहिनी र म चाहिँ घरमै बस्थ्यौँ, किनकि हाम्रो घर र आमाको पसल अलिकति टाढा थियो, अलिकति चोक बजारमा भए होटेल चल्ने। त्यही भएर आमाले सुरुदेखि नै होटेल व्यवसाय गर्नुभएको थियो, राम्रो चल्थ्यो, राम्रो चिया खाने, खाजा खाने मानिसहरू आउँथे। अनि दिदीहरू बिहानको कलेज गएर सिधै आमाको होटेल पुग्नुहुन्थ्यो, अनि त्यही खाना खाएर दिनभरि आमालाई सघाउनुहुन्थ्यो। बिहान बुवाले पकाउनुहुन्थ्यो, अनि बुवालाई म र बहिनी भएर सघाउँथ्यौँ भान्साको काम, अनि हामी खाना खाएर बुवा अफिस जानुहुन्थ्यो, बहिनी र म स्कुल जान्थ्यौँ। स्कुलबाट फर्केर हामी घरै आउँथ्यौँ, घर आएर आफ्नो होमवर्क सोमवर्क गर्ने, पढ्ने, यस्तै घरको केही काम छ भने आमा बुवाले भन्नुहुन्थ्यो त्यो काम गर्ने। यसरी हाम्रो दैनिकी चल्थ्यो र यसै गरी हामी बिस्तारै बिस्तारै हुर्किँदै गयौँ, पढ्दै गयौँ, बढ्दै गयौँ।

यसरी पढ्दै बढ्दै जाने क्रममा जब म 9 कक्षामा पुगे मेरो जेठी दिदीको विवाह भयो। त्यही होटलमा चिया खान आउने एक युवकले दिदीलाई मन पराइरहेका रहेछन् अनि आमासँग कुराकानी गरेपछि राम्रै खानदानका रहेछन्, त्यही भएर बुबा आमाले नाई नास्ति नगरिकन बेजात भए पनि विवाह गरेर दिनुभयो र दिदी खुसी खुसी आफ्नो प्रेम उसले पाई अनि आफ्नो घर जम गरेर ऊ खुसीले बसी। कहिले काहीँ आउने जाने गर्थे, जेठी दिदीको कुरो सिद्धिहाल्यो। त्यसपछि माइली दिदी र आमा होटल सम्हाल्ने अनि आमा र बुवाले जिस्काउनु हुन्थ्यो। जेठीलाई त त्यही चिया खाने न्यूमा आको आई गरेर मन पराएर लग्यो, अब तँलाई पनि कुन चाहिँले यसै गरी लान्छ अनि मेरो जिम्मेवारी पनि सकिन्छ, राम्रै हो, आमा र बुवाले कुरा गर्दै माइली दिदीलाई जिस्काउनु हुन्थ्यो। म त्यसरी कहाँ जान्छु र आमा, म त्यसरी जानेवाला छैन है आमा, तपाईँहरूले खोज्नुपर्छ राम्रो घरको केटा भनेर दिदी पनि उल्टै आमा बुवासँग जिस्किन्थे। हुन त मलाई लाग्छ उसको फोन गराए अनुसार कसैले उसलाई मन पराइसकेको छ, कसैको प्रेममा ऊ छे, तर म निश्चित नभएसम्म यो कुरा बाहिर निकाल्न चाहन्नथे। तर मलाई त्यो बेलामा पनि शंका लाग्थ्यो, माइली दिदीको पनि कोही छ।

अर्को कुरा यही भइहाल्यो। बुबा नियमित जागिर खाँदै आउँदै गर्नुहुन्थ्यो आमा होटेल। सबैजना व्यस्त व्यस्त थिए। मेरो पनि कुरकुरे बैंस चढिसकेको थियो। नौ कक्षामा हामी पढ्दै थियौं। मलाई मेरै कक्षामा पढ्ने निशा अत्यन्तै सुन्दरी लाग्थ्यो, अत्यन्तै राम्री। आफू मगर सम्प्रदायको हुनाले मुख फोरिहाल्न डर लाग्थ्यो। उनी क्षेत्रीय परिवारकी छोरी थिइन्। जात त मिल्दैन थियो, तर अहिलेको जमानामा के जात, के उमेर, के धर्म, प्रेमले जात धर्म केही हेर्दैन भन्छन्। त्यसमाथि पनि कुरकुरे भैँस यति राम्री लाग्थिन्, यति राम्री लाग्थिन्, म त्यसको बयानै गर्न सक्दिनँ। उनको नाकको त्यो फुली सायद हिरा हुनुपर्छ, झलल्ल झल्किन्थ्यो जब उनी यसो उसो गरेर यताउता फर्किन्थिन्। उनको नाकको त्यो फुली यस्तोसँग टल्किन्थ्यो कि के भनौ। उनका ती कमल पत्रे नयनले पुलुक्क हेरिदिँदा म आफ्नो होसै गुमाउँथे। कति राम्री होलिन्, कति उज्यालो अनुहार, कति सुन्दर मुस्कान, अनि लडक्क दुई चुल्ठी बाँड्दा त म भुतुक्कै हुने। बान्की परेको शरीर, छिनेको कम्बर, अनि सलक्क परेका ती औँलाहरू, सलक्क परेको जिउ डाल, त्यो ड्रेस लगाउँदा पनि कति राम्रो देखिएको, स्वर्ग कि अप्सरा जस्ती। बेला बेलामा नहेरौँ भने पनि उनीतिरै आँखा पुलुक्क गइहाल्थ्यो मेरो। कसो कसो गरी मैले हेरेको बेलामा उनले पनि पुलुक्क हेर्दा हाम्रो आँखा दुईबाट चार हुन्थे। एकचोटि, दुईचोटि, तिनचोटि उनले जति बेला मलाई हेर्छिन्, मैले उनलाई नै हेरिरहेको उनले पाउँथिन्। र उनलाई पनि सायद अप्ठ्यारो लाग्यो कि, अनि बारम्बार उनी पनि मलाई हेर्न थालिन्, हेरेको छ कि छैन भनेर होला सायद। त्यसपछि आँखा जुद्दा जुद्दै हाम्रा ओठहरू तन्किन थाले। ओठहरू तन्किँदा तन्किँदै सायद उनले पनि भ्यू पाइन् मैले मन पराउँछु। मैले पनि बिस्तारै बिस्तारै उनको सङ्गत रुचाउन थाले। यसो गर्दा गर्दै हामीले आफ्ना यात्रालाई अगाडि बढाउन थाल्यौँ। साथीभाइहरूले नथा पाउन् भनेर हामी प्रत्येक दिन बिहान आउँदा एउटा चिठी लेखेर लिएर आउने, जसलाई प्रेम पत्र भनिन्थ्यो। उनले लेखेको प्रेम पत्र मेरो किताबमा घुसाइदिन्थिन्, मैले लेखेको प्रेम पत्र उनको किताबमा म घुसाउँथे। अनि हामी घर गएर त्यो प्रेम पत्र पढ्थ्यौँ। त्यसको प्रतिउत्तर फेरि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा लुकाएर हाल्थ्यौँ। त्यसो गर्दा हाम्रो प्रेम पनि चलिरह्यो, अनि हाम्रो प्रेमको बारेमा कसैले पनि थाहा पाउँदैनथे, हामीलाई अप्ठ्यारो पर्दैनथ्यो। यसरी हाम्रो प्रेम एकदम प्रेम पत्रका माध्यमबाट एकअर्कासम्म पुग्न थाले। यति रमाइलो लाग्थ्यो कि कति बेला घर जाउँ र त्यो पत्र पढौँ, अनि कति बेला उनलाई आफ्नो मनको भाव, उकुस मुकुस भएका ती मनका छालहरू उनी सामु पोखौँ, यस्तै हुन्थ्यो। अनि कति बेला आएर स्कुलमा उनलाई देखौँ, यो हामी दुवैको छटपटि उस्तै थियो। यसरी हामी एकअर्काको प्रेममा चुल्लुममा डुबेका थियौँ पढाइको साथसाथै।

यसो गर्दा गर्दै हामीले एसई दियौं, त्यसपछि हाम्रो कुराकानी भनेको फोन, च्याट, मेसेन्जर, व्हाट्सएप, भाइबर के माध्यम हुन्थ्यो, हामी चारैतिरबाट कुराकानी गर्थ्यौ। कहिले काहीँ साथीकोमा जाने भनेर पार्कमा पनि घुम्न जान्थ्यौं, चलचित्र हेर्न जान्थ्यौं, कहिले काहीँ अलि पर रेस्टुरेन्टमा गएर कफी खान पुग्थ्यौं। उनी आफ्नो स्कुटर लिएर आउँथिन्, तर मसँग मोटरसाइकल थिएन, एउटा मोटरसाइकल थियो, बुबाले चलाउनुहुन्थ्यो, अनि स्कुटर दिदीले चलाउँथे। मेरो लाइसेन्स निस्केको थिएन, त्यही भएर मलाई चलाउन दिनुहुन्नथ्यो। सिक्न त मैले सिकिसकेको थिएँ, तर निशाले भने बाहिरतिर पनि चलाउँथे। म भन्थे, तिम्रो अहिले लाइसेन्स छैन, यसरी नचलाऊ, कुनै दुर्घटना भयो भने नराम्रो हुन्छ, ट्राफिक प्रहरीको नियम पनि तिमीले उल्लङ्घन गर्यौ भने त्यहाँ पनि समस्या पर्छ। अहिले केही समय त हो नि, पर्ख न, अनि लाइसेन्स सँगै बनाउँला। म यसो भन्दा उनी केही हुन्न भनेर मान्दै मान्दिन थिइन्। अलिकति जिद्दी गर्ने स्वभाव उनको मलाई मन पर्दैन थियो, अनि म भन्थे, मसँग आउँदाखेरि तिमी स्कुटर लिएर नआऊ, अनि उनी हाँस भनेर हाँस्थिन्। त्यो दिन पनि हामीले भेट्ने कार्यक्रम बनाएका थियौँ। उनलाई मैले पहिला स्कुलमा बोलाएँ, स्कुलको नजिकैको छेउमा उनी आएर उभिन्, अनि म पनि पुगेँ। साथीसँग हाम्रो रमाइलो पिकनिक छ भनेर हामी दुवैजना घरबाट निस्किएका थियौँ। यता अरू चारजना साथीहरू पनि थिए, हामीले एउटा प्लान बनाएका थियौँ जसलाई हाम्रो प्रेमको बारेमा थाहा थियो। उनीहरू पनि हाम्रा लागि आइदिए, अनि हामी बसमा बसेर नगरकोटतिर लाग्यौँ। बाटोमा हामीले खुब रमाइलो गर्यौँ, एकले अर्कालाई जिस्क्याउने, रमाइला कुराकानी गर्ने, यसो गर्ने उसो गर्ने, विभिन्न ठाउँको फोटो खिच्ने आदि इत्यादि कुरा गर्दै गर्दै हामी नगरकोट पुग्यौँ। त्यहाँ यताउता घुमघाम गरेर हामी एउटा रेस्टुरेन्टमा पुग्यौँ, त्यहाँ खाना अर्डर गर्यौँ, मिठो मिठो खानेकुरा खायौँ। अरू चारजना साथीहरू आफ्नै ग्रुप बनेर अघि अघि हिँड्थे, हामी दुईजना एकअर्काको हात समातेर प्रेममा चुर्लुम्मा डुबेर एकदम मस्त भएर आफ्नै मस्तीमा आफ्नै गफमा गफिँदै जान्थ्यौँ। अनि साथीहरू फेरि पछाडि फर्केर, तिमीहरू दुईजनालाई चाहिँ आफू आफू भएपछि हामी कोही नचाहिने होइन, यहाँसम्म आउनलाई चाहिँ हामी चाहियो, अब चाहिँ हामी नै चाहिएन होइन, साथीहरूले जिस्काउँथे। तर पनि हामी फिसिक्क हाँसिदिन्थ्यौँ, तिमीहरू मस्ती गर न, हामी दुईजनालाई छोडिदेऊ न, हामी तिमीहरू सँगसँगै त छौ नि, निशाले यसरी जवाब दिन्थे, अनि हामी हाँस्थ्यौँ। यसै गरी दिनभरि घुमेर साँझ हामी फर्किन्थ्यौँ। यसरी विभिन्न ठाउँमा जानी, घुम्ने, रमाइलो गर्ने गर्यौँ। हेर्दा हेर्दै एसईईको नतिजा प्रकाशित भयो। त्यसपछि हामी कलेज पढ्न थाल्यौँ, एउटै कलेज, एउटै बेन्च, अनि उही बाटो, उही साथ, उही प्रेम। यसरी हामीले ब्याचलरसम्म सँगै सँगै पढेर पास गर्यौँ।

यसरी हाम्रो प्रेम झाङ्गिदै थियो, तर चिट्ठी लेख्ने क्रम कहिले पनि टुटेन। कुनै बेलामा एकदमै नै भ्याइएन भने त्यसको भरपाई गर्नु पर्थ्यो, नत्र भने प्रत्येक दिनको चिट्ठी हामीसँग हुन्थ्यो। हामीले एउटा सानो सानो बाकस, जुन गिफ्ट राख्ने बाकस हुन्थ्यो, त्यस्तो बाकस चाहिँ एकअर्कालाई उपहार दिएका थियौँ। त्यसमा हाम्रा प्रेम पत्रहरू सङ्गालेर राख्ने, जब हामी बुढा बुढी हुन्छौँ अनि ती प्रेम पत्रहरू चाहिँ पढेर खुब रमाइलो लिनुपर्छ भन्थी निशाले। त्यही भएर हामीले त्यो प्रेम पत्र राख्नका लागि सानो सानो बाक्सा किनेका थियौँ, एकअर्काले एकअर्कालाई दिएका थियौँ उपहारको रूपमा। अनि त्यो बाकसमा हामीले दिन दिनैको प्रेम पत्र राख्थ्यौँ, दैनिकी जस्तै। हरेक दिनका कुराहरू हामी बेलुका गएर लेख्थ्यौँ अनि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा राख्ने गर्दथ्यौँ। त्यसले हामीलाई खोइ कति खुसी दिन्थ्यो, कति आनन्दित बनाउँथ्यो। अहिलेको जमानामा च्याटमा मेसेन्जरमा कुरा गर्छन् मानिसहरू, तर हामी चिट्ठी नै लेख्थ्यौँ। त्यो हामीलाई खोइ लेख्ने बानी पर्यो। त्यसमाथि पनि हामी गीतलाई सहारा बनाउँथ्यौँ, गीतहरू आदान प्रदान गर्थ्यौँ। कुनै राम्रो गीत, कुनै आफूलाई मन छुने गीत, कुनै आफ्नो प्रेमसँग मिल्ने गीत भयो भने एकअर्कामा सेयर गर्थ्यौँ अनि त्यही गीतका शब्दहरूबाट अनि चिठी लेख्थ्यौँ, कहिले हिन्दी, कहिले अङ्ग्रेजी, कहिले नेपाली। यस्तै गरी हामी गीतका भावलाई आफ्नो भाव बनाएर चिठी लेख्ने गर्थ्यौँ। नयाँदेखि पुराना गायक गायिकासम्मको गीतहरू हामी चिठी लेख्नलाई प्रयोगमा ल्याउने गर्थ्यौँ। तिम्रो त्यो हँसिलो मुहारको, एउटा मान्छेको मायाले कति, यति चोखो यति मिठो, गीतहरू त कति कति। ती सयौँ गीतहरूमा हामीले आफ्नो प्रेम पत्र बनाइसकेका थियौँ अनि ती गीतहरूका शब्दहरूले हाम्रो प्रेमलाई अझ गाढा बनाउन मद्दत गरिरहेको छ जस्तो पनि लाग्थ्यो। कस्तो खालको कस्तो खालको, तर अत्यन्तै मिठो प्रेम थियो हाम्रो। सबै कुरा राम्रो थियो, तर निशा अत्यन्तै रिसाउँथिन्, झनक्क झनक्क रिसाउने। उनको रिस अलिक कडा थियो, त्यही भएर पनि कहिलेकाहीँ मलाई डर लाग्थ्यो। उनले भनेको कुरा भएन भने दुई चार दिनसम्म बोल्दिनथिन्, तर चिठी भने किताबमा घुसाइदिन्थिन् रिसाएका शब्दहरू प्रयोग गरेर। यस्तै गरी दिनहरू बिते, महिना बिते, वर्ष बिते, ब्याचलर पास गरेर अब हामी अगाडिको पढाइका लागि सोच विचार गर्दै थियौँ, कहाँ पढ्ने, के गर्ने, यस्तै कुरा हुँदै थियो। तर यत्तिकैमा निशाको दुई चार दिनसम्म मेरो बोलचाल र देखभेट भएन। मैले कैयौँ पटक फोन गरे, निशाले फोनै उठाइनन्। मलाई साह्रै पिर पर्यो, यस्तो त कहिले भएको थिएन। रिसाएको पनि होइन, राम्रैसँग कुराकानी भएको। न चिट्ठी आयो, न मेसेज आयो, एकाएक निशा दुई तिन दिन हराइन्। मलाई अत्यन्तै पिर पर्यो, के भयो, बिरामी परिन् कि के भयो होला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
3: यात्रा जिन्दगीको BFPS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ। उहाँ लेख्नुहुन्छ, उनको अत्यन्तै मिल्ने र मेरो पनि साथी समितालाई फोन गरे। समिता, हेर न, तीन दिन भइसक्यो निशाले फोन पनि उठाउँदिन, कल ब्याक पनि गर्दिन। के भयो, बिरामी परे कि के भयो, एकचोटि गएर हेरेर बुझेर आऊ न। समिताले भने, ओहो धनवीर, म त चितवन आएको छु, भोलि आउँछु अनि आउना साथै गएर बुझ्छु र फोन गरेर पनि म बुझ्ने प्रयास गर्छु, तिमी चिन्ता नगर, म बुझाउँला। समिताले यसरी जवाफ फर्काई। मनलाई अलिकति भए पनि सान्त्वना मिल्यो। उसले फोन गर्छे, बुझ्छे अनि भोलि आएर उसैको घरमा गएर के भएको रहेछ पत्ता लगाउँछे। यस्तै सोचेर म चुप लागे। मनमा नाना विचारहरू आइरहेको थियो, तर जे भए पनि सहनु त थियो। उनैको यादमा म तडपिरहे, मनमा उनको याद मात्रै आइरह्यो। उनले पठाएका चिठीहरू त्यही बाकस खोले, दुई चारवटा चिठी पढे। जुन चिठी यति प्रेमले लेखिएका थिए, आँखाबाट आँसु पनि झर्यो। फेरि मनलाई सम्झाएँ, हत्तेरी दुई तिन दिन फोन नगर्दा नबोल्दा यस्तो पनि सोच्ने हो, केही पर्यो होला नि त, फोन हराइन् कि, वा फोनमा हामी कुरा गरेको उनको परिवारले थाहा पाए कि, चाहिने नचाहिने शङ्का उपशङ्का कहाँबाट आएका होलान्, त्यस्ता त्यस्ता कुराहरू जुन कल्पनाभन्दा बाहिरका कुराहरू छन्। मन यसै गरी बेचैन भइरह्यो अनि यही बीचमा घरमा तत्तर मम चलिरहेको सुने मैले। आमा र दिदी बीच के भएको रहेछ भनेर उता कोठा पसे, किन कराएको यस्तो विधि? अनि आमाले भन्नुभयो, ऊ तेरै दिदीलाई सोध न, प्रेम गर्ने भए कि, अलि राम्रो गतिलो केटो त हेर्नु पर्छ, त्यो सधैँ टाढाबाट ढुकिरहन्थ्यो, यसलाई पो हेर्न आएको रहेछ, यसले पो बोलाकी रहेछ, त्योसँग यसको प्रेम रहेछ। हेर त दिदीको कति राम्रो व्यवस्था छ, अलिकति घर गरी खानको लागि केटो पनि त राम्रो हुनु पर्यो नि। आमा चिच्याउँदै हुनुहुन्थ्यो, म अकमक्क परे। मलाई त लागेको थियो यसको कोही छ भनेर, यसको फोन गर्ने तरिका र यसले फोन राख्ने तरिका अनि हामी जान साथै फोन काट्ने तरिकाले थाहा पाएको थिएँ यसको कोही छ भनेर। तपाईँले भर्खर थाहा पाउनु भयो, मैले त पहिले भनेको होइन, मैले आगोमा घिउ थप्ने काम गरे। आफ्नो यतातिर प्रेम परिरहेको छ, आफूलाई त्यो प्रेम नपाउँदा दुई दिन तीन दिन निशाले फोन नउठाउँदा जुन छटपटी आफ्नो मनमा हुरी बतास चलेको थियो, त्यो चाहिँ नदेखिकन अर्काको प्रेममा औँलो उठाउन पुगे म। पछि एकैछिनमा मलाई पछुतो लाग्यो अनि फेरि आफूलाई सम्हाल्दै भने, राम्रो छ भने प्रेम गरेको हो भने दिदा भइहाल्यो नि त। मैले फेरि तुरुन्तै कुरा बदले। आमाले झन्नै मलाई हिर्काउनु भएको थियो, कहिले मतिर लाग्छ कहिले दिदीतिर लाग्छ, के हो तेरो कुरा, त्यस्ता जडियासँग पनि यसको विवाह गर्छु र म? आमा झन् च्याठीदै कराउन थाल्नु भयो। पछि थाहा भयो उनी कुलतमा लागेका रहेछन् अनि दिदीको पछि लागेछ, दिदीले पत्तै पाइनछ। त्यस्तोसँग विवाह गरेर जिन्दगी बिगार्नु भन्दा त्यो केटासँग विवाह नगर, बोलचाल गर्न छोड दे, आमाको त्यही भनाइ रहेछ।

कुरो सबै बुझिसकेपछि मलाई आमाको कुरा सही लाग्यो अनि मैले दिदीलाई एकातिर तानी आफ्नो कोठामा लगे र आफ्नो सबै प्रेमको कथा उनलाई सुनाए दिदीको कथा पनि सुने अनि मैले भने दिदी यो बाटो नहिँड कहिल्यै जिन्दगीमा तैले एक दिन पनि सुख पाउँदिनस् बरु अहिले नै टुङ्गाइस् भने दुई चार वर्षमा बिर्सिन्छ राम्रो युवक भए आफ्नो जिन्दगी चल्छ हेर दिदी भनेको मान म हरेक दिन दिदीलाई सम्झाउँथे हरेक दिन अनि कहिले कता घुम्न लान्थे कहिले कता घुम्न लान्थे अनि मेरो साथी राम समिता समीर र विवेकलाई पनि बोलाउँथे हामी कहिले चलचित्र हेर्न जान्थ्यौँ कहिले पार्कमा जान्थ्यौँ कहिले यत्तिकै रेस्टुरेन्टमा गएर कफी खान्थ्यौँ दिदीलाई भुलाउनको लागि अनि दिदीलाई सबैसँग चिनाउँथे दिदी म भन्दा दुई वर्ष जेठी थिए हामीसँग मिलिहाल्थे दिदीलाई भुलाउनको लागि म आफ्नो समस्यालाई बिर्सेर दिदीलाई आफ्ना साथीहरूसँग लिएर जान्थेँ कहिले के कहिले के कहिले एक्जिबिसन हेर्न जान्थ्यौँ कहिले के गर्न जान्थ्यौँ मेरी दिदीलाई पेन्टिङको सोख थियो समीर एकदमै राम्रो पेन्ट गर्थे त्यही भएर समीरलाई मैले भनेको थिएँ दिदीको यस्तो यस्तो अवस्था छ दिदीलाई अलिकति त्योबाट डाइभर्ट गर्नु छ तिमी राम्रो पेन्टिङ गर्छौ चित्र बनाउँछौ दिदी पनि राम्रो पेन्टिङ गर्छिन् उनलाई सिकाएको जस्तो गरेर एक्जिबिसनमा लिएर गएर उनलाई पनि प्रेरित गरेर तिमी र म मिलेर एउटा एक्जिबिसन गर्नुपर्छ भनेर यस्तै यस्तै कुराले भुलाएर उनलाई उनीबाट छुटाउनु पर्यो तिमीले पनि मद्दत गर्न सक्छौ मैले आफ्नो साथीसँग यसरी मद्दत लिएको थिएँ समीरले मेरो कुरा बुझेर हुन्छ भने थिए मेरा साथीहरू कति सहयोगी मेरा लागि जे पनि गर्न तयार अनि हामी यसै गरी कहाँ एक्जिबिसन लागेको छ कहाँ रमाइला कुराहरू हेर्न देख्न पाइन्छ अनि कहाँनेरि चाहिँ क्यानभासमा रङ्ग पोतेर मेरो दिदीलाई त्यो यादबाट छुटाउन सकिन्छ यस्तै गरी गरी म समीरसँग अलि नजिक बनाउँथेँ दिदीलाई ताकि उनले धेरै कुरा सिकुन् र सिकाउन् कहिलेकाहीँ समीरले आफ्नो स्टुडियोमा पनि लान्थे दिदीलाई समीर म भन्दा एक वर्ष जेठा दिदी भन्दा एक वर्ष कान्छा थिए र यसरी समीरको सङ्गतले दिदीमा अलिअलि परिवर्तन आयो जसरी हुन्छ दिदीलाई त्यो युवकबाट भुलाउनु थियो ऊबाट टाढा लैजानु थियो उसको दिनचर्यामा ती युवकलाई सम्झनामा आउन नदिनु थियो बस कुरा यति थियो।

मैले आफ्नो सबै कुराहरूलाई बिर्सेर दिदीलाई कसरी हुन्छ त्यो नरकबाट त्यो युवकबाट टाढा लानु थियो। त्यसपछि समीरले हरेक दिन दिदीलाई बोलाउन थाले उनको स्टुडियोमा अनि त्यहाँ होमवर्क दिन थाले र अब तपाईँले यो बनाउने मैले यो बनाउने छ महिनाभित्रमा हामीले यी यतिवटा चित्र बनाउनु पर्छ यो यो थिममा बनाउनु पर्छ र यो यो थिममा बनाएपछि हामीले हाम्रो एक्जिबिसन प्रस्तुत गर्नुपर्छ। तपाईँको र मेरो एक्जिबिसन हुन्छ यो यो मौकालाई जान दिनुहुन्न। मैले सबै चाँजो पाँजो मिलाइसकेको छु अब बस दिन रात हामीले यी पेन्टिङहरू बनाउनु पर्छ। यसरी समीरले दिदीलाई त्यो पेन्टिङमा त्यो कार्यमा फसायो ताकि दिदीले अरू सोच्नै नपाओस्। उसले केवल पेन्टिङ पेन्टिङ पेन्टिङ मात्रै सोचोस् र त्यसैमा ध्यान लगाओस्। यसरी बिहानदेखि बेलुकासम्म समीर र दिदी एउटै कोठामा पेन्टिङ बनाउने, रङकै बारेमा कुरा गर्ने, ब्रसकै बारेमा कुरा गर्ने, एक्जिबिसनका बारेमा कुरा गर्ने अनि म र मेरा साथीहरू पनि बेला बेलामा केही खानेकुरा चियाहरू लिएर पुग्थ्यौँ ताकि उनीहरूलाई खुसी मिलोस्। यसरी अगाडि बढ्दा त्यो एक्जिबिसनका लागि हामीले धेरै सहयोग गर्यौँ। छ महिना कसरी बित्यो पत्तो पनि भएन तर चित्रहरू यति राम्रा बने। दिदी पनि त्यो युवकको प्रेमको नसाबाट अलिअलि विमुख भए जस्तो लाग्यो तर कता कता सँगै छ महिनासम्म एउटै धारबाट अगाडि बढिरहँदा सम्झाइरहँदा समीरले उसलाई त्यो युवकबाट छुटाउनका लागि जुन प्रेरणा दियो, जुन चित्रमा उसले उसलाई मद्दत गर्यो, त्यो हिसाबले चाहिँ दिदीको मन फेरि समीरपट्टि गयो र समीरको मन दिदीपट्टि। उमेरको हिसाब किताब भएन, बस त्यहाँ प्रेम छल्कियो। हामीले पनि उनीहरू बीच भएको त्यो प्रेमलाई देख्यौँ, हामी दङ्ग पर्यौँ। कमसेकम दिदी राम्रो हातमा आइपुगी। यिनीहरूको प्रेम सफल भए पनि नभए पनि कमसेकम त्यो नसामा बिग्रिएको व्यक्तिबाट दिदीको सङ्गत छुट्यो, यही नै राम्रो भयो। र हामीले पनि दिनदिनैको सम्झाइ, दिनदिनैको काउन्सिलिङ, दिनदिनैको त्यो केटा तपाईँको लागि लायक छैन आदि इत्यादि सम्झाउँदा सम्झाउँदा दिदी कन्भिन्स भई र मन पनि समीरपट्टि लगाई। सायद समीरले पनि निकै नै मन पराए। उनीहरूको एउटै लक्ष्य भयो, एउटै उद्देश्य भयो, बस उनीहरू कलाकार मानिस कलाकारितामा भुल्न थाले। सबैभन्दा सुन्दर कुरा त्यही थियो। छ महिना बित्यो, चित्रहरू प्रदर्शनीका लागि तयार भए तर हामीले अझ दुई महिना पर सार्यौँ। दसैँको मौका पारेर हामीले प्रदर्शनी गर्यौँ। त्यस प्रदर्शनीमा लगभग लगभग समीर र दिदीले बनाएका चित्रहरू सबै बिक्री भए जसबाट दिदी र समीरको भुइँमा खुट्टै थिएन। हामीले यसमा ठूलो सहयोग गर्यौँ। हामी साथी साथी मिलेर झन्नै झन्नै 25-30 वटा त हामीले नै किन्यौँ। सबै साथीहरूले एउटा एउटा सहयोग गरे। त्यसपछि आफन्त इष्ट मित्र अनि हामीले चिने जानेका व्यक्तिहरूलाई बोलाएका थियौँ। सबैलाई हामीले एउटा एउटा चित्र एउटा एउटा पेन्टिङ किनिदिनका लागि अनुरोध गरेका थियौँ किनकि समीर र हाम्रो योजना नै थियो ठिक्कको प्राइस राख्ने ताकि मानिसहरूले मन परेका चित्रलाई किनेर लान सकुन्। आर्टको मूल्य हुँदैन तर धेरै मूल्य राखेर मन परेका व्यक्तिहरूले किनेर लान पनि त सक्नु पर्यो नि। त्यही भएर हरेक चित्रको एउटा एउटा मूल्य राखेका थियौँ जुन मान्छेहरूले किनेर लान सक्थे। त्यही कारणले सबै चित्रहरू पनि बिके, पैसा पनि भयो। दिदी र समीर अत्यन्तै खुसी भए र अर्को वर्ष पनि यसै गरी प्रदर्शन गर्ने भनेर उनीहरूमा त्यो जोस त्यो उत्साह बढेको देखिन्थ्यो। उनीहरू एकअर्काको प्रेममा लिप्त थिए अनि चित्रकलामा पनि। हेर्दा हेर्दै वर्ष दिन बित्यो। यो वर्ष दिनमा समीर र दिदीको विवाहको कुरा पनि पक्का पक्की भयो। आमा बुवाले मलाई कति धन्यवाद दिनुभयो, छोरा ठुलो भइछस्, परिवारलाई सम्हाल्न सक्ने भइछस्, तेरै कारणले आज दिदी सप्री दिदीको राम्रो भविष्य भयो। समीर र दिदीको भने उमेर नमिले पनि जात धर्म मिल्थ्यो, त्यही भएर विवाहमा
कुनै अडचन आएन। सामान्य हिसाबले दिदीको र समीरको विवाह भयो। तर आफ्नो भने खै यस्तो होला भनेर कहिले जिन्दगीमा सोचिएको थिएन। तर नहुने नसोचेका कुराहरू हुँदा रहेछन् जिन्दगीमा। त्यो बेलामा निशाले 3 दिनसम्म फोन उठाइन, फोनमा कुराकानी पनि भएन। अनि समितालाई भनेर बुझ्न लगाएको थिए, समिताको फोन पनि उठाइनछ। त्यसपछि समिता चितवनबाट काठमाडौँ फर्केपछि उसको घरमा गएर बुझ्दा निशा उसको आमा र बुवा अनि दाईसँग पोखरा गएकी रहेछ। उसकी आमा र दाईलाई मेरो र निशाको प्रेम छ भन्ने खै कताबाट थाहा भएछ। त्यही भएर घरमा गाली गरेर फोन खोसिदिएका रहेछन्। त्यही भएर उसले मसँग सम्पर्क गर्न नसकेकी रहेछ। अनि थाहा पाएको भोलिपल्ट नै उनीहरू पोखरा गएका रहेछन्। समिताले मलाई खबर ल्याई, 2-4 दिन तिमी चुप लागेर बस, निशा सन्चै छे र पोखरामा गएकी रहेछ। तिम्रो र निशाको प्रेमको बारेमा घरमा चर्चा भएछ, त्यही भएर अहिले ऊ माथि निगरानी छ। समय मिलेपछि उसले तिमीलाई गर्छ रे, तिमीले केही समय धैर्य गर्नुपर्छ। समिताको कुराले मलाई दुखी पनि तुल्यायो र अर्कोतिर उनी ठिक रहेछन् भनेर खुसी पनि दिलायो। पोखराबाट आएपछि त हाम्रो भेट भइहाल्छ नि। उनी जुन कलेजमा भर्ना हुन्छन् म त्यही कलेजमा भर्ना हुन्छु, अनि कसले रोक्छ र हामीलाई भेट्नबाट। यही सोचे अनि प्रतीक्षा गरिरहे उनको। तर 1 दिन 2 दिन 3 दिन गर्दा गर्दै उनको चिठी आइपुग्यो समिताको हातबाट। हतार हतार कोठामा गएर चुकुल लगाए र चिठी पढ्न थाले। त्यो चिठी पढ्दा मेरा हात खुट्टा लग लग लग लग कामे, उभिएको धरती अलिकति भाषे जस्तो लाग्यो, भनन्न रिङ्गटा लाग्यो। म ओछ्यानमा थुचुक्क बसे, आँखा चिम्म गरे, बरबर आँसु झरिरहे। के थियो त्यस्तो त्यो पत्रमा, म तपाईँलाई सुनाउँछु यो गीतपछि। साथै बस्नुहोला।

रणवीर, सायद तिम्रो र मेरो बाटो फरक पर्यो। तिम्रो र मेरो प्रेमले सायद लक्ष्य भेटाउन सकेन। तिम्रो र मेरो प्रेमको बारेमा घरमा चर्चा भयो, मलाई सबैले सम्झाए। तिम्रो र मेरो मेल हुन्न, तिम्रो र मेरो जात मिल्दैन। कुनै हालतमा पनि तिम्रो र मेरो प्रेम सफल हुन नदिने कुरो भयो। अनि आमा बुबाले भने अनुसार म अहिले किशोरसँग विवाह बन्धनमा बाँधिन जाँदैछु। तिमीलाई नभनिकन विवाह गरौँ धोका हुन्छ, त्यही भएर मैले तिमीलाई यो अन्तिम पत्र लेख्दैछु। अब आजबाट तिम्रो र मेरो बाटो फरक छ, तिम्रो र मेरो लक्ष्य फरक छ, तिम्रो र मेरो धरातल फरक छ। तिमी सामान्य मानिस हौ, माया गरे मन पराए त्यो आफ्नो ठाउँमा छ, अल्लारी उमेरमा थाहा पनि हुँदैन थियो। तिम्रो आमा होटेल गर्नुहुन्छ, हाम्रो हैसियतसँग मिल्दैन रे। कसरी आफन्तहरूसँग उठबस गर्ने, आफन्तहरूलाई चिनाउने? मामु बुबाले पटक्कै मान्नु भएन। त्यही भएर पोखरामा मेरो किशोरसँग विवाहको कुराकानी टुङ्गिसकेको छ। अर्को महिना मेरो विवाह छ, म आफ्नो जीवनमा खुसी, तिमी आफ्नो जीवनमा खुसी हुनु। र एउटा अन्तिम इच्छा पनि छ, मेरा चिठीहरू सबै जलाइदिनु। मैले तिम्रा चिठीहरू सबै च्यातिसकेँ। तिम्रो र मेरो बाटो अब फरक भयो, तिम्रो मिल्ने साथी निशा। यस्तो लेखिएको चिठी पाउँदा तपाईँ सोच्नुहोस् न, मेरो मन कस्तो भयो होला। जसलाई जिन्दगी थानेको थिएँ, जसलाई आफूलाई भन्दा बढी माया गरेको थिएँ, आफूलाई भन्दा बढी भरोसा गरेको थिएँ, उसैले कति सजिलै यो चिठी पढेर तपाईँलाई लागेन? म प्रति उनको प्रेम थियो, मेरो माया उनलाई थियो। जुन हिसाबले मैले माया गरेको थिएँ, जुन हिसाबले मैले उनलाई आफ्नो श्रद्धा व्यक्त गरेको थिएँ, आफ्नो दिलमा सजाएको थिएँ, मैले त उसलाई आफ्नो भगवान मानेको थिएँ, मनको देवी मानेको थिएँ। तर उनले त यसलाई रमाइलो खेलको रूपमा पो लिएकी रहेछिन्।

च्याति सके मेरो पनि जलाइदेऊ च्याति देऊ। मेरो मुटुलाई छिया छिया पारिन् उनले र उनको सोच देखेर उनको त्यो व्यवहार देखेर उनीप्रति घृणा जाग्यो। घृणा गरे पनि के गर्नु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यात्रा तिम्रो पनि अनि मेरो पनि।
1: केही आँसु केही हाँसु,
0: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा
0: मन भक्कानियो, छटपटी भयो, कहाँ जाउँ के गरौँ, अत्यन्तै बेचैनी भयो। उनको विवाह हेर्न सक्दिन थिए, तर पोखराका सम्पन्न व्यक्तिसँग उनको सम्बन्ध गाँसिसकेको रहेछ। फेसबुकका भित्ताहरूमा उनको विवाहको तस्विरहरू टाँसिसकेका थिए। उनी दङ्ग थिइन्, सम्पन्न घर परिवार र योग्य वर पाएर। मैले सोचे, म त गरिबको छोरो, बस मसँग इमान्दारी त छ, मसँग स्वाभिमान छ, मसँग पढाइको विद्या छ, मसँग मेहनत गर्ने क्षमता छ, मैले केही गरेर देखाउनु पर्छ। त्यसपछि मैले विदेश जाने सोच बनाए अनि आमा बुबालाई भनेर मैले प्रयास गर्न थालेँ। आखिर चाहे के नहुँदो रहेछ र दुई वर्षको अथक प्रयासपछि म अमेरिकाका लागि उडेँ। चार वर्षपछि अहिले म काठमाडौँ आएको छु। मैले यति मेहनत गरे, यति मेहनत गरे के भनौँ तपाईँलाई। लुकी लुकी काम गरिन कि, पार्ट टाइम गरिन कि, व्यापार व्यवसाय गरिन कि, नेपालीहरू समाजमा पुगेर व्यापार व्यवसाय गरिन कि, पढाइ पढिन कि, एक घन्टा पनि मैले खेर फालिन। उता त घन्टा घन्टा मिनट मिनटको हिसाब किताब हुन्छ। त्यो सबै चिजलाई मैले एउटा योजना बनाएर आफूलाई अगाडि बढाएँ। यतिसम्म गरे कि तपाईँलाई के भनौँ, यहाँबाट जाँदा तितौरा मस्यौरा खान भनेर लिएर जान्थे, उता गएर सानसाना प्याकेट बनाएर साथीभाइहरूलाई बेच्थे। आफ्ना कलेजका साथीहरू, नजिकैका साथीहरू, छेउछाउमा भेट भएका साथीहरू, यो हाम्रो नेपालको यस्तो चिज हो, यस्तो यस्तो गरेर बनाउँछन्, यो अर्ग्यानिक हो भन्दै त्यसको मार्केटिङ गर्दै म बेच्थेँ। आमाको होटेल भएको नाताले जति नै केही गर्दिन भन्दा पनि बालापनदेखि त्यही देख्दै, त्यही काम गर्दै हुर्किँदै अगाडि बढ्दा केही न केही सिप त आफ्नो हातमा आउँदो रहेछ। मिठो खानेकुरा पकाउन आउँथ्यो मलाई, अनि साथीहरूसँग मिलेर बिदाको दिनमा, विकेन्डको दिनमा म आफ्नै कोठामा वरिपरि स्टल लगाउँथेँ, अनि कहिले चना चटपट बनाएर बेच्थेँ, कहिले पानीपुरी, कहिले मोमो पार्टी भन्थेँ, अनि साथीहरूलाई बोलाउँथेँ र पर प्लेट यति पैसा भनेर बेच्थेँ। हरेक विकेन्ड पैसा कमाउँथेँ, कहिले के कहिले के कहिले के गरेर, अनि पार्कतिर गएर थाहा नपाउने गरेर यो चाहिँ हाम्रो यस्तो यस्तो ठाउँको यस्तो यस्तो हो भनेर लप्सीका तितौराहरू, ल्यासी पाउँहरू, अनि पुस्तकारीहरू, गुतपाकहरू म यसरी बेच्ने गर्थेँ। खोइ कसरी आएको होला आइडिया पनि, खोइ कसरी आएको होला यस्तो आइडिया पनि, अनि फुर्सद भएको बेलामा काम पनि गर्थेँ। यसरी मैले

गर्दै पढ्दै पैसा कमाउँदै गए दिनदेखि नै सबै मिलाएर गएको थिए, व्यवस्थित तरिकाले गएको थिए, पुरै रिसर्च गरेर गएको थिए कहाँ कतिसम्म के गर्न सकिन्छ भनेर। अनि दुई दुई पैसा भए पनि बचत गर्दै गर्दै गर्दै गर्दै यसरी मैले पैसा जम्मा गरेँ। आफूलाई सस्तो अनि मिठो कसरी खान सकिन्छ, हातमा सिप भएको हुनाले सस्तोले टन्नै खाएर पनि थोरै पैसाले महिना पुर्याउँथे। यसरी मैले जम्मा गरेका एक एक पैसा गरेर काठमाडौँमा एउटा घर ठड्याउन सक्ने पैसा बनाएर म अहिले काठमाडौँ आएको छु। आमा बुवाले किनेको जग्गा थियो, पुरानो घर बेच्यौं, त्यसबाट पनि पैसा थपथाप भइहाल्यो अनि एउटा भव्य बंगला अहिले बनिरहेको छ। मलाई निशालाई देखाएर त केही हुनेवाला थिएन, तैपनि उनको घमण्ड नाश गर्नु थियो। मान्छे पैसाले जोखिन्न, मान्छे रूप रङले जोखिन्न, मान्छेको स्वभाव, मान्छेको विचार, मान्छेलाई तौलिनलाई उसको मनलाई चिन्नु पर्छ, उसको मनलाई छाम्नु पर्छ। उनले बाहिरी रूप रङ र धन सम्पत्तिलाई मात्रै एउटा आडम्बरको रूपमा त्यसलाई जीवन ठानिन्। त्यो धन सम्पत्ति त आज छ भोलि छैन। त्यसैले पनि मैले उनको अगाडि यति ठूलो बिल्डिङ खडा गर्न थालेको हुँ। आमा बुबालाई सबै कुरा बताएर अब म एक महिनापछि फर्किन्छु, फेरि दुई वर्ष बसेपछि अनि म नेपाल आउनेछु, यहीँकी युवतीसँग विवाह गर्नेछु, यहीँ उनैको अगाडि यहीँ व्यवसाय गरेर बस्नेछु, उनलाई देखाउनेछु। कुनै दिन हैसियत मिल्दैन भनेर छोडेको केटो कति लायकको थियो भनेर उनलाई पश्चाताप गर्न देखाउनेछु। समय बितिरह्यो, म पनि आफ्नो कार्यमा व्यस्त रहे, पढे पढाउँछु, काम पनि गर्छु, व्यवसाय पनि गर्छु, अनि विकेन्डमा त्यसै गरी अब प्रोफेसनल तरिकाले म कहिले मोमो, कहिले चाउमिन, कहिले चना चटपटी, कहिले पानीपुरी यस्तै बेचेर पैसा कमाउँछु। कुनै पनि पल खेर फाल्दिन, गरे के नहुने रहेछ र भन्ने चाहिँ उदाहरण मै बनेको छु। अहिले अमेरिकामा साथीसँग मिलेर एउटा रेस्टुरेन्ट पनि खोलेको छु, सामान्य रेस्टुरेन्ट छ, चिया कफी मोमो र यस्तै स्न्याक्सहरू त्यहाँ बेच्छौँ हामी, कहिले खाली हुँदैन। केही नेपाली केही उतैका मानिसहरूले हाम्रो रेस्टुरेन्टमा आएर खान्छन् र उनीहरूकै सहयोगमा त्यो रेस्टुरेन्ट चलिरहेको छ। यता घर कम्प्लिट भएर आमा बुवा नयाँ घरमा सरिसक्नु भएको छ। अहिले दोस्रो पटक म काठमाडौँमा आएको छु, यस पटक धुमधामसँग विवाह हुने कुरो छ, केटी आमाले हेर्नु भएको छ, मैले बस उनको तस्विर हेरेको छु, फोनमा कुराकानी गरेको छु, किनकि भावनासँग भावना मिलाउने हो। हरेक व्यक्तिको आ आफ्नो भाग्य आ आफ्नो गन्तव्य हुँदो रहेछ। अब म कोही युवतीसँग प्रेम गर्दिन, जो युवतीसँग आमा बुवाले कुरा गर्नुहुन्छ तिनैसँग विवाह गर्छु, म हेर्दा पनि हेर्दिन। कसैलाई हेरेर छोड्नु भनेको उनको उपेक्षा गर्नु हो, त्यसैले आमा बुवाले जसलाई छान्नु भएको छ उहाँहरूले मेरो कुभलो चाहनुहुन्न, मेरो हितको लागि गर्नुहुन्छ, त्यसैले मेरो लागि लायक युवती छान्नु भएको होला भन्ने मैले विश्वास लिएको छु। र विवाह गर्नुभन्दा पहिला एउटा पत्र मैले उनलाई लेखेँ, तिम्रो दुःख मै लिउँला, मेरो सुख पनि तिम्रो भाग लागोस्, कुनै दिन तिमीलाई माया गरेको थिएँ, तिमीले बाचा कसम तोड्यौ, मैले सँगालेर राखेको थिएँ, हारेको मैले तिमीले जितेको, मै हारी बस्छु तिमी चाहिँ नरुनु। दीपक खरेलका यिनै गीतहरूको हरफहरूलाई लिएर मैले उनलाई पत्र लेखे, उनको वैवाहिक जीवन लगायत उनको परिवार, उनको छोराछोरी सबैको भलो चिताएँ, शुभकामना दिएँ, आफ्नो विवाहको जानकारी दिएँ, आफ्नो घरको फोटो, आफ्नो सबै व्यवसायका तस्विरहरू पठाएँ अनि उनलाई शुभकामना दिएर सदा सदाका लागि आफ्नो मनबाट उनलाई निकालिदिए, ताकि उनका पतिले मेरो पत्र हेरे पनि एउटा साथीले शुभेच्छा दिएको भन्दा अरू थाहा नपाउने हिसाबले, उनले बुझ्ने तर उनका पतिले नबुझ्ने हिसाबले मैले पत्र लेखेर उनलाई पठाएँ। अब आउने मङ्सिरमा मेरो विवाहको कुरा टुङ्गिएको छ। यसरी जिन्दगी अगाडि बढ्यो,
सोचेको के थियो भयो के, तर एक हिसाबले हेर्ने हो भने राम्रो भयो। आज म जे छु उनको धोका, उनको छलछाम, उनको प्रेमले दिएको एउटा विश्वासघातले मलाई आज सफल व्यक्ति बनायो। धन्यवाद निशा तिमीलाई, तिम्रै कारण आज म सफल छु, योग्य छु र एउटा जिम्मेवार नागरिक, एउटा जिम्मेवार परिवारको सदस्य हुँ म। त्यसकारण म जे छु आफूमा गर्व गर्छु, म स्वाभिमान भएर आज उभिरहेको छु। तिमी जस्तो धोकेबाज म भइन, तिमीले धोका दिएकोमा तिमीलाई धन्यवाद। तिम्रा कारणले म आज एक योग्य व्यक्ति बनेको छु।

यही कथा म सुनाउन चाहन्थे, उनलाई पनि सुनाउन चाहन्थे, सबैलाई सुनाउन चाहन्थे। कलिलो उमेरदेखि प्रेम गरेर अगाडि बढेको, थुप्रै सपना सजाएको युवकको आफ्नो प्रेमले विश्वासघात गरेपछिको विक्षिप्त मन, विक्षिप्त शरीर, विक्षिप्त सपना बोकेर विदेश गयो अनि सुन्दर सपना बोकेर फर्कियो। आफ्नै माटोमा हुर्किँदैछ, बढ्दैछ अनि यो झाँगिँदैछ। धनवीर, धनवीरजी, सदैव दिन उस्तै हुँदैन, एकैनासको पनि हुँदैन। हरेक दिन सूर्य उदाएरै दिनको सुरुवात हुन्छ, सूर्य अस्ताएर दिन समाप्त हुन्छ, तर हरेक दिन फरक हुन्छ। तपाईँले जे गर्नुभयो राम्रो गर्नुभयो, प्रगति गर्नुभयो, आफूलाई विक्षिप्त हुन दिनु भएन, त्यो विश्वासघातलाई स्ट्रेन्थ बनाएर आफूलाई उभ्याउनु भयो, यही नै ठुलो कुरा भयो। अहिले तपाईँ सम्पन्न हुनुहुन्छ, राम्रो हुनुहुन्छ, अरूलाई पनि सिकाइरहनु भएको छ, आफ्नो कथाले अरूलाई मजबुत बनाउन एउटा प्रेरणा दिनुभयो। यो कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद, र तपाईँको उज्जवल भविष्यको लागि र तपाईँको हुन लागेको वैवाहिक सम्बन्ध एकदम सुमधुर रहोस्, यसका लागि हामी शुभकामना तपाईँलाई दिन्छौँ, र यो कथाको लागि फेरि पनि तपाईँलाई धन्यवाद। मान्छेले सोध्छ एउटा कुरा, जीवनले स्वाद अर्कैको चखाउँछ, यही हो जीवन। लेखेको हुन्छ रे जीवन, भोगेको जीवन हुन्छ रे, र हामीले पनि आआफ्नो जीवन भोगिरहेका छौँ, त्यही हाम्रो ललाटमा लेखिएको भागको भोग गरिरहेका छौँ। तपाईँका पनि आफ्ना जीवनका कथा व्यथा जे छन् लेख्न सक्नुहुन्छ, mandira.ungel3@gmail.com। लौ त हजुर, आजलाई बिदा पाऊ, फेरि अर्को साता आउँला, तपाईँका लागि कसै अरूको जीवनको कथा अवश्य ल्याउला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, फेरि भेटौँला।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो
3: नेपाली पारिवारिकको पहिचानका लागि राष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले पत्रकार सम्मेलन गर्दै पीड़ित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभएको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण पनि अनुरोध गरेको वहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैन्य टोली धुन्चे फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। उद्धार कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ।
4: It's not possible.
5: It's not possible. हामीले अघि हामीले ब्लुप्रिन्ट देखाएको अनुसार चाहिँ 200 मिटरभित्र यहाँ चाहिँ हुनसक्छ भन्ने सम्भावना भएको थियो। अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर आइसक्यो।
3: र सगरी जलविद्युत केन्द्रका इन्जिनियर टिका पौडेलले पाडीपछि आयोजना प्रमुख सन्तोष अधिकारीसित 51 जना कर्मचारी र 52 मजदूर बेपत्ता भएको जानकारी दिनुभएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि र सगरी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपाने
6: हामी आफू गएर पत्तलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ। हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 जना हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 जना कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गएर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
7: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
6: 250 मिटर भित्र जानुपर्छ।
7: भनेको त्यो चाहिँ अन्तिम हो?
6: हजुर, 250 मिटर अन्तिम हो। यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिबन 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
7: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
6: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलिक निराशै छौँ।
7: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
6: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो। त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नुभएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ।
7: रसुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेका छ। 14-16 जना जति चाहिँ अहिले पनि त्यहीँभित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
6: हुन सक्छन् भन्ने हो हाम्रो सोह्रै चौधै जना त्यहाँ भित्र छन् भनेर भन्न सकिने अवस्था पनि रहेन. त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुन सक्छ, अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ. त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो. त्यसैले त्यहाँ सक्सेसफुल हुनुहुन्छ, उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामीले सूचना पुर्याएका हौ. त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालले बाढी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले पत्रकार सम्मेलन गर्दै पीड़ित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभएको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म भारत चीन फ्रान्स अमेरिका यूएई दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भएका छन्। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी थालेको सैन्य टोली धुन्चे फर्किएको छ। सुरुङभित्र कोही पनि मान्छे फसेको नभेटिएको सैनिक टोलीले जनाएको छ। ड्रोन सहित सेना र इन्जिनियरको टोलीले खोजी गर्दा कोही फेला नपरेपछि फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। उद्धार कार्यालयले उद्धार टोलीले खिचेर पठाएको भिडियोमा सुरुङभित्रको हल भत्किएको भनिएको छ।
4: It's not possible.
5: It's not possible. हामीलाई blueprint देखाएको अनुसार चाहिँ 200 मिटर भित्र यहाँ चाहिँ हुन सक्छ भन्ने सम्भावना भएको थियो। अहिले चाहिँ हामी 200 मिटर लगभग अलमोस्ट मोर देन 200 मिटर
6: आइसक्यो।
3: र सगरी जलविद्युत केन्द्रका इन्जिनियर टिका पौडेलले बाढीपछि आयोजना प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 52 मजदूर बेपत्ता भएको जानकारी दिनुभएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि र सगरी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ नेउ भने
7: हामी आफू गएर पत्रलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे भयो अहिलेलाई त्यही नै हो भन्ठान्नुपर्छ। हाम्रो कर्मचारीहरू चाहिँ विद्युत गृहभित्र र बाहिर गरेर 14-16 जना हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान थियो। कतिजना कर्मचारी र कुन कर्मचारी कुन स्थानमा थिए भनेर हामीलाई जानकारी दिने निकाय पनि छैन। अहिले सम्पूर्ण कार्यालयहरू नै ध्वस्त भएको अवस्था छ र सम्पूर्ण कर्मचारीहरू नै अज्ञात रहेको अवस्थामा वास्तविक यही नै हो भनेर त भन्न सकिन्न। तर अनुमानको आधारमा 14-16 जना कर्मचारीहरू पावर हाउस भित्र र बाहिर गरेर हुनुपर्छ। बाढीको समयमा भित्र भएका कर्मचारीहरू बाहिर निस्कन पनि सक्ने र बाहिरका कर्मचारीहरू पनि भाग्ने सवालमा भित्र जान सक्ने भएकाले कुन स्थानमा हुनुहुन्थ्यो उहाँहरू, या त सबै भित्र हुनुहुन्थ्यो, या त सबै बाहिर हुनुहुन्थ्यो, या त भित्र बाहिर दुवैतिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले पनि भन्न सक्ने अवस्था रहेन। त्यसैले सेनाले आज गरेको चाहिँ जुन सर्च छ त्यो सर्चमा चाहिँ असगढीको चाहिँ विद्युत गृह जाने टनेलमा छिरेर खोजी गर्दाखेरि कुनै पनि व्यक्ति फेला पार्न नसकेको भनेर हामीलाई पनि जानकारी गराएको छ। अहिलेलाई हामीले पनि अब त्यसमै भर पर्नुपर्ने अवस्था छ।
8: विद्युत गृह भित्र पुग्न सुरुङ कति छिचोल्नु पर्छ?
7: 250 मिटर भित्र जानुपर्छ
8: भनेको त्यो चाहिँ अन्तिम हो।
7: हजुर, 250 मिटर अन्तिम हो। यस पश्चात हाम्रो पावर हाउस विद्युत गृह सुरु हुन्छ। विद्युत गृह चाहिँ करिब 70-75 मिटर जति चौडाइको छ र विद्युत गृहको भुइँ तला अन्डरग्राउन्ड पनि छ र ग्राउन्ड फ्लोर छ। त्यो ग्राउन्ड फ्लोर भन्दा पनि एक तला माथि चाहिँ कन्ट्रोल रुम छ। विशेष गरी कर्मचारीहरू त्यो कन्ट्रोल रुममा पनि हुनुपर्छ र त्योभन्दा तलतिर पनि हुनुपर्छ। सरसफाइमा पनि कुनै कर्मचारी हुनुपर्छ। अपरेसनमै आइसकेको प्रोजेक्ट हो यो, त्यसैले कर्मचारीहरू भित्र बाहिर सबैतिर हुनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा छ।
8: जस्तो कन्ट्रोल रुम विद्युत गृह जुन भन्नु भनिहाले त्यहाँसम्म चाहिँ सेना पुगेको नपुगेको तपाईँहरूलाई के जानकारी पाउनु भएको छ?
7: अब सेनाले चाहिँ टनेलको अन्तिम बिन्दुसम्म पुगेको भनेर जानकारी दिनुभएको छ। अन्तिम बिन्दुसम्म पुग्नु भनेको चाहिँ पावर हाउसमै भित्रै पुग्नु हो। उहाँले दिएको जानकारी अनुसार जुन जुन फ्रन्टमा काम गर्ने साथीहरू हुन्छ त्यो साथीहरूको लागि त्यही त्यही फ्रन्टमा चाहिँ खाने बस्ने व्यवस्था मिलाइएको अवस्था थियो। त्यसैले पावर हाउसको अपरेसनको कर्मचारीहरू मात्रै हुने हो त्यो ठाउँमा, अन्य कर्मचारी अन्यत्रै हुनुहुन्थ्यो। त्यसैले उहाँहरूको भनाइ अनुसार चाहिँ विद्युत गृहको मुखसम्म पुगेको भनेर चाहिँ हामीलाई पनि जानकारी प्राप्त भएको छ। अब केही भन्न सकिने अवस्था छैन। उहाँहरू त्यहाँ पुग्दा पनि कुनै केही प्राप्त भएन भन्नुभएबाट हामी चाहिँ अलि निराशै छौँ।
8: कम्पनीको तर्फबाट कोही गएनन् भित्र?
7: कम्पनीको तर्फबाट इन्जिनियर साथीहरूले रेकी गर्नेमा सहयोग गर्नुभयो। त्यसपछि अब भित्र चाहिँ आर्मीको रेस्क्यु टिम उहाँहरू नै जानुभयो। पोर्टलसम्म त हाम्रो साथीहरू जानुभयो, तर भित्र चाहिँ उहाँहरू अब हाम्रो साथीहरू चाहिँ त्यो ड्रेसहरू सबै हिसाबले तयारी अवस्थामा हुनुहुन्थ्यो नि, आफ्नो ड्रेसमा हुनुहुन्थ्यो। त्यहाँ हिलो पनि धेरै भए हिसाबले तपाईँहरू हामी नै जान्छौँ भनेर कर्च लिएर उहाँहरू जानुभएको हो र बाहिर आएर उहाँले गर्नु भएको रिपोर्टिङ चाहिँ त्यस्तै नै छ।
8: रसुवागढी आयोजनाको चाहिँ 93 जनाको खोजी भइरहेको भन्ने कुराहरू आइरहेको छ। 14-16 जना जति चाहिँ अहिले पनि त्यहीँ भित्र हुन सक्छन् भन्ने तपाईँहरूको अनुमान?
7: हुन सक्छन् भन्ने हो हाम्रो सोह्रै चौधै जना त्यहाँ भित्र छन् भनेर भन्न सकिने अवस्था पनि रहेन. त्यहाँभित्र चाहिँ अन्यत्र भन्दा अलिकति फरक परिवेश हुनसक्छ. अलिकति अक्सिजन सप्लाई भइरहेको छ भने उहाँहरू जीवित हुनुहुन्छ. त्यहाँभित्र पानीको व्यवस्था छ, त्यहाँभित्र बस्ने ठाउँको व्यवस्था छ, त्यो त हाम्रो घरै हो. त्यसैले त्यहाँ सकुशल हुनुहुन्छ, उद्धार गरिदिनु पर्यो भनेर उहाँहरूलाई हामी सूचना पुर्याएका हौ. त्यो अनुसार उहाँहरूले हामीले गर्यौँ पनि भन्नुभयो.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्ण.

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। आज मंगलबारको दिन 1 सेप्टेम्बर 2026 साल तदनुसार भदौ 16 गते 2083 विक्रम सम्बत सेप्टेम्बर महिनाको पहिलो दिन। अब सेप्टेम्बर सुरु भयो, बिस्तारै बिस्तारै अब चाडबाडले हाम्रो घर आँगन सजाउने भयो। अब चाडबाड भन्ने बित्तिकै अब बिस्तारै अब कृष्ण जन्माष्टमी आउँछ अनि 30 अनि दसैँ पछि तिहार पछि फेरि यहाँ हामी अङ्ग्रेजी चाडपर्व पनि मान्छौँ। त्यही भएर अब लगातार चाडबाडको सिजन आयो भन्दा फरक पर्दैन। यहाँहरूले भर्खरै सुन्नुभयो नेपाल मेरो प्राण हो प्रताप दासले गाउनु भएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसक्यो र अब आजको थॉट फर द डे यो प्रेरक भनाई विल रोजर्सको हो। उहाँ भन्नुहुन्छ डोन्ट लेट यस्टरडे युज अप टु मच अफ टुडे। हिजोको कुराले आजको धेरै समय खेर जान नदिनुहोस्। भूतकालमा धेरै समय नखर्चनुहोस्। बितेका कुराहरू बितेका पलमा घोतलिएर लामो समयसम्म बसिरहनु भयो भने त्यसले केही फाइदा पुर्याउँदैन। त्यसले तपाईँको आजको समय मात्र खेर जान्छ, फाइदा केही हुँदैन। त्यसर्थ वर्तमानलाई सोच्नुहोस् अनि भविष्यको परिकल्पना गर्नुहोस्। टुडे इन हिस्ट्री, आजको दिन सन् 1939 सालमा दोस्रो विश्वयुद्ध सुरु भएको रहेछ। जुन दिन 1 सेप्टेम्बर 1939 सालमा जर्मनीले पोल्यान्डमाथि हमला गरेको थियो र त्यति बेला डान्जिग भन्ने सहरलाई आफ्नो अधीनमा लिएको थियो। 1939 साल 1 सेप्टेम्बरका दिन दोस्रो विश्वयुद्धको थालनी भएको दिन। टाइम स्पास डे सन् 1996 साल 1 सेप्टेम्बरमा जन्मेकी हुन् अमेरिकन एक्ट्रेस जन्डाया। अमेरिकन एक्ट्रेस सिङ्गर डान्सर सबै हुनु उनी। उनको जन्म ओकल्यान्ड क्यालिफोर्नियामा भएको थियो 1 सेप्टेम्बर 1996 सालमा जन्डायाको। अब हेल्थ टिप्स, हेल्थी इटिङ। हुन त हामी उमेर हुँदासम्म त्यति वास्ता गर्दैनौँ, अब जब बुढ्यौली सुरु हुन थाल्छ त्यसपछि मात्रै एक दुई रोगले भेट्न थालेपछि बल्ल हामीले आफ्नो खानपानमा लगाम लगाउन सुरु गर्छौँ। तर सुरुदेखि नै यदि राम्ररी ध्यान दियो भने खानपानमा त्यो तपाईँकै आफ्नै स्वास्थ्यको लागि हो। इट मोर प्लान्ट्स, प्लान्ट भन्दैमा प्लान्टै खानेकुरो त आएन, समग्रमा भनिएको हो। तपाईँको खाना खाँदाखेरिको प्लेट झन्डै आधा जति फ्रुट्स एन्ड भेजिटेबल्स हुनुपर्छ त्यसमा, अथवा जस प्लान्ट बेस्ड खानेकुराहरू बढी हुनुपर्छ भनेर भनिएको हो। अनि चुज होल ग्रेन्स, व्हाइट ब्रेड तपाईँको लागि कति पनि फाइदा छ फाइदाजनक छैन। होल मिल अथवा होल ग्रेनको अप्सन लिनु राम्रो हुन्छ, ब्राउन राइस, ओट्स आदि इत्यादि। अनि चिनी कम गर्नुहोस्, सुगरी ड्रिङ्क्स र प्रोसेस्ड स्न्याक्स अलिक कम गर्नुहोस्। हुन त नखाइरहन सकिँदैन, जताततै त्यस्तै मात्रै खानेकुरा प्राप्त हुन्छ, तर कन्ट्रोल भने गर्नुपर्ने हुन्छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, दिन त्यति खुल्न सकिरहेको छैन अझै र आज अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम छ, घाम लाग्ने, बदली हुने,
अनि मेघगर्जन हुने फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। काठमाडौँमा पनि दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने र अपराह्नतिर मेघ गर्जनका साथ पानी पर्ने सम्भावना छ। अब लागौ युकेतिर, लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 22 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। आज कार्यक्रममा पहिलो घण्टामा सदा झैं वैदेशिक विनिमय दर हामी सुनाउनेछौँ, अनि दोस्रो घण्टामा राशिफल, अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज मङ्गलबार परेकाले हामी सोसियल मिडिया ट्रेन्ड्स पस्कनेछौँ। अनि कार्यक्रमको तेस्रो घण्टामा एउटा अन्तर्वार्ता राखिएको छ आज टु आरजीआरका गोर्खा मेजर साहेब। केही दिन अगाडि युकेतर्फ लाग्नुभयो पल्टनको आफ्नो कार्यभार बुझाएर, र उहाँकी श्रीमती विष्णु राईसँग हाम्रा सहकर्मी धनराज राईजीले छोटो कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु। अनि गोर्खा मेजर भूपू गोर्खा मेजर भनौँ टु आरजीआरका मेजर दिल्ली कुमार राई एमबिओ साहेबसँग गरिएको कुराकानी म भोलि सुनाउनेछु। र बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, अनि कार्यक्रममा यो लाल शाहीलाई साथ दिँदै गर्नुहोला। अब गीत सुनौ दीप श्रेष्ठको झरीले रुझ्यो कि।

0: TBS गोरखा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

तिमीले दिएका धोकाहरू निरा राणाभाट सम्भावनाको गीत सुन्दै हुनुहुन्थ्यो। निरा राणाभाट बिएफएस गोर्खा रेडियोसँग आबद्ध हुनुहुन्छ र काठमाडौँमा न्युज टिममा हुनुहुन्छ। उहाँले नै गाउनु भएको गीत हो यो तिमीले दिएका धोकाहरू। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 7:27 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम आज बिहान 10 बजे सुरु हुनेछ। यदि नयाँ आउनुभएको छ ब्रुनाईमा र मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित स्प्ल्यास पुल प्रयोग गर्न चाहनुहुन्छ भने यो इन्डक्सन एकदमै जरुरी छ र त्यहाँ एन्ट्री एक्सेस सिस्टम पनि बुझ्न अत्यन्तै जरुरी छ। सेक्युरिटी रिजनले गर्दाखेरि यी कुराहरू जान्न अत्यन्तै जरुरी छ र पुल इन्डक्सन आज बिहान 10 बजे सुरु हुन्छ मुमोङ पुलमा। र तपाईँ यदि रेगुलर युजर हुनुहुन्छ भने तपाईँको लागि यो अत्यन्तै जरुरी छ र नयाँ आउनुभएको छ भने उहाँहरूका लागि पनि। त्यसर्थ नछुटाउनुहोला, आज 10 बजे सुरु हुन्छ मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम मुमोङ पुलमा।

मिठो गीत सुन्दै हुनुहुन्थ्यो नक्कली कान्छी सबु थापाको स्वरमा. ब्रिटिश फोर्सेस ब्रुनाईमा योगा एन्ड मेडिटेशन विथ पण्डितजी महिनाको एकपल्ट हुने गर्दछ पहिलो बिहिबारको दिन, र त्यही भएर आउँदो तीन तारिक बिहिबारको दिन यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुँदैछ. बिहान 9:15 सुरु हुन्छ, 11:15 लागि. र यसका लागि तपाईँले आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ. हाइभ वेबसाइट वा सिग्नल च्याट ग्रुपमा क्युआर कोड फेला पार्नुहुनेछ, र त्यो क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स तपाईँले रेजिस्टर गर्नुपर्ने हुन्छ. र उक्त कार्यक्रममा जाँदाखेरि योगा म्याट लिएर जान नबिर्सनुहोला, अन्यथा भुइँमा नै योगा गर्नुपर्ने हुन्छ, त्यो त्यति राम्रो हुँदैन. योगा एन्ड मेडिटेशन विथ पण्डितजी आउँदो बिहिबार 3 सेप्टेम्बरका दिन ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा बिहान 9:15. प्रवीण गुरुङ र मिसन सिब्रिगोलाई अब हामी सुन्छौँ भेडी गोठालो.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. हेर्दैछौ रोहित जोन छेत्री अनि सितुसित बस्नेतको बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ. अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिद दर 151 रुपियाँ 97 पैसा, बिक्री दर 152 रुपियाँ 57 पैसा. युरो एकको खरिद दर 176 रुपियाँ 29 पैसा, बिक्री दर 176 रुपियाँ 99 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 84 पैसा, बिक्री दर 206 रुपियाँ 66 पैसा. स्विस फ्रान्क एकको खरिद दर 188 रुपियाँ, बिक्री दर 188 रुपियाँ 74 पैसा. अस्ट्रेलियन डलर एकको खरिद दर 108 रुपियाँ 84 पैसा, बिक्री दर 109 रुपियाँ 27 पैसा. कनेडियन डलर एकको खरिद दर 109 रुपियाँ 41 पैसा, बिक्री दर 109 रुपियाँ 85 पैसा. सिङ्गापुर डलर एकको खरिद दर 119 रुपियाँ 40 पैसा, बिक्री दर 119 रुपियाँ 87 पैसा. जापानिज यन 10 को खरिद दर 9 रुपियाँ 52 पैसा, बिक्री दर 9 रुपियाँ 55 पैसा. चाइनिज युआन एकको खरिद दर 22 रुपियाँ 62 पैसा, बिक्री दर 22 रुपियाँ 70 पैसा. साउदी अरेबियन रियाल एकको खरिद दर 40 रुपियाँ 48 पैसा, बिक्री दर 40 रुपियाँ 64 पैसा. कटारी रियाल एकको खरिद दर 41 रुपियाँ 69 पैसा, बिक्री दर 41 रुपियाँ 85 पैसा. थाई भाट एकको खरिद दर 4 रुपियाँ 58 पैसा, बिक्री दर 4 रुपियाँ 60 पैसा. युएई डिरहाम एकको खरिद दर 41 रुपियाँ 38 पैसा, बिक्री दर 41 रुपियाँ 54 पैसा. मलेसियन रिङ्गित एकको खरिद दर 37 रुपियाँ 75 पैसा, बिक्री दर 37 रुपियाँ 90 पैसा. साउथ कोरियन वान 100

नब्बे रुपया 73 पैसा। बहरेन डिनार एक को खरीदर 403 रुपया 8 पैसा, बिक्री दर 404 रुपया 67 पैसा। र अन्तमा ओमानी रियाल एक को खरीदर 394 रुपया 74 पैसा, बिक्री दर 396 रुपया 30 पैसा। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ विपुल छेत्रीको ए साथी।

विपुल छेत्रीको ए साथी मिठो गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाईवासीका लागि यो चासोको विषय हुन सक्छ। पनागा क्लब समर फेस्ट 2026 आउँदो 4-6 तारिकसम्म शुक्रबार शनिबार आइतबार 3 दिनका लागि पनागा क्लबको फिल्डमा हुँदैछ यो कार्यक्रम। शुक्रबार अनि शनिबारको दिन दिनको 2 बजेदेखि रातको 11 बजेसम्म हो भने आइतबारको दिन बिहान 10 बजे सुरु भएर बेलुकी 8 बजेसम्म त्यहाँ चल्नेछ यो पनागा क्लब समर फेस्ट। रमाइला कार्यक्रमहरू राखिएका छन्।

र नानी केटाकेटीहरू लिएर जानुभयो भने सपरिवार भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। खानपानको उचित व्यवस्था गरिएको छ त्यहाँ, फुड भेन्डरहरू हुनेछन्, रेप्टाइल एक्जिबिसन र फ्यामिली फ्रेन्डली एक्टिभिटिज थुप्रै राखिएका छन्। पक्कै पनि इन्जोय गर्नुहुनेछ। समर फेस्ट 2026 4-6 सेप्टेम्बरमा पनागा क्लबको फिल्डमा।

Samir Shrestha and Beyond the Clouds को अनावश्यक. हामी यो गीतको साथमा कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टाको अन्तिम कोसेली पनि म अब टक्र्याउँदैछु मुस्कान राणा भाटको स्वरमा छाल. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा आजको राशिफल हामी प्रस्तुत गर्नेछौँ अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ. आज मङ्गलबार परेकाले सोसल मिडिया ट्रेन्ड्स BFS गोर्खा रेडियो सुन्दै गर्नुहोला.

0: घाटी र सुवाबारीबाट पाँच जिल्लाका 49 वडा प्रभावित भएको तथ्याङ्क दिएको छ।
1: बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका 49 वडा प्रभावित भएको विपद जोखिम न्यूनीकरण प्राधिकरणले जानकारी दिएको हो। सरकारले 5 जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। रसुवाका उत्तरगया, गोसाईकुण्ड, आमा छोदिङमो र कालिका गाउँपालिकाका 11 वडा प्रभावित भएका छन्। त्यस्तै नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर, बेलकोटगढीका 11 वडा र धादिङका गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेख गाउँपालिकाका 18 वडा प्रभावित भएको प्राधिकरणले जनाएको छ। गोर्खाको गण्डकी गाउँपालिकाका 5 तथा तनहुँका देवघाट र आबुखैरेनी गाउँपालिकाका 4 वडा प्रभावित भएका छन्।
0: रसुवाको बोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीमा परेर हिजो साँझसम्म 939 जनाको शव फेला परेको छ भने 3925 जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जना रहेका प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हिजो साँझसम्म 11379 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले मात्र 3404 नेपाली र 253 विदेशी नागरिकको हवाई उद्धार गरेको छ। खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म 499 पटक हवाई उडान गरेको छ। हिजो मात्र सेनाले 88 र निजी क्षेत्रका हेलिकप्टरले 29 हवाई उडान गरेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका 7909, नेपाली सेनाका 8896 र सशस्त्र प्रहरी बल नेपालका 4203 गरी जम्मा 21008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारसँगै सम्पर्कविहीनको खोजी तीव्र बनाइएको छ। सुरुङभित्र सेनाको टोलीले खोजी गर्दा पनि कर्मचारी फेला नपरेको खबरपछि रसुवागढी आयोजना निराश बनेको छ। आयोजनाका सूचना अधिकारी नरनाथ नेउपाने,
2: हामी आफू गएर पत्तलास गर्न सक्ने अवस्था नभएकाले सेनाबाट जे